0: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
1: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
0: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कुट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
1: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
0: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
1: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्। फेरि अहिले अर्कोले बुक गर्ला नि।
0: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
2: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
3: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
4: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
3: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
4: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98-513-55-928। विजिट www.landmarknepal.com।

0: हेलो, के छ तेरो खबर?
1: ठिक छु यार, सन्चै छस्?
0: अँ सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
1: पार्टी त दिनुहुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
0: मैले त सबै किनमेल गरिसके। अब बेडसिट, सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ।
1: मैले पनि किन्नु छ के, सँगै किनौँ न।
0: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
1: सबै ठाउँको वेबसाइट अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार, हो त्यही जाऊँ न।
0: ए अँ अँ, मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे। ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
2: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ। जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुशन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुशन कभर, टावल, कुर्ता, टप्स पाइने एकमात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा। प्राइम सहकारीको भवन कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9856031412, 9864667887।
3: तन्ना, आजै फेरि हाल्नुहोस्।
4: सुन, हाम्रो मम्मीले भन्नुभएको, ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
5: हो र? होइन होला त्यस्तो त।
6: सोइता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
5: केही भएन मिस,
6: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट, अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
5: हुन्छ।
7: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
2: नयाँ व्यवस्थापनमा पोखराकै दक्ष तथा अनुभवी अध्यापकहरूद्वारा अध्यापन गराउने पोखराकै अग्रणी शैक्षिक संस्था।
9: सम्पूर्ण शैक्षिक तथा खेलकुदका पूर्वाधार रहेको सुविधा सम्पन्न यस लिटिल स्टेप मावि पोखरा 8 सिमल चौरमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा नयाँ भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू 44 वर्षको गर्विलो इतिहास रहेको
9: शान्त वातावरणमा अवस्थित सुविधा सम्पन्न विद्यालय,
2: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको।
9: विस्तृत जानकारीको लागि
2: लिटिल स्टेप मावि पोखरा 8 सिमल चौर, फोन 0161-5527-96 र 57-50-13।
10: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।

नमस्कार, बिहान छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक साथी अरविन्द सहित सञ्जयको स्वागत छ। आज मिति विक्रम सम्बत 2083 साल जेठ 20 गते बुधबार। तदनुसार सन् 2026 जून 3 तारीक नेपाल सम्बत 1146 अधिक जेठ कृष्ण पक्ष तृतीया तिथि। तपाईंलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। नेपाल भारत सीमा विवादमा तेस्रो पक्षको भूमिका अस्वीकार्य भएको भारतको भनाई। सीमा सम्बन्धी विषयहरूलाई दुई पक्षबाट नै हल गर्ने प्रयास भइरहेको उल्लेख। गण्डकी प्रदेश सरकारद्वारा आगामी आर्थिक वर्ष 2083-84 लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक। पुरानै कार्यक्रमलाई निरन्तरता, पर्यटन र कृषिलाई प्राथमिकता, गाँजा खेतीसम्मका योजना प्रस्तुत। विपक्षी दलका सांसदहरूको विरोधका कारण प्रतिनिधिसभा बैठक जेठ 25 गतेसम्मका लागि स्थगित। प्रधानमन्त्रीले दिएको सीमा विवाद अभिव्यक्ति फिर्ता नलिएसम्म संसदको कार्यवाही अगाडि बढ़न नदिने अडान। मध्य पूर्व युद्धबीच पनि मे महिनामा नेपाल भित्रिए 1,00,000 भन्दा बढ़ी विदेशी पर्यटक, गत वर्षको तुलनामा 19% बढ़ी। विश्व बजारमा तेल महँगियो, शेयर बजार भने सकारात्मक। मालदिव्समा 16 वर्ष मुनिका बाल बालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध र 6 संस्करणको अन्नपूर्ण म्याराथनको तयारी पूरा। अन्नपूर्ण आधार शिविरमा 53 धावक सहभागी हुँदैछन्।

0: major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. Tapai pani bhanu hunecha. Malai ta Behcher ko bani lagisakeko cha. Behcher appliances. Behcher ko bani lagcha.
1: भर्ना खुल्यो
2: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस स्टेप बाई स्टेप मावि मासपार पोखरामा कक्षा एघारमा साइन्स कम्प्युटर साइन्स म्यानेजमेन्ट विषयमा नयाँ भर्ना खुल्यो.
1: हाम्रा विशेषताहरू जेन्डर विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था
2: अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन हुँदै आएको
1: सुविधा सम्पन्न कम्प्युटर ल्याब विज्ञान प्रयोगशाला लाइब्रेरी आदि
2: फुटसल क्रिकेट भलिबल बास्केटबल र टेबल टेनिस आदि खेलको व्यवस्था.
1: निर्मला बराल संस्थापक आचार्य स्टेप बाई स्टेप मावि मासबार पोखरा फोन 061-571-4976-9560-24-216.
2: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
3: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला.
2: उपचार हुने समस्याहरू
3: हृदयघात
2: हाई ब्लड प्रेसर
3: हार्ट फेल
2: छातीको दुखाई तथा थकान
3: मुटुको भल्कमा समस्या
2: मुटुको बाथ रोग
3: हाई ट्राइग्लिसेराइडिटिजी
2: मुटुको धड्कनमा अनियमितता
3: हाई कोलेस्ट्रोल
2: पेसमेकर राखेको वा राख्नु पर्ने
3: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने
2: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श
4: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
2: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ.
3: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834

भारतले नेपालसँगको सीमा विवादमा तेस्रो पक्षको कुनै भूमिका नरहने बताएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले दुई छिमेकी देशबीचको आपसी मामिलामा तेस्रो मुलुकको भूमिका नरहने बताएका हुन्। नयाँ दिल्लीमा रहेको विदेश मन्त्रालयमा हिजो आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता जयसवालले सीमा सम्बन्धी विषयहरूलाई दुई पक्षबाट नै हल गर्ने प्रयास भइरहेको उल्लेख गरेका छन्। आइतबार प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा सीमा विवादबारे दिएको अभिव्यक्तिपछि भारतको यो प्रतिक्रिया आएको हो। प्रधानमन्त्री शाहले सीमा विवादबारे चीन र बेलायतसँग पनि कूटनीतिक संवाद भइरहेको बताएका थिए, तर भारतीय विदेश मन्त्रालयका प्रवक्ता जयसवालले भने तेस्रो पक्षको भूमिका नरहने उल्लेख गरेका हुन्।

शिक्षा तथा खेलकूद मन्त्री एवं नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेलले नेपाल भारत सीमा विवाद कूटनीतिक संवादबाट समाधान गरिनुपर्ने बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा वहाँले हालै सदनमा प्रश्नोत्तरका क्रममा प्रधानमन्त्रीले बोल्नु भएको विषयका सन्दर्भमा संवाददाताको जिज्ञासामा सो कुरा बताउनु भएको हो। उहाँले यस विषयमा परराष्ट्र मन्त्रालयले समेत थप प्रश्न पारेको उल्लेख गर्नुभएको छ। मन्त्री पोखरेलले नेपाल भारत सीमाका विषयमा परराष्ट्र मन्त्रालयले कूटनीतिक नोट समेत पठाएको जानकारी दिनुभएको छ। नेपाल भारत दुई देशबीच विभिन्न संयन्त्र बनिरहेका छन्। भूमि सम्बन्धी सीमा विवाद मिलाउन विभिन्न संयन्त्र कार्यरत छन्। ती संयन्त्र पहिल्यै बनेका हुन्, उहाँले भन्नुभएको छ। संयन्त्रमै आधारित भएर सीमा विवादबारे प्रधानमन्त्रीले अस्ति भन्नुभएको हो। नेपालले डिप्लोमेटिक नोट इण्डियालाई पठाएको छ, इण्डियाले पनि पठाएको छ। प्रधानमन्त्रीले सीमा विवाद अर्को पक्षबाट आउँदा नेपाल र भारतको जग्गा यताउता परेको सन्दर्भ उल्लेख गर्दै यो कुरा सुन्दा आफू अचम्ममा परेको भनेर संसदलाई जानकारी गराएको मन्त्री पोखरेलले प्रष्ट पार्नु भएको छ। सीमा विवाद सम्बन्धी काम अगाडि बढ़ाउँदा अर्को पक्षबाट नेपालले पनि जग्गा परेको छ भन्ने कुरा आउँदा प्रधानमन्त्रीले म अचम्मित भएको भनेर भन्नुभएको हो। प्रवक्ता पोखरेले थप स्पष्ट पार्नु भएको छ। सीमा विवादबारे दुई देशबीच संयन्त्रहरू बनेकाले समाधान हुने उहाँले विश्वास व्यक्त गर्नुभएको छ। भारतले उपभोग गरिरहेको नेपालको पनि पर्न सक्छ, नेपालले उपभोग गरेको भारतमा पर्न सक्छ भन्ने कुरा चाहिँ त्यो संयन्त्रबाट आएको हुँदा दुई देश बसेर विवाद मिलाउनुपर्छ भन्ने कुरा प्रधानमन्त्रीको हो, उहाँले भन्नुभएको छ। मन्त्री पोखरेलले प्रधानमन्त्री सदनप्रति उत्तरदायी भएकाले सदनमा आएर उत्तर दिनुभएको र आवश्यक परे फेरि सदनमा आएर उत्तर दिने बताउनु भएको छ। यसैबीच भारतको विदेश मन्त्रालयले नेपाल र भारतबीचको सीमा विवादलाई वार्ताबाट समाधान गरिने बताएको छ। मंगलबार नयाँ दिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले दुई देशबीचको सीमांकनको कार्य करिब 98% सम्पन्न भइसकेको जानकारी दिँदै स्थापित द्विपक्षीय संयन्त्र मार्फत नै सीमा विवाद समाधान गरिने स्पष्ट पारेका हुन्। भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा बलभद्र बास्वालालाई नियुक्त गर्ने निर्णय भएको मन्त्री पोखरेलले जानकारी दिनुभएको छ। यस्तै समितिको सदस्यमा अमीर प्रसाद न्यौपाने, पद्मनीति सोती र डाक्टर रोना श्रेष्ठलाई नियुक्त गर्ने निर्णय भएको उहाँले बताउनु भएको छ। युनाइटेड नेशन इन्भाइरोमेन्ट प्रोग्राम यूएनईपीबाट ओजन तहलाई हानि पुर्याउने पदार्थको व्यवस्थापन र न्यूनीकरणबारे मटेरियल प्रोटोकल कार्यान्वयन सम्बन्धी सम्झौता स्वीकृत गर्ने र सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनी कुमार पोखरेललाई अतिरिक्त महानिरीक्षक पदमा बढ़ुवा गर्ने निर्णय मन्त्री परिषदबाट भएको छ। 2082 भदौ 23 र 24 गतेको प्रदर्शनका क्रममा भएको घटनाको जाँचबुझ गर्न गठित आयोगले पेश गरेको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रका हकमा अध्ययन गरी सिफारिश गर्न गठित अध्ययन समितिको कार्यविधि 45 दिन थप गर्ने निर्णय भएको मन्त्री पोखरेलले जानकारी दिनुभएको छ। सरकारले उच्च अदालतका पूर्व न्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा समिति 3 सदस्यीय समिति गठन गरेको थियो।

भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले मंगलबार भारतका गृहमन्त्री अमित शाह र विदेश मन्त्री एस जयशंकरसँग छुट्टा छुट्टै भेटवार्ता गर्नुभएको छ। उक्त उच्चस्तरीय भेटवार्तामा नेपाल भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनैतिक दलहरूबीचको संवाद र सहकार्यका विषयमा विचार आदान प्रदान भएको छ। सभापति लामिछानेले यसअघि भारतको सत्तारूढ़ भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनसँग पनि भेटवार्ता गर्नुभएको थियो। उक्त भेटमा दुई दलीय सम्बन्ध विस्तार, राजनीतिक कार्यदिशा तथा संगठनात्मक सहकार्यका विषयमा महत्वपूर्ण छलफल भएको रासोपाले जनाएको छ। रासोपा सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल र भाजपा नेतृत्वबीच भएको छलफलमा नेपाल र भारतका राजनीतिक दलबीच सम्बन्ध सुदृढ़ बनाउने, लोकतान्त्रिक अभ्यासका अनुभव आदान प्रदान गर्ने तथा भविष्यमा सहकार्यका सम्भावनाबारे विचार विमर्श भएको बताइएको छ। भेटवार्तापछि भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवालेले जारी गरेको विज्ञप्तिमा नेपाल भारत सम्बन्धलाई थप प्रगाढ़ बनाउन यस्तो संवाद महत्वपूर्ण रहेको उल्लेख गरिएको छ। दुई देशका राजनैतिक दलबीच नियमित सम्पर्क र संवादलाई संस्थागत गर्दै लैजानुपर्ने आवश्यकता औल्याइएको छ। भेटवार्तामा भाजपाको संगठनात्मक संरचना, राजनीतिक व्यवस्थापन, आधुनिक संचार प्रविधिको प्रयोग तथा राजनीतिमा नयाँ पुस्ताको बढ़दो भूमिकाबारे पनि छलफल भएको जनाइएको छ। रासोपा प्रतिनिधिमण्डलले भाजपाको आधुनिक मीडिया सेन्टर र केन्द्रीय पुस्तकालयको अवलोकन गरेको छ। भाजपाको निमन्त्रणामा पाँच दिने औपचारिक भ्रमणका लागि सोमबार भारत जानुभएका सभापति लामिछानेलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भाजपा महासचिव अरूण सिंह र विदेश विभाग प्रमुख डाक्टर चौथाईवालेले स्वागत गर्नुभएको थियो। राष्ट्रपा प्रवक्ता मनिष झाका अनुसार भ्रमणका क्रममा सभापति लामिछाने र प्रतिनिधिमण्डलले भाजपा शीर्ष नेतृत्वसँग उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्नुका साथै संगठनात्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया तथा जनमुखी राजनीतिक पहुँचका विषयमा अनुभव आदान प्रदान गर्ने कार्यक्रम रहेको छ। लगातार दुईवटा बैठक कार्यसूचीमा प्रवेशै नगरी स्थगित भएपछि प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 राष्ट्रिय सभामा विधायन प्रक्रिया पूरा नगर्दै अगाडि बढ़ने जोखिम निम्तिएको छ। राष्ट्रिय सभाले सो विधेयक पारित गरी जेठ 22 भित्र प्रतिनिधि सभामा फिर्ता पठाउनु पर्नेछ। सभाका अध्यक्ष नारायण प्रसाद दाहालले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव नै प्रस्तुत हुन नसकेको र जेठ 22 भित्र पारित गरी पठाउनु पर्ने बाध्यता रहेकाले बैठक शुरू गर्ने वातावरण बनाउन सांसदहरूको ध्यान आकर्षण गराउनु भएको थियो। तर बैठकमा अवरोधले निरन्तरता पाउँदा जेठ 20 गतेका लागि निर्धारित बैठकमा समेत सो विधेयक प्रस्तुत हुने निश्चित छैन। राष्ट्रिय सभाका सचिव तुल बहादुर कणेलले 22 गतिभित्र पारित गरेर पठाउन नसके प्रतिनिधि सभाबाट आफ्नो हिसाबले अगाडि बढ़ने प्रस्ट्याउनुभयो। उहाँले विचार गरियोस् प्रस्ताव प्रस्तुत भएपछि सुझावका लागि 24 घण्टापछि मात्रै सो विधेयक छलफलमा लगिने बताउनु भएको छ। यसरी जेठ 21 गते बिहानसम्म विचार गरियोस् प्रस्ताव प्रस्तुत भएर भन गराउनु भएको थियो। तर बैठकमा अवरोधले निरन्तरता पाउँदा जेठ 20 गतेका लागि निर्धारित बैठकमा समेत सो विधेयक प्रस्तुत हुने निश्चित छैन। राष्ट्रिय सभाका सचिव तुल बहादुर कणेलले

पश्चात प्रतिनिधि सभा नियमावली 2079 को नियम 130 कुनै अर्थ विधेयक राष्ट्रिय सभाले प्राप्त गरेको 15 दिनसम्ममा फिर्ता नगरेमा सभामुखले सो कुराको जानकारी सभालाई दिने र त्यस्तो अर्थ विधेयक सभामुखले संविधान बमोजिम प्रमाणित गरी प्रमाणीकरणको लागि यथाशीघ्र राष्ट्रपति समक्ष पेश गर्ने उल्लेख गरिएको छ। तल्लो सदनबाट आएको विधेयकको समीक्षा परिमार्जन वा पुनर्विचार गर्ने जिम्मेवारीमा रहेको माथिल्लो सभाले सो विधेयकलाई छलफलमै लान सकेको छैन। वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 अघिल्लो सरकारकै पालामा दर्ता भई अर्थ विधेयक हो वा होइन टुंग्याउन समय लियो। तत्कालीन सभामुखले अर्थ विधेयकका रूपमा पहिचान गरे पनि प्रतिनिधि सभा विघटन भएकाले होल भएर बस्यो। नयाँ सरकार आएपछि सो विधेयक प्रतिनिधि सभा हुँदै राष्ट्रिय सभामा आएको हो।

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख डिलीराज भट्टद्वारा प्रदेशसभामा प्रस्तुत नीति तथा कार्यक्रममा पर्यटन, दिगो कृषि, प्रशासनिक सुधार र हरित अर्थतन्त्रलाई मुख्य प्राथमिकतामा राखिएको छ। आत्मनिर्भर र समुन्नत प्रदेश सुखी प्रदेशवासीको दोस्रो पञ्चवर्षीय योजनाको दीर्घकालीन सोचलाई आत्मसात गर्दै सरकारले सन्तुलित विकास र सुशासनमा जोड़ दिएको छ। विगतका उपलब्धिहरू प्रस्तुत गर्दै नीति तथा कार्यक्रममा प्रदेशका 99.98% घरधुरीमा विद्युत पहुँच पुगेको र 1,66,000 भन्दा बढ़ी घरधुरीमा निजी धारा जड़ान भइसकेको दावी गरिएको छ। यसैगरी भौतिक पूर्वाधारतर्फ 1,168 किलोमिटर भन्दा बढ़ी सड़क कालोपत्र र 118 सड़क पुल निर्माण सम्पन्न भएको तथ्य सरकारले सार्वजनिक गरेको छ। यस वर्षको नीति तथा कार्यक्रमको एक उल्लेखनीय पाटो प्रशासनिक पुनर्संरचना र मितवेयिता बनेको छ। सरकारले साविकका 32 कार्यालयहरूलाई घटाएर 19 कायम गरेको छ भने 300 भन्दा बढ़ी दरबन्दी कटौती गरी प्रशासनिक खर्च घटाउने कदम चालेको छ। स्वास्थ्य क्षेत्रतर्फ प्रदेश मार्फतका अस्पतालहरूको क्षमता 300 बाट 800 विस्तार गरिएको र डायलिसिस तथा क्यान्सर पीड़ितका लागि स्वास्थ्य सहायता निरन्तर राखिएको उल्लेख छ। कृषि क्षेत्रको रूपान्तरणका लागि सरकारले वैदेशिक रोजगारी वा शहरबाट गाउँ फर्किएर कृषि उद्यम गर्न चाहनेहरूका लागि ब्याज अनुदान सहितको रिटर्न टू भिलेज अभियान घोषणा गरेको छ। बिचौलिया अन्त गर्न कृषि एम्बुलेन्स र उत्पादनको न्यायचित मूल्यका लागि कृषि एपको विकास गरिने नीतिमा उल्लेख गरिएको छ। त्यस्तै आगामी वर्ष 10 स्थानीय तहलाई पूर्ण पशु खोपयुक्त घोषणा गर्ने र माटो परीक्षण गरी माटो स्वच्छता प्रमाणपत्र वितरण गर्ने कार्यक्रमलाई व्यापक बनाइनेछ। पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएसँगै पर्यटन क्षेत्रमा विशेष प्याकेजहरू ल्याइएका छन्। मुक्तिनाथ, देवघाट र त्रिवेणी धामलाई जोड्ने धार्मिक पर्यटन परिपथको विकास तथा छिमेकी मित्र राष्ट्र चीन र भारतबाट आउने पर्यटकको संख्या आगामी 5 दोब्बर पार्न गण्डकी जाउँ, प्रकृति र संस्कृतिसँग रमाऊ अभियान सञ्चालन गरिने नीति लिएको छ। साहसिक पर्यटन र पोखरालाई अन्तर्राष्ट्रिय सभा सम्मेलन केन्द्रको रूपमा विकास गर्ने योजना पनि अगाडि सारिएको छ। आर्थिक स्रोत जुटाउनका लागि सरकारले आन्तरिक ऋण परिचालनको कानूनी आधार तयार गर्ने र निष्क्रिय कोषको रकम उपयोग गर्ने नीति लिएको छ। उद्योगतर्फ बन्द रहेका गोरखकाली रबर उद्योग र भिकुटी कागज कारखाना सञ्चालनका लागि केन्द्र सरकारसँग समन्वय गरिनेछ। आर्थिक रूपमा निकै चासोका साथ हेरिएको गण्डकी प्रदेश घरेलु मदिरा ऐनको कार्यान्वयन र औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन गर्ने विधेयक चालू अधिवेशनबाटै पारित गरी लागू गर्ने घोषणा सरकारले गरेको छ। रेडियो अनुपना 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपना हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपना हाइलाइट्समा एकैछिन विश्राम।

0: सकेको छ। बेटर अप्लायन्सेस, बेटर को बानी लाग्छ।
1: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
2: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
2: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
2: विशेषताहरू,
1: विषय विज्ञद्वारा अध्यापन गराइने,
2: अत्याधुनिक प्रयोगशाला,
1: प्रविधि मैत्री शिक्षा,
3: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
1: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444, 543-333।
4: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 भर्ना सम्बन्धी सूचना। यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था।
5: We say future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape a Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कुल मास बैसी माग नदीपुर। फोन 061-577-718, 98463-32836, 98562-2099।
6: भर्ना खुल्यो।
7: सिटी भेटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083 लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
6: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 जीपीए ल्याएको हुनुपर्नेछ।
8: हाम्रा विशेषताहरू शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने,
6: आधुनिक भौतिक पूर्वाधार,
8: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने,
6: उत्कृष्ट ल्याब तथा लाइब्रेरी।
8: विस्तृत जानकारीका लागि
9: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट, पोखरा 12 भद्रकाली मार्ग गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि। फोन 061-550-491-528-877, 98562-2059।
10: अब पढाइ हुनुपर्छ फरक, भविष्य चाहिन्छ पक्का।
11: हाम्रो लक्ष्य ठुलो छ, डाक्टर, इन्जिनियर, डिजाइनर वा आर्टिस्ट अनि बैंक म्यानेजर।
10: आउनुहोस्, तपाईहरूको सपना हामी पूरा गर्छौं। हिल पोइन्ट सेकेन्डरी स्कुल पोखरा 12 माटेपानीमा कक्षा 11 भर्ना हुनुहोस्। आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
11: पढाइ हुने विषयहरू साइन्स अन्तर्गत बायोलोजी, कम्प्युटर, म्याथमेटिक्स र सोसल स्टडिजको पनि व्यवस्था छ। त्यस्तै होटल म्यानेजमेन्ट अन्तर्गत होटल म्यानेजमेन्ट र टुरिज्म एण्ड माउन्टेनरिङ, फाइन आर्ट्स अन्तर्गत चित्रकला र मूर्तिकला लगायत म्यानेजमेन्ट विषयहरूमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
10: हामी सपना पूरा गर्ने मात्र होइन, सफल बनाउने बाटो देखाउँछौ। हिल पोइन्ट सेकेन्डरी स्कुल पोखरा 12 माटेपानी। फोन 061-577-105। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता।
6: कुमुदिनी होम्स माविमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
12: गण्डकी प्रदेशको 11 जिल्ला र लुम्बिनी प्रदेशको पाल्पा र गुल्मी जिल्लाका विद्यार्थी सहित 13 जिल्लाका विद्यार्थीहरू अध्ययनरत गण्डकी प्रदेशकै एक उत्कृष्ट एवं गौरवशाली विद्यालय कुमुदिनी होम्स मावि गैरापाटन पोखरामा कक्षा 11 साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट संकायमा भर्ना खुल्यो।
6: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने,
12: विगतका वर्षहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल,
13: साइंस म्यानेजमेन्ट र होटल म्यानेजमेन्टको छुट्टा छुट्टै भवन,
14: उत्कृष्ट साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट,
13: गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था।
14: यस विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरू पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ विषयमा टपर हुन सफल भएका छन्।
13: पुनश्च अभिभावक तथा विद्यार्थीहरूलाई भर्ना हुन आउनु भन्दा पहिला विद्यालय र वातावरण बारे अवलोकनको लागि स्वागत छ।
14: विस्तृत जानकारीका लागि सम्पर्क कुमुदिनी होम्स मावि, पोखरा 4 गैरापाटन, फोन 061-571-809-574-997।
13: भर्ना खुल्यो।
15: आजको आवश्यकता नारीलाई प्राविधिक र व्यावसायिक शिक्षाको नाराका साथ विक्रम सम्बत 2014 सालदेखि निरन्तर छात्र शिक्षाका लागि समर्पित गण्डकी प्रदेशकै एकमात्र सामुदायिक विद्यालय श्री कन्या माध्यमिक विद्यालय पोखरामा शैक्षिक सत्र 2083 लागि होटल म्यानेजमेन्ट, ब्युटिसियन, हेयर ड्रेसिङ लगायतका व्यवस्थापन शिक्षा तथा मानविक विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
13: हाम्रा विशेषताहरू:
8: दक्ष, योग्य एवं अनुभवी जनशक्तिद्वारा नेपाली र अंग्रेजी माध्यमबाट अध्यापन गराइने,
13: मर्यादित तथा सुरक्षित वातावरणमा प्राविधिक र व्यावसायिक विषयहरूका कक्षाहरू सञ्चालन गरिने,
8: नेतृत्व विकास, स्वास्थ्य, बैंकिङ तथा सामाजिक चेतनाका कार्यक्रमहरू साथै विद्यार्थी परामर्श कार्यक्रमहरू सञ्चालन गरिने,
13: खेलकुद क्षेत्र भ्रमण, शैक्षिक भ्रमण तथा सहशैक्षिक क्रियाकलापको व्यवस्था,
8: छात्राको लागि मात्र भएकाले जीवन उपयोगी शिक्षाका साथै सर्वसुलभ शिक्षा र व्यावसायिक शिक्षामा जोड, प्रधान अध्यापक श्री कन्या माध्यमिक विद्यालय पोखरा 3 नदीपुर, फोन 061-570-291, मोबाइल 98462410।
13: It's New Galaxy Time.
15: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कूल पोखरामा कक्षा 11 को नयाँ शैक्षिक सत्रका लागि साइन्स म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुल्ला भइरहेको छ।
13: संस्थाका विशेषताहरू:
15: गण्डकी प्रदेशमै 2019 को कक्षा 12 को बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट,
13: अध्ययन, अनुशासन र अतिरिक्त क्रियाकलापको सन्तुलित संगम,
15: साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू,
13: इसान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता,
15: स्पेल बी कन्टेस्ट लगायतका विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता, प्रोजेक्ट ओर्ट, फिल्ड भिजिट, इन्टर्नशिप, ट्रेकिङ, हाइकिङ र रिसर्च बेस्ड लर्निङ,
13: पढाइ तथा खेलकुदमा जुहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था।
15: विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल, प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट, टुरिज्म एन्ड होटल म्यानेजमेन्ट, नदीपुर पोखरा, फोन 061-570-210-585-307। बी द गैलेक्सियंस, फील द डिफरेंस, डेडिकेटेड टू एकेडमी एक्सीलेंस सिंस 1994।
16: ओहो, यसै त पास गरियो, अब अगाडि के पढ्ने होला? कतै यस्तो विषय छैन भने जुन पढ्दा सरकारी जागिर खान सजिलो होस्?
15: किन नहुनु, तिमीले अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युटको बारेमा सुनेकी छैनौ? त्यहाँ त आईएससीएजी, प्लान्ट र एनिमल साइन्समा भर्ना खुलिसक्यो नि।
16: ए, कृषि पढेर सरकारी जागिर पाइन्छ र?
15: किन नपाइनु, डिप्लोमा इन एग्रिकल्चर सिद्ध्याउने बित्तिकै तिमी लोकसेवा आयोगको परीक्षा दिएर सरकारी सेवामा प्राविधिक सहायक वा नायब प्राविधिक सहायक जस्ता पदमा प्रवेश गर्न सक्छौ। अहिले त झन् हरेक स्थानीय तहमा कृषि र पशु प्राविधिकको ठूलो माग छ।
16: ओहो, भनेपछि यो त भविष्य सुरक्षित गर्ने बाटो पो रहेछ। पढाइ र प्रयोगत्मक अभ्यास चाहिँ कस्तो छ नि त्यहाँ?
15: एकदमै राम्रो, सिटिभिटीको आङ्गिक शिक्षालय हो, दक्ष प्रशिक्षकहरू र अत्याधुनिक ल्याबको सुविधा पनि छ। फिल्डमै गएर प्रयोगत्मक अभ्यास गराइने भएकोले लोकसेवा आयोगको तयारी गर्दा पनि धेरै सजिलो हुन्छ।
16: वाह, सरकारी जागिर र आफ्नै देशमा केही गर्ने अवसर, म त आजै बुझ्न जान्छु। सम्पर्क नम्बर कति होला?
15: टिपी राख त, 98410-68091 वा 98560-80460। कलेज कास्कीको ढिकुर पोखरीमा छ, हिँड हिँड आजै गएर बुझौ। अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युट, सरकारी सेवा र समृद्ध कृषिको बलियो आधार।
17: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो
18: आवश्यकता पोखरा दुई हरिचोकमा शीघ्र सञ्चालनमा रहेको एक प्रतिष्ठित माछा पुस्रे खाजा घर एन्ड रेस्टोरेन्टको लागि अनुभवी कुकको आवश्यकता भएको हुँदा इच्छुक व्यक्तिले 97000067130 सम्पर्क गर्नुहोला। पुनश्च खाना बस्नको सुविधा सहित आकर्षक तलबको व्यवस्था रहेको छ।
19: यसो बसी बियालो पनि हुन्छ। डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
20: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
19: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुस्ने गाउँपालिका वडा नम्बर 9 अजिब नौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
20: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
19: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
20: सम्पर्क मोबाइल 9560192018, 9028577010।

फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लाग्यो।

राष्ट्रीय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने र भारतीय जनता पार्टी भाजपाका राष्ट्रीय अध्यक्ष नितिन नवीन बीच राजनीतिमा जेन जेड पुस्ताको बढ़दो भूमिका र सम्भावनाबारे छलफल भएको छ। भाजपा मुख्यालयमा हिजो उहाँहरूबीच भएको भेटवार्तामा विशेष गरी लोकतान्त्रिक सहभागिता, सार्वजनिक बहस तथा भावी नेतृत्व निर्माणमा युवा पुस्ताले खेल्न सक्ने भूमिकामाथि विचार आदान प्रदान भएको भाजपाले जनाएको छ। भारत भ्रमणमा रहनुभएका सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले हिजो नयाँ दिल्लीस्थित भारतीय जनता पार्टी भाजपा मुख्यालयमा भाजपा राष्ट्रिय अध्यक्ष नवीन लगायत वरिष्ठ नेताहरूसँग भेटवार्ता गरेको हो। प्रतिनिधिमण्डललाई स्वागत गर्दै अध्यक्ष नवीनले साझा सभ्यतागत विरासत, सांस्कृतिक सम्बन्ध तथा जनस्तरका सुदृढ़ सम्बन्धमा आधारित भारत नेपाल बीचको घनिष्ठ र ऐतिहासिक सम्बन्धबारे प्रकाश पार्नुभएको थियो। उहाँले यस्ता अन्तर्क्रियाले लोकतान्त्रिक सम्वादलाई थप सुदृढ़ बनाउनका साथै भाजपा र रासोपा बीचको पार्टीगत सम्बन्धलाई अझ गहिरो बनाउन सहयोग पुग्ने बताउनु भएको भाजपाले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमा सम्बन्धमा दिनुभएको अभिव्यक्तिको विरोध गर्दै विपक्षी दलहरूले अवरोध कायम राखेपछि प्रतिनिधिसभाको बैठक जेठ 25 गते बिहान 11 बजेसम्मका लागि स्थगित भएको छ। बैठक शुरू हुने बित्तिकै विपक्षी दलका सांसदहरूले विरोध जनाएका थिए। सभामुख डोल प्रसाद अर्यालले संसद कानून निर्माण गर्ने महत्वपूर्ण थलो भएकाले सदन सञ्चालनमा सहयोग गर्न आग्रह गर्नुभएको थियो। तर विपक्षी दलहरूले प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति फिर्ता नलिएसम्म संसदको कार्यवाही अगाडि बढ़न नदिने अडान दोहोर्याएको थियो। प्रधानमन्त्री शाहले संसदमा दिएको भारतले मात्र नभई नेपालले समेत भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेस सहितका विपक्षी दलहरूले दुवै सदनमा लगातार अवरोध गर्दै आएका छन्। कंग्रेसले प्रधानमन्त्रीले संसदको रोस्ट्रमबाट दिनुभएको अभिव्यक्ति फिर्ता नलिएसम्म संसद बैठक सञ्चालन हुन नदिने चेतावनी दिएको छ। सरकारले भूमि समस्या समाधान आयोगको अध्यक्षमा बलभद्र बास्तोलालाई नियुक्त गरेको छ। मंगलबार सिंह दरबारमा बसेको मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बास्तोलालाई आयोगको अध्यक्षमा नियुक्त गरिएको जानकारी दिएका छन्। आयोगको सदस्यमा अमीर प्रसाद न्यौपाने, पद्मनीति सोतुङ र डाक्टर रोना श्रेष्ठलाई नियुक्त गरिएको छ। पूर्व प्रधान न्यायाधीश र पूर्व न्यायाधीश बीच चलेको लामो छलफल र बहसपछि उनीहरूले सम्पत्ति छानबिन आयोगलाई आफ्नो सम्पत्ति विवरण नदिने निर्ख्योल गरेका छन्। आयोगले सम्पत्ति विवरण मागेपछि एकीकृत धारणा बनाएर निष्कर्षमा पुग्ने भन्दै गत जेठ 17 गते र त्यसपछि पनि पूर्व न्यायाधीश बीच विभिन्न चरणमा छलफल भएको थियो। पूर्व प्रधान न्यायाधीश ओम प्रकाश मिश्र, रामकुमार प्रसाद शाह, गोपाल पराजुली, सर्वोच्चका पूर्व न्यायाधीशहरू टोप बहादुर सिंह, कृष्ण जंग रायमाझी, वैद्यनाथ उपाध्याय, प्राध्यापक पवन ओझा, उच्च अदालतका पूर्व न्यायाधीश र जिल्ला न्यायाधीश लगायत छलफलमा जुटेका थिए। पर्सा जिल्ला अदालतले वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई दुईवटा मुद्दाको कसुरमा धरोटीमा रिहा गर्ने आदेश गरेको छ। जिल्ला अदालतका न्यायाधीश गायत्री प्रसाद रेग्मीको एकल इजलासले हिजो लिखित सम्बन्धी कसुरमा मेयर सिंहलाई 4,00,000 रूपियाँ धरोटीमा छाड्ने आदेश भएको अदालतका श्रेष्ठदार प्रभाकर कुमार मल्लिकले जानकारी दिएका छन्। यस्तै झुटा विवरण पेश गरेर नागरिकता बनाएको कसुरमा भने 15,000 रूपियाँ धरोटीमा छाड्न आदेश भएको बताएका छन्। जिल्ला प्रहरी कार्यालय पर्साले हिजै वीरगंज महानगरका मेयर सिंहलाई पक्राउ गरेर पर्सा जिल्ला अदालतमा पेश गरेको थियो। सन् 2026 मे महिनामा 1,00,000 भन्दा बढ़ी विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार मेमा 1,02,626 विदेशी पर्यटक नेपाल भित्रिएका हुन्। उक्त संख्या गत वर्षको तुलनामा 19% बढ़ी हो। बोर्डका अनुसार गत वर्षको मे महिनामा 86,216 पर्यटक नेपाल
आएका थिए। कोरोना महामारी अगाडि सन् 2019 को मे महिनामा 78,329 विदेशी नेपाल घुम्न आएका थिए। मे महिनामा नेपाल आउने पर्यटक मध्ये सबैभन्दा बढ़ी छिमेकी मुलुक भारतका रहेका छन्। उक्त महिनामा भारतबाट मात्र 40,782 पर्यटक नेपाल घुम्न आएका छन्। यस्तै दोस्रोमा चीनबाट 11,514, तेस्रोमा संयुक्त राज्य अमेरिकाबाट 9,001, चौथोमा बंगलादेशबाट 5,298 र पाँचौंमा संयुक्त अधिराज्यबाट 3,375 पर्यटक नेपाल घुम्न आएका छन्। सर्वोच्च अदालतले दार्चुला जिल्ला अदालतका न्यायाधीश भुवन गिरीले वैवाहिक बलात्कार मुद्दामा सफाई दिएको छ। न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासबाट उच्च अदालत पाटनको फैसला सदर हुने निर्णय भएको हो। 2081 चैत 31 उच्च अदालत पाटनले न्यायाधीश गिरीलाई पूर्व पत्नी आरती रावर गिरीले दायर गरेको बलात्कार मुद्दामा सफाई दिएको थियो। यसअघि उच्च अदालत पाटनका न्यायाधीश लाल बहादुर कुंवर र दिल्ली रत्न श्रेष्ठको संयुक्त इजलासले गिरीलाई सफाई दिएको थियो। गिरीलाई सफाई दिएपछि त्यस उप सर्वोच्च अदालतमा पुनरावेदन परेको थियो। पूर्व गृहमन्त्री सुदन गुरूङबारे छानबिन गर्न गठित समितिले सरकारसँग थप 5 दिन समय मागेको छ। प्रतिवेदन लेखन कार्य भइरहेको भन्दै समितिले थप समय मागेर प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई पत्राचार गरेको हो। गएको वैशाख 28 पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीको नेतृत्वमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र महान्यायाधिवक्ताको कार्यालयका सह न्यायाधिवक्ता अच्युत मणि नेउपाने सदस्य रहेको समिति गठन भएको थियो। नेपालबाट अन्तर्राष्ट्रिय उड़ान गरिरहेको वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनको आर्थिक तथा प्रविधि केन्द्रका रूपमा परिचित सेन्जेन शहरसँग राजधानी काठमाण्डुलाई प्रत्यक्ष हवाई सेवा मार्फत जोड्ने भएको छ। कम्पनीले यही जेठ 21 गतेदेखि काठमाण्डु सेन्जेन काठमाण्डु सीधा उड़ान सेवा सञ्चालनमा ल्याउने घोषणा गरेको हो। नयाँ उड़ान सेवा अन्तर्गत काठमाण्डु स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र चीनको सेन्जेन बाओआन अन्तर्राष्ट्रिय विमानस्थल बीच साप्ताहिक 2 उड़ान सञ्चालन गरिनेछ। कम्पनीका अनुसार काठमाण्डुबाट सेन्जेनका लागि उड़ान प्रत्येक मंगलबार र बिहिबार हुनेछ भने सेन्जेनबाट काठमाण्डु फर्कने उड़ान बुधबार र शुक्रबार सञ्चालन हुनेछन्। हिमाली जिल्ला मुस्ताङमा पछिल्लो 5 वर्षमा लेक लागेर 58 पर्यटकले ज्यान गुमाएका छन्। लेक लागेर मृत्यु हुने मध्ये 65% भन्दा बढ़ी भारतीय पर्यटक रहेका छन्। आर्थिक वर्ष 2078-79 आर्थिक वर्ष 2082-83 जेठ 15 गतेसम्म लेक लागेर 16 नेपाली र 42 विदेशी पर्यटकले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय मुस्ताङको अभिलेखमा उल्लेख गरिएको छ। पर्यटनको राजधानी पोखरा र संघीय राजधानी काठमाण्डु जोड्ने पृथ्वी राजमार्गमा दुर्घटना बढ़ेसँगै सीएफटी अडिट शुरू गरिएको छ। स्तर उन्नतिका क्रममा रहेको सो सड़क खण्डमा बढ़दो सवारी चाप र दुर्घटनालाई मध्यनजर गर्दै सीएफटी अडिट शुरू गरिएको मुगलिन पोखरा सड़क आयोजना प्रमुख कृष्ण बहादुर कुमारले जानकारी दिनुभएको छ। उक्त खण्डमा अहिले स्तर उन्नति अन्तिम चरणमा छ। 4 लेनमा सड़कमा कालोपत्र सकिएको छ। सरकारको 100 बुदे कार्ययोजनामा समेत मुगलिन पोखरा सड़कमा सेफ्टी अडिट गर्ने र यसको प्रतिवेदन अन्य सड़कमा समेत लागू गर्ने उल्लेख गरिएको आयोजनाले जनाएको छ। उक्त प्रतिवेदनका आधारमा आवश्यक स्थानमा थप सुरक्षा व्यवस्था, ट्राफिक संकेत चिन्ह, रेलिङ, गति नियन्त्रण तथा चेतनामूलक व्यवस्था गरिने जनाइएको छ। मुगलिन पोखरा सड़क देशकै व्यस्त राजमार्ग मध्ये एक मानिन्छ। सड़क विस्तारका क्रममा कतिपय स्थानमा निर्माण सामग्री, धूलो तथा अस्थायी संरचनाका कारण यात्री तथा चालकले समस्या भोग्दै आएका छन्। बर्खायाम नजिक्दै गर्दा पहिरो र दुर्घटनाको जोखिम समेत बढ़ने भएकाले सेफ्टी अडिट गर्न लागिएको हो। वर्षौंदेखि निर्माणका कारण जाम, धूलो र अस्तव्यस्तताको समस्या झेल्दै आएको बुटवल नारायणगढ़ सड़क खण्डमा सवारी आवागमन अब सहज बन्दै गएको छ। सड़क विस्तार अन्तर्गत ढलान तथा स्तरोन्नतिको अधिकांश काम सम्पन्न भएसँगै यात्रुले राहत महसुस गर्न थालेका छन्। निर्माणाधीन सड़कका प्रमुख भागमा ढलानको काम लगभग सकिएको र सवारी साधन
सञ्चालनका लागि सड़क अवस्था सुधार भएकाले यात्रा अवधि छोटिएको छ। यसअघि घण्टौंसम्म जाममा बस्नुपर्ने अवस्था रहेकोमा बुटवल नारायणगढ यात्रा तुलनात्मक रूपमा सहज र छिटो भएको यात्रुले बताएका छन्। रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट्स सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
2: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कूलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
1: विस्तृत जानकारीको लागि
2: 0175736198 9414 6197।
1: संस्थापक प्राचार्य जीईएफ गिफ्ट सेकेन्डरी इङ्ग्लिस स्कूल स्ट्रीट नम्बर 5 पोखरा 9 नयाँ बजार।
3: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
4: सर्टिफिकेट इन डेन्टल साइन्स,
5: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
4: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
5: र डिप्लोमा इन फार्मेसीमा 3 कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
4: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
5: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
3: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
5: एक्सेलेन्स इन टेक्निकल एजुकेसन कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस न्यु रोड पोखरा। फोन 0165838364 5807725।
6: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 9796141905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
7: डिजिटल ठगीबाट बचौ।
3: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
7: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
3: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
8: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
9: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
8: उपचार हुने समस्याहरू
9: हृदयघात,
8: हाई ब्लड प्रेसर,
9: हार्ट फेल,
8: छातीको दुखाई तथा थकान,
9: मुटुको भल्भमा समस्या,
8: मुटुको बाथ रोग,
9: हाई ट्राइग्लिसेराइडिटिजी,
8: मुटुको धड्कनमा अनियमितता,
9: हाई कोलेस्ट्रोल,
8: पेसमेकर राखेको वा राख्नु पर्ने,
9: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
8: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
10: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 दिउँसो 3
8: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
9: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 0615872665534।
11: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
12: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
11: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
12: र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
11: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
12: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
13: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
14: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: अयानी, मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
17: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
16: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
17: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
18: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165865536, मोबाइल 9856000536।
19: यता नआऊ है बुहारी, तलै बस, छाचुप नगर। आज कति दिन रे?
20: 3 दिन भयो।
19: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
20: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
19: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
20: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
21: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
19: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
15: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गर्नु।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: समय बितेको पत्तै हुँदैन, तर के तपाईँको पैसा समयसँगै बढ़िरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ। मात्र 1,000 रुपियाँबाट यस आइपी सुरु गर्नुहोस्। तपाईँको थोरै थोरै सेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्न पर्ने झन्झट, न बजारको उतार चढ़ावको डर। यस आइपीमा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प यस आइपी योजना सुरु गर्नुहोस्।
22: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
23: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुन सक्छ। यसै नातिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
22: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
23: तिमीलाई थाहा थिएन?
22: थाहा थिएन।
23: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
22: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
23: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
0: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
1: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

विषयमा जान पुनः हाइलाइट्समा स्वागत छ। अब बाँकी रहेका समाचारहरू। हिमाली सांस्कृतिक परिवारको भवन निर्माणमा टिकाबहादुर कार्कीले 5 लाख रूपियाँ सहयोग घोषणा गरेका छन्। नेपाली लोक संस्कृतिको संरक्षण सम्वर्धन र विकासमा 3 दशकदेखि सक्रिय हिमाली सांस्कृतिक परिवार आफ्नै सांस्कृतिक भवन निर्माण अभियानमा जुटेको छ। 2054 सालमा नेपाली लोक संस्कृति बचाऊ भन्ने नारासहित स्थापना भएको संस्थाले स्थायी पूर्वाधार निर्माणका लागि सहयोग संकलन अभियान शुरू गरेको हो। पोखरा 9 पृथ्वी चोकमा पोखरा नगर विकास समितिले उपलब्ध गराएको स्थानमा कार्यालय स्थापना गरी सांस्कृतिक गतिविधि सञ्चालन गर्दै आएको संस्थाले गत साता कार्यालय छाड्नुपर्ने अवस्था आएपछि आफ्नै जग्गा खरिद गरी भवन निर्माण गर्ने योजना अगाडि बढ़ाएको हो। पोखराको व्यस्त बजार न्यू रोड सड़क खण्ड पश्चिमतर्फका व्यापारीले दुवैतर्फ सवारी साधन पार्किङ व्यवस्थाको माग राखेका छन्। पोखरा महानगरले पूर्वी भागमा मात्र सवारी पार्किङ व्यवस्था गर्दा पश्चिमतर्फका व्यवसायहरूले व्यापार घाटा बिहोर्न परेको तथा ग्राहकलाई समेत बाटो काटेर पारी जान कठिनाई भएको बताउँदै आएका छन्। सोमबार उनीहरूले न्यू रोडको पश्चिमी भागका सबैजसो घरमा दुवैतर्फ व्यवस्थित पार्किङ हुनुपर्ने माग राख्दै ब्यानर टास गरेका छन्। साथै पोखरा महानगरपालिकाको कार्यालय समेत न्यू रोड पार्किङ व्यवस्थापन समिति संयोजक राजकुमार रम्तेलले पोखराका मेयर धनराज आचार्यसँग सड़कको दायाँ बायाँ दुवैतर्फ पार्किङ व्यवस्था गर्नुपर्ने माग राखेका छनृ।

पोखरा वडा नम्बर 19 सगरमाथा आरोही अमृत परियार सहित शैक्षिक क्षेत्रका विभिन्न व्यक्तिलाई सम्मान गरेको छ। मंगलबार आयोजित कार्यक्रममा कास्कीको पुरनचौर घर भई हाल अमेरिका बस्दै आएका सगरमाथा आरोही अमृत परियार सम्मानित भएका हुन्। जातीय छुवाछुत, महिला हिंसा र बलात्कार विरूद्धको अभियान चलाइरहेका उनले हालै आरोहणको सिलसिलामा उक्त आवाज विश्वको सर्वोच्च शिखरबाट विश्वभर पुर्याएका छन्। उनी चालेको अभियान र सफलताको प्रशंसा गर्दै वडाका तर्फबाट नागरिक सम्मान गरिएको वडा सदस्य विकास कुमार आचार्यले जानकारी दिएका छनृ।

पोखरा चौध चाउती स्थित भण्डारी परिवारमा शोक परेको छ। समाजसेवी विष्णुमाया भण्डारीको 85 वर्षको उमेरमा आइतबार निधन भएको छ। स्वर्गीय भण्डारीको सोही दिन देवघाटमा अन्त्येष्टि गरिएको परिवारजनले जनाएको छ। विक्रम सम्वत 1998 सालमा पोखरा छ बैदाम स्थित केसी परिवारमा जन्मिएकी उनको पोखरा चौध मजेरीपाटी निवासी कृष्णबहादुर भण्डारीसँग 2015 सालमा विवाह भएको थियो। उनका पतिको 2059 सालमा निधन भइसकेको छ। स्वर्गीय भण्डारीका 6 छोरा छन्। छोरातर्फ 11 र छोरीतर्फ 4 जना गरी 15 नाति नातिना रहेका छन्। जेठा छोरा गोविन्द भण्डारी सरूबिन्द साहित्यकार हुन्। महिला उप प्राध्यापक रामजी भण्डारी पृथ्वीनारायण क्याम्पसमा व्यवस्थापन संकायका विभागीय प्रमुख छन्। यसै गरी साइला छोरा तीर्थ भण्डारी व्यवसायी हुन् भने काइला छोरा विमल भण्डारी अधिवक्ता हुन्। ठूला कान्छा दीपक पनि व्यवसायमा आबद्ध छन्। कान्छा महेश भण्डारी राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नेता एवं संचार उद्यमीको रूपले परिचित रहेका छनृ।

0: अब अन्तर्राष्ट्रिय समाचार। मध्यपूर्वमा जारी तनावका कारण कच्चा तेलको मूल्य सोमबार बढ़े पनि अमेरिकी शेयर बजार भने नयाँ रेकर्ड बनाउँदै अगाडि बढ़ेको छ। तेलको मूल्य बढ़ेपछि बजारमा प्रारम्भिक दबाव देखिए पनि अन्त्यमा लगानीकर्ताको आत्मविश्वास बलियो रहँदा प्रमुख सूचकांकहरू उकालो लागेका हुन्। एसएनपी 500 सूचकांक 0.3% बढ़दै अघिल्लो दिनको कीर्तिमान तोड्न सफल भएको छ। मालदिव्सका राष्ट्रपति मोहम्मद मोइजूले मालदिव सरकारले 16 वर्ष मुनिका बालबालिकाहरूलाई साइबर अपराध र अन्य खतराबाट जोगाउन विभिन्न सामाजिक सञ्जालमा पहुँच प्रतिबन्ध लगाउने घोषणा गरेको बताएका छन्। साप्ताहिक पत्रकार सम्मेलनमा सोमबार बोल्दै मोइजूले अनलाइन तथा साइबर अपराधबाट बालबालिकाहरूलाई जोगाउनु स्वदेश तथा विदेशमा रहेका अभिभावकहरूका लागि प्रमुख चिन्ताको विषय बनेको बताएका छन्। अन्नपूर्ण आरोहण दिवसको अवसरमा जेठ 20 गते कास्कीको अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म हुने छैठौं संस्करणको अन्नपूर्ण म्याराथनको सम्पूर्ण तयारी पूरा भएको छ। अन्नपूर्ण प्रथमको महिमा र गरिमालाई उजागर गर्न विक्रमसम्म 2075 प्रत्येक वर्ष अन्नपूर्ण म्याराथन गरिँदै आएको छ। अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले छैठौं संस्करणको म्याराथनको सम्पूर्ण तयारी पूरा भएको समितिका अध्यक्ष एवं म्याराथन संयोजक ललित गुरूङले जानकारी दिएका छन्। म्याराथनका लागि 18 वर्षदेखि 69 वर्षसम्मको उमेर समूहका 8 जना विदेशी र 45 जना स्वदेशी धावकको सहभागिता रहनेछ। रिकी योन्जनले व्यवस्थापकीय संयोजन गरेको म्याराथनमा यस अघिका विजेता तिलक बहादुर सुनार लगायत धावक अन्नपूर्ण आधार शिविर पुगेर पूर्वाभ्यासमा जुटिसकेका छन्। नेपाली पुरूष क्रिकेट टोली जापानको नागोयामा हुने एसियाली खेलकुदमा छनौट भएको छ। सिंगापुरमा हिजो भएको समूह एकको खेलमा मलेसियाले चीनलाई हराएपछि मलेसियासँगै नेपाल पनि छनौट भएको हो। पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेठ 29 गतेदेखि असार 5 गतेसम्म भण्डारी खेल मैदान लेखनाथमा पोखरा विश्वविद्यालय सुपर कप फुटबल प्रतियोगिता 2083 तेस्रो संस्करण आयोजना गर्ने भएको छ। नेपाल भारत सीमा विवादमा तेस्रो पक्षको भूमिका अस्वीकार्य भएको भारतको भनाई सीमा सम्बन्धी विषयहरूलाई दुई पक्षबाट नै हल गर्ने प्रयास भइरहेको उल्लेख। गण्डकी प्रदेश सरकारद्वारा आगामी आर्थिक वर्ष 2083-84 लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक पुरानै कार्यक्रमलाई निरन्तरता पर्यटन र कृषिलाई प्राथमिकता गाँजा खेतीसम्मका योजना प्रस्तुत। विपक्षी दलका सांसदहरूको विरोधका कारण प्रतिनिधि सभा बैठक जेठ 25 गतेसम्मका लागि स्थगित। प्रधानमन्त्रीले दिएको सीमा विवाद अभिव्यक्ति फिर्ता नलिएसम्म संसदको कार्यवाही अगाडि बढ़न नदिने अडान। मध्यपूर्व युद्ध बीच पनि मे महिनामा नेपालभित्री 1,00,000 भन्दा बढ़ी विदेशी पर्यटक गत वर्षको तुलनामा 19% बढ़े। विश्व बजारमा तेल महँगियो, शेयर बजार भने सकारात्मक। मालदिव्समा 16 वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध र छैठौं संस्करणको अन्नपूर्ण म्याराथनको सम्पूर्ण तयारी पूरा। अन्नपूर्ण आधार शिविरमा 53 धावक सहभागी हुँदै प्राविधिक साथी अरविन्द सहित सञ्जयलाई बिदा दिनुहोस्। नमस्कार।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: यति बेला बिहानको 7 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: तापन दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। Managers, hotel entrepreneurs, and IT personals. Join Must Shape Your Future. Barnapharam, Bitaran Bhairayeko Chha. Online application ko lagi, hamro website www.mass.edu.np ma login garna sakine chha. For more details, Mount Annapurna Secondary School, Mass, Basi Mag, Nadipur. फोन 061-577-718, 98463-32836, 98562-2099।
1: कुमुदिनी होम्स माबीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
2: गण्डकी प्रदेशको 11 जिल्ला र लुम्बिनी प्रदेशको पाल्पा र गुल्मी जिल्लाका विद्यार्थी सहित 13 जिल्लाका विद्यार्थीहरू अध्ययनरत गण्डकी प्रदेशकै एक उत्कृष्ट एवं गौरवशाली विद्यालय कुमुदिनी होम्स माबी गैरापाटन पोखरामा कक्षा 11 साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट संकायमा भर्ना खुल्यो।
1: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने,
2: विगतका वर्षहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल,
1: साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्टको छुट्टा छुट्टै भवन,
2: उत्कृष्ट साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट,
1: गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था।
2: यस विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरू पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ विषयमा टपर हुन सफल भएका छन्।
1: पुनश्च अभिभावक तथा विद्यार्थीहरूलाई भर्ना हुन आउनु भन्दा पहिला विद्यालय र वातावरण बारे अवलोकनको लागि स्वागत छ।
2: विस्तृत जानकारीका लागि सम्पर्क कुमुदिनी होम्स माबी पोखरा 4 गैरापाटन, फोन 061-571-809-574-997।
1: भर्ना खुल्यो।
0: आजको आवश्यकता नारीलाई प्राविधिक र व्यावसायिक शिक्षाको नाराका साथ विक्रम सम्बत 2014 सालदेखि निरन्तर छात्र शिक्षाका लागि समर्पित गण्डकी प्रदेशकै एकमात्र सामुदायिक विद्यालय श्री कन्या माध्यमिक विद्यालय पोखरामा शैक्षिक सत्र 2083 लागि होटल म्यानेजमेन्ट, ब्युटिसियन, हेयर ड्रेसिङ लगायतका व्यवस्थापन शिक्षा तथा मानविक विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू,
3: दक्ष योग्य एवं अनुभवी जनशक्तिद्वारा नेपाली र अंग्रेजी माध्यमबाट अध्यापन गराइने,
1: मर्यादित तथा सुरक्षित वातावरणमा प्राविधिक र व्यावसायिक विषयहरूका कक्षाहरू सञ्चालन गरिने,
3: नेतृत्व विकास, स्वास्थ्य, बैंकिङ तथा सामाजिक चेतनाका कार्यक्रमहरू साथै विद्यार्थी परामर्श कार्यक्रमहरू सञ्चालन गरिने,
1: खेलकुद क्षेत्र भ्रमण, शैक्षिक भ्रमण तथा सहशैक्षिक क्रियाकलापको व्यवस्था,
3: छात्राको लागि मात्र भएकाले जीवन उपयोगी शिक्षाका साथै सर्वसुलभ शिक्षा र व्यावसायिक शिक्षामा जोड, प्रधान अध्यापक श्री कन्या माध्यमिक विद्यालय पोखरा 3 नदीपुर, फोन 061-570-291, मोबाइल 98462-42010।
4: ओहो, एसई त पास गरियो, अब अगाडि के पढ्ने होला? कतै यस्तो विषय छैन भने जुन पढ्दा सरकारी जागिर खान सजिलो होस्?
5: किन नहुनु, तिमीले अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युटको बारेमा सुनेकी छैनौ? त्यहाँ त ISCSG प्लान्ट र एनिमल साइन्समा भर्ना खुलिसक्यो नि।
4: ए, कृषि पढेर सरकारी जागिर पाइन्छ र?
5: किन नपाइनु, डिप्लोमा इन एग्रिकल्चर सिद्ध्याउने बित्तिकै तिमी लोकसेवा आयोगको परीक्षा दिएर सरकारी सेवामा प्राविधिक सहायक वा नायब प्राविधिक सहायक जस्ता पदमा प्रवेश गर्न सक्छौ। अहिले त झन् हरेक स्थानीय तहमा कृषि र पशु प्राविधिकको ठूलो माग छ।
4: ओहो, भनेपछि यो त भविष्य सुरक्षित गर्ने बाटो पो रहेछ। पढाइ र प्रयोगत्मक अभ्यास चाहिँ कस्तो छ नि त्यहाँ?
5: एकदमै राम्रो, सिटिभिटीको आङ्गिक शिक्षालय हो, दक्ष प्रशिक्षकहरू र अत्याधुनिक ल्याबको सुविधा पनि छ। फिल्डमै गएर प्रयोगत्मक अभ्यास गराइने भएकोले लोकसेवा आयोगको तयारी गर्दा पनि धेरै सजिलो हुन्छ।
4: वाह, सरकारी जागिर र आफ्नै देशमा केही गर्ने अवसर, म त आजै बुझ्न जान्छु। सम्पर्क नम्बर कति होला?
5: टिपी राख त, 98410-68091 वा 98560-80460। कलेज कास्कीको ढिकुर पोखरीमा छ, हिँड हिँड आजै गएर बुझौ। अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युट, सरकारी सेवा र समृद्ध कृषिको बलियो आधार।

0: ए श्याम भाई, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
1: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उप प्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
0: कहाँ जाने दिदी, उप प्रमुखलाई भेट्न? नमस्कार उप प्रमुख ज्यू।
2: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
0: खासमा कुरा के हो भने उप प्रमुख ज्यू, हाम्रो गाउँ पारीको बाटो भन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
2: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
1: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख ज्यू।
2: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
1: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
3: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौ, शंका लागे उजुरी गरौ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड। पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
5: गरेको भए होइन, गरिहाल्नुहोस्, यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
6: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन, सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
5: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
6: शिखर इन्स्योरेन्सको सहकार्यमा
5: अस्पताल खर्च सहाराले गर्छ,
6: ई सेवा सबै सधैँ सँगै।
7: किन आँखा मिचेको मिचे गरेको
8: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
7: धेरै समय मोबाइल चलाएपछि क्या हो?
8: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
7: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
8: ए त्यसो भए जोगिन के गर्ने त?
7: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
8: बुझे।
7: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
9: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।

0: पर्दा को संपूर्ण जांच तथा उपचार अत्याधुनिक फेको मेसिन बाट मोती बिन्दु को बिना सुई शल्यक्रिया आंखा में मासु पलाएको शल्यक्रिया गर्नु का साथ ही कोर्निया प्रत्यारोपण को सेवा समेत पर्दछ। चश्मा फ्रेम में 15% र शल्यक्रिया में 25% छूट। ज्येष्ठ नागरिक लाई विशेष छूट र हरेक बुधवार दर्ता में 50% छूट। क्लिनिक समय आइतबार देखि शुक्रवार बिहान 9 बजे बाट साँझ 6 बजे सम्म। स्थान न्यू रोड भारवटी पारी एवरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
1: डिजिटल ठगीबाट बचौं।
0: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
0: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
2: बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
3: दिदी, म पनि 12 वर्षमा बेची, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
4: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
5: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
4: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
6: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
8: सर्टिफिकेट इन डेन्टल साइन्स,
9: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
8: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
9: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
8: हाम्रा विशेषताहरू, आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
9: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
0: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
9: एक्सेलेन्स इन टेक्निकल एजुकेसन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड, पोखरा। फोन 061-588-364-580-725।
10: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
11: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
10: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
11: लसुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र? अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्ट द्वारा भर्ती हुने युवा युवती

0: नाचेर कति छ्याब डिजाइन बे मारे गना किनानी खनी तोला
1: खनाई देवा नासर्वे रूपाकोट ज्योति सुनचाँची दुकान महेन्द्र पुलारी तोला
0: ए नई च्याबा मार दोकान पो मोना नई प्रेसोलाई नै च्याबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै चोको हो नि सग मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई भिस्यानारी बेल्ले छ्याबा पोपिम ओछे
1: हजुर किमे झोको लाइनी छब छ्याबा छ्याबा मारे डिजाइन गहना चैदी म भिस्या वा चुवल तुई भिस्या रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट नलो धिताई पालिखे चोकै यावै चार मोहै
0: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
1: तमुताई रबा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नत खैमा बिलन चन्नै यामो
0: तोई मिल ती विषया रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-568-15 98-560-35-815 प्रोप्राइटर दशरथ सुनार
1: छतैरा त तान निभिन्द
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट
3: राष्ट्रिय वाणिज्य बैंकले ल्यायो नयाँ योजना किसानका लागि सुनौलो छ यो सपना
4: 10 लाखसम्म कर्जा सजिलै पाइन्छ अब मेहनतको फल झन् मिठो हुन्छ
3: 70% लगानी अब चिन्ता किन बाली राम्रो फल्छ आमदानी बढ्ने दिन
4: 10 वर्षसम्म सहज किस्ता कहिल्यै नहोस् भार ब्याज दर पनि न्यून कृषकको राम्रो आधार
5: राष्ट्रिय वाणिज्य बैंक तपाईँको आफ्नै बैंक आफ्नो भनेको आफ्नै हुन्छ
6: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
7: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगलाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
6: उपचार हुने समस्याहरू
7: हृदयघात
6: हाई ब्लड प्रेसर
7: हार्ट फेल
6: छातीको दुखाई तथा थकान
7: मुटुको भल्भमा समस्या
6: मुटुको बाथ रोग
7: हाई ट्राइग्लिसेराइडिटिजी
6: मुटुको धड्कनमा अनियमितता
7: हाई कोलेस्ट्रोल
6: पेसमेकर राखेको वा राख्नु पर्ने
7: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने
6: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श
8: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
6: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ
7: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834
9: हेलो
10: हजुर नमस्कार
9: हेलो
10: नमस्कार काका सुन्नु भएन
9: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
10: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
9: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
10: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
9: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
10: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
9: अनि कति बेला बस्नुहुन्छ डाक्टर
10: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्
9: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
11: आइएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
12: समय बितेको पत्तै हुँदैन तर के तपाईँको पैसा समयसँगै बढ़िरहेको छ अब ढिलो नगर्नुहोस् तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ मात्र 1,000 रुपियाँबाट यस आइपी सुरु गर्नुहोस् तपाईँको थोरै थोरै सेयर लगानीले भोलिको सपना पूरा गर्छ न धेरै जान्न पर्ने झन्झट, न बजारको उतार चढ़ावको डर। यस आईपीमा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना शुरू गर्नुहोस्।
13: होम केयर सेवा, होम केयर सेवा।
14: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
13: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
14: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
13: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
14: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
13: सुत्केरी नवजात शिशुको हेरचाह,
14: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
13: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
14: डाक्टर ल्याब सेवा,
13: औषधि डेलिभरी सेवा,
14: उपकरण बहाल सेवा। तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 98569972 77।
15: रामु दाई परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
16: यसो बसी बियालो पनि हुन्छ, डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
15: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
16: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुसे गाउँपालिका वडा नम्बर 9 अजिप्रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
15: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
17: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
15: सम्पर्क मोबाइल 98560 19218, 98028 57710।
18: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
19: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
20: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
19: त्यसैले साधारण एमआरआई होइन, 3 टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3 टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
20: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
19: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T MRI नै गराउ, समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-027-29।

0: कोलगेट मैक्स फ्रेश मिंत्रा भगाओ ताजगी जगाओ।
1: 93.4
2: समसामयिक तथा सामाजिक विषय वस्तु माथि को बहसमूलक कार्यक्रम आज को बैठक।
3: नमस्कार, रेडियो अनुपूर्ण 93.4 मेगा सुनेर बस्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूमा आजको बैठकमा हार्दिक स्वागत छ। तपाईँको रेडियो सेटको 93.4 मेगाहर्जमा हामी यति बेला उपस्थित भइसकेका छौं। आजको बैठक लिएर प्राविधिक साथी अरविन्द सहित म सञ्जय, समसामयिक अनि सामाजिक विषयवस्तुमाथि हामी तपाईँको लागि प्रस्तुत हुने गर्छौं। आज जून 3 अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको 76 वर्ष पूरा भएको छ। म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको 8091 मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गरेको 76 वर्ष पूरा भएको हो। यो हिमालको आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका 4 नारस्वयङको भूगोलमा पर्दछ। 8000 मिटर भन्दा अग्लो यस हिमालमा पहिलो मानव पाइला परेको कारण अन्नपूर्णलाई जेठो हिमाल पनि भनिन्छ। 3 जून 1950 फ्रान्सका माउरिज हर्जोग र लुई लेचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको 3 वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो। नेपालको पर्यटन क्षेत्रको विकास र पर्वतारोहणको शुभारम्भ भई हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनाका रूपमा आज विविध कार्यक्रम गरी यो दिवस मनाइँदैछ। यस अवसरमा कास्कीको अन्नपूर्ण गाउँपालिकाको आयोजनामा घान्द्रुक तर्फको आधार शिविरतर्फ दौड़ प्रतियोगिता र नयाँ पद मार्गको प्रबन्धनको लागि लम्जुङको दोर्दी गाउँपालिकामा अन्नपूर्ण आरोहण दिवस पनि आयोजना गरिँदैछ। अन्नपूर्ण आरोहण दिवसको अवसरमा आज कास्कीको अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म हुने 6 संस्करणको अन्नपूर्ण म्याराथनको सम्पूर्ण तयारी पूरा भएको छ। अन्नपूर्ण प्रथमको महिमा र गरिमालाई उजागर गर्न विक्रम सम्वत 2075 प्रत्येक वर्ष अन्नपूर्ण म्याराथन गरिँदै आएको छ। म्याराथनको लागि 18 वर्षदेखि 69 वर्षको उमेर समूहका 8 विदेशी र 45 स्वदेशी धावकको सहभागिता रहनेछ। यसअघिका विजेता तिलक बहादुर सुनार लगायत धावक अन्नपूर्ण आधार शिविर पुगेर पूर्वाभ्यासमा जुटिसक्नु भएको छ। हिमाल आरोहणको इतिहासमा पहिलो पटक सन् 1950 जून 3 फ्रान्सेली नागरिक माउरिस हर्जोगले समुद्री सतहबाट 8091 मिटर उचाइको अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेसँगै विश्वमा हिमाल आरोहणले चासो र चर्चा पाएको थियो। त्यस क्षेत्रको पदयात्रामा रहने पहिलो दिन आधार शिविरबाट बम्बो या दोभान, दोस्रो दिन छुम्रुङ र तेस्रो दिन घान्द्रुक आइपुग्ने गरेका छन्। अन्नपूर्ण म्याराथन प्रचार समितिका संयोजक टंकराज अधिकारीका अनुसार अन्नपूर्ण आधार शिविरबाट शुरू हुने यो म्याराथन माछापुच्छ्री आधार शिविर, बगर, देउराली, हिन्कु, केव, हिमालय, दोभान, सिनुवा, भनुवा, छोमरोङ, तौलु, घुर्जुङ, चुइले, मेलाचे, कोमरोङ डाँडा, किमरोङ खोला, उरी हुँदै घान्द्रुकमा पुगेर सम्पन्न हुनेछ। हिमाल आरोहणको इतिहासमा 8000 मिटर भन्दा बढ़ी उचाइको अन्नपूर्ण प्रथम हिमालको आरोहणपछि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण भएका कारण अन्नपूर्ण प्रथमलाई आरोहणको जेठो हिमालको उपमा दिने गरिएको छ। आज हामी यिनै प्रसंगसँग सरोकारित रहेर चर्चा गर्दैछौ, खास गरी अन्नपूर्ण आरोहण दिवसको अवसरमा यो जुन अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म हुन लागिरहेको छ 6 संस्करणको अन्नपूर्ण म्याराथनको सन्दर्भमा हामी चर्चा गर्दैछौ। अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजनमा यो कार्यक्रम हुँदैछ। यो सन्दर्भमा चर्चा कुराकानी गर्नको लागि अन्नपूर्ण म्याराथनका महासचिव, अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका तथा अन्नपूर्ण म्याराथनका महासचिव दिलीप गुरुङ हामीसँग हुनुहुन्छ। नमस्कार, यहाँलाई स्वागत छ। आज चाहिँ सबैभन्दा पहिले त यो आज जुन अन्नपूर्ण दिवस रहेको छ, आरोहण दिवस रहेको छ, यसको यहाँहरू सम्पूर्णमा हार्दिक शुभकामना।
4: हजुर, धन्यवाद। र यो हिमाल पर्वतको इतिहासमा सबैभन्दा पहिला सन् 1950 जुन आज हामी 76 वर्षमा प्रवेश गरेको छ, जुन अन्नपूर्ण हिमाल सफल आरोहण भइसकेपछि यो हिमालको बारेमा र चर्चा र अहिलेसम्म ट्रेकिङको हिसाबमा चाहिँ अहिले संसारभरि यो चुलिएको चाहिँ सन् 1950 अन्नपूर्ण प्रथम चढिसकेपछि यसको शुरूआत भएको मानिन्छ।
3: आजको यो कार्यक्रम 6 संस्करणको अन्नपूर्ण म्याराथन आज हुँदैछ, आज कार्यक्रम बारे भनिदिनुहोस् न, कसरी शुरू हुँदैछ?
4: यो चाहिँ अहिले हाम्रो जुन 5 संस्करणसम्म हामीले गत वर्ष यो पूरा भएको छ र 6 वर्षसम्म यो अन्नपूर्ण म्याराथन आयोजना जुन अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले गरेको छ, जुन 4130 मिटर उचाइ जुन अन्नपूर्ण आधार शिविर अर्थात् अन्नपूर्ण डिस्केमबाट जुन 42.195 किलोमिटर दूरी जुन खान्द्रुकसम्मको तयार गरिएको छ र यो अहिले 7 बजे ठिक 7 बजे यसको शुरू भइसकेको छ र यो फर्स्टमा हामीले चाहिँ जति अपेक्षा गरेको छ विदेशीहरू जुन यो अहिलेको इरान र विश्वको यो जुन वारको कारणले गर्दाखेरि हामीले केही धावकहरूले जुन नाम लेखाइसकेको थियो आफ्नो प्रशिक्षण गरिसकेर पनि यो विविध यो हवाईको कारणले गर्दाखेरि आएन, तर अर्को वर्ष चाहिँ अवश्य पनि यसमा चाहिँ यो विदेशी धावकहरूको संख्या अवश्य पर्ने चाहिँ हामी विश्वास लिएका छौँ।
3: यो खालको कार्यक्रमले चाहिँ जस्तो तपाईँहरूले 6 संस्करणसम्म अहिले आइपुग्नु भएको छ, विशेष गरेर यसले त अन्तर्राष्ट्रिय रूपमा चाहिँ पर्यटनकै प्रवर्धन गर्दछ, खास गरी यो कार्यक्रम शुरू भइसकेपछि पर्यटनको लागि कतिको फलदायी बनेको तपाईँहरूले आभास पाउनु भएको छ?
4: अवश्य पनि यो हाम्रो एक त यो विश्व चर्चित पदमार्ग क्षेत्र अन्तर्गत नै पर्न छ यो अन्नपूर्ण आधार शिविर चाहिँ र अन्नपूर्ण समग्र क्षेत्रमा नै नेपालको समग्रमा हेर्ने भने अन्नपूर्ण जुन रिजन छ क्षेत्र छ यो चाहिँ विश्वकै मतलब नेपालकै सबैभन्दा धेरै पर्यटकमा आगमन हुने क्षेत्र छ र यसले चाहिँ हामीले जुन हिमाल इतिहासको सफल आरम्भको दिनलाई जुन स्मरण गरेर जुन अहिले म्याराथनहरू आयोजना गर्छ यसले चाहिँ अवश्य पनि सकारात्मक प्रभाव दिन्छ कि यस बेलामा चाहिँ हाम्रो जुन एउटा ट्रेकिङको माध्यम मात्रै थियो भने अब यो खेलको माध्यमबाट पनि अथवा यो साहसिक जुन म्याराथनको माध्यमबाट पनि हाम्रो क्षेत्रलाई देश विदेशमा यसलाई चिनाउन अवश्य नै मदत गर्नेछ र यसमा चाहिँ लाग्यो भन्ने चाहिँ कि त्यो ठाउँमा चाहिँ जुन बेलामा चाहिँ जुन 1984 सालको जुन आयोजकभन्दा 76 वर्ष अगाडिको जुन समय रहेको थियो त्यो बेलामा के कसरी किनभने त्यतिखेरको टेक्निकल गियरहरू अथवा अहिलेको इक्विपमेन्टहरू भनौँ जुन अहिलेको टिकेट प्रणालीहरू भनौँ त्यो बेलामा अवश्य पनि थिएन र त्यसलाई नै हेर्ने हिसाबले र त्यो बेलामा कति साहसी मान्छेले कति अस्मूल्य साहसका साथ यो हिमाल चढ्यो भन्ने हिसाबले पनि यससँग पर्यटन त्यसपछि हिमाल पर्वतारोहण र यसले सबै कुरालाई जोड्ने चाहिँ यसले अवश्य पनि मद्दत पुर्याउन सक्ने विषय
3: अब उचाइको हिसाबले अलिकति भनौँ न यो भौगोलिक कठिनाई पनि होला यो दौडको लागि म्याराथनमा सहभागी हुनेहरूको लागि, खास गरी अब अन्नपूर्ण आधार शिविर जस्तो उच्च हिमाली क्षेत्रमा धावकहरूलाई अलि क्लिमाटाइज वा वातावरण अनुकूलन गराउनको लागि चाहिँ कस्तो व्यवस्था मिलाइएको छ वा सुरक्षा र स्वास्थ्यको मापदण्डहरू चाहिँ कसरी अप्नाइएको छ?
4: समिति जुन आयोजना संस्था र हाम्रो यसमा लोकल जिम्मेवारी सङ्घ पर्यटन व्यवस्थापन समिति रहेको छ, यसमा चाहिँ हामीले सबै धावकहरूलाई हामीले जो जसले रजिस्ट्रेसन गरेछौँ उहाँलाई एउटा डेस्क हामीले डेट फिक्स गरेको हुन्छ र यसमा चाहिँ हामीले आउने बेलामा एकैचोटि अन्नपूर्ण आधार शिविर नपुगेन जुन जुन बाटोमा हामीले जुन आजको दौडलाई हामीले जुन बाटोहरू हामीले फलो गर्नुपर्नेछ जुन उहाँहरूले दूरी तयार गर्नुपर्छ यसमा चाहिँ हामीले कम्तीमा 4 दिन लगाएर चाहिँ अन्नपूर्ण आधार शिविरमा पुर्याएको हुन्छ धावकहरूलाई र त्यसमा हरेक दिन मेडिकल टेस्टहरू हुन्छ र हिजो मात्रै जुन हाम्रो आज शुरूआत भन्नुभन्दा अगाडि अन्तिम जुन स्वास्थ्य सम्बन्धी सबै मापदण्डहरू लागू गरेको हुन्छ र हाम्रो विभिन्न स्टेसनहरूमा किनभने हाम्रो चाहिँ लगभग 11-12 ठाउँमा चाहिँ हरेक स्टेसनमा हुन्छ कि जहाँ चाहिँ हाम्रो तालिम प्राप्त स्वास्थ्य कर्मीहरू रहेको छौँ र उहाँको तत्कालै उहाँको स्वास्थ्य अवस्थाहरूलाई हामीले एकदम चेक गरिरहेको हुन्छ र सामान्यतया जाँदाखेरि चाहिँ हामीले एकदम हाईलाई एक्लोमाइजेस गरेर यो मौसम सम्बन्धी कुराहरूलाई मिलाउँदै वातावरण अनुकूलता बनाइसकेपछि हामी अब तपाईँलाई चाहिँ यो तयार छ किनभने माथि 41-30 मिटर फेरि यो तल झर्दाखेरि त्यति सजिलो छैन किनभने तल हामी फेरि एकैचोटि 1955 मिटरको हाइटमा जुन काम अवस्थित भएको छ त्यो गर्दाखेरि हामी सबै कुरालाई लेभलिङ मिलाएर र तपाईँले आफूलाई स्वास्थ्यमा केही असहज महसुस भयो भने तपाईँले के गर्ने त भन्ने कुरा हरेक कुरालाई हामीले ठिक गरेपछि मात्रै धावकलाई पूर्ण रूपमा चाहिँ तपाईँ चाहिँ योग्य हुनुहुन्छ भनेर हामीले ती कुरालाई चाहिँ उहाँहरूलाई बुझाएको हुन्छ।
3: र यो सामान्य पदयात्रीले चाहिँ भनौँ न एबीसी चाहिँ घान्द्रुकसम्मको जुन यात्रा छ 3 दिन लगभग लाग्छ, यो अलिकति चुनौतीपूर्ण मार्ग अलि एडभेन्चर टुरिज्मको रूपमा पनि यो होइन पदमार्गलाई लिइन्छ। अब यहाँहरूले चाहिँ आज नै यो दौड चाहिँ पूरा दौडमा सहभागी हुनेर आजै पूरा गर्दैछन् होइन, यो धावकहरूको लागि चाहिँ यो सबैभन्दा चुनौतीपूर्ण खण्ड चाहिँ कुन हो जस्तो लाग्छ? जस्तो माछा बसी आउँदाखेरि
4: मोटामोटी कस्तो छ भने यो अन्नपूर्ण स्किमबाट डाइरेक्ट यो बम्बुसम्म सबै बाटो यो ओह्रालै ओह्रालमा पर्दछ, त्यसैचोटि डिसेन्ट हुन्छ तल चाहिँ लगभग बम्बु भनेको लगभग फेरि 2000 मिटरको हाइटमा पुग्दछ, त्यसपछि केही उकाली ओह्रालो छ किनभने माथि केही चिसो मौसम तर माझमा केही हालको मध्यम गरेको र त्यसपछि जब छुङ चुङले घुर्जुङ भन्ने जुन स्थानहरू छ त्यसमा आउँदा अवश्य पनि धावकहरूलाई केही मात्रामा चाहिँ यो तापक्रमको चाहिँ चुनौतीको उहाँले सामना गर्नुपर्छ, त्यसलाई हामीले चाहिँ हरेक स्थानमा हरेक स्थानमा चाहिँ जहाँ स्थानीयवासीसँग हामी सहकार्य गरेर र अहिले चाहिँ एक हिसाबले गाउँघरमा चाहिँ हाम्रो यो पहाडी क्षेत्रमा चाहिँ यो धान रोप्ने सुरुवातलाई सुरुवात समय पनि भएको छ र आजको दिनलाई उहाँहरूले थाती राखेर भए पनि उहाँहरूको यो धावकहरूलाई चाहिँ एकदम चिसो पानीको एकदम शुद्ध खाने पानी फलफुलहरूको सबै व्यवस्था यसरी गरेको छौँ र अब चाहिँ यो माथिको यति अग्लो हाइटबाट तल झर्ने बेलामा केही स्वास्थ्य सम्बन्धी छ र विगतको वर्षहरूमा हेर्दाखेरि हामीले धेरै अनुभवहरू पाइसकेको छौँ र कुन ठाउँमा चाहिँ हामी के कुरामा तयारी हुनुपर्छ भन्ने हिसाबले चाहिँ हामीले बढाउनु पर्ने ठाउँमा चाहिँ मेडिकल टिमहरू होइन स्वास्थ्य कर्मी प्लस हामीले त्यहाँको स्वयंसेवकहरू स्थानीयवासीहरूलाई पनि एकदम तयारी अवस्थामा राखिएको छ आफ्नो एकदिन लगभग छ घण्टाको लागि
3: अब अहिले यति बेला चाहिँ मौसम त लगभग क्लियर नै होला केही दिन अगाडि त मौसम बिग्रिने यताउता भइरहेको थियो होइन तथापि अब मौसममा आउने अपरझटका हुन्छ नि परिवर्तन र आकस्मिक उद्धारका सन्दर्भमा के कस्ता तपाईँहरूले चाहिँ पूर्व तयारी गर्नु भएको छ
4: हाम्रो चाहिँ लगभग छुमङबाट माथिसम्म जुन ठाउँमा हाम्रो यातायातको साधनहरू छैन होइन त्यो ठाउँमा चाहिँ हामीले सिमरिक एयर हेलिकप्टर कम्पनी प्राइभेट लिमिटेडसँग हामीले सहकार्य गरेर हाम्रो एउटा हेलिकप्टर चाहिँ यहाँ रेस्क्यूको लागि चाहिँ तयारी अवस्थामा राखिएको छौँ र प्रथम कदाचित केही आर्थिक भइहाल्यो भने पोखरामा नि एउटा हेलिकप्टर स्ट्यान्ड बाइमा रहेको छ भने त्योभन्दा यतातिरको साइडमा जुन छुमङ चाहिँ आधा किलोमिटर त्यसमा चाहिँ हाम्रो गाडीहरूको व्यवस्था राखिएको छ र ठाउँ ठाउँमा हाम्रो स्वयंसेवक छ र विगतको वर्षहरूमा चाहिँ किनभने हाम्रो बाटो त्यति साह्रै अप्ठ्यारो बाटो र एकदमै त्यो जोखिमपूर्ण बाटो नभएकोले यदि धावकले आफ्नो लवजका साथ होइन आफ्नो रुप्तारका साथ हिँड्यो भने त्यति साह्रो अप्ठ्यारो पर्ने ठाउँहरू छ जहाँ चाहिँ केही जोखिमहरू छ त्यसमा चाहिँ हामीले भोलिन्टियर र स्वयंसेवकहरू चाहिँ खटाएका छौँ
3: यो म्याराथनको लागि त्यस क्षेत्रका स्थानीय समुदायको सहभागिता चाहिँ कस्तो रहेको छ
4: अच्छा हजुर यसपालि हाम्रो लोकल धावकहरू पनि छ र यहाँको व्यवसायहरू अति नै उत्साहित पनि रहेको छौँ हाम्रो क्षेत्रमा यस्तो साहसीपूर्ण खेल होइन अब साहसीपूर्ण जुन कार्यक्रम सञ्चालन हुँदाखेरि यहाँका सबै व्यवसायहरूले सहयोग पनि गरेका छौँ र योलाई चाहिँ अब कन्टिन्यू निरन्तरता त यसरी पनि आवश्यक हुन्छ र यहाँ के गर्नुपर्ने आज योसँग सम्बन्धित खेलहरूसँग अरू के जोड्न सकिन्छ केही साहसी खेल हो त्यसको लागि पनि हामी छलफल गरिरहेका छौँ
3: अब आजको दिन भनेको खास गरी अब यो अन्नपूर्ण आरोहण दिवस रूपमा चाहिँ देशभर नै खास गरी मनाइँदैछ पर्यटनको क्षेत्रको लागि चाहिँ विशेष गरेर आजको दिन एउटा माइल स्टोनको रूपमा पनि हेर्ने गरिन्छ आरोहणको रूपमा चाहिँ होइन सन् 1950 जुन तिनमा मौरिस हर्जोगले अन्नपूर्ण प्रथमको सफल आरोहण गरिसकेपछि यसको एउटा खालको चाहिँ होइन चर्चा परिचर्चा विश्वभर नै भयो अब यो म्याराथनको आजको यो मुख्य दिन आजको दिनलाई रोज्नु ऐतिहासिक महत्व चाहिँ के हो यसलाई कसरी चाहिँ हामीले डिस्क्राइब गर्न सक्छौँ
4: यो चाहिँ अब यो विश्व प्रसिद्ध जुन हिमाल होइन 8000 भन्दा अग्लो नेपालमा 8000 विश्वमा 14 पुसकी अहिले काउन्ट गरेको छ र नेपालमा चाहिँ 8000 रहेको छ जुन बेला जुन 1950 जुन मौरिस हर्जोगको समूहले अन्नपूर्ण प्रथमको हिमाल गरिसकेपछि बल्ल मानव पाइला पनि यो 8000 भन्दा माथिको हिमालमा पाइला टिक्यो भनेर जुन संसारभर यसको अब चर्चा चुलिएको थियो जसबाट नै यो हिमालको इतिहासमा नै यसमा चाहिँ अब पदमात्रको लागि हिमाल चढ्नको लागि आरोहणको लागि सबै जानकै एकदम उत्साहित भएर यसमा चाहिँ अझै टेक्निकल पार्टहरू के हुन सक्छ होइन सबै त्यो कुराबाट नै यसले उहाँहरूको एकदम ठुलो देन रहेको छ जसबाट चाहिँ सम्भवतः नेपालको इतिहासमा मात्र होइन विश्वको इतिहासमा चाहिँ हिमाल चढ्ने क्रम चाहिँ यसलाई चाहिँ अब निरन्तरता होइन अब सुरुवात भएको चाहिँ यसरी मान्न सकिन्छ होइन र जुन बेलामा उहाँहरूको जुन कतिपय कुराहरूलाई चाहिँ किनभने अहिले पछिल्लो समयको टेक्निकल र त्यो बेलाको टेक्निकलमा धेरै अन्तरहरू रहेको छ र अहिले त धेरै नै अब सहज मात्रामा छ तर अन्नपूर्ण उहाँलाई चाहिँ एकदमै टेक्निकल हिमाल भनेर मानिन्छ जुन चाहिँ कुनै पदयात्रीले सरी पर्वतारोहीले चाहिँ मैले अहिले सुने अनुसार चाहिँ विश्वको अग्ला 14 हिमालहरूमा चाहिँ सबभन्दा अन्तिममा चाहिँ अन्नपूर्ण उहाँलाई चाहिँ रोज्ने गर्दोरहेछ किनभनेदेखि यो अलिकति टेक्निकल हिसाबले पनि अलिकति गाह्रो रहेको छ र सम्भवतः अहिलेको समयमा चाहिँ हामीले जुन विभिन्न नेभिगेसनहरू मौसमको पूर्वानुमानले गर्दाखेरि अबको समयमा चाहिँ हिमाल चढ्नलाई त्यति साह्रै टेक्निकल आफ्नै ठाउँमा भए पनि किनभने वातावरणीय कुराहरूदेखि लिएर आफ्नो टेक्निकल गियरको कुराले गर्दाखेरि त्यसलाई चाहिँ हामीले एकदम त्यति साह्रै गाह्रो नहोला भन्ने हामीले छ तर हिमाल हो 8000 भन्दा माथि गइसकेपछि अति नै यो टेक्निकल हिमालमा चाहिँ उत्तम हुन्छ र सबै साहसी आरोहप्रति चाहिँ हाम्रो समूहको तर्फबाट यस क्षेत्रको एकदमै उच्च सम्मान चाहिँ व्यक्त गर्न पनि चाहन्छ
3: विश्वको सर्वोच्च शिखर सगरमाथा भन्दा पहिले नै अन्नपूर्णको आरोहण भएको थियो त्यो कारणले गर्दाखेरि पनि आरोहणको हिसाबले जेठो हिमालको रूपमा अन्नपूर्ण प्रथमलाई हामीले मान्ने गर्छौं होइन यो गौरवलाई चाहिँ यहाँ तपाईँहरूले आयोजना गर्नुभएको अन्नपूर्ण म्याराथनले विश्वमाझ यसलाई एक्सप्लोर गर्नलाई होइन कसरी चाहिँ एक्सप्लोर गरिरहेको छ भन्ने लाग्छ कसरी उजागर गरिरहेको छ कसरी चिनाइरहेको छ भन्ने लाग्छ
4: हामी चाहिँ यसमा चाहिँ मुख्यतः यो अन्नपूर्ण क्षेत्र चाहिँ विशेष गरी यो हिमाल चढ्ने भन्दा पनि यसमा चाहिँ ट्रेकिङको लागि एकदम उस छ र यससँग हामी के कुरो छ हिमालसँग हाम्रो के कुराहरू गतिविधिको कुराहरू हुन सक्छ यसमा चाहिँ हामीले चाहिँ अब लागि परिरहेको छ यहाँको स्थानीय व्यवसायहरूदेखि लिएर हामीले विभिन्न संघ संस्थाहरूदेखि स्थानीय पालिकाहरूदेखि लिएर र अझै पनि यो हिमाल चढ्न आउने जुन लालै भुनी जुन पर्वतहरू हुनुहुन्छ यहाँ चाहिँ एउटा अन्नपूर्ण हिमाल मात्रै नभएर यो क्षेत्रमा अरू अरू टेनपिकदेखि लिएर 5,600 मिटर उचाइदेखि लिएर 8,091 मिटरसम्मको उचाइहरू छ र यसमा हरेक वर्ष नै त्यस ठाउँमा जुन आधार शिविर पुग्नको लागि जुन कठिनाईहरू छ त्यसमा चाहिँ हामीले केही भौगोलिक मात्रामा र भौतिक रूपमा चाहिँ हामीले बाटोघाटोहरू निर्माण गर्ने कुराहरू लिएर होइन र हिमालको बारेमा केही व्याख्या गर्ने र हिमाललाई एउटा स्वच्छ र यसको एउटा चढ्ने आचार नियन्त्रण पनि अब राख्नुपर्छ कि किनभने हिमालको यो स्वच्छ सुन्दरता र यसलाई जीवन्त राख्नलाई चाहिँ अब हामी दीर्घकालीन सोचाइमा गएन भने किनभने अहिलेको जलवायु परिवर्तनले गर्दाखेरि हिमालहरूलाई किनभने हिमालको अवशेषहरू बिस्तारै कम भइरहेको छ अवशेषमा परिणत भइरहेको छ काला पत्थरमा त्यही भएर यो हिमाल जोगाउने कार्यक्रममा पनि हामी एकदमै लागि परिरहेको छौँ
3: यसको लागि पनि यो एउटा सन्देश हो म्याराथन भन्ने लाग्छ
4: म्याराथन यो यसले पनि यो सन्देश अवश्य पनि पुग्नेछ हामी र आजको कार्यक्रममा हामी यही विषयमा पनि हामी छलफलहरू गर्नेछौँ
3: तपाईँले विक्रमसम्म 2075 सालदेखि चाहिँ यो म्याराथन गर्दै हुनुहुन्छ आज छैटौं संस्करण सम्पन्न गराउँदै हुनुहुन्छ अब यो अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवर्धनमा चाहिँ अघि पद मार्गको विषयमा पनि चर्चा गर्नुभयो होइन पदयात्राको लागि धेरै पर्यटकहरू चाहिँ खास गरी अब पदयात्रा जाने भनेपछि सबभन्दा पहिले चाहिँ नाम आउने नै एबीसी नै हो होइन अब यसको ठोस प्रभाव चाहिँ कस्तो पाउनु भएको छ म्याराथनले गर्दाखेरि पद मार्गमा आउने होइन पर्यटकहरूको संख्यामा बढोत्तरी भएको खालको त्यस्तो ठोस प्रभाव पाउनु भएको छ कि छैन
4: अवश्य पनि केही न केही माध्यमबाट यहाँको गतिविधिहरूले गर्दाखेरि यो अन्तर्राष्ट्रिय बजारसम्म किनभने हाम्रो जति पनि हाम्रो स्थानीयहरू अथवा हुन्छ अहिले त हुन त विभिन्न सोसियल मिडियाले गर्दाखेरि पनि अब यसको सन्देशहरू अथवा यसको सकारात्मक समाचारहरूदेखि लिएर यहाँको विभिन्न यहाँको सुन्दरताहरू त बाहिर त पुग्ने नै भयो अन्तर्राष्ट्रिय बजारमा तर म्याराथनले चाहिँ विदेशीसँग चाहिँ अझ जोड्ने कामहरू गर्दछ किनभने यसमा चाहिँ हाम्रा छिमेकी देशहरूको नजिकको मात्र होइन यसमा चाहिँ एकदम वेस्टर्नदेखि लिएर नेदरल्यान्ड युके होइन न्युजिल्यान्ड थाइल्यान्डसम्मको यहाँको धावकहरू यहाँ सहभागी भन्नुभएको छ किनभने उहाँ गइसकेपछि उहाँले यहाँको सबै कुराहरूको अनुभूति अनुभवहरू चाहिँ उहाँले बाँडिसक्नुहुन्छ त्यसपछि अन्नपूर्णमा एउटा के भन्छ अरे किनभने यो फेरि हाम्रो एउटा फिक्स डेट रहेको छ होइन यो अन्न जुन फन्डमा चाहिँ गरिसकेपछि मान्छेले केही न केही कुरामा मिलाइसकेपछि आफ्नो होलिडे प्लानलाई मिलाएर दौडिन सक्नेलाई दौडिने ट्रेकिङ सक्नेलाई ट्रेकिङ अवश्य यो कुराले चाहिँ जोडिएको चाहिँ आवश्यक छ र अन्नपूर्ण चाहिँ एक हिसाबले सांस्कृतिक कुराहरूमा मौलिक कुराहरूमा चाहिँ यहाँको नेचुरली ब्युटिफुल कुराहरूमा होइन खोलाना त्यस कुराहरूसँग पनि यो पर्यटन प्रबन्धनमा चाहिँ अहिलेको कुराहरूबाट चाहिँ अवश्य पनि यसको समाचारको सम्प्रेषणको गर्दा मिडियाको कुराहरूले गर्दा चाहिँ अवश्य नै विश्व बजारमा जोडेर यसको पर्यटन प्रबन्धनमा अवश्य पनि यसले टेवा पुग्नेछ भन्ने लाग्दैछ
3: अब यस्ता खालका पर्यटकीय गतिविधिले चाहिँ स्वाभाविक रूपमा अर्थतन्त्रमा टेवा पुर्याइरहेको हुन्छ यो स्पोर्ट टुरिज्म खेल पर्यटनको माध्यमबाट चाहिँ नेपालको अर्थतन्त्रमा कस्तो योगदान पुर्याउन सक्छ वा भनौँ न अलिकति अहिले विशेष गरेर पछिल्लो समय त पर्यटकीय गतिविधि वा भनौँ पर्यटकीय हिसाबले चलायमान त भइरहेको छ पर्यटकीय चलायमानको लागि पनि यसले कस्तो खालको भूमिका खेल्न सक्छ
4: त्यही त यो हाम्रै यो समय समयमा हुने यस्ता अवसर यस्ता अकेजनली यस्ता कार्यक्रमहरूमा ले अवश्य पनि यस ठाउँमा चाहिँ किनभने यो अलिकति अफसिजनल समय जस्तो पनि अहिले रहेको थियो र अहिलेको पछिल्लो समयमा हाम्रो छिमेकी देशहरूको यो आगमनले तीव्रको कारणले गर्दाखेरि यो क्षेत्र अहिले पर्यटकको कुरा हिसाबले चाहिँ अति नै अब चलिरहेको छ चलायमान भइरहेको छ यसमा चाहिँ र अहिलेको म्याराथनको कुराहरूमा चाहिँ यसरी हुन्छ अहिले भोलि बढीभन्दा बढी विदेशी धावकहरू अथवा विदेशी संचार माध्यमसँग यो रिलेटेड भइसकेर केही समय अगाडि हाम्रो यहाँको सम्पूर्ण अन्नपूर्ण म्याराथनको चाहिँ उहाँ युकेको म्यागजिनहरूमा प्रकाशित भइसकेको थियो र यस वर्ष चाहिँ झन्डै झन्डै हामीले सोचेका थियौँ कि 40 भन्दा बढी विदेशी धावकहरू आउने थियो तर यो किनभने हाम्रै यो कारणले गर्दाखेरि जुन वैदेशिक जुन कन्फ्लिक्टको कारणले गर्दाखेरि आउन सकेन अर्को वर्षमा अवश्य आउँछ तसर्थ यो अन्नपूर्ण म्याराथनको लागि भनेर अथवा यहाँको हिमालसँगको यो साहसिक खेलकुदको गतिविधिहरूको लागि भनेर अवश्य नै अर्को वर्षमा हामी त्यो बेलामा चाहिँ नेपाल जानुपर्छ अन्नपूर्णमा जाने हो यहाँको कार्यक्रममा भाग लिने हो र हामीले त्यो कार्यक्रममा चाहिँ हामीले सफलतापूर्वक हाम्रो कार्यक्रम सम्पन्न गर्ने उद्देश्यले नै पक्कै पनि अन्य पर्यटकहरू जुन साहसिक खेलकुदसँग सम्बन्धित पर्यटकहरू अवश्य पनि यो क्षेत्रमा अथवा हाम्रो देशमा चाहिँ आउने भन्ने हामीले विश्वास लिएको छ।
3: अब पर्यटनको प्रमुख मेरुदण्ड भनेको नेचर कल्चर र एडभेन्चर हो होइन अब खास गरी घान्द्रुक पुग्ने अधिकांश पर्यटकहरू यी तीनैवटा कुराको चाहिँ मजा लिन पुग्ने गर्दछ नेचर पनि कल्चर पनि र एडभेन्चर पनि तीनैवटा कुराको मजा लिन पुग्ने गर्दछ म्याराथनको माध्यमबाट अब यस क्षेत्रको रैथाने संस्कृति र परम्परालाई विदेशी तथा स्वदेशी धावकमा चिनाउन चाहिँ तपाईँले के कस्तो कार्यक्रम समेट्नु भएको छ
4: आज चाहिँ हामीले जुन धावकहरू सबैले छ किनभने हाम्रो जर्सीहरूदेखि लिएर उहाँले जति पनि उहाँले आजको दिनमा चाहिँ उहाँले आफ्नो पोसाकको रूपमा चाहिँ अन्नपूर्ण म्याराथन गएको छ त्यसमा चाहिँ हाम्रै कला संस्कृति झल्किने टी सर्टहरू हामी तयार गरेका छौँ होइन र भरे बेलुका जुन सबैजना धावकहरू यो ठाउँमा आइसकेपछि हामीले यहाँकै कल्चरको माध्यमबाट उहाँलाई सहयोग गर्नेछौँ यहाँको पञ्चे बाजेदेखि लिएर यहाँका स्थानीय नेतृहरूसँग लिएर हामी सम्बन्धित गरेर यहाँलाई कल्चरहरू गर्नेछ भनेदेखि उहाँले आफ्नो आँखाले देख्ने नेचुरल ब्युटी त उहाँले देखिसक्नु भएको छ साथै घान्द्रुकमा मात्रै नभएन घान्द्रुकदेखि जुन माथि जुन ताउलुङ गाउँ छ छुम्रङ गाउँ छ अन्य स्थानहरू पर्दै जान्छ त्यसरी नै सम्पूर्ण आमा समूहहरूले होइन स्वागतको लागि आफ्नो वेशभूषामा सजिएर स्वागत सम्मान सत्कारको लागि चाहिँ हामीले ठाउँ ठाउँमा चाहिँ हामीले हरेक अति आधी घण्टाको पोइन्टमा चाहिँ हामीले स्थानीय आमा समूह बाबा समूहहरूलाई राखिएका छौँ कि आफ्नो कल्चरल ड्रेसहरू लगाएर उहाँहरूलाई स्वागत सत्मानहरू गरिदिनुहोस् होइन तर आजको यो दौडिने दिनमा हामीले उहाँको समय लिने त हुँ भएन तर भने हाम्रो तर्फबाट फेरि अन्त्यमा चाहिँ माईको चिनोसहरू हाम्रै कला संस्कृति देखाउने संस्कारयुक्त हामीले पोसाकहरू चाहिँ उहाँहरूले चाहिँ राखिदिने चाहिँ हाम्रो चाहिँ कार्यक्रम अथवा चलन रहेको छ
3: अघि तपाईँले भन्नुभयो यो पर्यटन गतिविधि मात्रै नभएर अब विस्तारै भनौँ न हिमाल पग्लिरहेको सन्दर्भमा यहाँको पर्यावरण संरक्षणको विषयलाई पनि जोडतोडका साथ उठाउनको लागि यो कार्यक्रम गरिएको भनेर भन्नुभयो होइन यो संरक्षण क्षेत्रभित्रै पर्दछ अन्नपूर्ण संरक्षण क्षेत्रभित्र यति ठूलो खेलकुद गतिविधि गरिरहँदाखेरि इन्भाइरोमेन्टल प्रोटेक्सन अर्थात पर्यावरण संरक्षण र जिरो वेस्ट नीतिलाई चाहिँ कसरी पालना गर्नु भएको छ
4: अहिले हाम्रो क्षेत्रमा हाम्रो अब यो हाम्रो यो हिमाली क्षेत्रमा सबैभन्दा चुनौती नै जब पर्यटक बढ्दै आउँछ अवश्य नै यसमा चाहिँ फोहोर मैला बढ्न स्वाभाविकै हो तसर्थ अहिले यो अन्नपूर्ण क्षेत्रमा विगत यो 35 वर्षदेखि त हामीले मिनरल वाटर प्लास्टिक फ्री जोन नै हामीले राखेर घोषणा गरेको छौँ र बियरको बोतलहरू पनि कुनै पनि राखिएको छैनौँ यसमा चाहिँ हामीले क्यान मात्रै चलाउँछौँ र यसलाई जिरो वेस्ट बनाउने उद्देश्य हामीले के गरेको छौँ भने घान्द्रुक छम्रोङ त्यसै गरी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इतिहास र हामीले पोखरामा चाहिँ ग्रीन छ समथिङ छ हाम्रो यो के भन्छ प्रशोधन केन्द्र उहाँसँगको एउटा सम्झौतामा हामीले चाहिँ अन्नपूर्ण क्षेत्रमा भएका फोहोर मैलाहरूलाई वर्गीकरण गरेर हामीले कागजजन्य प्लास्टिक जन्य सिसाजन्य क्यान जन्य र टिन जन्य यो सबै फोहोरलाई जब प्रयोग भइसकेको फोहोरहरूलाई चाहिँ सबैलाई हामीले पोखरामा ल्याएर एउटा प्रशोधित केन्द्रमा राखिने हामीले यो सम्झौता गरेको छ र विगतको समयदेखि यो गरेको छ र अन्नपूर्ण जुन क्षेत्रमा छ छम्पङदेखि अन्नपूर्ण बेसकोमा छ यसमा चाहिँ मिनी वाटर ब्याङ्क अनि बियरको बोतलहरू यो सबै कुराहरूलाई गरेको छ र हामीले कुनै पनि प्लास्टिक जन्य कुराहरू छ भनेदेखि लजमा राखेन लजले चाहिँ एकदम व्यवस्थित गरेर पोखरासम्म पठाउने यो कार्य चाहिँ निरन्तर चलिरहेको छ र अर्को कुरा हिमालमा आइसकेपछि आरोहीहरूले यो एउटा फोहोर मैला शुल्क भनेर उहाँले पहिले नै डिपोजिट छोड्नुपर्छ हाम्रो क्षेत्रमा छोडिसकेपछि उहाँले के लानुभएको छ र त्यो सबै इन हुनैपर्छ आउट हुनैपर्छ होइन हामीले फोहोर मैला जुन उहाँले अक्सिजन बोकेको हुन्छ सानसानो ग्यासहरू बोकेको हुन्छ टिनजन्य क्यानमा रहेका प्रोसेसिङ फुडहरू राखिएको हुन्छ हामीले के छ तपाईँहरूले ल्याउनु भएको सामान र त्यसको सबै हामीले डिटेल लिन्छौँ र फर्किने बेलामा जुन जुन सामानहरू लगिएको त्यो सामान रिटर्न भयो कि भएन युज भइसकेपछि त्यसको प्याकिङहरू फेरि यता फिर्ता भयो कि भएन भनेर हिसाबले चाहिँ हिमालको कुराहरूलाई सबै फोहोरलाई वेस्ट जिरो हिसाबले चाहिँ यो हिमालमा फोहोर नछोड्ने भन्ने यो प्रभावकारी नियम चाहिँ हामीले राखिएको छौँ
3: अब यो अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजनामा भइरहेको छैटौं अन्नपूर्ण म्याराथनको सन्दर्भमा चर्चा गर्न पर्दाखेरि यसको भविष्यका योजना चाहिँ कसरी तय गर्नु भएको छ आगामी दिनमा चाहिँ अन्तर्राष्ट्रिय क्यालेण्डरमै समेट्ने केही योजना बनाउनु भएको छ यसलाई अझै बृहत्तर बनाउनको लागि चाहिँ के योजना बनाउनु भएको छ
4: त्यो त अन्नपूर्ण हामी यहाँ सबैको एउटा गौरवको हिमाल हो होइन यसको ऐतिहासिक हिमाल हो सबैभन्दा जेठो हिमाल पनि रहेको छ तसर्थ यस दिनलाई जुन अन्नपूर्ण जुन जुन फर्को ठाउँ छ यस क्षेत्रका सबै बासिन्दाले किनभने अन्नपूर्ण हिमालबाट नै सरकारदेखि लिएर यहाँका स्थानीय तहसम्मदेखि लिएर हाम्रा सबै रोजीरोटीको कुराहरू हामीले मैले सामान्य कुरादेखि लिएका छौँ यसले धेरैजनालाई यसले अब आर्थिक रूपमा चाहिँ सहयोग प्रदान गरेको छ होइन तसर्थ हामीले यो हिमाललाई जोगाउन पनि पर्दछ र यसका जे कुराहरू थियो नेचुरल कुराहरूमादेखि लिएर हामीले यसलाई यसमा चाहिँ अब हामीले यसबाट फाइदा लियो भनेर हामी त्यसलाई अझै यसलाई पुनर्स्थापन सरी यसलाई दीर्घकालीनसम्म कसरी यसलाई सेफसँग राख्ने यहाँको नेचुरलदेखि लिएर होइन स्थानीय ठाउँदेखि लिएर यसको विभिन्न प्रकारको कामहरू राखेको छौँ र जुन ठाउँमा चाहिँ यो अन्नपूर्ण म्याराथन यसको सम्मानमा चाहिँ हाम्रो कार्यक्रमहरू अघि बढ्नेछौँ र समय अनुसार हामीले विभिन्न अन्तर्राष्ट्रिय व्यक्तित्वहरूदेखि लिएर हाम्रा यहाँका राजदूतवासहरूसँग कुराकानी गरेर, किन हिमालको अहिले पछिल्लो समयमा जुन ग्लोबल वार्मिङले गर्दाखेरि जुन हाम्रो हिमालहरू पल्टिरहेको छ, हिमालमा असरहरू देखिरहेको छ, हिमालको असरले गर्दाखेरि तल्ल फेदसम्म अथवा तराईसम्मको जुन असरहरू परिरहेको छ, यसको कुराहरूमा बारेमा हामी के यही चर्चा परिचर्चा चाहिँ हामी अवश्य पनि यो छलफल बढाउने अगाडि बढिसकेको छौँ। र यसमा चाहिँ हामीले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, त्यसरी नै अन्नपूर्ण गाउँपालिका, यहाँको स्थानीय तहसँग चाहिँ यस पछिल्लो समयको यो जलवायु परिवर्तनले गर्दा हाम्रो क्षेत्रमा देखिने यो हिमाल तथा पर्यटनमा देखिने असरको बारेमा यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ र हाम्रो माध्यमबाट नै हामीले के गर्नुपर्छ भन्ने कुरामा चाहिँ हाम्रो यो बहस चाहिँ अब अगाडि बढ्छ।
3: अब अघि तपाईँले अर्थको कुरा गर्नुभयो, अब यो सम्पन्न गर्नको लागि तयारीदेखि लिएर व्यवस्थापकीय खर्च र यहाँ भनौँ न पुरस्कार लगायतका विविध खर्चले एउटा चाहिँ अङ्क राम्रै अङ्क आउँछ भन्ने लाग्छ, होइन? खर्चको अङ्क चाहिँ यो प्रतियोगितालाई निरन्तरता यहाँसम्म दिइराख्नु भएको छ, होइन? यो तपाईँहरूले जिम्मेवारी वहन गर्नुभएको छ, यो जिम्मेवारी अन्य निकायहरूको पनि हुन सक्थ्यो, सरकारी निकाय पनि हुन सक्थ्यो। अब यसमा चाहिँ सरकारी निकाय वा निजी क्षेत्रबाट कतिको सहयोग प्राप्त गर्नुभएको छ तपाईँहरूले?
4: अहिले चाहिँ हामीले चाहिँ यसमा चाहिँ अब हाम्रो यहाँकै स्थानीय व्यवसायवालाहरू, यहाँका संघ संस्थाहरू, किनभने हाम्रो यो ठाउँमा चाहिँ यसरी चल्नुपर्छ र यो सबैले एउटा गौरवको एउटा कार्यक्रम पनि हामीले यो राखिएका छौँ, होइन? यो हाम्रो प्रमोटिङ यसमा चाहिँ हाम्रो सबैभन्दा त अब नेपाल टुरिज्म बोर्डहरू प्रबन्धकमा हुनुहुन्छ, त्यसै गरी हामीले अन्नपूर्ण गाउँपालिका कार्की अन्नपूर्ण संरक्षणतिर आयोजना उहाँसँग चाहिँ हामीले चाहिँ यसलाई चाहिँ निरन्तर रूपमा हाम्रो संस्थाहरू रहेसम्म, किनभने यो कार्यक्रम अब कन्टिन्यू चलाउने हो र यहाँका विभिन्न स्थानीय सहयोगी र प्लस हाम्रो देश विदेशमा रहनुभएका हाम्रा स्थानीय व्यक्तित्वहरूसँग हामीले हरेक वर्ष नै यो कार्यक्रमहरू आयोजना गर्छौँ र यसको हाम्रो सम्पूर्ण हिसाब किताबलाई अब क्लियरिफाइड गरिसकेपछि उहाँलाई देखाइसकेपछि उहाँहरूले पनि अहिले चलिरहेको छ मोटामोटी रूपमा। हाम्रो यसरी नै हाम्रो खास नाफा भन्दा पनि हामीले यो कार्यक्रमलाई गर्ने यो कार्यक्रम चलाउने भन्ने हिसाबले मात्रै यो आयोजना भइरहेको छ, यताबाट नाफा भन्ने कुरा त खासै नै हुन्छ।
3: हजुर हजुर। अब स्थानीय युवाहरूलाई खास गरी पछिल्लो समय अहिले युवाहरूको पलायनको संख्या निकै बढ्दो छ, होइन? यस्ता खालका कार्यक्रमले चाहिँ स्थानीय युवाहरूलाई खेलकुद र पर्यटन दुवै क्षेत्रमा आकर्षण गर्नको लागि कसरी उत्प्रेरित गरिरहेको छ भन्ने लाग्छ?
4: यो पर्यटन क्षेत्र त अलिकति अवसरको स्थान पनि हो र यसमा चाहिँ केही नलेजहरू केही हाम्रोसँग केही सिपमूलक अथवा केही तालिम प्राप्त चाहिँ हुनै पर्दछ, किनभने कसैले गाइडिङ गर्ने बित्तिकै मैले बाटो मात्रै हेरेर बाटो मात्रै चिनेर त्यसलाई गाइड मान्न सकिँदैन, पर्वतीय छन्, किनभने उसले यहाँको वनस्पतिदेखि लिएर चराचुरुङ्गीदेखि लिएर बाटोघाटोको कुरा, कोही मान्छेलाई केही अप्ठ्यारो ठाउँमा पुग्दाखेरि चिसोबाट कसरी बज्ने, अप्ठ्यारो ठाउँमा एक दिनमा कतिको हाइटमा जाने, कतिको लोज गरेपछि उसलाई सजिलो हुन्छ र अकस्मात कसैलाई लिग लागिहाल्यो भने केही कुराहरूमा हुन्छ, त्यो सबै सूचित हुन चाहिँ एकदम जरुरी रहेको छ, होइन? अनि खेलकुदको माध्यमबाट पनि यो ठाउँमा अहिले म्याराथन आयोजना गरेका छौँ, हाम्रो स्थानमा चाहिँ यो हाई अल्टिट्युड कुनै खेलहरूसँग सम्बन्धित कुराहरू छ, अहिले चाहिँ छमरङ लगभग 2100 मिटरको उचाइमा रहेको छ र छमरङभन्दा केही माथिल्लो ठाउँहरू छ, हुन त हामीले विभिन्न कार्यक्रमहरू गर्ने बेलामा यस्तो कुराहरू त निस्किन्छ नै, तर यसको चाहिँ अब सुरुवात चाहिँ भइसकेको छैन, होइन? तसर्थ हामीले चाहिँ अलिकति हाई अल्टिट्युड खेलका गतिविधिहरूदेखि लिएर यहाँका स्थानीय भाइहरूलाई चाहिँ अलिकति तालिम प्राप्त गरेर यहाँकै पद प्रदर्शकको रूपमा चाहिँ उहाँहरूले चाहिँ यसरी हिँडियो भनेदेखि पर्यटक प्रबन्धनमा उहाँहरूलाई विदेशीलाई सहजता पनि हुन्छ कि हामी त्यो ठाउँमा पुगिसकेपछि हामीले सजिलैसँग हामीले चाहिँ गाइड पाउन सकिन्छ अथवा भरिया सहयोगीहरू पाउन सकिन्छ, उहाँहरूले सजिलोसँग हामीलाई हाम्रो यात्रामा उहाँहरूले चाहिँ सहयोग दिनुहुन्छ भन्ने उहाँहरूको जुन उहाँहरूले जुन विश्वास जुन हुन्छ व्यक्त हुन्छ, त्यसपछि चाहिँ यहाँका स्थानीयहरूदेखि लिएर गरिसकेपछि यहाँका जुन लजमा चलाउने हरेक कुराहरू हुन्छ, जुन गाउँघरमा भएदेखि हाम्रो के भन्छ अर्ग्यानिक कुराहरू जस्तै सागसब्जी लिएर होइन आलु भन्दाहरू उत्पादन हुन्छ त्यो कुराहरू राख्यो भनेदेखि पर्यटक अवश्य पनि अर्ग्यानिक खानालाई एकदम लालयित हुन्छ, त्यो कुराहरूबाट पनि सबैजनाले फाइदा यताबाट पनि लिएको हुन्छ।
3: हामी कार्यक्रमको लगभग अन्त्यतिर आइसकेका छौँ, अन्तमा अन्नपूर्ण म्याराथन चाहिँ हेर्न पुग्ने दर्शक, पर्यटन व्यवसायी वा धावकहरूलाई आयोजक समितिको तर्फबाट के भन्नुहुन्छ?
4: हुन्छ, आजको जुन अहिले 6 औं संस्करणसम्म जतिजना पनि सहभागी रहनुभयो र यो वर्ष पनि गत वर्ष प्रथम हुनुभएका धावकहरू पनि यहाँ सहभाग भएको छ, उहाँहरू आउँदाखेरि हामी अति नै उत्साहित भएका छौँ र यो वर्ष हामीले जति विदेशी पर्यटकहरू जुन माफ गर्नुहोला धावकहरू यहाँ आउने उहाँहरूको इच्छा र रजिस्ट्रेसन गरिसक्नु भएको थियो तर उहाँ हवाई टिकटको कारणले गर्दाखेरि उहाँहरू आउन सक्नु भएन, तर अर्को वर्ष अवश्य पनि यसको संख्या बढ्ने हामीले विश्वास लिएका छौँ। तसर्थ यो जुन थर्ड अन्नपूर्ण जुन दिवस छ यो सबै हाम्रो देशकै लागि एउटा गर्वको कुरा हो जुन नेपालमा 8000 भन्दा माथिमा पाइलट टिकिसकेपछि बल्ल संसारभरि हिमालको चर्चा आरोहणको चर्चा र ट्रेकिङ व्यवसाय पनि सुरु भएको हामीले त्यहाँबाट चाहिँ मान्दछौँ होइन तसर्थ घान्द्रुकमा जुन हरेक वर्ष जुन थर्डमा हुन्छ र यो वर्ष हामीले अन्नपूर्ण मात्रै कार्यक्रम म्याराथन मात्रै चलाएका छौँ र आगामी वर्षहरूमा यसलाई चाहिँ दुई दिन तीन दिनमा यहाँ चाहिँ कला संस्कृति झल्किने विभिन्न कार्यक्रमहरू होइन अरू खेलकुद माध्यमहरू जुन स्थानीय तहमै गर्न सकिने खेलकुदका कार्यक्रमहरूसँग यो जोड्ने कार्यक्रम हुनाले हरेक जुन थर्डमा चाहिँ यो कार्यक्रम रहन्छ त्यसको लागि सम्पूर्णलाई एकदम स्वागत पनि छ र अन्नपूर्ण दिवसको लागि सम्पूर्णलाई पनि हार्दिक मङ्गलवार शुभकामना व्यक्त गर्न चाहन्छु र हिमाल हाम्रो बचाउनु पर्छ हिमालप्रति हामी एकदमै संवेदनशील हुन्छ यसमा चाहिँ हामी मात्रै भएर हुन्छ यो चाहिँ अब सरकारी तहबाट नै यो संघ संस्थाबाट पनि हिमाललाई कसरी हामीले स्वच्छता होइन र यसलाई चाहिँ लङ टर्मसम्म चाहिँ यो दीर्घकालीन कालीन समयसम्म चाहिँ यसको सुन्दरतालाई राख्न सकिन्छ यसबारे चाहिँ हामीले सोध्नु चाहिँ अति नै जरुरी भइसकेको अवस्था चाहिँ अहिले रहेको छ।
3: हजुर यहाँलाई यो समय र कुराकानीको लागि धेरै धेरै धन्यवाद छ।
4: धन्यवाद सञ्जय सर।
3: नमस्कार।
4: नमस्कार।
3: यहाँ हुनुहुन्थ्यो दिलीप गुरुङ हुनुहुन्थ्यो छैटौं संस्करणको अन्नपूर्ण म्याराथनको बारेमा अन्नपूर्ण सेन्चुरी पर्यटन समिति तथा अन्नपूर्ण म्याराथनका महासचिव दिलीप गुरुङसँग हामीले कुराकानी गर्यौं। आज अन्नपूर्ण आरोहण दिवसको अवसरमा कास्कीको अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म हुने छैटौं संस्करणको अन्नपूर्ण म्याराथनको सन्दर्भमा आज हामीले कुराकानी गर्यौं। यिनै कुराकानीसँगै प्राविधिक साथी अरविन्द सहित सञ्जय बिदा हुन्छु। नमस्कार।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
5: टाइम चेक।
6: यति बेला बिहानको 8 बजेको छ।
7: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
8: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचर को बानी लाग्छ।
1: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
2: भर्ना खुल्यो।
3: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस स्टेप बाई स्टेप मावि मासपार पोखरामा कक्षा 11 साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट विषयमा नयाँ भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू, जेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था,
3: अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन हुँदै आएको
2: सुविधा सम्पन्न कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, लाइब्रेरी आदि,
3: फुटसल, क्रिकेट, भलिबल, बास्केटबल र टेबल टेनिस आदि खेलको व्यवस्था।
2: निर्मला बराल, संस्थापक आचार्य, स्टेप बाई स्टेप मावि मासबार पोखरा। फोन 061-571-476-9560-24-216।
4: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
5: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
4: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
5: अध्यापन हुने विषयहरू
4: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
5: विशेषताहरू,
4: विषय विज्ञद्वारा अध्यापन गराइने,
5: अत्याधुनिक प्रयोगशाला,
4: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444, 543-333।
3: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
6: नयाँ व्यवस्थापनमा पोखराकै दक्ष तथा अनुभवी अध्यापकहरूद्वारा अध्यापन गराउने पोखराकै अग्रणी शैक्षिक संस्था,
3: सम्पूर्ण शैक्षिक तथा खेलकुदका पूर्वाधार रहेको सुविधा सम्पन्न यस लिटिल स्टेप मावि पोखरा 8 सिमल चौरमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा नयाँ भर्ना खुल्यो।
6: हाम्रा विशेषताहरू, 44 वर्षको गर्विलो इतिहास रहेको
3: शान्त वातावरणमा अवस्थित सुविधा सम्पन्न विद्यालय,
6: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको
3: विस्तृत जानकारीको लागि
6: लिटिल स्टेप मावि पोखरा 8 सिमल चौर, फोन 061-557-96 र 57-50-13।
3: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
7: चिटी भेटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083 लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
3: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ।
6: हाम्रा विशेषताहरू, शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने
3: आधुनिक भौतिक पूर्वाधार,
6: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने
3: उत्कृष्ट ल्याब तथा लाइब्रेरी।
6: विस्तृत जानकारीका लागि
8: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, पोखरा 12 भद्रकाली मार्ग, गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि। फोन 061-550-491-528-877-98-560-20-059।
9: अब पढाइ हुनुपर्छ फरक, भविष्य चाहिन्छ पक्का।
10: हाम्रो लक्ष्य ठुलो छ, डाक्टर, इन्जिनियर, डिजाइनर वा आर्टिस्ट अनि बैंक म्यानेजर।
9: आउनुहोस्, तपाईहरुको सपना हामी पूरा गर्छौ। हिल पोइन्ट सेकेन्डरी स्कुल पोखरा 12 माटेपानीमा कक्षा 11 भर्ना हुनुहोस्। आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
10: पढाइ हुने विषयहरू साइन्स अन्तर्गत बायोलोजी, कम्प्युटर, म्याथमेटिक्स,
11: र सोशल स्टडीजको पनि व्यवस्था छ।
1: त्यस्तै होटल म्यानेजमेन्ट अन्तर्गत होटल म्यानेजमेन्ट र टुरिज्म एण्ड माउन्टेनरिङ, फाइन आर्ट्स अन्तर्गत चित्रकला र मूर्तिकला लगायत म्यानेजमेन्ट विषयहरूमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
9: हामी सपना पूरा गर्ने मात्र होइन, सफल बनाउने बाटो देखाउँछौ। हिल पोइन्ट सेकेन्डरी स्कुल, पोखरा 12 मातेपानी। फोन 061-75-105। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता।
3: कुमुदिनी होम्स माबीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
6: गण्डकी प्रदेशको 11 जिल्ला र लुम्बिनी प्रदेशको पाल्पा र गुल्मी जिल्लाका विद्यार्थी सहित 13 जिल्लाका विद्यार्थीहरू अध्ययनरत गण्डकी प्रदेशकै एक उत्कृष्ट एवं गौरवशाली विद्यालय कुमुदिनी होम्स माबी गैरापाटन पोखरामा कक्षा 11 साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट संकायमा भर्ना खुल्यो।
3: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने,
6: विगतका वर्षहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल
3: साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्टको छुट्टा छुट्टै भवन,
6: उत्कृष्ट साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट,
3: गरिब तथा जिरेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था।
6: यस विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरू पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ विषयमा टपर हुन सफल भएका छन्।
3: पुनश्च अभिभावक तथा विद्यार्थीहरूलाई भर्ना हुन आउनु भन्दा पहिला विद्यालय र वातावरण बारे अवलोकनको लागि स्वागत छ।
6: विस्तृत जानकारीका लागि सम्पर्क कुमुदिनी होम्स माबी, पोखरा 4 गैरापाटन। फोन 061-571-809-574-997।
3: इट्स न्यू ग्यालेक्सी टाइम।
12: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कुल पोखरामा कक्षा 11 नयाँ शैक्षिक सत्रका लागि साइन्स म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुल्ला भइरहेको छ।
3: संस्थाका विशेषताहरू,
12: गण्डकी प्रदेशमै 2019 कक्षा 12 बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट
3: अध्ययन, अनुशासन र अतिरिक्त क्रियाकलापको सन्तुलित संगम,
12: साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू,
3: इसान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता,
12: स्पेल बी कन्टेस्ट लगायतका विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता, प्रोजेक्ट ओर्ट, फिल्ड भिजिट, इन्टर्नशिप, ट्रेकिङ, हाइकिङ र रिसर्च बेस्ड लर्निङ,
3: पढाइ तथा खेलकुदमा जिहेन्दार र उत्कृष्ट विद्यार्थीहरूको लागि विशेष छात्रवृत्तिको व्यवस्था।
12: विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कुल, प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट, टुरिज्म एण्ड होटल म्यानेजमेन्ट, नदीपुर पोखरा। फोन 061-570-210-585-307। बी द ग्यालेक्सियन्स, फिल द डिफरेंस, डेडिकेटेड टू एकेडेमिक एक्सिलेन्स सिन्स 1994।
13: ओहो, यसै त पास गरियो, अब अगाडि के पढ्ने होला? कतै यस्तो विषय छैन भने जुन पढ्दा सरकारी जागिर खान सजिलो होस्?
14: किन नहुनु, तिमीले अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युटको बारेमा सुनेकी छैनौ? त्यहाँ त आईएससीएजी, प्लान्ट र एनिमल साइन्समा भर्ना खुलिसक्यो नि।
13: ए, कृषि पढेर सरकारी जागिर पाइन्छ र?
14: किन नपाइनु, डिप्लोमा इन एग्रिकल्चर सिद्ध्याउने बित्तिकै तिमी लोकसेवा आयोगको परीक्षा दिएर सरकारी सेवामा प्राविधिक सहायक वा नायब प्राविधिक सहायक जस्ता पदमा प्रवेश गर्न सक्छौ। अहिले त झन् हरेक स्थानीय तहमा कृषि र पशु प्राविधिकको ठूलो माग छ।
13: ओहो, भनेपछि यो त भविष्य सुरक्षित गर्ने बाटो पो रहेछ। पढाइ र प्रयोगत्मक अभ्यास चाहिँ कस्तो छ नि त्यहाँ?
14: एकदमै राम्रो, सिटीभिटीको आङ्गिक शिक्षालय हो, दक्ष प्रशिक्षकहरू र अत्याधुनिक ल्याबको सुविधा पनि छ। फिल्डमै गएर प्रयोगत्मक अभ्यास गराइने भएकोले लोकसेवा आयोगको तयारी गर्दा पनि धेरै सजिलो हुन्छ।
13: वाह, सरकारी जागिर र आफ्नै देशमा केही गर्ने अवसर, म त आजै बुझ्न जान्छु। सम्पर्क नम्बर कति होला?
14: टिपी राख त, 98410-68091 वा 98560-80460। कलेज कास्कीको ढिकुर पोखरीमा छ, हिँड हिँड आजै गएर बुझौ। अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युट, सरकारी सेवा र समृद्ध कृषिको बलियो आधार।
15: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
16: डिजिटल ठगीबाट बचौं।
17: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
16: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
17: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
18: गरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
19: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
18: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
19: शिखर इन्स्योरेन्सको सहकार्यमा
18: अस्पताल खर्च सहाराले गर्छ।
19: ई सेवा सबै सधैँ सँगै।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको
0: अब फोन पॉइंट सँग सधैं रिवार्डेड।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
2: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
3: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
2: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल माविने हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
3: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
3: विशेषताहरू,
2: विषय विज्ञद्वारा अध्यापन गराइने,
3: अत्याधुनिक प्रयोगशाला,
2: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
4: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 भर्ना सम्बन्धी सूचना। एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था।

0: future leaders, managers, hotel entrepreneurs, and IT personnels. Join Master Shape Your Future. Bada Faram Bitaran Bhairheko Chha. Online application ko lagi hamro website www.mass.edu.np ma login garna sakine chha. For more details, Mount Annapurna Secondary School, Mass, Baisi Mag, Nadipur. फोन 061-577-718, 98463-32836, 98562-2099.
1: अब पढाई हुनु पर्छ फरक, भविष्य चाहिन्छ पक्का।
2: हाम्रो लक्ष्य ठूलो छ, डाक्टर, इन्जिनियर, डिजाइनर वा आर्टिस्ट अनि बैंक म्यानेजर।
1: आउनुहोस्, तपाईहरुको सपना हामी पूरा गर्छौं। हिल पॉइंट सेकेन्डरी स्कूल पोखराबार माटेपानीमा कक्षा 11 मा भर्ना हुनुहोस्। आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
2: पढाई हुने विषयहरू साइन्स अन्तर्गत बायोलोजी, कम्प्युटर, म्याथमेटिक्स र सोशल स्टडीज को पनि व्यवस्था छ। त्यस्तै होटल म्यानेजमेन्ट अन्तर्गत होटल म्यानेजमेन्ट र टुरिज्म एन्ड माउन्टेनरिङ, फाइन आर्ट्स अन्तर्गत चित्रकला र मूर्तिकला लगायत म्यानेजमेन्ट विषयहरूमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हामी सपना पूरा गर्ने मात्र होइन, सफल बनाउने बाटो देखाउँछौ। हिल पॉइंट सेकेन्डरी स्कूल पोखरा 12 माटेपानी। फोन 061-577-105। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता।
3: कुमुदिनी होम्स माबीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
4: गण्डकी प्रदेशको 11 जिल्ला र लुम्बिनी प्रदेशको पाल्पा र गुल्मी जिल्लाका विद्यार्थी सहित 13 जिल्लाका विद्यार्थीहरू अध्ययनरत गण्डकी प्रदेशकै एक उत्कृष्ट एवं गौरवशाली विद्यालय कुमुदिनी होम्स माबी गैरापाटन पोखरामा कक्षा 11 साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट संकायमा भर्ना खुल्यो।
3: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने,
4: विगतका वर्षहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल
3: साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्टको छुट्टा छुट्टै भवन,
4: उत्कृष्ट साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट,
3: गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था।
4: यस विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरू पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ विषयमा टपर हुन सफल भएका छन्।
3: पुनश्च अभिभावक तथा विद्यार्थीहरूलाई भर्ना हुन आउनु भन्दा पहिला विद्यालय र वातावरण बारे अवलोकनको लागि स्वागत छ।
4: विस्तृत जानकारीका लागि सम्पर्क कुमुदिनी होम्स माबी पोखरा 4 गैरापाटन। फोन 061-571-809, 574-997।
2: भर्ना खुल्यो।
5: आजको आवश्यकता नारीलाई प्राविधिक र व्यावसायिक शिक्षाको नाराका साथ विक्रम सम्बत 2014 सालदेखि निरन्तर छात्र शिक्षाका लागि समर्पित गण्डकी प्रदेशकै एकमात्र सामुदायिक विद्यालय श्री कन्या माध्यमिक विद्यालय पोखरामा शैक्षिक सत्र 2083 का लागि होटल म्यानेजमेन्ट, ब्युटिसियन, हेयर ड्रेसिङ लगायतका व्यवस्थापन शिक्षा तथा मानविक विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू
6: दक्ष, योग्य एवं अनुभवी जनशक्तिद्वारा नेपाली र अंग्रेजी माध्यमबाट अध्यापन गराइने,
2: मर्यादित तथा सुरक्षित वातावरणमा प्राविधिक र व्यावसायिक विषयहरूका कक्षाहरू सञ्चालन गरिने,
6: नेतृत्व विकास, स्वास्थ्य, बैंकिङ तथा सामाजिक चेतनाका कार्यक्रमहरू साथै विद्यार्थी परामर्श कार्यक्रमहरू सञ्चालन गरिने,
2: खेलकुद क्षेत्र भ्रमण, शैक्षिक भ्रमण तथा सहशैक्षिक क्रियाकलापको व्यवस्था,
6: छात्राको लागि मात्र भएकाले जीवन उपयोगी शिक्षाका साथै सर्वसुलभ शिक्षा र व्यावसायिक शिक्षामा जोड, प्रधान अध्यापक श्री कन्या माध्यमिक विद्यालय पोखरा 3 नदीपुर। फोन 061-570-291, मोबाइल 98462-42010।
7: ओहो, एसई त पास गरियो, अब अगाडि के पढ्ने होला? कतै यस्तो विषय छैन भने जुन पढ्दा सरकारी जागिर खान सजिलो होस्।
8: किन नहुनु, तिमीले अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युटको बारेमा सुनेकी छैनौ? त्यहाँ त आईएससीएजी, प्लान्ट र एनिमल साइन्समा भर्ना खुलिसक्यो नि।
7: ए, कृषि पढेर सरकारी जागिर पाइन्छ र?
8: किन नपाइनु, डिप्लोमा इन एग्रिकल्चर सिद्ध्याउने बित्तिकै तिमी लोकसेवा आयोगको परीक्षा दिएर सरकारी सेवामा प्राविधिक सहायक वा नायब प्राविधिक सहायक जस्ता पदमा प्रवेश गर्न सक्छौ। अहिले त झन् हरेक स्थानीय तहमा कृषि र पशु प्राविधिकको ठूलो माग छ।
7: ओहो, भनेपछि यो त भविष्य सुरक्षित गर्ने बाटो पो रहेछ। पढाइ र प्रयोगत्मक अभ्यास चाहिँ कस्तो छ नि त्यहाँ?
8: एकदमै राम्रो, सिटी भिटीको आङ्गिक शिक्षालय हो।
5: दक्ष प्रशिक्षकहरू र अत्याधुनिक ल्याबको सुविधा पनि छ। फिल्डमै गएर प्रयोगत्मक अभ्यास गराइने भएकोले लोकसेवा आयोगको तयारी गर्दा पनि धेरै सजिलो हुन्छ।
7: वाह, सरकारी जागिर र आफ्नै देशमा केही गर्ने अवसर, म त आजै बुझ्न जान्छु। सम्पर्क नम्बर कति होला?
5: टिपी राख त 9814068091 वा 9855608460। कलेज कास्कीको ढिकुर पोखरीमा छ। हिँड हिँड आजै गएर बुझौ। अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युट, सरकारी सेवा र समृद्ध कृषिको बलियो आधार।

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: नमस्कार सेन्सेविका दिदी.
2: नमस्कार नमस्कार. दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि.
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि.
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि.
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ. यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ.
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी.
2: आहा, कस्तो राम्रो. यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ.
4: नेपाल सरकार विज्ञापन बोर्ड.
5: फ्रिस्टाइल आइवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ.
6: यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन.
5: किन आत्तिनु पर्यो? फ्रिस्टाइल हस्पिटलमा खुलेको फ्रिस्टाइल आइवीएफ केन्द्रबाट समस्या चट हुन्छ. गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु.
6: साँच्चै हो र?
5: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या. नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या. विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ.
6: हो त,
5: हत्तेरी हो नि, बरु आजै गइहालौ. फ्रिस्टाइल आइवीएफ केन्द्र, फ्रिस्टाइल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा. फोन 061-450-424, 98-084-46-525.
7: डिजिटल ठगीबाट बचौं.
8: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्. बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला.
7: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन.
8: वित्तीय सचेतनाका लागि शांग्रीला डेभलपमेन्ट बैंकको पहल.
9: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
8: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ.
9: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला. काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला. पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बनिन्छ.
8: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा. ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले. ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ. कन्ट्याक्ट 98-513-55-928. विजिट www.landmarknepal.com.

0: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटिनी पारी एभरेस्ट ब्याङ्कसँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।

ओके रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज तपाई सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा। गुड मर्निङ पोखरामा तपाईलाई मनपर्ने गीत संगीत हामीले प्रस्तुत गरिराखेका छौं र विभिन्न विषयसँग सम्बन्धित रहेर कुराकानी पनि गर्दै आइरहेका छौं र सँगसँगै अब अहिले गर्मी बढ़िरहँदा आफ्ना मन र शरीरलाई सन्तुलित राख्नुहोला यो आग्रह पनि गर्न चाहन्छु। हामी समय आफ्ना लागि खर्चिन सक्दैनौ, आफ्ना लागि समय छैन भन्ने खालको बहानाहरू चाहिँ हामीले पारिरहेका छौं। यसर्थ पनि आफूलाई स्वस्थ राख्नुहोला, आफूलाई सकारात्मक राख्नुहोला र आफूलाई एउटा चाहिँ सत्कर्मतिर लैजाने तपाईँले चाहिँ एउटा कोसिस हरदम गरिरहनुहोला। हामीले पछिल्लो क्रममा अहिले एउटा देखिएको छ हरेक कुराहरूमा चाहिँ कर लागिरहँदाखेरि चाहिँ कर लगाइरहँदाखेरि होइन फेरि करको कुरा गरिरहेको छ मैले यो शिक्षामा करको आउँदाखेरि चाहिँ होइन अरविन्द अभिभावकहरू चाहिँ मारमा छन् होइन बिजुलीमा 13%, शिक्षामा 3%, अस्पतालमा 3% भनेर चाहिँ यो आर्थिक वर्ष 2083-84 बजेटले शिक्षालाई क्षेत्रलाई चाहिँ प्राथमिकता राखेको छ र अब शिक्षामा कृत्रिम वृद्धि एउटा चाहिँ वृद्धिमत्ता होइन शैक्षिक प्रविधि शिक्षा क्षमता विकास खुल्ला विश्वविद्यालय चिकित्सक शिक्षाको विस्तार र पारिश्रमिक सहितको एउटा चाहिँ यी कार्यक्रमहरू चाहिँ देखिएको छ तर बजेटको केही व्यवस्थापन र शिक्षा क्षेत्रसँग सम्बन्धित विद्यमान नीतिहरूले चाहिँ गम्भीर बहसको आवश्यकता पनि देखाएको छ। विशेष गरी निजी विद्यालय र क्याम्पसको शुल्कमा लगाएको 3% कर शुल्क निर्धारण सम्बन्धी अस्पष्टता र निजी शिक्षा क्षेत्रप्रति राज्यको दृष्टिकोण अहिले पनि चर्चाको विषय देखियो। अब सार्वजनिक विद्यालयको सुधार अपरिहार्य छ। सरकारी विद्यालयहरू सक्षम प्रतिस्पर्धी प्रविधि मैत्री र गुणस्तरीय बन्नै पर्छ र अर्को यथार्थ के हो भने चाहिँ अब आज लाखौं विद्यार्थी निजी विद्यालयहरूमा अध्ययनरत छन्। हजारौं शिक्षक कर्मचारी उनीहरूको परिवारको जीविकोपार्जन पनि निजी शिक्षा क्षेत्रसँग जोड़िएको छ नि त। विगत तीन दशकभन्दा बढ़ी समयदेखि निजी विद्यालयहरूको राज्यको शैक्षिक भार कम गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। अब यही अवस्थामा सरकारले निजी विद्यालय क्याम्पसबाट लिने शुल्कमा 3% कर लगाउने निर्णय गरेको छ। व्यवहारमा यो कर विद्यालयले तिर्ने होइन, अन्तत कलेजले तिर्ने हो भने यो अभिभावकै काँधमा थपिने यो आर्थिक भार हो कि। आजको आर्थिक अवस्थामा धेरै परिवार बढ्दो महँगी घट्दो आमदानी सीमित आर्थिक स्रोतका बीच आफ्ना चाहिँ छोराछोरीलाई निजी विद्यालयमा पढ़ाइरहेका छन् नि त। अब कतिपय अभिभावकले आफ्नो व्यक्तिगत आवश्यकता कटौती गरेर शिक्षामा खर्च व्यवस्थापन गरिराखेका छन् कि। त्यसैले शिक्षा शुल्कमा थप 3% कर लगाउनु प्रत्येक रूपमा चाहिँ अभिभावकहरूको अतिरिक्त आर्थिक बोझ हो। शिक्षा कुनै विलासिताको वस्तु चाहिँ होइन, यो बुझ्नुपर्छ राज्यले। यो प्रत्येक नागरिकको मौलिक अधिकार हो। राज्यले शिक्षा क्षेत्रमा राजस्व उठाउने भन्दा पनि शिक्षा सहज र पहुँचयोग्य गुणस्तरीय बनाउनतर्फ ध्यान दिनुपर्ने हो। अब त्यसैले शिक्षा शुल्कमा लगाएको 3% करमा पूर्ण विचार गरी हटाउन उपयुक्त हुने हो कि भन्ने पनि देखिन्छ होइन। अब यो विषयमा सरकार मात्र होइन अभिभावकहरू पनि आत्मसमीक्षाका लागि तयार हुनुपर्छ कि। निजी नेपालमा चाहिँ निजी विद्यालय छनौट गर्ने क्रममा धेरै अभिभावकले विद्यालयको भौतिक पूर्वाधार अंग्रेजी माध्यम अतिरिक्त क्रियाकलाप प्रविधिको प्रयोग यातायात क्यान्टिन खेलकुद लगायतका सुविधा हेरेर चाहिँ विद्यालय छनौट गरिरहेका हुन्छन्। भर्ना प्रक्रिया पूरा गर्दा शुल्क संरचना मासिक खर्च अतिरिक्त शुल्क तथा विद्यालयको नीति पनि स्वीकार्य गरिन्छ तर पछि आएर शुल्क विषयमा चाहिँ मात्र असन्तुष्टि व्यक्त गर्ने प्रविधि पनि देखिन्छ। अब यो भनिरहँदाखेरि चाहिँ हाम्रो साझा उद्देश्य एउटै हो, बालबालिकाको गुणस्तरीय शिक्षा प्राप्त गरून् भन्ने होइन। त्यसैले त्यसको लागि पनि शिक्षा क्षेत्रमा दोषारोपण होइन कि संवाद चाहिन्छ, दण्ड होइन कि साझेदारी चाहिन्छ र करको भार थप्ने होइन शिक्षालाई अझ पहुँच योग्य बनाउने नीति आवश्यक छ र शिक्षा मौलिक अधिकार भएकोले शिक्षा शुल्कमा लगाएको शुल्क यो 3% कर हटाउनु एउटा वैज्ञानिक शुल्क निर्धारण प्रणाली लागू गर्नु सार्वजनिक र निजी दुवै क्षेत्रलाई सँगसँगै अगाडि बढ़ाउने वातावरण सृजना गर्नु आवश्यक आजको चाहिँ आवश्यकता देखिन्छ। यसकारण चाहिँ अब अहिलेको यो मन्थनको विषय भनेको छ सरकारी शिक्षा एउटा प्राइभेट स्कूलहरूमा 3% कर लगाउँदा अब त्यो कर चाहिँ कसले तिर्ने हो? अभिभावकले तिर्ने हो। अब शिक्षामा चाहिँ त्यसरी कर लगाइरहँदाखेरि बच्चाहरूको चाहिँ फी बढ्छ, अन्य कुराहरू चाहिँ होइन स्कूलसँग सम्बन्धित कुराहरू चाहिँ बढ्ने सम्भावनाहरू हुन्छ। तसर्थ यो कुरालाई चाहिँ पुनः विचार गर्नुपर्छ भन्ने चाहिँ लाग्छ सम्पूर्ण अभिभावकहरूको भनाई। अब अहिले चाहिँ त्यही पनि छ होइन,
त्यसै त स्कूलले भर्ना हरेक वर्ष भर्ना गर्दा के भनेर चाहिँ मागिराख्या हुन्छ कि के भनेर तिरिरहनु पर्ने हुन्छ होइन, त्यसपछि यसले पनि अझै भार खेपिराख्नु पर्ने अभिभावकहरू मारमा परिरहेका हुन्छन्। अब एउटा चाहिँ आफ्नो केही खर्चहरू कटाएर होइन बच्चालाई चाहिँ एउटा राम्रो गुणस्तरीय शिक्षा दिउँ भनेर चाहिँ लागिपर्ने र निजी विद्यालयमा राख्नु एउटा अभिभावकको लागि चाहिँ त्यो चाहिँ गाह्रो अवस्थाहरू छ। ओके, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज तपाईँ सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा। अहिलेको लागि अर्को एउटा साङ्गीतिक कोशेली

0: खै जन्म दर्ता दिनुहोस् त।
1: जन्म दर्ता गरेको छैन नि म्याडम।
0: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: ए, पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
5: मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
6: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
5: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
6: लसुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, होल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ECG तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 061-586-536, मोबाइल 98-560-00536।
6: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
2: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
6: त्यसैले साधारण MRI होइन, 3 टेस्टलाई MRI गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
2: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
6: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, फिटी एमआरआई नै गराउँ, समयमै सही पहिचान गराउँ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्रिटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9560-27-29।
7: मरेको के हो?
8: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ।
7: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स एम्बुलेन्स आयो, एम्बुलेन्स आयो, ल ल उठाउ त उठाउ, लगिहालो लगिहालो यो।
8: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
7: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
8: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
3: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
9: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
10: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
11: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगलाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
10: उपचार हुने समस्याहरू
11: हृदयघात,
10: हाई ब्लड प्रेसर,
11: हार्ट फेल,
10: छातीको दुखाई तथा थकान,
11: मुटुको भल्कमा समस्या,
10: मुटुको बाथ रोग,
11: हाई ट्राइग्लिसेराइडिटिजी,
10: मुटुको धड्कनमा अनियमितता,
11: हाई कोलेस्ट्रोल,
10: पेसमेकर राखेको वा राख्नु पर्ने,
11: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
10: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
12: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
10: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
11: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
6: समय बितेको पत्तै हुँदैन, तर के तपाईँको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ। मात्र 1,000 रुपियाँबाट यस आइपी सुरु गर्नुहोस्। तपाईँको थोरै थोरै सेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्नु पर्ने झन्झट, न बजारको उतार चढ़ावको डर। यस आइपीमा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना शुरू गर्नुहोस्।
8: नमस्ते डाक्टर साहब।
13: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
8: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
13: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
8: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
13: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
8: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
13: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
8: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
13: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
9: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजन कम्मलबाट जोगाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
14: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलन चोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
15: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
16: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
15: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
16: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
9: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
3: डर लाग्नु, निद्रा नलाग्नु,
9: अनौठा विचार आउनु,
3: निराशा बढ्नु, खुसी नहुनु,
9: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
3: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
9: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
3: छटपटी हुनु, चिटचिट पसिना आउनु,
9: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
3: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
9: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
3: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
15: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्यूरो पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
17: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
18: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
17: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
18: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
17: मुटु रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ,
18: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
17: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
18: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
15: वार्ड आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
17: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
19: 93.4 ओके, रेडियो अनुपूर्ण 93.4 मेगाहर्ज तपाईँ सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा। हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। सुनेर साथ दिनुभयो त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। प्रविधि सम्झनमा साथ दिनुहुने भाइ अरविन्दलाई पनि विशेष आभार व्यक्त गर्दै आजको श्रृंखलाबाट म कञ्चन बिदा माग्छु। नमस्ते।
20: 100,000 यत्रा वर्षा देखुन मरिमेटेर बचत गरेया पैसो कति ढेर होला भनेको जम्मा यति यसरी कहिले बन्ने आउन लखपति कहिले करोडपति
21: 1,000-2,000 गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अपनाउनुहोस् एलएस क्यापिटलको समृद्धि सूत्र अन्तर्गत एलएस क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी सुरु गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस् आजै एलएस क्यापिटलको वेबसाइट lscapital.com.np मा गई एसआईपी सुरु गर्नुहोस् म्युचुअल फण्ड लगानी बजार जोखिममा आधारित छ लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला
3: मानसिक समस्याबाट बच्ने उपायहरू
22: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं
3: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं
22: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं
3: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ
22: असल साथीहरूसँग मात्रै संगत गरौं
3: मादक पदार्थ र लागू औषध सेवन नगरौं
22: नियमित स्वास्थ्य परीक्षण गरौं मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं
3: स्वस्थ रहौं अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ
23: नेपाल सरकार विज्ञापन बोर्ड

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला पूर्वाह्नको 10 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: भर्ना खुल्यो।
2: नयाँ व्यवस्थापनमा पोखराकै दक्ष तथा अनुभवी अध्यापकहरूद्वारा अध्यापन गराउने पोखराकै अग्रणी शैक्षिक संस्था,
1: सम्पूर्ण शैक्षिक तथा खेलकुदका पूर्वाधार रहेको सुविधा सम्पन्न यस लिटिल स्टेप मावि पोखरा 8 सिमल चौरमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा नयाँ भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू 44 वर्षको गर्विलो इतिहास रहेको
1: शान्त वातावरणमा अवस्थित सुविधा सम्पन्न विद्यालय,
2: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको।
1: विस्तृत जानकारीको लागि
2: लिटिल स्टेप मावि पोखरा 8 सिमल चौर, फोन 061-5527-96 र 57-50-13।
1: भर्ना खुल्यो।
3: सिटी भेटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083 लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
1: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 जीपीए ल्याएको हुनुपर्नेछ।
2: हाम्रा विशेषताहरू शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने
1: आधुनिक भौतिक पूर्वाधार,
2: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने
1: उत्कृष्ट ल्याब तथा लाइब्रेरी।
2: विस्तृत जानकारीका लागि
4: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट, पोखरा 12 भद्रकाली मार्ग, गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि, फोन 061-5501-528-877, 98-560-20-059।
1: कुमुदिनी होम्स माबीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
2: गण्डकी प्रदेशको 11 जिल्ला र लुम्बिनी प्रदेशको पाल्पा र गुल्मी जिल्लाका विद्यार्थी सहित 13 जिल्लाका विद्यार्थीहरू अध्ययनरत गण्डकी प्रदेशकै एक उत्कृष्ट एवं गौरवशाली विद्यालय कुमुदिनी होम्स माबी गैरापाटन पोखरामा कक्षा 11 साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट संकायमा भर्ना खुल्यो।
1: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने,
2: विगतका वर्षहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल
1: साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्टको छुट्टा छुट्टै भवन,
2: उत्कृष्ट साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट,
1: गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था।
2: यस विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरू पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ विषयमा टपर हुन सफल भएका छन्।
1: पुनश्च अभिभावक तथा विद्यार्थीहरूलाई भर्ना हुन आउनु भन्दा पहिला विद्यालय र वातावरण बारे अवलोकनको लागि स्वागत छ।
2: विस्तृत जानकारीका लागि सम्पर्क कुमुदिनी होम्स माबि पोखरा 4 गैरापाटन, फोन 061-571-809-574-997।
5: आजको आवश्यकता नारीलाई प्राविधिक र व्यावसायिक शिक्षाको नाराका साथ विक्रम सम्बत 2014 निरन्तर छात्र शिक्षाका लागि समर्पित गण्डकी प्रदेशकै एकमात्र सामुदायिक विद्यालय श्री कन्या माध्यमिक विद्यालय पोखरामा शैक्षिक सत्र 2083 लागि होटल म्यानेजमेन्ट, ब्युटिसियन, हेयर ड्रेसिङ लगायतका व्यवस्थापन शिक्षा तथा मानविक विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू
2: दक्ष, योग्य एवं अनुभवी जनशक्तिद्वारा नेपाली र अंग्रेजी माध्यमबाट अध्यापन गराइने
1: मर्यादित तथा सुरक्षित वातावरणमा प्राविधिक र व्यावसायिक विषयहरूका कक्षाहरू सञ्चालन गरिने
2: नेतृत्व विकास, स्वास्थ्य, बैंकिङ तथा सामाजिक
6: चेतनाका कार्यक्रमहरू साथै विद्यार्थी परामर्श कार्यक्रमहरू सञ्चालन गरिने,
7: खेलकुद क्षेत्र भ्रमण, शैक्षिक भ्रमण तथा सहशैक्षिक क्रियाकलापको व्यवस्था,
6: छात्राको लागि मात्र भएकाले जीवन उपयोगी शिक्षाका साथै सर्वसुलभ शिक्षा र व्यावसायिक शिक्षामा जोड, प्रधान अध्यापक श्री कन्या माध्यमिक विद्यालय पोखरा 3 नदीपुर, फोन 061-570-291, मोबाइल 98-462-42-010।
8: It's New Galaxy Time.
9: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कूल पोखरामा कक्षा 11 को नयाँ शैक्षिक सत्रका लागि साइन्स, म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुल्ला भइरहेको छ।
8: संस्थाका विशेषताहरू,
9: गण्डकी प्रदेशमै 2019 को कक्षा 12 को बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट,
8: अध्ययन, अनुशासन र अतिरिक्त क्रियाकलापको सन्तुलित संगम,
9: साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू,
8: ईशान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता,
9: स्पेल बी कन्टेस्ट लगायतका विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता, प्रोजेक्ट ओर्फ, फिल्ड भिजिट, इन्टर्नशिप, ट्रेकिङ, हाइकिङ र रिसर्च बेस्ड लर्निङ,
8: पढाइ तथा खेलकुदमा जुहेन्दार र उत्कृष्ट विद्यार्थीहरूको लागि विशेष छात्रवृत्तिको व्यवस्था।
9: विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल, प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट, टुरिज्म एन्ड होटल म्यानेजमेन्ट, नदीपुर पोखरा, फोन 061-570-210-585-307। बी द ग्यालेक्सियन्स, फिल द डिफरेन्स, डेडिकेटेड टु एकाडेमिक एक्सिलेन्स सिन्स 1994।

0: फोन पॉइंटसँग सधैं रिवार्डेड।
1: डिजिटल ठगीबाट बचौ।
2: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
2: वित्तीय सचेतनाका लागि शांग्रीला डेभलपमेन्ट बैंकको पहल।
3: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
4: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज। न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
3: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
4: शिखर इन्स्योरेन्सको सहकार्यमा
3: अस्पताल खर्च सहाराले गर्छ।
4: ई सेवा सबै सधैँ सँगै।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौ।
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
4: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
3: उपचार हुने समस्याहरू
4: हृदयघात,
3: हाई ब्लड प्रेसर,
4: हार्ट फेल,
3: छातीको दुखाई तथा थकान,
4: मुटुको भल्कमा समस्या,
3: मुटुको बाथ रोग,
4: हाई ट्राइग्लिसेराइडिटिजी,
3: मुटुको धड्कनमा अनियमितता,
4: हाई कोलेस्ट्रोल,
3: पेसमेकर राखेको वा राख्नु पर्ने,
4: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
3: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
5: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
3: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
4: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
6: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
7: सामाजिक सुरक्षा

0: उसको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन्, जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
0: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
2: यत्र वर्षा देखु मरिमेटेर बचत गरे पैसो कति धेर होला भनेको जम्मा यति यसरी कहिले बन्ने आउन लखपति कहिले करोडपति
3: 1,000-2,000 गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अप्नाउनुहोस् एलएस क्यापिटलको समृद्धि सूत्र अन्तर्गत एलएस क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी सुरु गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस्। आजै एलएस क्यापिटलको वेबसाइट lscapital.com.np मा गई एसआईपी सुरु गर्नुहोस्। म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ, लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला।
4: समय बितेको पत्तै हुँदैन, तर के तपाईँको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ। मात्र 1,000 रुपियाँबाट एसआईपी सुरु गर्नुहोस्, तपाईँको थोरै थोरै सेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्न पर्ने झन्झट, न बजारको उतार चढावको डर, एसआईपी मा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना सुरु गर्नुहोस्।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा पटलिकी होप लाइन 01-597-0611।
1: हेलो
2: हजुर नमस्कार।
1: हेलो
2: नमस्कार काका, सुन्नु भएन?
1: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरै पाइन।
2: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज सुन्नु भएन?
1: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
2: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
1: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
2: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
1: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
2: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजे बाद डाक्टरलाई देखाउनुहोस्।
1: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
3: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।

0: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलविन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
2: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
3: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-585-595-576-044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
4: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
5: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
4: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
5: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
4: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
5: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
4: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
5: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
0: Admission are open.
6: Looking for quality and competitive education at an affordable fee structure? Choose excellence, discipline and practical learning. For more than a decade, GEF GEF Secondary English School, Naya Bajar Pokhara has been the trusted choice of aware parents and disciplined students. Admissions are now open for the academic year 2083 for classes nursery to 9. Hurry up, seats are limited. Admissions forms are available at this school. For more details,
0: phone 061-576-361, mobile 98461-57144.
6: Contact school administration, GEF Secondary School.
7: Education for enlightenment.

0: IME Life Insuring Future.
1: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आँखा सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
2: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
1: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
2: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
1: 24 घण्टा इमर्जेन्सी सेवा,
2: सम्पूर्ण ओपीडी सेवा,
1: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
2: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
1: रेटिना सम्बन्धी जाँच एवं उपचार,
2: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
1: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
2: आँखा छर्केको सिधा पार्ने सर्जरी,
1: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
2: लेजर सर्जरी सम्बन्धी सेवा,
1: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
2: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
1: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
2: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
1: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
2: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा,
3: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
1: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219।
2: स्वस्थ आँखा, स्वच्छ दृष्टि।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाथन, डाक्टर वन्दना श्रेष्ठ,
6: हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
5: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पोन,
5: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
5: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
4: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान वेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
8: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।

0: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
1: शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
2: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् त, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
2: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
2: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
2: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् त, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
2: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ओहो, घर त एकदम राम्रो बनाउनु लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
5: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
4: नेपाल टपको विकल्प छैन आजको जमानाको भरपर्दो पाइप। नेपाल टप, सब ठिक ठाक।
6: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
7: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
6: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
7: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या?
6: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
7: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
6: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
8: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रत बन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
9: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिइभिटीबाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
10: सर्टिफिकेट इन डेन्टल साइन्स,
11: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
10: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
11: र डिप्लोमा इन फार्मेसीमा 3 वर्ष कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
10: हाम्रा विशेषताहरू आधुनिक प्र
12: प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
13: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन,
14: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
13: एक्सलेन्स इन टेक्निकल एजुकेसन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड पोखरा। फोन 061-588-364-580-725।
15: राष्ट्रिय वाणिज्य बैंकको सवारी कर्जा
16: तपाईँको मनोकामनालाई दिनेछ ऊर्जा।
15: अब हुनेछ नयाँ गाडी खरिद गर्ने सपना साकार।
16: बैंकले दिन्छ 1 करोड कर्जाको आधार। सवारी साधन कर्जा लिए भविष्य हुन्छ सुन्दर, जीवन सधैँ मधुर। गाडी चढौ सरल, घुमौ गाउँ शहर फरल।
15: राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ

0: अई अनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखौ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9857000536।
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
4: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
4: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
3: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
4: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
3: सचेत बनाऊ।
4: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
2: टाइम चेक
3: यति बेला पूर्वाह्नको 11 बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा
5: किन्नुस अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय
6: 93.4 हेलो पोखरा कलिङ

हेलो हाय नमस्ते गुड मर्निंग सबैजनालाई हार्दिक स्वागत छ कार्यक्रम पोखरा कलिनको आजको अर्को नयाँ श्रृंखलामा शान्ति र विकासको लागि संचार रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज सँगसँगै उपस्थित भइसकेको छु। मेरो नाम चाहिँ सबिन हो र तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज सँगसँगै हाम्रो अनलाइन माध्यम मार्फत एकै साथ लाइभ सुनिरहनु भएको छ। विश्वको जुनसुकै ठाउँमा हुनुहुन्छ तपाईँ हामीलाई अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रको एप्स नेपाली पात्रको एप्स सँगसँगै हाम्रो अफिसियल फेसबुक पेज रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज मार्फत एकै साथ सुनिरहनु भएको छ। स्टुडियो घड़ीमा 11:03 गइसकेको छ। अबको करिब करिब 12 बजेसम्म म तपाईँको साथमै रहनेछु कार्यक्रम पोखरा कलिन मार्फत सुनेर र सहभागिता जनाएर साथ दिनुहोला र साथसाथमा तपाई हामीलाई कमेन्ट पनि गर्न सक्नुहुनेछ हाम्रो अफिसियल फेसबुक पेज रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखरा यति बेला लाइभमा छ। त्यो पेज मार्फत यहाँहरूको कमेन्ट पनि म पक्कै पनि पढ्नेछु है त तपाईँले कमेन्ट गर्नुभयो भने। ओके, र आज मिति 2083 साल जेठ महिनाको 20 गते आज बुधबार हो। जुन 3 तारीक 2026 रहेको छ अंग्रेजी तारीख अनुसार। 11 भइसक्यो यो अवस्थामा हामी 12 बजेसम्म रहन्छौं र आज बुधबारको यो व्यवसायलाई विशेष बनाउने योजना छ। हुन त प्रत्येक एपिसोडहरू विशेष हुन्छन्। आज पनि मैले एउटा दिमाग ख्याउने प्रश्न लिएर आएको छु र त्यो दिमाग ख्याउने प्रश्न यहाँहरू सबैजनाको लागि एउटै प्रश्न रहन्छ। यदि यहाँले सही जवाफ दिनुभयो भने प्राप्त गर्न सक्नुहुनेछ आकर्षक गिफ्ट ह्याम्पर भनेर भन्न मिल्दैन है त। ल त्यो चाँजो पानु पनि बिस्तारै मिल्दैछ। अच्छा आउनुहोस् गफ गाफ गरौँ होइन। सँगसँगै आजको दिमाग ख्याउने प्रश्न के होला भन्ने हुनसक्छ। म एकजना श्रोता आइसके पछाडि त्यो सेयर गर्छु र तपाईँले सुनिसके पछाडि आफूलाई जानेको छु जस्तो लाग्छ अथवा प्रयास गर्छु जस्तो लाग्छ होइन पासै गर्छु यसो कुराकानी गरौं त भन्ने लाग्छ भने 0615340040 मार्फत आउनुहोला। एकैछिन पछाडि शुरूआतमा म एउटा गीत राख्छु, त्यस पछाडि एकजना साथी आइसकेपछि उहाँलाई नै त्यो प्रश्न सोध्छु र त्यो प्रश्न सबैजनाको लागि एउटै प्रश्न रहन्छ होइन। अरू अब यही नै हो, बाहिर गर्मी छ एकदमै, सबैजना आफ्नै आफ्नै काममा आफ्नै आफ्नै धुनमा व्यस्त हुनुहुन्छ होला होइन। एकदमै पानी प्रशस्त मात्रामा पिउनु होला, गर्मी अत्याधिक मात्रामा बढेको छ। हिजो पनि पानी परेन, आज पनि पानी पर्ने छाँटकाँट खासै छैन पोखरा आसपासमा। तपाईँकोतिर के छ? गर्मी एकदमै छ। अब हामी यहाँ त यस्तो गर्मी मान्छौँ भने तराईतिरको अवस्था के होला होइन। एकदमै बढी गर्मी छ, पानी प्रशस्त पिउनु होला। सबैजना आफ्नै आफ्नै काममा हुनुहुन्छ, कोही घरमै खाना बनाउँदै खाँदै बस्दै होइन, कोही काममा निस्किसक्नुभयो काम गर्दै हुनुहुन्छ होला। अब अहिले त सरकारी कार्यालय 9 बजेबाट शुरू हुन्छन् होइन। अब अस्पतालमा कस्तो छ भन्दाखेरि, अस्पतालमा अब यो बिमाको जुन यो जहिले सुकेको रोग भइरहेको छ बिमा होइन, बिमाको सिस्टम राम्रोसँग नमिलेको कारणले गर्दाखेरि अन्य अस्पतालहरूले निजी अस्पतालहरूले पनि बिमा दिइरहेको अवस्थामा अब सरकारीमा मात्रै भनेर भनेको अवस्थाले बिरामी उपचार गर्न जाँदाखेरि होइन त्यो भिडभाडले गर्दाखेरि सद्य मान्छे पनि बिरामी पर्ने अवस्था छ। त्यस्तो खालको अवस्था छ हस्पिटलहरूमा। यो त्यसै त बिमाको झन् त्यहीमाथि 3-4 दिनको लगातारको बिदाले गर्दाखेरि अस्पतालहरूमा एकदमै चाप बढ्दो अवस्थामा छ। यो भनेको एकदम ख्याल गर्नुपर्ने कुरा हो, सरकारले यसमा आवश्यक पूर्व तयारी गरोस् भन्ने मेरो चाहना छ। र कोही अब त्यतातिर पनि हुनुहुन्छ होला होइन, तट अब कोही पसलमा बसेर सुन्दै हुनुहुन्छ होला, व्यापार गर्दै सुन्दै होइन, कोही गाडी चलाउँदै हुनुहुन्छ होला, जस्तो अवस्थामा हुनुहुन्छ एकदमै हाँसी खुसीका साथ बस्नुहोस् र जिन्दगी सुनौलो छ, सुनौलो जिन्दगीलाई पक्कै पनि यहाँले सुनौलो बनाउनुहुनेछ। तातो हावा तथा लहरको जोखिमबाट जोगिन पूर्व तयारी आवश्यक रहेको भनेर भनिएको छ। अत्याधिक गर्मीको जोखिम न्यूनीकरण अर्थात हिट एक्सन डे को अवसरमा अन्तर्राष्ट्रिय नेपाल रेडक्रस सोसाइटी, अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट महासंघ लगायतका संस्थाहरूले काठमाडौँमा गरेको कार्यक्रममा तातो हावा तथा लहरबाट जोगिन तीनै सरकार तथा तीनै तहका सरकार र साझेदार निकायहरूबीच सहकार्य आवश्यक रहेकोमा जोड़ दिएका छन् है त। अब यो तातो हावाबाट जोगिन, लहरबाट जोगिन दिउँसो सकेसम्म घाम बाहिर ननिस्कने, निस्कनै परेमा पातलो खालको कपड़ा लगाउने, टाउको छोप्ने, छाता ओढ्ने, छहारीमा बस्ने, प्रशस्त मात्रामा पानी अनि झोलिलो खानेकुरा खाने, खेतबारीमा सकभर बिहान र बेलुका काम गर्ने, धेरै थकान र अचेत हुने जस्ता लक्षण देखिएमा
तत्कालै स्वास्थ्य संस्थामा जाने गर्नुपर्छ। अब यो गर्मी यता पनि छ, त्यही भएर मैले थोरै प्रसंग जोडिहाले। कार्यक्रम पोखरा कलिन मार्फत थप प्रसंगहरू कुराकानीहरू जोड्दै अगाडि बढाउला। अहिलेको लागि एउटा गीत सुनौ, चलचित्र यो मायाको सागरबाट तिमी हुन्छ भन। ओके, यो गीत पछाडि म आउँछु, सुन्दै गर्नुहोला।

अघि तिमी हुन्छ भन जेसुकै सौला, यो आवाज तपाईँको लागि मैले प्रस्तुत गरे चलचित्र यो मायाको सागरबाट रिला क्रममा रहेको थियो। यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम पोखराको अधीन। थोरै हाम्रो यो प्रविधिमा केही समस्या देखिएर हेरौँ तपाईँसँग कुराकानी गर्न सकिन्छ सकिन्न, टेलिफोन लाइन मार्फत आउनुहोला। तपाईँको आवाज सुन्न सक्छु कि सक्दिनँ जस्तो मलाई लागिरहेको छ, होइन यहाँ केही थोरै प्राविधिक समस्या देखा परेको रहेछ, अब यो समाधानतर्फ पनि लाग्दैछौँ। तैपनि एकजना साथी आउनुभयो भने कुराकानी गरे पछाडि थाहा होला। 061-543-0040 मार्फत तपाईँ आउन सक्नुहुनेछ। एकजना श्रोता आइसके पछाडि म त्यो प्रश्न राख्छु र त्यो प्रश्न सबैजनाको लागि एउटै रहन्छ है त।

0: त्यो हेर्न बाँकी नै छ। 061-543-0040 मार्फत तपाईँ आउन सक्नुहुनेछ। स्टुडियोको टेलिफोन नम्बर खुल्ला रहेको छ होइन। ओके, अब अरू कुराहरू के छन्? फेसबुक लाइभतर्फ पनि धेरैजना साथीहरूले सुन्ने गर्नुहुन्छ र कमेन्ट पनि गर्ने गर्नुहुन्छ, म उहाँहरूको कमेन्ट एकैछिन पछाडि लिनेछु। तर अहिले भने श्रोता सहभागिताको लागि स्टुडियोको टेलिफोन नम्बर 061-543-0040 मैले खुल्ला गरिसकेको छु, यहाँहरू आउन सक्नुहुन्छ। गर्मी छल्न फेवातालमा हेलिँदै पर्यटकहरू भनेर यहाँ खबरहरू आइरहेका छन्। आनन्द छ कि है, फेवातालतिर टक्क कायाकिङ गर्दै डुङ्गामा होइन, आहा त छुट्टै छ कि आनन्द। तपाईँ आउनुहोस् मात्रै कि अघि ल अघि 061-543-0040। आज विश्व साइकल दिवस पनि हो र यो साइकल भन्दा बित्तिकै तपाईँहरूले होइन छ्या भन्नुहुन्छ होला, तर एकदमै महत्व छ साइकलको। साइकलको महत्व धेरै छ र धेरै साइकल सिटीहरू पनि छन् होइन। पोखरामा पनि साइकल सिटी भनेर एउटा गठन भएको छ र आज पक्कै पनि कार्यक्रम थियो होला, तर त्यस्तो ठ्याक्कै थाहा चाहिँ मैले पाइनँ। थाहा भएको भए त खबर गर्ने थिएँ होला, यहाँहरूलाई भन्ने थिएँ होला होइन। कसैलाई थाहा छ भने जानकारी दिनु होला, कहाँ कहाँ के कार्यक्रम भयो साइकल सिटीको आयोजनामा। पक्कै कार्यक्रम त भयो होला होइन, र यसको महत्व पनि छुट्टै छ फेरि। जस साइक्लिङ गर्दाखेरि शारीरिक रूपमा कसरत पनि हुन्छ मानिसलाई, र अर्को कुरा यसले प्रदूषण पनि कम गराउँछ होइन, पेट्रोलको पनि बचत भयो। अब यसलाई पाइडल लगाएर होइन दौड़ाउने काम गरिन्छ र यसको महत्व छुट्टै छ। पोखरामा साइकल ल्याण्ड नै भनेर छुट्टै खालको रंग लगाएर बनाइएको पनि थियो र अहिले त्यो पोछिएको छ धेरै ठाउँमा। र अर्को कुरा, साइकल ल्याण्ड भनिएको ठाउँमा पार्किङ गरेर पनि हैरान पारिन्छ होइन, पार्किङ पनि हुन्छ, त्यसले गर्दाखेरि पनि त्यति उपयुक्त त्यो होइन, त्यो विचार गर्नुपर्छ जसले पार्किङ गर्नुहुन्छ उहाँहरूले। फेरि यो कुराहरू पनि छ र अरू कुराहरू यस्तै हुन्। 11:18 गइसकेको छ। कुराकानीको लागि 061-543-0040 स्टुडियोको टेलिफोन नम्बर खुला छ, कुराकानी गर्नको लागि आउन सक्नुहुनेछ। टेलिफोन लाइन मार्फत तपाईँसँग कुराकानी गर्नको लागि अनिर्मा सबिन यहाँहरू समक्षै छु। हामीलाई कार्यक्रम सुनेर कमेन्ट गर्ने साथी हुनुहुन्छ, शिवकुमार विश्वकर्मा पोखरा 10 औद्योगिक क्षेत्रदेखि। मुखमा धर्म, मनमा के भन्नुभयो, घमण्ड, अरूको लागि विशेष राख्ने मान्छेहरूबाट टाढै बसेको राम्रो, किनकि साँचो धर्मले त अरूको आँसु पुछ्न सिकाउँछ, आँसु झार्न होइन। शुभ प्रभात, नमस्कार दाई, म पनि सुन्दैछु है पोखराको अलि दुःखको कुरा, हिजो यो आवाज सुन्न पाइएन हो दाई भन्नुभएको छ। के गर्ने, बाध्यता व्यवस्था परिस्थिति होइन धेरै छन्। अब त्यही परिस्थितिका बावजुद पनि कार्यक्रम मार्फत आइरहेको छु। अब कुनै बेला आइएन भने फेरि होइन कहाँ पुग्यो मान्छे भनेर खोजी त पक्कै पनि हुन्छ होला। त्यस्तै हो, बाध्यता परिस्थितिले कहाँ पुर्याउँछ भन्ने कुरा केही थाहा हुँदैन कि होइन। आज यो ठाउँमा छु भने भोलि यही ठाउँमा रहन्छ भन्ने केही पनि छैन होइन। हामी काम गर्ने मान्छे अब कहाँ कहाँ पुगिन्छ, के के गरिन्छ भन्ने कुरा केही पनि थाहा छैन। सौरभ केसीले पनि हेलो दादा, गुड आफ्टरनुन, म भारतबाट भन्नुभएको छ, गुजरातदेखि हामीलाई सौरभ केसीले पनि कमेन्ट गर्नुभएको छ। श्रोता सहभागिता 061-543-0040 मार्फत हो, साथीहरूको सहभागिता छैन। अब क्रममा म एकछिन कमर्सियल ब्रेकतर्फ लाग्छु, ब्रेक पछाडि फेरि आउनेछु यहाँहरूसँग कुराकानी गर्नको लागि। कुराकानी गर्नको लागि माध्यम हो 061-543-0040। अहिलेको लागि एकछिन कमर्सियल ब्रेक।
1: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर, के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्र नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागू पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ, यदि छ भने
2: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ, स्वास्थ्य लाभ लिनुहोला।
3: बिरामी जाँच प्रत्येक महिनाको अन्तिम शनिबार अर्थात् यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
2: सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-32-29।
4: होम केयर सेवा, होम केयर सेवा,
5: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
4: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा

0: अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स, केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिभर हेरचाह, कर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिङ्गलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 98560997।
2: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना,
3: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमिल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
2: उपचार हुने समस्याहरू
3: हृदयघात,
2: हाई ब्लड प्रेसर,
3: हार्ट फेल,
2: छातीको दुखाई तथा थकान,
3: मुटुको भल्भमा समस्या,
2: मुटुको बाथ रोग,
3: हाई ट्राइग्लिसेराइडिटिजी,
2: मुटुको धड्कनमा अनियमितता,
3: हाई कोलेस्ट्रोल,
2: पेसमेकर राखेको वा राख्नु पर्ने,
3: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
2: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
4: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
2: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
3: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061587226 5538 34।

0: mi garmi bhaya ke chi so piuna
1: piuna lai chi so uthau hote
2: hole garmi manaya se
1: refreshment ba nutrition me
2: chi so hole
3: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्ने छ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
4: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
3: त्यसैले साधारण एमआरआई होइन फ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा
4: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन फ्रिटी एमआरआई नै गराउ समयमै सही पहिचान गराउँ स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 9856-027-29

0: ESC, cooler, fridge, cooker, induction, air fryer लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: रामु दाई, परिवारले लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
2: यसो बसी बियालो पनि हुन्छ, डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
1: ए हो र दाई, अनि देवानसिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
3: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुछे गाउँपालिका वडा नम्बर 9 अजिप नौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै
2: रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि।
3: झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
1: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
4: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
1: सम्पर्क मोबाइल 9856019218 9008857710।
5: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
6: थाहा छ,
7: सल्लाहकार के रे क्या अचेल।
6: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
5: नेपाल टपको विकल्प छैन आजको जमानाको भरपर्दो पाइप। नेपाल टप, सब ठिक ठाक।
8: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
9: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटिनी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-17।
10: रेडियो अन्नपूर्ण 93.4।
11: हेलो पोखरा कलिङ,
12: कमर्सियल ब्रेक पछाडि यहाँलाई फेरि पनि स्वागत छ। सुन्दै हुनुहुन्छ कार्यक्रम पोखरा कलिङ, 11:29 गइसकेको छ स्टुडियो घडीमा। कार्यक्रम पोखरा कलिङ मार्फत तपाईँसँग जोडिने प्रयासमा छौँ हामी। 061-577-0040 मार्फत तपाईँ पनि आउन सक्नुहुनेछ। स्टुडियोको टेलिफोन नम्बर खुला रहेको छ, यहाँहरू समक्ष कुराकानी गर्नको लागि उपस्थित छु। र कार्यक्रममा हामी गीत संगीत पनि राख्छौ र विभिन्न विधाबाट टेलिफोन लाइन पनि लिन्छौं। एउटा प्रश्न छ, अनौठो खालको दिमाग ख्याउने प्रश्न, जुन प्रश्न मैले एकजना साथी आउनुभयो भने त्यो प्रश्न राख्छु भनेर घोषणा गरिसकेको छु। र पक्कै पनि यहाँले फोन गर्नुहुनेछ स्टुडियोको टेलिफोन नम्बर मार्फत त्यो प्रश्न सुन्नको लागि। यदि बेला क्रममा हामीलाई फेसबुक लाइभ मार्फत सुनेर कमेन्ट गर्नुभएको छ पहाड़ी विनोद सरले, यानि विनोद पहाड़ी सरले, सर नमस्कार, सुन्दैछु हजुर, सुन्दैछु है हजुर सर। हामीले बाबु नानीहरूको विधामा तालिम दिइरहेका छौं, यही जेठ 23-24 गते हुँदैछ साइमन प्याटी प्यालेसमा, सबैलाई जानकारी गराइदिनु सही भन्नुभएको छ। ओके, थ्याङ्क यू सो मच विनोद सर, मेरो कार्यक्रम एकदम नियमित सुन्नुहुन्छ, भेटघाट भने अलिक हुन पाएको छैन, थोरै समस्याले गर्दाखेरि है भन्नुहोस् भेटघाट छिट्टै हुन्छ र पोखरामा एउटा मैले बारम्बार यहाँलाई भन्दै पनि आइरहेको छु प्रोफेसनली रूपमा ट्रेनिङ सञ्चालन गर्ने उहाँ एकमात्र यो जुन उद्घोषण तथा भाषण कला लगायत विभिन्न तालिमहरू उहाँले सञ्चालन गर्नुहुन्छ जस अन्तर्गत यही जेठ 23 र 24 गते पनि उहाँले यो बाबु नानीहरूको विदालाई सदुपयोग गर्नको लागि साइमन पार्टी प्यालेस सृजना चोकमा कार्यक्रम गर्दै हुनुहुन्छ जसको लागि तपाईँ दर्ता गर्न सक्नुहुनेछ है त फ्रीडम ट्रेनिङ सेन्टर भनेर जता खोज्नुभयो भने पनि भेटिन्छ गुगलमा फेसबुकमा होइन विभिन्न ठाउँहरूमा फ्रीडम ट्रेनिङ सेन्टर भनेर इङ्ग्लिसमा सर्च गर्नुहोस् तपाईँले भेटिहाल्नुहुन्छ है त ओके यो कुरा भयो तपाईँको लागि हाम्रो विनोद सरले सुन्दै गरेको र दोहोरो हुनुपर्छ कि सम्बन्ध भनेको होइन विनोद सरले कार्यक्रम सुन्नुहुन्छ मैले उहाँले भनेको कुराहरूलाई पनि भन्नै पर्छ किनकि एकदम धेरैभन्दा धेरै स्टुडेन्टहरूलाई उहाँले सफलतापूर्वक यो कार्यक्रमहरू सञ्चालन गरिरहनु भएको छ र जेठको 22 र 23 गते फेरि अर्को तालिम पनि गर्दै हुनुहुन्छ जुन उद्घोषण तथा भाषणकला लगायत विभिन्न कुराहरू प्याकेज मार्फत उहाँले सञ्चालन गर्दै हुनुहुन्छ साइमन प्याडी प्यालेसमा है त थ्याङ्क यू सो मच विनोद सर सम्झिँदै गर्नु होला है भेट छिट्टै हुनेछ ओके सन्देश पौडेलले म चितवनबाट सुन्दैछु रेडियोमा भन्नुभएको छ ओके थ्याङ्क यू सो मच सन्देश हामीलाई सुनेर साथ दिनुभएको छ सन्देशलाई पनि म थ्याङ्क यू सो मच भन्छु चितवनबाट हामीलाई सुन्दै हुनुहुन्छ है त ओके 061-543-0040 ठप्प छ टेलिफोन लाइन अब क्रममा एकजना साथी आउनुभयो भने प्रश्न राखौंला भन्ने थियो तर पनि साथीको सहभागिता रहन सकेन अब क्रममा म एकैछिन अर्को गीत संगीततर्फ लाग्छु अब धेरै बोलिरहनु भन्दा गीत संगीततर्फ लागेको नै राम्रो होला जस्तो मलाई लाग्छ ओके एउटा गीत सुनौ कुन गीत सुनौ जस्तो मलाई लागिरहेको छ भन्दा बगैँचा भन्नु आउँदै ओके गीत सुन्छौ त्यस पछाडि म आउनेछु सुन्दै गर्नु

0: ओके कुनै बेला 30-35 वटासम्म कल लिने कार्यक्रम पोखराको दिन आज शून्यतामा आइसकेको अवस्था हो। हेर्नुहोस् अब यो सामाजिक सञ्जाल लगायत विभिन्न कुराहरूले गर्दाखेरि मिडियाको अवस्था एकदमै अब हुन त आफ्नो व्यथा आफै नभन्नु भन्छन् होइन, तर पनि व्यथा भन्नुपर्ने अवस्था छ कि यो एउटा दुःखद पक्ष हो। सामाजिक सञ्जाल फेसबुक, टिकटक, भाइबर, म्यासेन्जर, वाट्सएप लगायतका विभिन्न सामाजिक सञ्जालहरूले गर्दाखेरि आज चाहे त्यो प्रसारण मिडिया होस्, रेडियो, टेलिभिजन, पत्र पत्रिका होइन, यी मिडियाहरू एउटा अस्तित्व जोगाउन एउटा संकटको अवस्थामा पुगिसकेका छन्। त्यो प्रष्ट उदाहरण यही कार्यक्रम पोखराको दिनलाई नै लिन सकिन्छ। कुनै बेला म आफू पनि प्रोग्राम चलाउँदाखेरि 15-20-25-30 वटासम्म फोन लिएको आफैलाई थाहा छ कि होइन, अब अहिले एउटा कल पनि पाउन मुस्किल छ कि, यो आफ्नो व्यथा आफै नभनेको राम्रो हुन्थ्यो तर पनि कहिलेकाहीँ भन्न भनिरहेछ कि होइन यस्ता कुराहरू। ओके 061-543-4040 मार्फत तपाईँ कुराकानी गर्नको लागि आउन सक्नुहुनेछ यदि फुर्सद नै हुनुहुन्छ नि होइन। ल ओके, आज पनि सुनको भाव गडबड भएन, यो सुनको भाव उत्तिकै छ आज पनि भन्दै थिएँ। अर्को गीत फेरि चेन्ज भइहालेछ, कोही साथी आउनुभयो भने कुराकानी गरौँला, नभए गीततर्फै लाग्छौँ हामी। सुनको भाव कतिमा पुगेर गडबड हुन सकेन भन्दाखेरि हिजो सुनको भाव तोलामा 400 रुपियाँले बढेर तोलाको 3,11,300 रुपियाँमा कारोबार भएको थियो भने आज यथावत रहेको जनाइएको छ। ओके अहिले कति छ भाव भन्ने कुरा नै छैन कि यहाँ। ल ठिक छ, एकजना साथी आउनुभयो, अब उहाँलाई स्वागत गरौँ होइन, कहाँदेखि को हुनुहुन्छ यति बेला क्रममा स्वागत गरौँ। नमस्ते। हेलो।
1: हेलो
0: नमस्ते हजुर।
1: हेलो सर, नमस्कार हजुर।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: हजुर म सिर्जना चौकबाट विनोद पहाडी बोले
0: हजुर। ओ विनोद सर नमस्कार हजुर।
1: नमस्कार, आराम हुनुहुन्छ?
0: हजुर सर सास फेरेकी छु हजुर।
1: होइन यो तपाईँले भनेको कुरा एकदम ठिक हो कि सर, अब यो सामाजिक सञ्जालहरू गरेर होइन
0: हजुर,
1: त्यो कारणले अब म पनि पहिला हजुर जस्तै यसरी नै कार्यक्रम चलाएर गएँ कि
0: हजुर,
1: अनि फोन लिए गयो अनि यस्तो गाह्रो हुन्छ सर कार्यक्रम चलाउनेलाई नि,
0: एकदम एकदम,
1: त्यो कारणले अनि म त फोन डायल नगरिकन बस्नै सकिनँ।
0: अब यो कुनै बेला एउटा बेला थियो कि होइन, म आफूले पनि 30-35 वटा फोन लिने अवस्था थियो, अहिले सुन्ने अवस्थामा आइसकेको छ कि
1: होइन,
0: समय जुन सामाजिक सञ्जालहरूले गर्दाखेरि अब धेरै परिवर्तन आइसकेको छ, अब भेटघाट हुनु हामी सकिएको छैन, म छिटै भेट्ने छ हजुर, हामी छिट्टै भेट हुन्छौँ मेरो आफ्नै समस्याले गर्दाखेरि। हुन्छ ल ठिक छ एकदम, अनि कहिलेबाट के हुँदैछन् थोरै भन्नुहोस् न आफ्नो क्लासहरू।
1: अहिले हाम्रो चाहिँ अब अहिले एकदम आक्रामक हिसाबले हामी हिँडिराखेका छौँ सर
0: हजुर,
1: अब अहिलेको यो बाबु नानीहरूको यो छुट्टीको समय चाहिँ यो 2 दिन छ नि त अहिले
0: हजुर,
1: त्यो कारणले गर्दा चाहिँ अब हामी फ्रिडम ट्रेनिङ सेन्टरबाट चाहिँ बाबु नानीलाई शनिबार र आइतबारको दिन फुल डे क्याम्पको आयोजना यसमा पब्लिक स्पिकिङ र कन्फिडेन्ट क्याम्प भनेर हामीले नाम राखेका छौँ सर
0: हजुर,
1: अब यसमा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म पब्लिक स्पिकिङ र पर्सनालिटी डेभलपमेन्ट सम्बन्धी बाबु नानीहरूलाई विभिन्न एक्टिभिटीहरू चाहिँ हामीले यसमा गराउँदैछौँ के सर
0: हजुर हजुर,
1: हामीले अस्ति पनि 15-16 गते पनि एकदम राम्रोसँग कार्यक्रम सञ्चालन गऱ्यौँ सर, त्यो कारणले गर्दा अब फेरि पनि अब हामीले चाहिँ अब यो शनिबार र आइतबार 23 र 24 गते साइमन दाजी प्यालेसमा गर्दैछौँ हजुर।
0: ए ल एकदम ठिक छ, जो जो विद्यार्थी भाइ बहिनीहरूको अभिभावकहरूले सुन्दै हुनुहुन्छ पक्कै पनि आफ्ना नानी बाबुहरूको विदाको दिनलाई सदुपयोग गर्नको लागि एकपटक फ्रिडम ट्रेनिङ सेन्टरमा पुर्याउनु होला होइन त?
1: हो नि सर, हो नि
0: ल एकदम खुसी छ,
1: अब हामीले बाबु नानीहरूको लागि चाहिँ एकदम राम्रो कार्यक्रमहरू लिएर आएका छौँ जस्तो लाग्छ, अब खाली हुने बित्तिकै केही डिजिटल ग्याजेटहरूमा रमाउनुहुन्छ, त्यो कारणले गर्दा चाहिँ एटलिस्ट 2 दिन भए पनि 7 घन्टा 1 दिनको भए पनि उहाँहरू आएर चाहिँ राम्रो नयाँ नयाँ चिजहरू सिक्नुहुन्छ, साथी बनाउनुहुन्छ भन्ने हिसाबले चाहिँ यो कार्यक्रमको आयोजना गर्दैछौँ हजुर हामीले त।
0: ल कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै अब हामी प्रश्नतर्फ लाग्छौँ है त।
1: ल म
0: एउटा दिमाग ख्याउने प्रश्न चाहिँ यो राख्छु, कुन चीज हो जुन काट्दा मानिसहरू खुसी हुन्छन् र गीत गाउँछन्?
1: काट्दाखेरि मान्छेहरू
0: खुसी हुन्छन् र गीत गाउँछन्, कुन चीज हो? ल ठिक छ, अन्त्यसम्म सुन्दै गर्नु होला, कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै छुट्यौँ है त।
1: हस्
0: हस् नमस्ते। वहाँ हुनुहुन्थ्यो विनोद पहाडी सर, एकदमै सरी भन्न चाहन्छु किनकि भेटघाट गर्ने प्रयास गर्दा गर्दै पनि मेरो आफ्नै बाध्यता व्यवस्थाले गर्दा सरसँग भेटघाट हुन पाएको छैन, कहिलेकाहीँ हुन्छ यस्तो होइन, यो भेटघाट छिट्टै हुनेछ र उहाँले सही जवाफ दिनुभयो अथवा गलत जवाफ दिनुभयो त्यो एकैछिन पछाडि थाहा हुन्छ र मैले भनिराखेको कुरा उहाँ पहिला अहिले पनि संचारकै क्षेत्रमा हुनुहुन्छ होइन, तर उहाँ आफू पनि पहिला फुल्ली संचारकै क्षेत्रमा हुनुहुन्थ्यो, अहिले केही मात्र भए पनि संचारकै क्षेत्रमा हुनुहुन्छ र मैले त्यो कुरा भनिरहँदा उहाँलाई क्याच गरेँ कि होइन, अब पहिला कुन हिसाबले प्रोग्राम चलाइन्थ्यो होइन, कति श्रोताहरू आउनुहुन्थ्यो, कतिजनाले हुन त अहिले पनि साथीहरूले सुन्दै हुनुहुन्छ होला तर फोन नआए पनि त्यसमा गुनासो त केही पनि छैन, तर पनि फोन आउने कार्यक्रममा फोन नआउँदाखेरि मन चाहिँ सबैजनाको अमिलो नै हुन्छ होइन, अब कहीँ गएर केही काम गर्दाखेरि त्यो काम भएन भने, त्यो काम सकिसकेको रहेछ भने अथवा त्यो काम हुँदै नहुने रहेछ भने मन सबैजनाको अमिलो हुन्छ, त्यही भएर फोन इन कार्यक्रममा फोन नआउँदाखेरि मन अमिलो नहुने त कुरै भएन नि होइन त। ल ठिक छ, त्यो मन अमिलो पार्दै कार्यक्रम सञ्चालन गर्नुको यो बाध्यता पीड़ा सबैजनालाई नै छ, किनकि यो पीड़ा फेरि आफ्नै छ, यसको पनि कथा सामाजिक सञ्जालहरू फेसबुक होइन अब विभिन्न माध्यमहरू छन् जसले गर्दाखेरि यही नै माध्यम थियो पहिला होइन, अब अहिले धेरै माध्यमहरू भयो जसले गर्दाखेरि एउटा मात्र माध्यम भन्न सकिने अवस्था चाहिँ छैन। ओके, 0165340040 मार्फत त्यो एउटा प्रश्न बाहिरिसकेको छ र जुन कुन चीज हो जुन काट्दा मानिसहरू खुसी हुन्छन् र गीत गाउँछन् है, यो आज दिमाग ख्याउने प्रश्न अन्तर्गत रहेर हामी कुराकानी गरिरहेका छौं र 0165340040 मार्फत तपाईँ पनि आउन सक्नुहुनेछ, स्टुडियोको टेलिफोन नम्बर खुल्ला रहिरहेको छ। ओके, अब अरू प्रसंगहरू पनि धेरै छन् कुराकानी गर्नको लागि, तपाईसँग कुराकानी गर्ने क्रममै छु म, यति बेला क्रममा कमर्सियल ब्रेक राख्छु, ब्रेक पछाडि आउँछु।
2: डिजिटल ठगीबाट बचौं।
3: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
2: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
3: वित्तीय सचेतनाका लागि सांग्रीला डेभलपमेन्ट बैंकको पहल।
4: गर्मी होइन, रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
5: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274256537526।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो स्थानीय रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता स्थानीय रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: हजुर सुन्नुस् त खुशीको खबर ल्याएका छौ अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
2: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
1: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-576-044
3: गण्डकी मेडिकल कलेज पोखरा तपाईको स्वास्थ्य हाम्रो भरोसा
4: ए नानी आइपुग्यो आज त पहिलो जागिरको पहिलो महिनाको तलब खाएर आएकी होली नि मेरी छोरी
5: तलब खाएर होइन बाबा तलबले भविष्यलाई ढुक्क पारेर आएकी छु नि हो बाबा पहिलो महिनाको तलब पाउन साथ मैले आफ्नो जीवनलाई सुरक्षित बनाएकी छु सिटिजन लाइफमा त कस्ता राम्रा राम्रा योजना रहेछन् नि भाइको लागि बाल भविष्य योजना तपाईँ र आमाको रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना अनि मेरो भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ तर पहिलो तलबले सबैको लागि एकैचोटि गर्न सम्भव नै भएन त्यसैले अहिलेलाई आफ्नै जीवन सुरक्षित गरेर सुरु गरे
4: ठिक गर्यो छोरी आफैबाट सुरुवात गर्नुपर्छ हाम्रो पालामा त यस्तो सचेतना नै थिएन तर तिमीहरूको पुस्ताले त समय अनुसार स्मार्ट डिसिजनका साथ भविष्य सुनिश्चित गरी अघि बढ्न थालेछ
5: बाबाको अनुभव र मेरो सचेतना मिलेर हाम्रो परिवार अझै सुरक्षित हुन्छ नि हैन र बाबा सिटिजन लाइफ इन्सुरेन्स जहाँ भरोसा र भविष्य सँगसँगै हिँड्छ थप जानकारीका लागि हाम्रा बिमा अभिकर्ता नजिकैको शाखा कार्यालय वा फोन 01-5970-217 सम्पर्क राख्नुहोला
6: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ
7: यो कसरी सम्भव छ र कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
6: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
7: साँच्चै हो र
6: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ हो नि बरु आजै गइहालौ पिस्टल आयुर्वेद केन्द्र पिस्टल हस्पिटल तेस्रो तल्ला गैरापाटन 4 पोखरा फोन 061-450-424 98-84-46-525
8: ओहो नाचर बे कति छाप डिजाइन बे मारै गन खिनानी खनि तोला
9: खनै दिवा नाचर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र फुलारी तोला
8: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नि च्याबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै त हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसानारी बेल्ले छ्याबा पोपिम ओछे
9: हजुर किने झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी मिशा वा चुबल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खुवाओ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यहाँ क्यार मोहै
8: जग्गा मात्र आनी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आश्रम ल्यादो
9: समुदाय रवा ता क्रिवा ज्याल जाति क्रिवा छतैरा नत खैमा बिलन चन्न यामो
8: रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-585-815 98-560-3585 प्रोप्राइटर दशरथ सुनार
9: छतै
10: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट
1: निरन्तर 25 वर्षदेखि आफ्नै सुविधा सम्पन्न भवनबाट सेवारत गण्डकी प्रदेशकै उत्कृष्ट 100 सयको अत्याधुनिक उपकरण सहितको स्पेशल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली पोखरामा विशेषज्ञ डाक्टर एवं दक्ष जनशक्तिबाट बहिरङ तथा अन्तरङ सेवा सञ्चालन भइराखेको जानकारी गराउँदछौ।
7: विशेषज्ञ सेवाहरू
1: न्युरो सर्जरी, युरोलोजी, क्यान्सर रोग, मृगौला रोग तथा डायलोसिस सेवा, आँखा तथा दाँत रोग, पेट छाती तथा मुटु रोग,
7: डायबिटिज, थाइराइड तथा अन्य हर्मोन सम्बन्धी रोग, शिशु तथा बाल रोग, प्रसूति तथा स्त्री रोग, परिवार नियोजन तथा सुरक्षित गर्भपतन सेवा, नसा तथा मनोरोग,
1: हाड जोड्ने, मेरुदण्ड तथा बाप रोग, नाक कान घाँटी रोग, छाला तथा यौन रोग, ल्याप्रोस्कोपी माध्यमबाट अपरेशन सेवा, फिजियोथेरापी, श्रवण यन्त्र सेवा हुनुको साथै 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब, फार्मेसी, एक्सरे, सिटी स्क्यान तथा एम्बुलेन्स सेवा, ताजा तथा रंगीन भिडियो एक्सरे, मुटु र नसाको भिडियो एक्सरे, भिडियो इन्डोस्कोपी, भिडियो इइजी तथा पीएफटी सेवा,
7: आईसीयू, एनआईसीयू सेवा, प्रत्येक महिना निशुल्क प्लास्टिक सर्जरी क्याम्प र प्रत्येक महिनाको 5 गते खोप सेवा प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौ।
1: क्रिस्टल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली, पोखरा 4 गैरापाटन, फोन 061-577-553-578-999।
11: रेडियो अन्नपूर्ण 93.4।
12: हेलो पोखरा कलिङ
13: कमर्सियल ब्रेक पछाडि कार्यक्रम पोखरा कलिङमा यहाँहरू सबैजनालाई फेरि पनि स्वागत छ। आजको यो श्रृंखलाबाट अब भने साइन आउट हुनुपर्ने बेला भइसकेको छ। यहाँहरू समक्ष कुराकानी गर्दा गर्दै आजको लागि कार्यक्रमबाट छुट्नुपर्ने बेला भएको छ। आज मैले एउटा प्रश्न राखेको थिएँ र एकजना श्रोता साथी आउनुभयो, एकदमै खुशी लाग्यो। विनोद पहाडी सर आउनु भएको थियो र उहाँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। कुन चीज हो जुन काट्दा मानिसहरू खुशी हुन्छन् र गीत गाउँछन् भन्ने प्रश्न थियो, जसको सही जवाफ उहाँले दिनुभएको छ। जसको सही जवाफ हो जन्मदिनको केक काट्दाखेरि मानिसहरू खुशी हुन्छन् र गीत गाउँछन्, ह्याप्पी बर्थडे भन्छन्। विनोद सरलाई पनि मैले जन्मदिनको शुभकामना दिइहालेँ कार्यक्रम मार्फत नै, किनकि उहाँको हिजो जन्मदिन परेको थियो र यही कार्यक्रम मार्फत मैले फ्रिडम ट्रेनिङ सेन्टरका सञ्चालक प्रशिक्षक एकदम प्रिय साथी विनोद सरलाई धेरै धेरै जन्मदिनको शुभकामना व्यक्त गर्दै र उहाँलाई विशेष आभार प्रकट गर्दै फेसबुक लाइभमा कमेन्ट गर्नुहुने हाम्रो शिव लगायत सौरभ सन्देश उहाँहरूलाई पनि थ्याङ्क यू सो मच भन्छु। तपाईँ हाम्रो भेट अन्य श्रृङ्खलामा हुने नै छ। यहाँहरूको दिन शुभ तरिकाले लाभ भएर बितोस्। जय होस्।

0: Pareto Akie Nagari Pokrama Metro City Hospital Prali Sirjanasok Pokrali Bibhinna Kisimka Bisheshagya Chikitsak Sewaharuko Upachar Lyaeko
1: Refreshment sangai nutrition dina aayo mausam chiso holis ko.
2: Aha, kasto mito suganda. Aaja kun agarbatti le puja garyo buhari.
3: Yo mangaldeep agarbatti ho ama. Yo agarbatti le puja garda manai anandit huncha. Yesma dherai kaati pani cha. यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
4: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
5: सुवर्ण अवसर।
6: तपाईँ हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
5: उपचार हुने रोगहरू
6: पायल, फिस्टर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
5: गाइनेकोमास्टियाको उपचार वा सर्जरी।
6: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
5: अपरेसन पश्चात दुखाइ कम हुने,
6: उपचार गरेपछि छिटो निको हुने,
5: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
6: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
7: फोन 061 590 162

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
3: टाइम चेक
4: यति बेला मध्याह्नको 12 बजेको छ
5: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा
6: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय

0: रामुदाई परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
1: यसो बसी बियालो पनि हुन्छ, डिएस मर्दी हिमाल रेनबो ट्राउटतिर माछा लिन जान लागेको।
0: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
2: ल तिमीलाई थाहा छैन र, ल सुन उसो भए, माछा पुसे गाउँपालिका वडा नम्बर 9 अजिप्रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै
1: रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि।
2: झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ, तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
0: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
3: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
0: सम्पर्क मोबाइल 9856019218 9008857710।
4: ओहो नासर बे, कति छ्याब डिजाइन बे मारेको न खिनानी खनि तोला
5: खनाई देवा नासर बे, रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलारी तोला।
4: ए नई स्याबा मार दोकान पो मोना नई पेसोलाई नि च्याबा चुरा रैया औठी हमेला झोका टस टिग्री हार तान चनाइ तो हो नि जगा मात्र आँगी खैमा खैमा समस्या पर्दी र मार चुल तुई बिसानारी बेल्ले छ्याबा कोपिम ओछे।
5: हजुर किने झोको लाई नि छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी म बिसा वा चुबल तुई बिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै क्यार मोहै
4: जग्गा मात्र आँगी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
5: समुताय रबा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा न त खैमा बिलन चन्ने यामो
4: तोय मिल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 0615808115 9855335815 प्रोप्राइटर दशरथ सुनार
5: छतैरा त तान नि भिम्द
6: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट।
7: डिजिटल ठगीबाट बचौ,
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको KYC विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो OTP, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
7: ध्यान दिनुहोला, बैंकले कहिले पनि OTP, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
1: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल

0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
1: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू
1: हृदयघात,
0: हाई ब्लड प्रेसर,
1: हार्ट फेल,
0: छातीको दुखाई तथा थकान,
1: मुटुको भल्कमा समस्या,
0: मुटुको बाथ रोग,
1: हाई ट्राइग्लिसेराइडिटिजी,
0: मुटुको धड़कनमा अनियमितता,
1: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नु पर्ने,
1: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-8-34-34।
3: गर्मी होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
4: अनी मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
5: होइन किन चिन्ता लिएको, त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखौ न।
4: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
5: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा, फोन 061-586-536, मोबाइल 98-560-005-36।

0: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
1: थाहा छ थाहा छ,
2: सल्लाहकार तेरे के हो चेर।
1: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
0: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
3: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला।
4: होइन, किन चिन्ता लिएको, त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
3: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि।
4: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै

0: नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरेबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9956600536।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजगारी।
3: मम्मी गर्मी भयो के, चिसो पिउ न,
4: पिउ नलाई चिसो उठाउ हर्ले
3: हर्ले, गर्मी मनाया ट्रिक
4: रिफ्रेशमेंट पा न्यूट्रिशन मिक्स
3: चिसो हर्ले।
5: घरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स।
6: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
5: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
6: शिखर इन्सुरेन्सको सहकार्यमा
5: अस्पताल खर्च सहाराले गर्छ।
6: ई सेवा सबै सधैँ सँगै।

0: ঘর হোস ইয়া অফিস, হোটেল হোস ইয়া রেস্টুরেন্ট, ছিটোরা ভর পর্দো ইন্টারনেট সেবা পোখরা ইন্টারনেট, পোখরাকো ব্র্যান্ড, 25 বর্ষক বিশ্বাস গতি অপার, 1 GBPS সম্মকা প্যাকেজ কো বহার, স্ট্রিমিং, গেমিং, কাম হোস ইয়া রমাইলো, যা সুকে যাও, কানেকশন মা কুনে গড়বড়ি ছাইনা ঢিলো, পোখরা ইন্টারনেট সদাই তপাইকো সাথমা, হিজো আজ ভোলি হামী ছাও তপাইকো বাটোমা, ছিটো ভর পর্দো সুলভ র সহজ, পোখরা ইন্টারনেট তপাইকো পহিলো রোজাই।
1: आजको आवश्यकता नारीलाई प्राविधिक र व्यावसायिक शिक्षाको नाराका साथ विक्रम सम्बत 2014 सालदेखि निरन्तर छात्र शिक्षाका लागि समर्पित गण्डकी प्रदेशकै एकमात्र सामुदायिक विद्यालय श्री कन्या माध्यमिक विद्यालय पोखरामा शैक्षिक सत्र 2083 लागि होटल म्यानेजमेन्ट, ब्युटिसियन, हेयर ड्रेसिङ लगायतका व्यवस्थापन शिक्षा तथा मानविक विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू
0: दक्ष, योग्य एवं अनुभवी जनशक्तिद्वारा नेपाली र अंग्रेजी माध्यमबाट अध्यापन गराइने
2: मर्यादित तथा सुरक्षित वातावरणमा प्राविधिक र व्यावसायिक विषयहरूका कक्षाहरू सञ्चालन गरिने
0: नेतृत्व विकास, स्वास्थ्य, बैंकिङ तथा सामाजिक चेतनाका कार्यक्रमहरू साथै विद्यार्थी परामर्श कार्यक्रमहरू सञ्चालन गरिने
2: खेलकुद क्षेत्र भ्रमण, शैक्षिक भ्रमण तथा सहशैक्षिक क्रियाकलापको व्यवस्था
0: छात्राको लागि मात्र भएकाले जीवन उपयोगी शिक्षाका साथै सर्वसुलभ शिक्षा र व्यावसायिक शिक्षामा जोड प्रधान अध्यापक श्री कन्या माध्यमिक विद्यालय पोखरा 3 नदीपुर फोन 061-570-291 मोबाइल 98-462-42-010
3: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट, ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
4: भर्ना खुल्यो।
5: सिटी भेटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083 लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
4: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ।
0: हाम्रा विशेषताहरू शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने
4: आधुनिक भौतिक पूर्वाधार,
0: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने
4: उत्कृष्ट ल्याब तथा लाइब्रेरी।
0: विस्तृत जानकारीका लागि
6: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट पोखरा 12 भद्रकाली मार्ग गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि। फोन 061-550-491-528-877 98-560-20-059।
7: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
8: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगलाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
7: उपचार हुने समस्याहरू
8: हृदयघात,
7: हाई ब्लड प्रेसर,
8: हार्ट फेल,
7: छातीको दुखाई तथा थकान,
8: मुटुको भल्भमा समस्या,
7: मुटुको बाथ रोग,
8: हाई ट्राइग्लिसेराइडिटिजी,
7: मुटुको धड्कनमा अनियमितता,
8: हाई कोलेस्ट्रोल,
7: पेसमेकर राखेको वा राख्नुपर्ने,
8: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
7: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
9: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
7: पुनश्च फोन बाट पनि नाम दर्ता गर्न सकिन्छ।
8: थप जानकारी को लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-263-553-834।
10: महिन्द्रा ब्रांड का कुनै पनि गाड़ी खरीद बिक्री तथा एक्सचेंज का लागि विश्वासिलो एउटा नाम अग्नि आस्था प्राली। अग्नि आस्था मा गाड़ी बिक्री गर्दा पाइनेछ वैज्ञानिक मूल्यांकन विधि र बिना कुनै झन्झट बिक्री प्रक्रिया अनि उत्कृष्ट मूल्यांकन र तुरुन्तै भुक्तानी। यदि तपाई आफ्नो महिन्द्रा को पुरानो गाड़ी बेच्ने योजनामा हुनुहुन्छ र कहाँ बेच्दा राम्रो फाइदा हुन्छ भनेर खोज्दै हुनुहुन्छ भने अग्नि आस्थामा ढुक्क भएर सम्पर्क गर्न सक्नुहुनेछ। साथै अग्नि आस्थामा गाड़ी बिक्रीसँगै महिन्द्रा को गाड़ी खरीद समेत गर्न सकिनेछ। गाड़ी खरीदमा तपाईले पाउनुहुनेछ थप वारेन्टी, निशुल्क सर्भिसिङ, सजिलो फाइनान्सिङ, दक्ष प्राविधिकद्वारा 200 पॉइंट चेक जाँच भएको, मिटर छेड़छाड़ नभएको र जेन्युइन स्पेयर पार्ट सहितको नयाँ जस्तै गाड़ी। अग्नि आस्था प्राली तपाईको सहज यात्राको सारथी। थप जानकारीका लागि सम्पर्क नम्बर 061-4116-05 98-20-114-952। अग्नि आस्था विजयपुर पोखरा अग्नि ग्रुप।

0: 1 पॉइंट संग सदै रिवॉर्डेड।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट। पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार। स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।

दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: आबद्ध हुन आज आफ्नो ब्याङ्क वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपीएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्यूआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्यूआर नेपालको आफ्नै क्यूआर।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईको पहिलो रोजगारी।
3: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 भर्ना सम्बन्धी सूचना। यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We say future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape Your Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कूल मास बैसी माग नदीपुर, फोन 061-577-718, 98-463-32-836, 98-562-22-09।
4: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
5: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
4: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
6: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
7: रिफ्रेशमेंट संगे न्यूट्रिशन दिन आयो मौसम।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: मम्मी गर्मी भयो के चिसो पिउना
2: पिउनालाई चिसो उठाउ हर्ले
1: हर्ले गर्मीमा नयाँ फ्रेस
2: रिफ्रेशमेन्ट पार्क न्युट्रिसन मिक्स
1: चिसो हर्ले

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर, के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागू पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
2: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला।
3: बिरामी जाँच प्रत्येक महिनाको अन्तिम शनिबार अर्थात् यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
2: सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-0 32-29।

0: मम्मी गर्मी भाई के चीसो पियो ना
1: पियो ना लाई चीसो उठाओ हॉर्ले
2: हॉर्ले गर्मी मनाया तो
1: रिफ्रेशमेंट बार न्यूट्रिशन मीट
2: चीसो हॉर्ले
3: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
4: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
3: उपचार हुने समस्याहरू
4: हृदयघात,
3: हाई ब्लड प्रेसर,
4: हार्ट फेल,
3: छातीको दुखाई तथा थकान,
4: मुटुको भल्कमा समस्या,
3: मुटुको बाथ रोग,
4: हाई ट्राइग्लिसेराइडिटिजी,
3: मुटुको धड्कनमा अनियमितता,
4: हाई कोलेस्ट्रोल,
3: पेसमेकर राखेको वा राख्नु पर्ने,
4: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
3: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
5: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
3: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
4: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834।
6: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526।

0: एसई त पास गरियो, अब अगाडि के पढ्ने होला? कतै यस्तो विषय छैन भने जुन पढ्दा सरकारी जागिर खान सजिलो होस्?
1: किन नहुनु, तिमीले अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युटको बारेमा सुनेकी छैनौ? त्यहाँ त आईएससीएजी प्लान्ट र एनिमल साइन्समा भर्ना खुलिसक्यो नि।
0: ए, कृषि पढेर सरकारी जागिर पाइन्छ र?
1: किन नपाइनु, डिप्लोमा इन एग्रिकल्चर सिद्ध्याउने बित्तिकै तिमी लोक सेवा आयोगको परीक्षा दिएर सरकारी सेवामा प्राविधिक सहायक वा नायब प्राविधिक सहायक जस्ता पदमा प्रवेश गर्न सक्छौ। अहिले त झन् हरेक स्थानीय तहमा कृषि र पशु प्राविधिकको ठूलो माग छ।
0: ओहो, भनेपछि यो त भविष्य सुरक्षित गर्ने बाटो पो रहेछ। पढाइ र प्रयोगत्मक अभ्यास चाहिँ कस्तो छ नि त्यहाँ?
1: एकदमै राम्रो, छिटीभिटीको आङ्गिक शिक्षालय हो। दक्ष प्रशिक्षकहरू र अत्याधुनिक ल्याबको सुविधा पनि छ। फिल्डमै गएर प्रयोगत्मक अभ्यास गराइने भएकोले लोक सेवा आयोगको तयारी गर्दा पनि धेरै सजिलो हुन्छ।
0: वाह, सरकारी जागिर र आफ्नै देशमा केही गर्ने अवसर, म त आजै बुझ्न जान्छु। सम्पर्क नम्बर कति होला?
1: टिपी राख त, 9814106091 वा 9855608460। कलेज कास्कीको ढिकुर पोखरीमा छ। हिँड हिँड, आजै गएर बुझौ। अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युट, सरकारी सेवा र समृद्ध कृषिको बलियो आधार।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।

0: क्रिस्टल आयुर्वेद केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन अत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइभीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

0: छैन रिफ्रेशमेन्ट सँगै न्यूट्रिशन दिन आयो मौसम
1: डिजिटल ठगीबाट बचौं।
2: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी पिन नम्बर पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी पिन नम्बर पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
2: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
3: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
4: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
3: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
4: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
0: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165865536, मोबाइल 9856700536।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
0: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एण्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
0: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एण्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 0165917828, मोबाइल 9956607729।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।

0: गर्मी होइन रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम को।
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
2: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू
2: हृदयघात,
1: हाई ब्लड प्रेसर,
2: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
2: मुटुको भल्भमा समस्या,
1: मुटुको बाथ रोग,
2: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड्कनमा अनियमितता,
2: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
2: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
2: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834।
4: 93.4 सुवर्ण अवसर।
5: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरो पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
5: पायल्स, फिस्टर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
6: खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
4: गाइनेकोमास्टियाको उपचार वा सर्जरी।
5: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेशन पश्चात दुखाइ कम हुने,
5: उपचार गरेपछि छिटो निको हुने,
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
5: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
1: फोन 061-590-162-590-163।
7: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपालस नम्बर वन ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
8: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। सर्वजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
3: सल्लाहकार
4: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
2: नेपाल टपको विकल्प छैन आजको जमानाको भरपर्दो पाइप। नेपाल टप, सब ठिक ठाक।
5: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
0: यसो बसी बियालो पनि हुन्छ। डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
5: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
6: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुछे गाउँपालिका वडा नम्बर 9 अजी प्रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
5: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
0: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
5: सम्पर्क मोबाइल 9856019218, 9808557710। होम केयर सेवा, होम केयर सेवा।
0: हेलो होम केयर, डाक्टर नर्स केयर गिभरको सेवा आयो घर घर।
1: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
0: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
0: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
0: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
0: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
0: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर चिल्लीढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 9856-99-2 77।

0: होइन, रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजगारी।
2: ओहो, घर त एकदम राम्रो बनाउनु लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
3: सल्लाहकार
4: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
2: नेपाल टपको विकल्प छैन आजको जमानाको भरपर्दो पाइप। नेपाल टप, सब ठिक ठाक।

0: two. Here we go, baby, baby.
1: मम्मी गर्मी भाई के चीसो पियू ना
2: पियू ना लाई चीसो उठाओ हॉले
3: हॉले गर्मी मनाया ट्रिक
2: रिफ्रेशमेंट पास न्यूट्रिशन मीट
3: चीसो हॉले
4: माउंट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 को भर्ना संबंधी सूचना यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्णमावीमा नयाँ शैक्षिक सत्र 2083 का लागि म्यानेजमेन्ट होटल म्यानेजमेन्ट टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We see future leaders, managers, hotel entrepreneurs, and IT personnels. Join Must Shape Future. Bharna Farm Bitaran Bhairheko Chha. Online application ko lagi hamro website www.mass.edu.np ma login garna sakine chha. For more details, Mount Annapurna Secondary School, Mas, Basi Mag, Nadipur. फोन 061-570-718 98463-32836 98562-0900
5: ओहो नासर बे कति छाब डिजाइन बे मारे गना खिनानी खनि तोला
6: खनाई दिवा नासर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलाडी तोला
5: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नि च्याब चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जगा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिस्यानारी बेल्ले छ्याब कोपिङ ओछे
6: हजुर किमे झोको लाइनी छब छ्याबा छ्याबा मारे डिजाइन गहना चैदी म बिस्या वा चुवल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खुवाऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै क्यार मोहै
5: जगा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलरी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
6: समुदाय रवा ताक रिवा ज्याला जाति क्रिवा छतैरा नत खैमा बिलन चन्न यामो
5: तोय निल ती बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुल पोखरा सम्पर्क 061-580-815 98-560-35-815 प्रोप्राइटर दशरथ सुनार
6: छतैरा त तान नि भिम्द
7: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
8: होम केयर सेवा होम केयर सेवा
9: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
8: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
9: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
8: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
9: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
8: सुत्केरी नवजात शिशुको हेरचाह
9: क्यान्सर सर्जरी राहतकारी हेरचाह
8: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
9: डाक्टर ल्याब सेवा
8: औषधि डेलिभरी सेवा
9: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-560-89-2 77
10: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो कुर्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30
11: होइन, रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
12: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचेन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
13: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला।
14: बिरामी जाँच प्रत्येक महिनाको अन्तिम शनिबार अर्थात् यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
13: सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-32-29।
15: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81-331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
9: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।

0: गर्मी होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम चिसो।
1: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 भर्ना सम्बन्धी सूचना। यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट,
0: गर्मी होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।

0: हमला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। फ्युचर लिडर्स, म्यानेजर्स, होटल अन्टरप्रेनर्स एन्ड आईटी पर्सनल्स जोइन मस्ट सेप योर फ्युचर। भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.nass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स, माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कूल, मास बैसी माग, नदीपुर। फोन 061-570-718, 98463-32836, 98562-2909।
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
3: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
4: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
3: उपचार हुने समस्याहरू
4: हृदयघात,
3: हाई ब्लड प्रेसर,
4: हार्ट फेल,
3: छातीको दुखाई तथा थकान,
4: मुटुको भल्भमा समस्या,
3: मुटुको बात रोग,
4: हाई ट्राइग्लिसेराइडिटिजी,
3: मुटुको धड्कनमा अनियमितता,
4: हाई कोलेस्ट्रोल,
3: पेसमेकर राखेको वा राख्नु पर्ने,
4: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
3: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
5: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
3: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
4: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5384-34।
6: मम्मी गर्मी भयो के, चिसो पिउनलाई चिसो उठाउ हले
7: हले
6: गर्मीमा नयाँ ट्रिट रिफ्रेशमेन्ट बार न्यूट्रिशन मिक्स चिसो हले
8: 93.4

0: गरेको भए होइन, गरिहाल्नुहोस्। यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिल सँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
1: शिखर इन्सुरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: मम्मी गर्मी भयो के, चिसो पिउ न, पिउ न लाई चिसो उठाउ हरले
3: हरले।
2: गर्मीमा नयाँ ट्रिक, रिफ्रेशमेन्ट पा, न्यूट्रिशन मिट, चिसो हरले।
4: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
5: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
4: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
5: अध्यापन हुने विषयहरू
4: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
5: विशेषताहरू
4: विषय विज्ञद्वारा अध्यापन गराइने
5: अत्याधुनिक प्रयोगशाला
4: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444, 543-333।
2: रिफ्रेशमेंट संगे न्यूट्रिशन दिन आयो मौसम।
6: घर होस् या ऑफिस, होटल होस् या रेस्टोरेंट, छिटो र भरपर्दो इंटरनेट सेवा पोखरा इंटरनेट, पोखरा को ब्रांड, 25 वर्ष को विश्वास गति स अपार, 1 GBPS सम्म का पैकेज को बहार, स्ट्रीमिंग, गेमिंग, काम होस् या रमाइलो, जहाँ सुके जाऊ कनेक्शन मा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैं तपाईको साथमा। हिजो आज भोलि हामी छौ तपाईको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईको पहिलो रोजाई।
7: अब आयो है राष्ट्रिय वाणिज्य बैंक रेमिट को सुव्यवस्था। अब घर में पठाउनु पैसा,
8: हटाउनु चिन्ता को अवस्था, राम्रो दर, स्पष्ट शुल्क, हाम्रो यो नीति तपाईको परिवार को खाँचो हामीले बुझ्यौं रीति।
7: सदरमुकाम, गाउँ गाउँमा, छन् शाखा हरेक ठाउँ ठाउँमा। तपाईको पैसा को यात्रा हामीले देखाउने बाटो, राष्ट्रिय वाणिज्य बैंक रेमिट, विश्वास र गर्वको नातो।
8: राष्ट्रिय वाणिज्य बैंक, तपाईको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
9: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
10: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित GEF गेफ सेकेन्डरी इङ्ग्लिस स्कुलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
9: विस्तृत जानकारीको लागि
10: 061-576-9561-9460-61-7690।
9: संस्थापक प्राचार्य GEF गिफ्ट सेकेन्डरी इङ्ग्लिस स्कुल, स्ट्रिट नम्बर 5, पोखरा 9, नयाँ बजार।
2: रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: डिजिटल ठगीबाट बचौं।
2: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
2: वित्तीय सचेतनाका लागि सांग्रीला डेभलपमेन्ट बैंकको पहल।
3: होम केयर सेवा, होम केयर सेवा।
4: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
3: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
3: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
3: सुत्केरी नवजात शिशुको हेरचाह,
4: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
3: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
4: डाक्टर ल्याब सेवा,
3: औषधि डेलिभरी सेवा,
4: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 98569927।
5: घुट्टु घुट्टु पियो या सिपमा रमायो, अब गर्ने लाइकी चिसो हर्ने, चिसो हर्ने
6: गर्मी होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम चिसो हर्नेको।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061551728, मोबाइल 98560027।
7: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो, भरपर्दो, सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

0: कोलगेट मैक्स पेस्ट, मिंत्रा भगाओ, ताजगी जगाओ।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन्, जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
3: फ्रिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
4: यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा, फोन 061-450-424, 98-084-46-525।
5: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त? टाढै हो कि क्या हो?
6: यसो बसी बियालो पनि हुन्छ, DS मर्दी हिमाल रेनबो ट्राउटतिर माछा लिन जान लागेको।
5: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
6: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुस्ने गाउँपालिका वडा नम्बर 9 अजिप नौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
5: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
6: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
5: सम्पर्क मोबाइल 98560-19218, 98028-57710।
7: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर, के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
8: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला।
9: बिरामी जाँच प्रत्येक महिनाको अन्तिम शनिबार अर्थात् यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
8: सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक, पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-32-29।
10: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।

0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
1: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू
1: हृदयघात,
0: हाई ब्लड प्रेसर,
1: हार्ट फेल,
0: छातीको दुखाई तथा थकान,
1: मुटुको भल्भमा समस्या,
0: मुटुको बाथ रोग,
1: हाई ट्राइग्लिसेराइडिटिजी,
0: मुटुको धड्कनमा अनियमितता,
1: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नु पर्ने,
1: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
3: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
4: होइन, किन चिन्ता लिएको, त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
3: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
4: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
5: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा, फोन 061-586-536, मोबाइल 9956-00536।
6: कस्तो मिठो सुगन्ध, आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
7: यो मंगलदीप अगरबत्ती हो आमा, यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
8: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
9: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
10: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
9: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
10: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
11: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
9: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
10: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
9: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
12: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-6089, 452-715।
13: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
4: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
13: उपचार हुने रोगहरू
4: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
13: गाइनेको मास्टियाको उपचार वा सर्जरी,
4: के तपाईँ तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
13: अपरेशन पश्चात दुखाई कम हुने,
4: उपचार गरेपछि छिटो निको हुने,
13: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
4: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
5: फोन 061 590 162 590 163।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 3 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
1: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमिल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू
1: हृदय घात,
0: हाई ब्लड प्रेसर,
1: हार्ट फेल,
0: छातीको दुखाई तथा थकान,
1: मुटुको भल्भमा समस्या,
0: मुटुको बाथ रोग,
1: हाई ट्राइग्लिसेराइडिटिजी,
0: मुटुको धड्कनमा अनियमितता,
1: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नु पर्ने,
1: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5334।
3: फ्रिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
4: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98084-46525।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: मम्मी गर्मी भयो के चिसो पिउना पिउनालाई चिसो उठाउ हर्ले
2: हर्ले
1: गर्मी मा नयाँ ट्विस्ट रिफ्रेशमेन्ट पा न्यूट्रिशन मिक्स चिसो हर्ले
3: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560 81 331 97614 11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
4: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
5: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगलाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
4: उपचार हुने समस्याहरू
5: हृदयघात,
4: हाई ब्लड प्रेसर,
5: हार्ट फेल,
4: छातीको दुखाई तथा थकान,
5: मुटुको भल्भमा समस्या,
4: मुटुको बाथ रोग,
5: हाई ट्राइग्लिसेराइड,
4: मुटुको धड्कनमा अनियमितता,
5: हाई कोलेस्ट्रोल,
4: पेसमेकर राखेको वा राख्नु पर्ने,
5: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
4: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
4: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
5: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061587226 553834

0: कोलगेट मैक्स पे निंद्रा भगाओ, ताजगी जगाओ।
1: रामुदाई परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
2: यसो बसिबियालो पनि हुन्छ, डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
1: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
3: ल तिमीलाई थाहा छैन र, ल सुन उसो भए, माछा पुस्ने गाउँपालिका वडा नम्बर 9 अजीब नौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै
2: रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि।
3: झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ, तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
1: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
4: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
1: सम्पर्क मोबाइल 9560191218 9008857710। होम केयर सेवा, होम केयर सेवा।
4: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
1: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
4: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
4: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
4: उपकरण बहाल सेवा,
2: तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856899277।
5: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 भर्ना सम्बन्धी सूचना। यस ई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We see future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must to Shape Your Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कुल मास बैसी माग नदीपुर, फोन 061577718 9843632836 9560222909।
6: संसारै चलाउने माया, संसारै जलाउने माया, संसारै हँसाउने माया, संसारै रुवाउने माया, यो माया रुखमा पातामा हाँगामा जरामा फुलामा मौरीमा माछामा चरामा कहाँ छैन र माया, को छ र माया नलाको चोखो, को छ र मायाले नरोको, डाँडै चढे पनि गहिरै झरे पनि गीतै सुने पनि आउने झल्को ढोकै थुने।

0: कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो गुदी उनैको रसरङ उनैको हेर त यो मन बोक्रो बोक्रो
1: उनैको कलेज उनैको हेर यो

0: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागू पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
1: नसा तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला।
2: बिरामी जाँच प्रत्येक महिनाको अन्तिम शनिबार अर्थात यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871। मोबाइल नम्बर 98434-32-29।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
4: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा। अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित।

0: एलआई मोटर्स विस्तृत जानकारी को लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नंबर 0161-527-426-537-526।
1: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
2: नयाँ व्यवस्थापनमा पोखराकै दक्ष तथा अनुभवी अध्यापकहरूद्वारा अध्यापन गराउने पोखराकै अग्रणी शैक्षिक संस्था।
1: सम्पूर्ण शैक्षिक तथा खेलकुदका पूर्वाधार रहेको सुविधा सम्पन्न यस लिटिल स्टेप मावि पोखरा 8 सिमल चौरमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा नयाँ भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू 44 वर्षको गर्विलो इतिहास रहेको
1: शान्त वातावरणमा अवस्थित सुविधा सम्पन्न विद्यालय
2: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको
1: विस्तृत जानकारीको लागि
2: लिटिल स्टेप मावि पोखरा 8 सिमल चौर फोन 0165527696 र 5750-13।
3: हेलो
4: हजुर नमस्कार।
3: हेलो
4: नमस्कार काका सुन्नु भएन?
3: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो? मैले केही भरै पाइन।
4: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज सुन्नु भएन?
3: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
4: हो यही कुरा भन्नलाई फोन गरेको हो काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
4: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
3: अनि कति बेला बस्छन् त डाक्टर?
4: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: आइएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 0161-433-342-433-640।
5: इन्जिनियर साहब घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
6: अरू होइन एएसी लाइट ब्रिक नै रोज्नुहोस्।
5: किन एएसी लाइट ब्रिक नै?
6: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
5: वाह मैले खोजेको जस्तो रहेछ।
6: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 0151-3596-9812-35444।
7: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 भर्ना सम्बन्धी सूचना। यस ई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट होटल म्यानेजमेन्ट टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We say future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape Your Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कुल मास बेसी माग नदीपुर फोन 0161-577-718-9463-32836-2509।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-27-29।

0: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761025230।
1: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
2: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
2: अध्यापन हुने विषयहरू
1: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
2: विशेषताहरू,
1: विषय विज्ञद्वारा अध्यापन गराइने,
2: अत्याधुनिक प्रयोगशाला,
1: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444, 543-333।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
2: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
4: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
2: उपचार हुने समस्याहरू
4: हृदयघात,
2: हाई ब्लड प्रेसर,
4: हार्ट फेल,
2: छातीको दुखाई तथा थकान,
4: मुटुको भल्भमा समस्या,
2: मुटुको बाथ रोग,
4: हाई ट्राइग्लिसेराइडिटिजी,
2: मुटुको धड़कनमा अनियमितता,
4: हाई कोलेस्ट्रोल,
2: पेसमेकर राखेको वा राख्नु पर्ने,
4: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
2: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
5: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
2: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
4: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-265-5534-834-834।
6: मम्मी गर्मी भयो के चिसो पिउनलाई चिसो उठाउ हर्ले
7: हर्ले गर्मीमा नयाँ ट्रिक
6: रिफ्रेशमेन्ट पाउ न्यूट्रिशन मिक्स
7: चिसो हर्ले।
8: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
9: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
8: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
9: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइ साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
10: होम केयर सेवा, होम केयर सेवा,
11: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
10: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
11: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
10: हाम्रा सेवाहरू रोगहरू, वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
11: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
10: सुत्केरी नवजात शिशुको हेरचाह,
11: क्यान्सर सर्जरी, राहतकारी हेरचाह,
10: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
11: डाक्टर ल्याब सेवा,
10: औषधि डेलिभरी सेवा,
11: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिलीढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856927।
12: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना,
4: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
12: उपचार हुने समस्याहरू,
4: हृदयघात,
12: हाई ब्लड प्रेसर,
4: हार्ट फेल,
12: छातीको दुखाई तथा थकान,
4: मुटुको भल्भमा समस्या,
12: मुटुको बाथ रोग,
4: हाई ट्राइग्लिसेराइडिटिजी,
12: मुटुको धड्कनमा अनियमितता,
4: हाई कोलेस्ट्रोल,
12: पेसमेकर राखेको वा राख्नु पर्ने,
4: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
12: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
5: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
12: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
4: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061587226853584।

0: గవర్నమెంట్ వితీయ సంస్థ
1: రిలయన్స్ ఫైనాన్స్ లిమిటెడ్ వితీయ సేవకు అర్కు పరిభాష.
2: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ.
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ. चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट. ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट. क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म. स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर. फोन 061-577-007 97-623-36-817.
4: तपाईको शिक्षा हाम्रो जिम्मेवारी.
5: राष्ट्रिय वाणिज्य बैंकको साथ बनाऊ उज्जवल भविष्यको तयारी.
6: आवश्यक रकमका लागि सहज प्रक्रिया. राष्ट्रिय वाणिज्य बैंकमा रु 5 लाखदेखि 1 करोडसम्मको पाउनुहोस् कर्जा सुविधा.
5: अब नलिनु चिन्ता, न कुनै डर.
4: शिक्षित बनी बनाऊ आत्मनिर्भर. शिक्षित बनी आमा बुबाको मुहार बनाउनुहोस् हँसिलो.
5: हामी छौ तपाईको साथ बनाउनु तपाईको आत्मबल बलियो.
4: राष्ट्रिय वाणिज्य बैंकको साथ पाउनुहोस् सजिलो सलुसन.
5: अब पढाइका लागि पैसाको नो टेन्सन.
4: शैक्षिक खर्च तथा शुल्क, हवाई टिकट, खाना, मसलन्द आदि खर्चको 80% गर्छ बैंकले कभर. निर्धक्क भएर गर्नु आफ्नो आमा बुबाको सपना साकार र सबै रहर.
5: समय बचत, प्रक्रिया सहज.
4: राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक. आफ्नो भनेको आफ्नै हुन्छ.

0: छैन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई शर्माजीको परिवार सबै डराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल

0: मिठो सुगन्ध।
1: आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
0: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काँटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
4: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
3: नेपाल टपको विकल्प छैन। आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
5: सुवर्ण अवसर।
6: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
5: उपचार हुने रोगहरू
6: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
5: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
6: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
5: अपरेशन पश्चात दुखाइ कम हुने,
6: उपचार गरेपछि छिटो निको हुने,
5: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
6: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
7: फोन 061 590 162 590 163।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 4 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: हामीले लघु वित्तबाट लिएको ऋण त मिना हुने भएछ नि।
2: होइन, कसले भन्यो?
1: ल, गाउँभरि हल्ला चलिरहेछ त।
2: अरे, हल्लाको पछि लागेर नि हुन्छ कहीँ? कागले कान लग्यो भन्दैमा कागको पछि लाग्ने त? एकचोटि त्यो दिन सम्झौ त बुढी, हामी पैसा नभएर फिटी फिटी हुँदा यही लघु वित्तले कर्जा दिएको होइन र? आफन्तले पनि नगरेको सहयोग गरेको लघु वित्तको ऋण तिर्दिन भन्दा त हामीलाई पाप लाग्छ। सबैलाई ढाँटे पनि आफ्नालाई त कसरी पो ढाँट्न सकिन्छ र बुढी?
1: कस्तो मान्छेले कुरा गर्यो बुढा, खोला तरेपछि लौरो बिर्सन त भएन नि। हामीले समयमै लघु वित्तको ऋण तिर्नुपर्छ।
2: हो त, अहिले समयमै किस्ता तिरेको पछि दुःख पर्दा फेरि कर्जा लिन पाइन्छ। त्यसैले हल्लाको पछि लाग्नु भन्दा ऋण तिर्नु नै बुद्धिमानी हुन्छ।
1: हो नि, अब यो कुरा सबैले बुझ्नु पर्छ।
3: सदस्य बनौ, बचत गरौ, कर्जा लिऊ, समयमै तिरौ र असल नागरिकको पहिचान बनाऊ।
4: आजको बचत भोलिको भविष्य, तपाईँको भविष्य सुनौलो बनाउने डिप्रोक्सको उद्देश्य।
3: डिप्रोक्स लघु वित्तीय संस्था लिमिटेड।
5: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
6: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
5: उपचार हुने समस्याहरू
6: हृदयघात,
5: हाई ब्लड प्रेसर,
6: हार्ट फेल,
5: छातीको दुखाई तथा थकान,
6: मुटुको भल्कमा समस्या,
5: मुटुको बाथ रोग,
6: हाई ट्राइग्लिसेराइडिटिजी,
5: मुटुको धड्कनमा अनियमितता,
6: हाई कोलेस्ट्रोल,
5: पेसमेकर राखेको वा राख्नु पर्ने,
6: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
5: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
7: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
5: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
6: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5384-34.
8: मम्मी गर्मी भयो के चिसो पिउनलाई चिसो उठाउ हले
9: हले
8: गर्मीमा नयाँ ट्विस्ट रिफ्रेशमेन्टमा न्यूट्रिशन मिक्स चिसो हले।
10: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
11: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
10: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
11: अध्यापन हुने विषयहरू
10: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
11: विशेषताहरू,
10: विषय विज्ञद्वारा अध्यापन गराइने,
11: अत्याधुनिक प्रयोगशाला,
10: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
12: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलन चोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।

0: जे पनि भइहाल्यो तिमीसँग फेरि बिहे गर्न चाहन्छ।
1: मेरो विवाह भइसक्यो, तिमीलाई थाहा छ आफूले मन पराएको मान्छेसँग केवल तिमीले प्रेम गर्न सक्छौ, विवाह होइन।

0: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, योनिक्षामा कमी आउने, बेचेन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
1: नसा तथा मनोरोग विशेषज्ञ, मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला।
2: बिरामी जाँच प्रत्येक महिनाको अन्तिम शनिबार अर्थात् यही जेठ।
0: लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, योनिक्षामा कमी आउने, बेचेन भइराख्ने, बच्चाले ओछ्यानमा

0: स्थित मेडिकल हल प्रणाली पालिखे चौक पोखरा। संपर्क नंबर 061-581-871, मोबाइल नंबर 98434-32-29।
1: गर्मी होइन, रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम।
2: डिजिटल ठगीबाट बचौं।
3: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
2: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
3: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप्स, नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
5: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
6: अरु होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्।
5: किन एएसी लाइट ब्रिक नै?
6: यो हल्का, मजबुत र ठूलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो, जाडोमा न्यानो राख्छ।
5: वाह, मैले खोजेको जस्तो रहेछ।
6: स्ट्रङ, लाइट एन्ड स्मार्ट, एएसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-35-96-98-12-35-444।
7: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा।
8: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
7: शर्तहरू लागू हुनेछन्, जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
8: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड। फोन 061-590-162-590-163।
3: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ, तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
8: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
8: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-27-29।
9: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
5: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
9: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
5: लसुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा

0: मास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9856000536।

0: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुईतर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530
1: भर्ना खुल्यो
2: सिटिभेटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ इन्फर्मेसन टेक्नोलोजी होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083 लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11 नयाँ भर्ना खुल्यो
1: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 जीपीए ल्याएको हुनुपर्नेछ
3: हाम्रा विशेषताहरू शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने
1: आधुनिक भौतिक पूर्वाधार
3: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने
1: उत्कृष्ट ल्याब तथा लाइब्रेरी
3: विस्तृत जानकारीका लागि
2: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट पोखरा 12 भद्रकाली मार्ग गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि फोन 0165504198 5288970 9560209
4: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईको पहिलो रोजाई

0: डिजिटल ठगीबाट बचौं।
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
0: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
1: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल

0: تای که چی سو پیونا
1: پیونا لای چی سو اتاو هاردی
2: هاردی گرمی منایا توی
1: ریفرشمنٹ پاک نیوٹریشن میکس
2: چی سو هاردی
3: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
4: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
3: उपचार हुने समस्याहरू
4: हृदयघात,
3: हाई ब्लड प्रेसर,
4: हार्ट फेल,
3: छातीको दुखाई तथा थकान,
4: मुटुको भल्भमा समस्या,
3: मुटुको बाथ रोग,
4: हाई ट्राइग्लिसेराइडिटिजी,
3: मुटुको धड्कनमा अनियमितता,
4: हाई कोलेस्ट्रोल,
3: पेसमेकर राखेको वा राख्नु पर्ने,
4: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
3: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
5: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
3: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
4: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834।
6: गरेको भए होइन गरिहाल्नुस्, यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
7: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
6: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
7: शिखर इन्स्योरेन्सको सहकार्यमा
6: अस्पताल खर्च सहाराले गर्छ।
7: ई सेवा सबै सधैँ सँगै।
0: गर्मी होइन रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।

0: होम केयर सेवा होम केयर सेवा
1: हेलो होम केयर डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
0: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856992977।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061527426537526।
0: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061577007 97623386817।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
4: नेपालीको गौरव,
5: नेपालीको पहिचान,
4: पालिखे ढाका टोपी
5: जसले शिरको शोभा बढाउँछ,
4: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्।
6: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल,
4: पालिखे ढाका टोपी, महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा। फोन 526483।
5: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा,
4: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।
7: मम्मी गर्मी भयो के चिसो पिउन,
8: पिउनलाई चिसो उठाउ हर्ले
7: हर्ले। गर्मीमा नयाँ ट्विस्ट,
8: रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स,
7: चिसो हर्ले।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ
3: गर्मी होइन रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
4: ओहो घर त एकदम राम्रो बनाउनु लाग्नु भएको रहेछ पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि नेपाल टपको पाइप एकदम बलियो टिकाउ र भरपर्दो हुन्छ यो त सबैको विश्वासिलो पाइप हो
5: सल्लाहकार
6: सल्लाह तपाईँको मान्नु पर्ने हल्लाको पछि लाग्यो अहिले आएर नराम्रो दुःख पाइयो पाइपबाट पानी चुहियो नि
4: नेपाल टपको विकल्प छैन आजको जमानाको भरपर्दो पाइप नेपाल टप सब ठिक ठाक

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: यति बेला अपराह्नको 5 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागू पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
1: नसा तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला।
2: बिरामी जाँच प्रत्येक महिनाको अन्तिम शनिबार अर्थात् यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-32-29।
3: मम्मी गर्मी भयो के चिसो पिउनलाई चिसो उठाउ हले
4: हले
3: गर्मीमा नयाँ फ्रिज रिफ्रेशमेन्ट पार्क न्युट्रिसन विथ चिसो हले।
5: हेलो
6: हजुर नमस्कार।
5: हेलो
6: नमस्कार काका सुन्नु भएन?
5: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो? मैले केही भरै पाइन।
6: हजुर काका नमस्कार, म भतिज बोलेको हो। भतिज सुन्नु भएन?
5: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
6: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
5: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
6: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
5: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
6: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
5: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
7: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
8: रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
9: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
10: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत DM प्राप्त डाक्टर विराट कृष्ण तिमिल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
9: उपचार हुने समस्याहरू
10: हृदयघात,
9: हाई ब्लड प्रेसर,
10: हार्ट फेल,
9: छातीको दुखाई तथा थकान,
10: मुटुको भल्कमा समस्या,
9: मुटुको बाथ रोग,
10: हाई ट्राइग्लिसेराइडिटिजी,
9: मुटुको धड्कनमा अनियमितता,
10: हाई कोलेस्ट्रोल,
9: पेसमेकर राखेको वा राख्नु पर्ने,
10: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
9: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श।
2: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
9: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
10: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5384-834।
11: होम केयर सेवा, होम केयर सेवा।
12: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
11: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजे, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
12: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
11: हाम्रा सेवा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
12: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
11: सुत्केरी नवजात शिशुको हेरचाह
12: क्यान्सर सर्जरी राहतकारी हेरचाह
11: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
12: डाक्टर ल्याब सेवा
11: औषधि डेलिभरी सेवा
12: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98560-89-277
4: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
13: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ
4: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ
13: अध्यापन हुने विषयहरू
4: साइन्स कम्प्युटर साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज
13: विशेषताहरू
4: विषय विज्ञद्वारा अध्यापन गराइने
13: अत्याधुनिक प्रयोगशाला
4: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि फोन 061-577-444 543-333
14: अयनी मेरो दाँत दुखेर हैरान भएको छु त्यसैमा छोराछोरीको पनि त्यस्तै छ कहाँ गएर उपचार गराउने होला
15: होइन किन चिन्ता लिएको त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त त्यही गएर देखाउ न
14: ए हो र अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि
15: ल सुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने मेसिनबाट दाँत सफा गर्ने दाँत निकाल्ने खोल राख्ने फिक्स दाँत राख्ने नमिलेको दाँत मिलाउने जरैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ
11: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 061-586-536 मोबाइल 98560-0536
16: गरेको भए होइन गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
17: अस्पताल भर्नाको खर्च ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज न कुनै फाइनेन्सियल तनाव न त क्याशकै झन्झट सिधै तपाईँको ई सेवा एपबाट
16: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
17: शिखर इन्स्योरेन्सको सहकार्यमा
16: अस्पताल खर्च सहाराले गर्छ
17: ई सेवा सबै सधैँ सँगै
18: भर्ना खुल्यो
11: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस स्टेप बाई स्टेप मावि मासपार पोखरामा कक्षा 11 साइन्स कम्प्युटर साइन्स म्यानेजमेन्ट विषयमा नयाँ भर्ना खुल्यो
18: हाम्रा विशेषताहरू जेन्डर विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था
11: अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन हुँदै आएको
18: सुविधा सम्पन्न कम्प्युटर ल्याब विज्ञान प्रयोगशाला लाइब्रेरी आदि
11: फुटसल क्रिकेट भलिबल बास्केटबल र टेबल टेनिस आदि खेलको व्यवस्था
18: निर्मला बराल संस्थापक प्राचार्य स्टेप बाई स्टेप मावि मासबार पोखरा फोन 061-571-476 98560-24-216
19: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ अनुभवी शिक्षकहरू आधुनिक शिक्षण वातावरण नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर सिट सीमित छ आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस् सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेशनल स्कूल जापान उज्जवल भविष्यको बलियो आधार
20: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
21: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेप सेकेन्डरी इङ्ग्लिस स्कूलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
20: विस्तृत जानकारीको लागि
21: 0161-5736-9851-9460-61-7690
20: संस्थापक प्राचार्य जीईएफ गिफ्ट सेकेन्डरी इङ्ग्लिस स्कूल स्ट्रीट नम्बर 5 पोखरा 9 नयाँ बजार।

0: सुधेको लाइफ
1: फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
2: विस्तृत जानकारीको लागि
3: 061-576-361 98-461-5144 98-460-61।

0: अई अनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 061586536, मोबाइल 9857600536।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: मम्मी गर्मी भाई के चीसो पीना पीना लाई चीसो उठाओ हटे गर्मी मनाया रिफ्रेशमेंट पार न्यूट्रिशन मीट चीसो हटे
2: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 को भर्ना सम्बन्धी सूचना यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 का लागि म्यानेजमेन्ट होटल म्यानेजमेन्ट टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We say future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape Your Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.mass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कूल मास बेसी माग नदीपुर फोन 061-577-718 98-63-32-836 98-562-2209।

0: गर्मी होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
1: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एउटा राम्रो होला
2: अरू होइन एएसी लाइट ब्रिक नै रोज्नुहोस्
1: किन एएसी लाइट ब्रिक नै
2: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
1: वाह मैले खोजेको जस्तो रहेछ
2: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिखु धादिङ फोन 01-591-3596-98-092-35-444
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खुल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30
4: मम्मी गर्मी भयो के चिसो पिउना
0: पिउनालाई चिसो उठाउ हले
4: हले गर्मीमा नयाँ ट्रिक
0: रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स
4: चिसो हले
5: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 भर्ना सम्बन्धी सूचना यस ई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट होटल म्यानेजमेन्ट टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा दक्ष तथा दूरदर्शी व्यवस्थापन दक्ष तथा अनुभवी शिक्षकहरू उत्कृष्ट शैक्षिक नतिजा माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा फिल्ड भिजिट प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था We say future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape Your Future. Bharna Farm Bitaran Bhairayeko Chha. Online application ko lagi hamro website www.mass.edu.np ma login garna sakine chha. For more details, Mount Annapurna Secondary School, Mas, Besi Mag, Nadipur. फोन 061-573-718-9463-32836-98-562-22-09
6: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
7: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
6: उपचार हुने समस्याहरू
7: हृदयघात
6: हाई ब्लड प्रेसर
7: हार्ट फेल
6: छातीको दुखाई तथा थकान
7: मुटुको भल्भमा समस्या
6: मुटुको बाथ रोग
7: हाई ट्राइग्लिसेराइडिटिजी
6: मुटुको धड्कनमा अनियमितता
7: हाई कोलेस्ट्रोल
6: पेसमेकर राखेको वा राख्नु पर्ने
7: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने
6: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श
8: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
6: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ
7: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-2665-5534-834
9: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौं कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं
10: नेपाल सरकार विज्ञापन बोर्ड

0: होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम हरेकको
1: 93.4 के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्ने छ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
2: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
1: त्यसैले साधारण एमआरआई होइन फ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ
2: यहाँ अत्याधुनिक 3 टेस्ट मेसिनद्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
1: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन 3T एमआरआई नै गराऊ समयमै सही पहिचान गरौं स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98560-27-29
3: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ
4: ओए साथी हेर न यो क्या खतरा समाचार आइसक्यो
5: बाफ्रे
4: अब चाहिँ के हुने हो
6: खै खै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्यारो भ्रामक सूचना हुन सक्छ यसै नातिन यसो त जसले नि लेखिहाल्छ नि
4: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
6: तिमीलाई थाहा थिएन
4: थाहा थिएन
6: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
4: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
6: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
7: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
8: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
9: नेपाल सरकार विज्ञापन हो
10: ओहो नासर बे कति छाबा डिजाइन बे मारेका न किना नि खनि तोला
11: खनाई दिवा नासर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलारी तोला
10: ए नै छाबा मार दोकान पो मोना नै पेसोलाई नि च्याबा चुरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनै तो हो नि जग्गा मात्र आङ्गी खैमा खैमा समस्या पर्दिर मार चुवल तुई बिस्यानरी बेल्ले छ्याबा कोपिम ओछे
11: हजुर किने झोको लाइ नि छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी म बिस्या वा चुवल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खुवाऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट नलो धिताई पालिखी चोकै यावै क्यार मोहै
10: जग्गा मात्र आङ्गी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
11: समुदाय रबा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नत खैमा बिलन चन्न यामो
10: तोय मिल ती दिशा रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-580-815 98-560-35-815 प्रोप्राइटर दशरथ सुनार
11: छतैरा त तान मि भिम्द
12: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले
5: भने जस्तो गहना किन्न जाउँ रूपाको।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
2: होम केयर सेवा, होम केयर सेवा,
12: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
12: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
12: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
12: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
12: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
12: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिग्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 98569927।
13: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
14: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
13: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
14: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
15: फिस्टल आइबेब केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
16: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
15: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइबेब केन्द्रबाट समस्या चट हुन्छ, गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
16: साँच्चै हो र?
15: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
16: हो त?
15: हत्तेरी हो नि, बरु आजै गइहालौं। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा, फोन 061-450-424, 98-084-46-525।

0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
3: रामु दाई परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
4: यसो बसिबियालो पनि हुन्छ, डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
3: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
4: ल तिमीलाई थाहा छैन र, ल सुन उसो भए, माछा पुछ्ने गाउँपालिका वडा नम्बर 9 अजिप्रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
3: न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
5: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
3: सम्पर्क मोबाइल 98560-19218 98028-57710।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
6: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
6: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
2: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
1: नेपाल आदिवासी जनजाति महासंघ।
3: हेर त रगत रगत भो छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
4: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स एम्बुलेन्स एम्बुलेन्स लगिहालो।
3: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
4: तिहीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
3: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
5: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
6: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: पोखरामा एकमात्र ईएमबीए कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै बीबीए, बीई, बीकम, बीबीएस, बीएचएम, बीसीए, बीएएलएलबी, बी फार्मा, एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा। क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
8: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस 5 नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाऊ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फुल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
4: सल्लाहकार
5: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
3: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला साँझको छ बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। तत्काल नेतृत्व नछाड्ने एमाले अध्यक्ष ओलीको घोषणा। पार्टीलाई सफलताको मार्गमा डोराएर मात्रै विधिसम्मत ढंगले विश्राम लिने उल्लेख। कार्यसूचीमै प्रवेश नगरी राष्ट्रिय सभा बैठक स्थगित। प्रधानमन्त्री शाहले दिएको अभिव्यक्ति फिर्ता लिनुपर्ने सांसदहरूको माग। प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिको गण्डकी प्रदेशसभा सदस्यको चर्को विरोध। एक इन्च पनि जमीन नमिचियोस् भनेर संकल्प प्रस्ताव ल्याउन माग। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न फ्लाइ दुबई इच्छुक। 6 घण्टा लामो प्राविधिक निरीक्षण। दिल्लीको एक होटलमा आग लागि कम्तीमा 21 जनाको ज्यान गयो। कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण। र अन्नपूर्ण आधार शिविरको उत्तरी मोहडामा दोस्रो अन्नपूर्ण हेरजोग दौड़ सम्पन्न। पुरूषतर्फ ताप्लेजुङका रमेश लिम्बू तथा महिलातर्फ डोल्पाकी सुनसरी रोक्का च्याम्पियन। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि पार्टीको नेतृत्व गरिरहने र चुनौतीहरूको सामना गर्दै अगाडि बढ़ने बताउनु भएको छ। आजदेखि शुरू भएको पार्टीको सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा सम्बन्धी 2 दिने कार्यशालामा उहाँले आफ्नो स्वास्थ्यमा पूर्ण सुधार आएको जानकारी दिँदै पार्टीलाई सफलताको मार्गमा डोर्याएले मात्र विधिसम्मत ढंगले विश्राम लिने उल्लेख गर्नुभएको हो। अध्यक्ष ओलीले पार्टीभित्र अनुकूल परिस्थितिमा उत्साहित हुने र प्रतिकूल समयमा जिम्मेवारीबाट पन्छिने प्रवृत्तिको आलोचना गर्नुभयो। विगत केही समयदेखि स्वास्थ्यको कारण कार्यकर्ता र नागरिकको बीचमा सघन रूपमा पुग्न नसकेको स्वीकार गर्दै उहाँले अब आफू पूर्ण स्वस्थ भएको र सक्रिय रूपमा सार्वजनिक गतिविधिमा फर्कने बताउनुभयो। आफ्नो नेतृत्वको विषयमा चर्चा गर्दै ओलीले महाधिवेशनले आफूलाई प्रधानमन्त्री बन्नका लागि मात्र नभई संघर्षको नेतृत्व गर्न अध्यक्ष चुनेको स्मरण गराउनुभयो। उहाँले भन्नुभयो, सजिलो परिस्थिति आए भने फुरूङ्ग फरिहाल्ने, केटाकेटीलाई दशैं आए जस्तो आँगनमा निस्किएर दशैं आए भनेर नाच्न थाल्ने, अप्ठ्यारो परिस्थितिमा आए भने अनेक प्रकारका वितण्डा मचाउने, अनेक न्यू खोज्ने, आफूले राम्रो गरेको तर अरूले नराम्रो गरेको भन्दै नागरिकका बीचमा जाने, आफ्नो कमी नदेख्ने र अरूको कमी मात्र देख्ने प्रकारको हुनुहुँदैन। सजिलो पर्यो भने, अनुकूल वातावरण बन्यो भने, प्रधानमन्त्री बन्न पाइने भयो भने कसिएर अगाडि बढ्ने र प्रधानमन्त्री बन्ने अनि अप्ठ्यारो अवस्था आयो भने झोला फालेर भागिहाल्ने होइन। अध्यक्ष ओलीले राजनीतिक दल र नागरिक बीचको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्ने पनि बताउनुभयो। सांसदहरूको विरोधको कारण राष्ट्रिय सभाको आजको बैठक कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा बैठकमा दिनुभएको नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति फिर्ता लिनुपर्ने माग राख्दै विपक्षी दलहरूले विरोध गरेपछि बैठक अवरूद्ध भएको हो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पटक पटक आफ्नो आसनमा बस्न आग्रह गरे पनि सांसदहरूले नमानेपछि बैठक आउँदो 26 गते मंगलबार दिउँसो 1 बजेसम्मको लागि स्थगित गर्नुभएको हो। बैठकमा बजेटमाथि छलफल गर्ने कार्यसूची थियो। यसअगाडि हिजो प्रतिनिधि सभाको बैठक पनि विपक्षी अवरोधका कारण सोमबारसम्मको लागि स्थगित भएको थियो। प्रधानमन्त्री शाहले जेठ 17 गतेको प्रतिनिधि सभा बैठकमा सांसदहरूसँगको प्रश्नोत्तरमा सांसदका प्रश्नको जवाफ दिने बेलामा नेपालले पनि भारतको सीमा मिचेको बताउनु भएको थियो। उहाँको त्यो भनाईको विरोध हुँदै आएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको भूमि मिचेको छ भनिदिएको अभिव्यक्तिको गण्डकी प्रदेशसभामा तीव्र विरोध भएको छ। बुधबार बसेको बैठकको सुन्ने समयमा बोल्दै सदस्यहरूले प्रधानमन्त्रीको भनाई राष्ट्रघाती र लज्जास्पद भएको भन्दै तत्काल फिर्ता लिएर माफी माग्न माग गरेका छन्। उनीहरूले देश गम्भीर भू राजनैतिक संकटमा रहेको बेला जिम्मेवार पदमा बसेको व्यक्तिले प्रमाणविहीन कुरा बोलेर राष्ट्रियतामाथि आँच पुर्याएको आरोप लगाएका छन्। बैठकमा रेशम जुगजालीले संघीय संसदको प्रश्न उत्तर कार्यक्रममा प्रधानमन्त्रीले नेपालले पनि भारतको सीमा मिचेको भनिदिएको अभिव्यक्तिप्रति गण्डकी प्रदेश सभाले खेद प्रकट गर्नुपर्ने प्रस्ताव गर्नुभयो। उहाँले सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालय र संसद भवन जलाएर सत्तारूढ़ गरेको र सत्तारूढ़ दलका सभापति भारत भ्रमणमा जाने अघिल्लो दिन यस्तो अभिव्यक्ति आउनु योजनाबद्ध भएको बताउनुभयो। जुगजालीले राष्ट्रिय स्वतन्त्र पार्टी र प्रधानमन्त्रीले आम देशको नाममा माफी माग्न जरूरी रहेको र केही युट्युबहरू
सीमा क्षेत्रमा गएर प्रधानमन्त्रीको कुरालाई प्रमाणित गर्न लाग्नुले देश गम्भीर संकटतिर धकेलिएको संकेत गरेको बताउनुभयो। यसैगरी लीलबहादुर थापा मगरले राष्ट्रियता नेपालीको प्राण र शान भएको उल्लेख गर्दै 17 गते प्रधानमन्त्रीबाट बोलिएको शब्दप्रति खेद प्रकट गर्नुभयो। उहाँले गण्डकी प्रदेशले एक इन्च पनि जमीन नमिचियोस् भनेर संकल्प प्रस्ताव ल्याउनको लागि हार्दिक अनुरोध गर्नुभयो। सदस्य सुधीर कुमार पौडेलले प्रधानमन्त्रीको भनाईलाई लज्जास्पद र राष्ट्रघाती संज्ञा दिँदै नेपालले भारतको कुन ठाउँको जग्गा मिचिएको हो त्यसको प्रमाण सार्वजनिक गर्न चुनौती दिनुभयो। उहाँले राष्ट्रिय झण्डा ओढेर राष्ट्रको धरोहर जलाउने शक्तिबाट अहिले जनतामाथि विश्वासघात भएको बताउनुभयो। सदस्य कुसुम बुढाफोनले प्रधानमन्त्रीको अभिव्यक्ति तथ्यहीन र राष्ट्रहित विपरीत रहेको भन्दै त्यसलाई अविलम्ब खारेज गर्न माग गर्नुभयो। दमयन्ती रूचालले प्रधानमन्त्रीले राष्ट्रलाई संकट पर्ने गरी दिएको अभिव्यक्ति अराजनीतिक भएको बताउनुभयो। उहाँले नेपालले अतिक्रमण गरेको क्षेत्र प्रमाणसहित देखाउन चुनौती दिँदै सदनबाटै नेपाली जनता समक्ष माफी माग्नुपर्ने अडान राख्नुभयो। सदस्य देवका पहाड़ीले नेपालले पनि धेरै स्थानमा भारतको जग्गा मिचेको छ भन्ने भनाईले नेपालीको भावनामा चोट पुर्याएको र प्रधानमन्त्रीले सार्वजनिक रूपमा क्षमायाचना गर्नुपर्ने बताउनुभयो। सदस्य सीता कुमारी सुन्दासले चुच्चे नक्सा सार्वजनिक भइसकेको अवस्थामा नेपालले भारतको भूमि मिचेको भन्न आपत्तिजनक भएको बताउनुभयो। यस्तो संवेदनशील विषयमा बोल्ने प्रधानमन्त्रीले माफी माग्नुपर्ने उहाँले बताउनुभयो। बैठकमा महेश भट्टराईले राज्यको आधिकारिक अडान भन्दा बाहिर गएर आएको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमान कमजोर बनाउने बताउनुभयो। उहाँले 3 करोड़ जनताको नेतृत्व गर्ने कार्यपालिका प्रमुख अझ स्पष्ट र दृढ़ हुनुपर्नेमा जोड़ दिनुभयो। जनसरकारका अन्य मुद्दामा बोल्दै बिन्दु पौडेलले नवलपुरका किसानले उत्पादन गरेको धान 2 वर्षदेखि बिक्री नभएको समस्या राख्नुभयो। उहाँले प्रदेश सरकारले उचित रेट तोकेर धानको व्यवस्थापन गर्नुपर्ने र मिल संचालकहरूले आफ्नै प्रदेशको उत्पादन लिनुपर्ने नीति तय गर्न माग गर्नुभयो। फडिन्द्र देवकोटाले गोर्खाको दरौदी करिडोरमा चैते धानमा पहेँलो रोग लागेर पूरै सखा भएको जानकारी दिँदै किसानलाई क्षतिपूर्तिको प्याकेज दिन आग्रह गर्नुभयो। यस्तै मित्रलाल बस्यालले पर्वतको महासिला गाउँपालिकामा प्रत्येक वर्ष चट्याङ लागेर मानिसको मृत्यु भइरहेको भन्दै तत्काल अर्थिङको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो। प्रकाश बरालले कास्कीको पुम्ती भुम्दीदेखि स्याङ्जाको फेरी खोलासम्मको सड़क अलपत्र परेको र 50 लाख रूपियाँ विनियोजन भए पनि मरमत शुरू नभएकोमा ध्यानकर्षण गराउनुभयो। श्याम राजा महतले बजेटमा एक घर एक धारा र सिंचाईलाई प्राथमिकता दिन आग्रह गर्नुभयो। उहाँले अलपत्र सड़क सम्पन्न गर्नुपर्ने र एकवटा एक कृषि सड़कलाई बहुवर्षीय योजनामा लैजानुपर्नेमा जोड़ दिनुभयो। नन्दकला दमयी नेपालीले पोखरामा गुड्ने राइड सेयरिङमा उपभोक्ता ठगिएको गुनासो गर्नुभयो। उहाँले म्यापमा 150 रूपियाँ देखाउने स्कूटरले 300 र 280 देखाउने ट्याक्सीले 400 रूपियाँ लिने गरेको भन्दै प्रभावकारी नियमनको माग गर्नुभयो। निर्मला थापाले कर्मचारीको तलबमान वृद्धिसँगै भूपो राष्ट्र सेवकहरूको पेन्सन र स्वास्थ्य सेवामा पनि समय अनुकूल समीक्षा गर्न सरकारसँग माग गर्नुभयो। शून्य समयमा उठाइएको सवालहरूमा सम्बन्धित मन्त्रीले एक साताभित्र सदन मार्फत सम्बोधन गर्नुपर्ने प्रावधान रहेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक अन्तर्राष्ट्रिय उडान सञ्चालनको लागि निर्णायक पहल शुरू भएको छ। संयुक्त अरब इमिरेट्सको प्रख्यात वायुसेवा कम्पनी फ्लाइ दुबईका जोखिम व्यवस्थापन सम्बन्धी उपाध्यक्ष एडियन लुका सहितको प्राविधिक टोलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको विस्तृत स्थलगत निरीक्षण र उच्चस्तरीय छलफल गरेको छ। लुकास नेतृत्वको टोलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलासहित विमानस्थलको प्राविधिक टोलीसँग 6 घण्टा लामो गहन छलफल र स्थलगत निरीक्षण गरेको छ। शुक्रबारमा विमानस्थलको धावन मार्ग सुरक्षा प्रणाली प्राविधिक पूर्वाधार र उडान सञ्चालनका विविध पक्षहरूको सूक्ष्म अध्ययन भएको टोलीले बताएको छ। निरीक्षण पश्चात टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग पनि विशेष भेटघाट गरेको छ। भाइस प्रेसिडेन्ट लुकासले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित अन्तर्राष्ट्रिय उडानको लागि प्राविधिक र सुरक्षाको हिसाबले पूर्ण रूपमा सुरक्षित र सक्षम रहेको प्रतिक्रिया दिनुभएको छ। विमानस्थलको पूर्वाधार र तयारीले आफू निकै प्रभावित भएको उल्लेख गर्दै उहाँले फ्लाइ दुबई पोखरा दुबई दैनिक सीधा उडान शुरू गर्न इच्छुक रहेको बताउनुभयो। हामीले विमानस्थलको प्राविधिक र सुरक्षा पक्षको 6 घण्टा लामो विस्तृत निरीक्षण गर्यौं। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित उडानको लागि पूर्ण रूपमा सुरक्षित र तयार छ। हामी पोखरा र दुबई बीच दैनिक उडान शुरू गर्न इच्छुक छौं, लुकासले भन्नुभयो। भाइस प्रेसिडेन्ट लुकासले पोखराबाट अन्तर्राष्ट्रिय उडान शुरू गराउन र उडान मार्ग सहज बनाउन मेयर आचार्यले खेल्नुभएको समन्वयकारी भूमिका र निरन्तरको पहल कदमीको उच्च प्रशंसा गर्दै धन्यवाद समेत ज्ञापन गर्नुभयो। फ्लाइ दुबई विश्वकै प्रतिष्ठित वायुसेवा कम्पनी इमिरेट्सको भगिनी सिस्टर एयरलाइन्स हो। फ्लाइ दुबईले पोखराबाट उडान शुरू गर्न साथ पोखराको कनेक्टिभिटी सिधै इमिरेट्सको वैश्विक सञ्जालसँग जोड़िनेछ। यसबाट पोखरा संसारका 300 भन्दा बढ़ी प्रमुख शहरहरूसँग सीधा पहुँचमा पुग्नेछ, जसले गर्दा युरोप अमेरिका र अफ्रिकाका
पर्यटकहरू दुवै हुँदै सहजै पक्राउन सक्नेछन्। यस उडानलाई मूर्त रूप दिनका लागि माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल, फ्लाइ दुबई एयरलाइन्सका कम्पनीका उच्च अधिकारीहरू र उक्त कम्पनीका नेपाली प्रतिनिधिहरूसहित पोखरा महानगरका प्रमुख आचार्यको उपस्थितिमा पटक पटक उच्चस्तरीय बैठकहरू सम्पन्न भइसकेका छन्। लामो समयदेखिको निरन्तर प्रयास, छ घण्टा लामो प्राविधिक निरीक्षण र सरकारवाला बीचको गहन छलफलपछि अब छिट्टै नियमित उडानको मिति सार्वजनिक गर्ने तहमा पुगिएको मेयर आचार्यले जानकारी दिनुभएको छ। पोखरा महानगरका प्रमुख आचार्यले फ्लाइ दुबईको यो चासो र अहिलेसम्म भएका प्रगतिले पोखरेली जनता र पर्यटन व्यवसायहरूमा नयाँ उत्साह थपेको बताउनु भएको छ। पोखरालाई विश्व बजारसँग सीधा जोड्न फ्लाइ दुबईको दैनिक उडान कोसेढुङ्गा साबित हुने प्रमुख आचार्यले उल्लेख गर्नुभएको छ। यो उडान सुचारू भएमा गण्डकी प्रदेशका नागरिकलाई वैदेशिक रोजगारी, व्यवसाय र भ्रमणको लागि काठमाडौँ धाउनुपर्ने बाध्यता अन्त्य हुनेछ भने मध्यपूर्वी देशहरू र संसारभरबाट सीधै पर्यटकहरू पोखरा भित्रिने बाटो खुल्ने विश्वास गरिएको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।

0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
1: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमिल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू
1: हृदयघात,
0: हाई ब्लड प्रेसर,
1: हार्ट फेल,
0: छातीको दुखाई तथा थकान,
1: मुटुको भल्भमा समस्या,
0: मुटुको बात रोग,
1: हाई ट्राइग्लिसेराइडिटिजी,
0: मुटुको धड्कनमा अनियमितता,
1: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नुपर्ने,
1: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5334-834-834।
3: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यु रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
5: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
6: खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
6: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेसन पश्चात दुखाई कम हुने,
6: उपचार गरेपछि छिटो निको हुने,
4: बाहिर घाउ नहुने र काटेको दाग नदेखिने,
6: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यु रोड पोखरा,
0: फोन 061-590-162-590-163।
7: रिफ्रेशमेंट संगे न्यूट्रिशन दिन आयो मौसम को।
8: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
9: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
8: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
9: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com।

साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग घर घरमा पानी सभ्यताको निशानी आफ्नो घर आँगन टोल आफै सफा राखौं भन्ने मूल नाराका साथ स्थापना भएको लेखनाथ खानेपानी उपभोक्ता संस्थाको 21 वार्षिक क्षेत्रीय साधारण सभा तथा 6 अधिवेशन शुरू भएको छ। साविक लेखनाथ नगरपालिका हुँदाको वडालाई

धारण गरी कुल 17,802 धाराबाट खानेपानीको व्यवस्था मिलाउँदै आएको संस्थाले जेठ 15 गतेदेखि 23 गतेसम्म क्षेत्रगत सभा गर्ने कार्यतालिका तय गरेको छ। यसै क्रममा संस्थाले सोमबारसम्ममा 6 वटा क्षेत्रको क्षेत्रगत सभा सम्पन्न गरिसकेको छ भने बाँकी रहेका 4 वटा क्षेत्रको क्रमशः गर्दै जाने र अन्तिममा मूल समितिको अधिवेशनसहित निर्वाचन गर्ने योजना रहेको छ। अहिलेसम्म सम्पन्न क्षेत्र नम्बर 1 साबीगोडा नम्बर 1 कमल गुरूङको संयोजकत्वमा 15 सदस्यीय समिति चयन भएको छ भने क्षेत्र नम्बर 2 साबीगोडा नम्बर 2 गंगा तामाङ संयोजक रहेको 13 सदस्य र क्षेत्र नम्बर 3 कास्कीवडा नम्बर साबीगोडा नम्बर 3 बलबहादुर गुरूङ संयोजक रहने गरी 13 सदस्यीय क्षेत्रीय समिति चयन गरिएको छ। यसैबीच क्षेत्र नम्बर 4 साबिक लेखनाथ वडा नम्बर 6 नयाँ समिति चयन गर्नका लागि भएको प्रयासमा राजनीतिक भागभण्डाकै आधारमा कुरा नमिल्दा स्थगित भएको छ भने 5 र 6 भएको साधारण सभाले समिति चयन गर्न नसकेपछि सहमतिको आधारमा नयाँ समिति बनाउन प्रयास गरिएको छ। यसअगाडि भएको विभिन्न कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर 26 वडाध्यक्ष नरेन्द्र थापा, वडा नम्बर 27 वडाध्यक्ष पूर्णकुमार गुरूङ, वडा नम्बर 30 वडाध्यक्ष दुर्गा सुवेदीले लेखनाथवासीलाई खानेपानीको व्यवस्था मिलाउनको लागि उपभोक्ता संस्था र तीनै तहको सरकारबीच सहकारीको खाँचो औल्याउनु भएको थियो। कास्कीको पोखरा महानगरपालिका वडा नम्बर 30 रहेको शिशुवा ज्येष्ठ नागरिक समाजमा राखिएको आँखा शिविरमा 249 जनाले सेवा लिएका छन्। उमेर ढल्कदै जाँदा आँखामा देखिने समस्यालाई केही हदसम्म भए पनि निराकरण गर्ने उद्देश्यले ज्येष्ठ नागरिक समाजको भवन शिशुवामा राखिएको आँखा शिविरमा आँखा जाँच, निशुल्क औषधि तथा चश्मा वितरण गरिएको हो। दीपशिखा बहुद्देश्य सामुदायिक सिकाइ केन्द्र पोखरा 29 व्यवस्थापन, हिमालय आँखा अस्पतालको प्राविधिक सहयोग र हेल्पिङ हेल्थको आर्थिक सहयोगमा शिविर सञ्चालन गरिएको हो। कार्यक्रममा शिशुवा ज्येष्ठ नागरिक समाजका अध्यक्ष ताराप्रसाद पौडेल, सल्लाहकार इन्द्रबहादुर थापा, दीपशिखा बहुद्देश्य सामुदायिक सिकाई केन्द्र पोखरा 29 अध्यक्ष कृष्ण हरि भण्डारी र कोषाध्यक्ष माधव भण्डारी लगायतले यस प्रकारको शिविर समय समयमा राख्न सक्ने हो भने समस्या निराकरणमा सहज हुने विश्वास दिलाउनु भएको थियो। शेयर बजार आज सामान्य बढ़ेको छ। शेयर बजार परिसूचक नेप्सी 2.66 अंकले बढ़ेर 2780.25 बिन्दुमा पुगेको छ। आज बैंक, फाइनान्स, जलविद्युत, लगानी, अन्य र व्यापार बाहेक सबै समूहको सूचक घटेकोमा निर्जीवन बीमा समूहको सूचक 3.37% उकालो लागेको छ। आज नेप्सीसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 5 अर्ब 26 करोड़को कारोबार भएकोमा आज 347 कम्पनीको 1,35,00,000 किता शेयर 5,73,00,000,00 रूपियाँमा किनबेच भएको छ। भारतको राजधानी नयाँ दिल्लीमा रहेको एउटा होटलमा भएको आगलागीमा कम्तीमा 21 जनाको ज्यान गएको छ। आगलागीमा अरू कैयौं व्यक्ति घाइते भएकाले ज्यान गुमाउनेको संख्या बढ़न सक्ने बीबीसी हिन्दीले जनाएको छ। मालवीय नगर क्षेत्रमा रहेको फ्लोरिस स्टे नामको होटलमा आज बिहान आगलागी भएको हो। होटलको तल रहेको लेमन ग्रीन नामको रेस्टुरेन्टबाट शुरू भएको आगलागीको कारण अझै खुल्न सकेको छैन। आगलागीमा घाइते तथा जलेका व्यक्तिहरूलाई म्याक्स अस्पतालमा लगिएको थियो। अस्पतालले जारी गरेको विज्ञप्ति अनुसार अस्पताल पुर्याइएका 39 मध्ये 18 जनाको अस्पताल पुग्नु अघि नै ज्यान गइसकेको थियो। 15 जना आईसीयूमा उपचाररत छन्, जसमध्ये 8 जनाको अवस्था गम्भीर रहेको र उनीहरू भेन्टिलेटरमा रहेको खबरमा उल्लेख छ। घटनाप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता र उपराज्यपाल तरणजीत सिंह सन्धुले दुःख व्यक्त गर्नुभएको छ। आगलागीमा ज्यान गुमाउनेको पहिचान खुलिसकेको छैन। होटलमा प्राय विदेशी नागरिक पुग्ने गरेका थिए। कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानले ड्रोन र मिसाइल आक्रमण गर्दा धेरै मानिस घाइते भएका छन्। आक्रमणपछि उडानहरू रोकिएका र विमानहरूलाई अन्य विमानस्थलमा डाइभर्ट गरिएको समाचार संस्था एपीले जनाएको छ। आक्रमणमा घाइते भएकाहरूको संख्या भने सार्वजनिक भएको छैन। आक्रमणबाट विमानस्थल संरचनामा गम्भीर क्षति पुगेको कुवेतले जनाएको छ। इरानसँगको युद्धको कारण अस्थायी रूपमा बन्द रहेको यो विमानस्थल अस्ति सोमबारदेखि मात्रै पुनः सञ्चालनमा आएको थियो। इरान र अमेरिकाले पछिल्ला दिनहरूमा एक अर्का विरूद्ध ड्रोन र मिसाइल आक्रमण गरिरहेको बेला यो आक्रमण भएको हो। गैराती अमेरिकी सेनाले कुवेत र बहराइनमा इरानी क्षेत्रास्त्र आक्रमणको जवाब स्वरूप इरानी सैन्य संरचनामा प्रहार गरेको बताएको थियो। त्यसै गरी इरानको इस्लामिक रिभोल्युसनरी गार्डसले बहराइन र अन्य क्षेत्रमा अमेरिकी सैन्य उपस्थिति भएका ठाउँमा लक्षित गरी आक्रमण गरेको दावी गरेको छ। यद्यपि कुवेतको नाम प्रत्यक्ष रूपमा उल्लेख गरिएको छैन। यसैबीच अमेरिकी सेन्ट्रल कमाण्डले हर्मुज जलमार्ग नजिकै इरानी सैन्य संचार तथा नियन्त्रण केन्द्रमा जवाफी कार्यवाही गरिएको जनाएको छ। दुवै पक्षले एकअर्का विरूद्ध आक्रमण गरिरहँदा क्षेत्रीय तनाव थप चुलिएको देखिएको छ। इरानी समाचार एजेन्सीहरूले मध्यस्थकर्ताहरूसँग चलिरहेको वार्ता रोकिएको दावी गरे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यो दावीलाई अस्वीकार गर्दै वार्ता चलिरहेको बताउनु भएको छ। क्षेत्रीय मध्यस्थतामा संलग्न एक अधिकारीका अनुसार इरानले भर्खरै लेबनानमा युद्धविराम कार्यान्वयन नभएसम्म वार्ता अघि नबढ़ाउने स्पष्ट संकेत दिएको थियो, तर परिस्थितिबारे आधिकारिक रूपमा कुनै स्थगन घोषणा नभएको बताइएको छ। अनुपूर्ण हाइलाइट्समा अब खेल प्रसंग।
अन्नपूर्ण आधार शिविरको

उत्तरी मोहडामा बुधबार सम्पन्न दोस्रो अन्नपूर्ण हेर्जोग दौड़मा पुरूषतर्फ ताप्लेजुङका रमेश लिम्बू तथा महिलातर्फ डोल्पाकी सुनसरी रोका च्याम्पियन बन्नुभएको छ। फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगले अन्नपूर्ण हिमाल सफल आरोहण गरेको 76 वर्ष पूरा भएको अवसरमा आयोजित प्रतियोगितामा रमेशले 2 घण्टा 14 मिनटमा निर्धारित दूरी पूरा गर्दै प्रथम स्थान हासिल गर्नुभयो। महिलातर्फ सुनसरीले 2 घण्टा 47 मिनट 16 सेकण्डमा दौड़ पूरा गर्दै उपाधि जित्नुभयो। दुवै विजेताले सम्मान नगद 1,25,000 रूपियाँ सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ। अन्नपूर्ण गाउँपालिका 4 नारच्याङ स्थित अन्नपूर्ण युवा क्लबको आयोजनामा भएको प्रतियोगितामा काठमाडौँका मनकुमार रोकका 2 घण्टा 16 मिनट 11 सेकण्डका साथ दोस्रो हुनुभयो भने सोलुखुम्बुका अर्जुन कुलुङ राई 2 घण्टा 23 मिनट 8 सेकण्डमा दौड़ पूरा गर्दै तेस्रो स्थानमा रहनुभयो। दोस्रो हुनुभएका मनकुमारले 75,000 रूपियाँ तथा तेस्रो हुनुभएका अर्जुनले 45,000 रूपियाँ सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो। गण्डकी प्रदेश एथलेटिक संघका महासचिव मनबहादुर थापाका अनुसार महिलातर्फ 5 थरकी पुष्पा श्रेष्ठ 2 घण्टा 52 मिनट 7 सेकण्डमा दौड़ पूरा गर्दै दोस्रो हुनुभयो भने खोटाङकी निर्मला राई 3 घण्टा 53 मिनट 30 सेकण्डमा दौड़ पूरा गर्दै तेस्रो स्थानमा रहनुभयो। पुष्पाले 75,000 रूपियाँ तथा निर्मलाले 45,000 रूपियाँ पुरस्कार प्राप्त गर्नुभयो। पुरूषतर्फ सोलुखुम्बुका लोकेन्द्र राई चौथो, रामेछापका होमलाल श्रेष्ठ पाँचौं तथा तनहुका सनम गुरूङ छैठौं हुनुभयो। महिलातर्फ जुम्लाकी सन्देवा बुढा चौथो, रोल्पाकी आसमा विक पाँचौं र जुम्लाकी मिमु बुढा छैठौं स्थानमा रहनुभयो। चौथोदेखि छैठौं स्थान हासिल गर्ने खेलाड़ीहरूले जनै 12,500 रूपियाँ पुरस्कार प्राप्त गर्नुभएको छ। आजभन्दा 76 वर्ष अघि फ्रान्सेली मौरिस हेर्जोग नेतृत्वको टोलीले अन्नपूर्ण हिमालको सफल आरोहण गरेको थियो। उक्त आरोहण म्याग्दीस्थित अन्नपूर्ण गाउँपालिकाको उत्तरी क्षेत्रबाट सम्पन्न भएको थियो। हेर्जोगको ऐतिहासिक योगदानको सम्मान स्वरूप अन्नपूर्ण गाउँपालिकाले प्रत्येक वर्ष अन्नपूर्ण हिमालको उत्तरी आधार शिविर क्षेत्रबाट दौड़ प्रतियोगिता आयोजना गर्दै आएको छ। यस वर्षको प्रतियोगिता अन्नपूर्ण 76 साहसको इतिहास दिगो भविष्यको आह्वान भन्ने नारासहित सम्पन्न भएको हो। प्रतियोगितामा महिला तथा पुरूष गरी 60 भन्दा बढ़ीको सहभागिता रहेको थियो। कार्यक्रममा स्थानीय लोक सांस्कृतिक कार्यक्रमको सँगै विभिन्न खानाका परिकारहरूले खेलाड़ी तथा पाहुनाहरूलाई आयोजक क्लबले स्वागत समेत गरेको थियो। मलेसियामा आजदेखि शुरू भएको एसिसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले विजयी शुरूआत गरेको छ। नेपालले कतारलाई 8 विकेटले हराएको हो। कतारले दिएको 77 रनको लक्ष्य नेपालले 10 ओभर 5 बलमा 2 विकेट गुमाएर भेटायो। नेपालका लागि बलिङतर्फ रूबिना छेत्रीले 3 विकेट लिनुभयो भने ब्याटिङतर्फ ओपनर बिन्दु रावलले सर्वाधिक 33 रन बनाउनुभयो। पूजा महतोले अभिजित 28 रन जोड्नुभयो। कतारका साहिर नवाब खान र खादिजा अहमदले 1-1 विकेट लिनुभयो। त्यसअगाडि टस हारेर पहिले ब्याटिङ गरेको कतारले 16 ओभर 5 बलमा अल आउट हुँदै 76 रन बनाएको थियो। कतारका लागि ओपनर गेटजुडे सन्दिरूले सर्वाधिक 25 रन बनाउनुभयो। नेपालले अब भोलि आफ्नो दोस्रो खेल भूटानसँगै खेल्नेछ। महिला टी20 एसिया कपको छनौट प्रतियोगिता समेत रहेको एसिसी महिला प्रिमियर कपमा कुल 18 टोली सहभागी छन्। टोलीलाई 4 समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूह डीमा कतार, भूटान र हङकङ रहेका छन्। नेपालले समूह चरणको अन्तिम खेल आउँदो जेठ 23 गते हङकङसँग खेल्ने तालिका छ। यो प्रतियोगिताबाट उत्कृष्ट 4 टोली आउँदो महिना महिला एसिया कपको लागि छनौट हुनेछन्। साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। तत्काल नेतृत्व नछाड्ने एमाले अध्यक्ष ओलीको घोषणा, पार्टीलाई सफलताको मार्गमा डोर्याएर मात्र विधिसम्मत ढंगले विश्राम लिने उल्लेख। कार्यसूचीमा नै प्रवेश नगरी राष्ट्रसभाको बैठक स्थगित, प्रधानमन्त्री शाहले दिएको अभिव्यक्ति फिर्ता लिनुपर्ने सांसदहरूको माग। प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिको गण्डकी प्रदेश सभा सदस्यको चर्को विरोध, 1 इन्च पनि जमीन नमिचियोस् भनेर संकल्प प्रस्ताव ल्याउन माग। पोखरान राष्ट्रिय विमानस्थलमा उडान भर्न फ्लाई दुवै इच्छुक, 6 घण्टा लामो प्राविधिक निरीक्षण। दिल्लीको एक होटलमा आग लागि कम्तीमा 21 जनाको ज्यान गयो। कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण। र अन्नपूर्ण आधार शिविरको उत्तरी मोहडामा दोस्रो अन्नपूर्ण हेर्जोग दौड़ सम्पन्न, पुरूषतर्फ ताप्लेजुङका रमेश लिम्बू तथा महिलातर्फ डोल्पाकी सुनसरी रोकका च्याम्पियन। साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स यति नै। प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा हुनेछ। नमस्कार।

पोखरामा एकमात्र ईएमबीए कलेज एक्जिक्यूटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फैकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै बीबीए बीई बीकम बीबीएस बीएचएम बीसीए बीएएलएलबी बी फार्मा एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा फोन नम्बर 061576458 577903 मौकाको फाइदा उठाउनुहोस्।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचर को बानी लाग्छ।
1: भर्ना खुल्यो
2: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस स्टेप बाई स्टेप मावि मासपार पोखरामा कक्षा 11 साइन्स कम्प्युटर साइन्स म्यानेजमेन्ट विषयमा नयाँ भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू जेन्डर विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था,
2: अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन हुँदै आएको
1: सुविधा सम्पन्न कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, लाइब्रेरी आदि,
2: फुटसल, क्रिकेट, भलिबल, बास्केटबल र टेबल टेनिस आदि खेलको व्यवस्था।
1: निर्मला बराल संस्थापक प्राचार्य स्टेप बाई स्टेप मावि मासबार पोखरा, फोन 061-571-476, 98-560-24-216।

0: डिजिटल ठगीबाट बचौं।
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
0: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
1: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
2: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
3: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
2: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
3: अध्यापन हुने विषयहरू
4: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
3: विशेषताहरू
2: विषय विज्ञद्वारा अध्यापन गराइने
3: अत्याधुनिक प्रयोगशाला
2: प्रविधि मैत्री शिक्षा
4: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
2: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061 577 444 543 333।

0: फोन पोइन्टसँग सधैँ रिवार्डेड।
1: गरेको भए होइन, गरिहाल्नुहोस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
2: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
1: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
2: शिखर इन्स्योरेन्सको सहकार्यमा
1: अस्पताल खर्च सहाराले गर्छ।
2: ई सेवा सबै सधैँ सँगै।
3: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
4: हुन्छ
5: हुन्छ।
3: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौं।
4: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
6: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
4: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
3: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
4: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
6: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
4: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
3: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
9: नयाँ व्यवस्थापनमा पोखराकै दक्ष तथा अनुभवी अध्यापकहरूद्वारा अध्यापन गराउने पोखराकै अग्रणी शैक्षिक संस्था।
8: सम्पूर्ण शैक्षिक तथा खेलकुदका पूर्वाधार रहेको सुविधा सम्पन्न यस लिटिल स्टेप मावि पोखरा 8 सिमल चौरमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा नयाँ भर्ना खुल्यो।
9: हाम्रा विशेषताहरू 44 वर्षको गर्विलो इतिहास रहेको
8: शान्त वातावरणमा अवस्थित सुविधा सम्पन्न विद्यालय,
9: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको।
8: विस्तृत जानकारीको लागि
9: लिटिल स्टेप मावि पोखरा 8 सिमल चौर, फोन 061-5527-96 र 57-50-13।
10: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
11: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
10: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
11: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-5901-6253।
12: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
13: यसो बसी बियालो पनि हुन्छ, डिएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
12: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
13: ल, तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुस्ने गाउँपालिका वडा नम्बर 9 अजिप्रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
12: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
13: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
11: सम्पर्क मोबाइल 98560-19218, 98028-57710।
5: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
14: हाम्रा सेवाहरू
5: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
14: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
5: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
14: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
5: न्युरो सर्जरी सेवा,
14: बाल रोग,
5: नाक कान तथा घाँटी रोग,
14: मानसिक तथा स्नायु रोग,
5: प्रसूति तथा स्त्री रोग,
14: छाला, यौन तथा कुष्ठ रोग,
5: नेत्र रोग,
14: दाँत तथा मुख रोग,
5: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
14: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
5: सुविधा सम्पन्न आईसीयू सेवा,
14: डिजिटल एक्सरे,
5: सिटी स्क्यान सेवा,
14: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
5: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
14: फिजियोथेरापी, युरोफ्लोमेट्री,
5: केमोथेरापी,
14: सुरक्षित गर्भपतन सेवा,
5: होल बडी चेकअप, हेल्थ प्याकेज,
14: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की।
5: फोन 061-572-648-572-849।
15: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 को भर्ना सम्बन्धी सूचना। यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 का लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We see future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must to Shape a Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.mass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कुल मास बेसी माग नदीपुर। फोन 061-576-718, 98463-32836, 98562-2099।
16: हेलो
17: हजुर, नमस्कार।
16: हेलो
17: नमस्कार काका, सुन्नु भएन?
16: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
17: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
16: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
17: ओ यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
16: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
17: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
16: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
17: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाट डाक्टरलाई देखाउनुहोस्।
16: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
15: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
18: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
15: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ, गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
18: साँच्चै हो र?
19: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
18: हो त
19: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
20: ओहो, घर त एकदम राम्रो बनाउनु लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
21: सल्लाहकार
22: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
20: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
23: ए लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
24: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
25: हो र
24: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
25: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
24: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
25: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
24: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
26: नेपाल सरकार, विज्ञापन बोर्ड।
27: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
28: अब पढाइ हुनुपर्छ फरक, भविष्य चाहिन्छ पक्का।
29: हाम्रो लक्ष्य ठुलो छ, डाक्टर, इन्जिनियर, डिजाइनर वा आर्टिस्ट, अनि बैंक म्यानेजर।
28: आउनुहोस्, तपाईहरुको सपना हामी पूरा गर्छौ। हिल पोइन्ट सेकेन्डरी स्कुल पोखराबार माटेपानीमा कक्षा 11 भर्ना हुनुहोस्, आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
29: पढाइ हुने विषयहरू साइन्स अन्तर्गत बायोलोजी, कम्प्युटर, म्याथमेटिक्स र सोसल स्टडिजको पनि व्यवस्था छ। त्यस्तै होटल म्यानेजमेन्ट अन्तर्गत होटल म्यानेजमेन्ट र टुरिज्म एन्ड माउन्टेनरिङ, फाइन आर्ट्स अन्तर्गत चित्रकला र मूर्तिकला लगायत म्यानेजमेन्ट विषयहरूमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
28: हामी सपना पूरा गर्ने मात्र होइन, सफल बनाउने बाटो देखाउँछौ। हिल पोइन्ट सेकेन्डरी स्कुल पोखरा 12 माटेपानी। फोन 061-577-105। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता।
30: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्ने छ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
31: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
30: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI & Diagnostic Center मा उपलब्ध। उपलब्ध छ।
31: यहाँ अत्याधुनिक थ्री टेस्ला मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
30: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, फ्रिटी एमआरआई नै गराऊ, समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्रिटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-027-29। विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
0: सर्टिफिकेट इन डेन्टल साइन्स,
1: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
0: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
1: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षे कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
0: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
1: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
30: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
1: एक्सेलेन्स इन टेक्निकल एजुकेसन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड पोखरा, फोन 061-588-364-580-725।
0: झरना खुल्यो
2: आजको आवश्यकता नारीलाई प्राविधिक र व्यावसायिक शिक्षाको नाराका साथ विक्रम सम्बत 2014 सालदेखि निरन्तर छात्र शिक्षाका लागि समर्पित गण्डकी प्रदेशकै एकमात्र सामुदायिक विद्यालय श्री कन्या माध्यमिक विद्यालय पोखरामा शैक्षिक सत्र 2083 लागि होटल म्यानेजमेन्ट, ब्युटिसियन, हेयर ड्रेसिङ लगायतका व्यवस्थापन शिक्षा तथा मानविक विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
0: हाम्रा विशेषताहरू
30: दक्ष, योग्य एवं अनुभवी जनशक्तिद्वारा नेपाली र अंग्रेजी माध्यमबाट अध्यापन गराइने,
0: मर्यादित तथा सुरक्षित वातावरणमा प्राविधिक र व्यावसायिक विषयहरूका कक्षाहरू सञ्चालन गरिने,
30: नेतृत्व विकास, स्वास्थ्य, बैंकिङ तथा सामाजिक चेतनाका कार्यक्रमहरू साथै विद्यार्थी परामर्श कार्यक्रमहरू सञ्चालन गरिने,
0: खेलकुद क्षेत्र भ्रमण, शैक्षिक भ्रमण तथा सहशैक्षिक क्रियाकलापको व्यवस्था,
30: छात्राको लागि मात्र भएकाले जीवन उपयोगी शिक्षाका साथै सर्वसुलभ शिक्षा र व्यावसायिक शिक्षामा जोड, प्रधान अध्यापक श्री कन्या माध्यमिक विद्यालय पोखरा 3 नदीपुर, फोन 061-570-291, मोबाइल 98460-42-010।
3: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
26: नेपाल सरकार विज्ञापन बोर्ड।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11।
1: ओहो एसई त पास गरियो, अब अगाडि के पढ्ने होला? कतै यस्तो विषय छैन भने जुन पढ्दा सरकारी जाहिर खान सजिलो होस्।
2: किन नहुनु, तिमीले अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युटको बारेमा सुनेकी छैनौ? त्यहाँ त आईएससीएजी प्लान्ट र एनिमल साइन्समा भर्ना खुलिसक्यो नि।
1: ए, कृषि पढेर सरकारी जागिर पाइन्छ र?
2: किन नपाइनु, डिप्लोमा इन एग्रिकल्चर सिद्ध्याउने बित्तिकै तिमी लोकसेवा आयोगको परीक्षा दिएर सरकारी सेवामा प्राविधिक सहायक वा नायब प्राविधिक सहायक जस्ता पदमा प्रवेश गर्न सक्छौ। अहिले त झन् हरेक स्थानीय तहमा कृषि र पशु प्राविधिकको ठूलो माग छ।
1: ओहो, भनेपछि यो त भविष्य सुरक्षित गर्ने बाटो पो रहेछ। पढाइ र प्रयोगत्मक अभ्यास चाहिँ कस्तो छ नि त्यहाँ?
2: एकदमै राम्रो, छिटी भिटीको आङ्गिक शिक्षालय हो। दक्ष प्रशिक्षकहरू र अत्याधुनिक ल्याबको सुविधा पनि छ। फिल्डमै गएर प्रयोगत्मक अभ्यास गराइने भएकोले लोकसेवा आयोगको तयारी गर्दा पनि धेरै सजिलो हुन्छ।
1: वाह, सरकारी जागिर र आफ्नै देशमा केही गर्ने अवसर, म त आजै बुझ्न जान्छु। सम्पर्क नम्बर कति होला?
2: टिपी राख त, 98410-68091 वा 98560-80460। कलेज कास्कीको ढिकुर पोखरीमा छ। हिँड हिँड, आजै गएर बुझौं। अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युट, सरकारी सेवा र समृद्ध कृषिको बलियो आधार।
1: कुमुदिनी होम्स माविमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
3: गण्डकी प्रदेशको 11 जिल्ला र लुम्बिनी प्रदेशको पाल्पा र गुल्मी जिल्लाका विद्यार्थी सहित 13 जिल्लाका विद्यार्थीहरू अध्ययनरत गण्डकी प्रदेशकै एक उत्कृष्ट एवं गौरवशाली विद्यालय कुमुदिनी होम्स मावि गैरापाटन पोखरामा कक्षा 11 साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट संकायमा भर्ना खुल्यो।
1: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने,
3: विगतका वर्षहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल
1: साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्टको छुट्टा छुट्टै भवन,
3: उत्कृष्ट साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट,
1: गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था।
3: यस विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरू पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ विषयमा टपर हुन सफल भएका छन्।
1: पुनश्च अभिभावक तथा विद्यार्थीहरूलाई भर्ना हुन आउनु भन्दा पहिला विद्यालय र वातावरण बारे अवलोकनको लागि स्वागत छ।
3: विस्तृत जानकारीका लागि सम्पर्क कुमुदिनी होम्स मावि पोखरा 4 गैरापाटन, फोन 061-571-809-574-997।
4: निरन्तर 25 वर्षदेखि आफ्नै सुविधा सम्पन्न भवनबाट सेवारत गण्डकी प्रदेशकै उत्कृष्ट 100 शैयाको अत्याधुनिक उपकरण सहितको यस स्पेशल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली पोखरामा विशेषज्ञ डाक्टर एवं दक्ष जनशक्तिबाट बहिरङ तथा अन्तरङ सेवा सञ्चालन भइराखेको जानकारी गराउँदछौ।
1: विशेषज्ञ सेवाहरू
4: न्युरो सर्जरी, युरोलोजी, क्यान्सर रोग, मृगौला रोग तथा डायलोसिस सेवा, आँखा तथा रोग, पेट छाती तथा मुटु रोग,
1: डायबिटिज, थाइराइड तथा अन्य हर्मोन सम्बन्धी रोग, शिशु तथा बाल रोग, प्रसूति तथा स्त्री रोग, परिवार नियोजन तथा सुरक्षित गर्भपतन सेवा, नसा तथा मनोरोग,
4: हाड जोड्नी, मेरुदण्ड तथा बाथ रोग, नाक कान घाँटी रोग, छाला तथा यौन रोग, ल्याप्रोस्कोपी माध्यमबाट अपरेशन सेवा, फिजियोथेरापी, श्रवण यन्त्र सेवा हुनुको साथै 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब, फार्मेसी, एक्सरे, सिटी स्क्यान तथा एम्बुलेन्स सेवा, सादा तथा रंगीन भिडियो एक्सरे, मुटु र नसाको भिडियो एक्सरे, भिडियो इन्डोस्कोपी, भिडियो इइजी तथा पीएफटी सेवा,
1: आईसीयू, एनआईसीयू सेवा, प्रत्येक महिना निशुल्क प्लास्टिक सर्जरी क्याम्प र प्रत्येक महिनाको 5 गते खोप सेवा प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौ।
4: क्रिस्टल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली पोखरा 4 गैरापाटन, फोन 061-577-553-578-969।
5: ओहो, नेपाल टेलिकमले त वार्षिक उत्सवमा पोखरा वासीको लागि अफर नै अफर ल्याएको छ नि।
6: के ल्याएर अफर?
5: सुन न, अब विद्यार्थीलाई सस्तोमै हाई स्पिड फाइबर इन्टरनेट अनि 100 Mbps वा सो भन्दा माथिको वार्षिक प्याकेज खरिद गर्ने ग्राहकलाई घरको कुना कुनामा फुल नेटवर्कको लागि अत्याधुनिक वाइफाई 6 र एक्सेस पोइन्टको सुविधा।
6: ए, अनि त्यो नयाँ एनटी एप बाटे सबै प्याकेज लिन मिल्ने पनि त भनेको छ नि, होइन?
5: हो त, अझै कार्यालय पुगेर फोटो खिची फेसबुकमा शेयर गरे क्लिक शेयर एन्ड विनबाट आकर्षक उपहार पनि जित्न सकिने अनि 22 सरकारी विद्यालयमा त एआई र साइबर सुरक्षाको विशेष क्लास नै चल्दैछ रे।
7: वाह, प्रगति पनि शिक्षा पनि र उपहार पनि।
5: नेपाल टेलिकमको 22 वार्षिक उत्सवको विशेष अवसर, हामी सँगै जोडिनुहोस्, डिजिटल नेपालको यात्रामा अघि बढ्नुहोस्।
8: नेपाल टेलिकम, राष्ट्रको संचार।
9: It's New Galaxy Time.
10: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कुल पोखरामा कक्षा 11 नयाँ शैक्षिक सत्रका लागि साइन्स, म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुल्ला भइरहेको छ।
9: संस्थाका विशेषताहरू,
10: गण्डकी प्रदेशमै 2019 कक्षा 12 बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट
9: अध्ययन, अनुशासन र अतिरिक्त क्रियाकलापको सन्तुलित संगम,
10: साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू,
9: इसान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता,
10: स्पेल बी कन्टेस्ट लगायतका विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता, प्रोजेक्ट ओर्ट, फिल्ड भिजिट, इन्टर्नशिप, ट्रेकिङ, हाइकिङ र रिसर्च बेस्ड लर्निङ,
9: पढाइ तथा खेलकुदमा जिहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था।
10: विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कुल, प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट, टुरिज्म एन्ड होटल म्यानेजमेन्ट, नदीपुर पोखरा, फोन 061-570-210-585-307। बी द ग्यालेक्सियन्स, फिल द डिफरेंस, डेडिकेटेड टू एकेडेमिक एक्सलेन्स सिन्स 1994।
9: होम केयर सेवा, होम केयर सेवा।
11: हेलो होम केयर, डाक्टर, नर्स, केयर गिभर को सेवा आयो घर घर।
9: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
11: हाम्रा दक्ष एवं अनुभवी नर्स, केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
9: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
11: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
9: सुत्केरी नवजात शिशुको हेरचाह,
11: क्यान्सर सर्जरी, राहतकारी हेरचाह,
9: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
11: डाक्टर ल्याब सेवा,
9: औषधि डेलिभरी सेवा,
11: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा। हेलो होम केयर, परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिमलेढुङ्गा पोखरा, निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-99-2।
12: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
13: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग यार। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हस यार, आजको पास त उतै होला हस यार।
12: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो ब्यागमा गएर आइहालम।
11: पोखराको एकमात्र जानुपर्ने ठाउँ, गण्डकी प्रदेशकै ठूलो मोबाइल हब, पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सिसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी, लाउरे दाई, महेन्द्र पुल, मोबाइल टावर, मोबाइल 98-560-48-082, 98-461-48-082।
14: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
15: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
16: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
15: के रे, नानी त भर्खर 17 लागि होइन र?
16: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
15: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सुत बदर पनि हुन्छ।
16: ए हो र,
17: नेपाल सरकार विज्ञापन बोर्ड।
18: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
19: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कूलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
18: विस्तृत जानकारीको लागि
19: 0168-5736-9461-94-60-6196-7690
18: संस्थापक प्राचार्य जीईएफ गिफ सेकेन्डरी इङ्ग्लिस स्कूल स्ट्रीट नम्बर 5 पोखरा 9 नयाँ बजार।
13: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
20: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
13: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0168-585-95-576-044
18: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
21: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपाल नम्बर 1 ब्रांड। नक्कली देखि सावधान, जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
18: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
22: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
18: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
22: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
18: 24 घण्टा इमर्जेन्सी सेवा,
22: सम्पूर्ण ओपीडी सेवा,
18: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
22: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
18: रेटिना सम्बन्धी जाँच एवं उपचार,
22: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
18: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
22: आँखा छर्केको सिधा पार्ने सर्जरी,
18: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
22: लेजर सर्जरी सम्बन्धी सेवा,
18: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
22: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
18: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
22: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
18: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
22: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा,
23: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
18: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार, फोन 0165902175929।

0: विदेश जानु पूर्व जान्नै पर्ने कुरा सूचना सतर्कता र सचेतनामूलक कार्यक्रम वैदेशिक रोजगार
1: नमस्ते शान्ति र विकासका लागि संचार रेडियो अन्नपूर्ण 93 थुप्रो 4 मेगाहर्जको प्रस्तुति कार्यक्रम वैदेशिक रोजगारमा तपाईँलाई हार्दिक स्वागत छ। रेडियो अन्नपूर्ण 93 थुप्रो 4 मेगाहर्जमा कार्यक्रम वैदेशिक रोजगार हरेक बुधबार साँझ यसै समय तपाईँले सुन्न सक्नुहुनेछ। वैदेशिक रोजगारमा विशेष गरी हामी रोजगारमा जाँदा देखिने समस्या अवसर र चुनौतीसँगै वैदेशिक रोजगारसँग जोड़िएका विभिन्न खबरहरू प्रस्तुत गर्ने गर्छौं। तपाईँले आज कार्यक्रम पहिलो पटक सुन्दै हुनुहुन्छ भने कार्यक्रम अन्तिमसम्म सुनेर सल्लाह सुझाव र प्रतिक्रिया दिन सक्नुहुनेछ। तपाईँलाई वैदेशिक रोजगार कार्यक्रम कस्तो लाग्छ? तपाईँको सल्लाह सुझावसँगै अझै हामी कार्यक्रमलाई परिष्कृत गरेर अगाडि बढ़ाउनेछौ। जो वैदेशिक रोजगारमा जाने तयारीमा हुनुहुन्छ र जो गएर फर्किनु भएको छ उहाँहरूका लागि हो कार्यक्रम वैदेशिक रोजगार। अझ वैदेशिक रोजगारमा जाने तयारीमा रहनुभएकाहरूको लागि हो कार्यक्रम वैदेशिक रोजगार, किनभने हामी अरूले भनेको अथवा सुनेको भरमा वैदेशिक रोजगारमा जाने लही लहीमा लागिरहेका हुन्छौं। त्यसले गर्दा भोलिका दिनमा हामीलाई नराम्रो दुःखद आइपर्न सक्छ अथवा नराम्रो हामीलाई समस्याहरू उल्झनहरू आइलाग्न सक्छ। त्यस्ताबाट सजग रहनका लागि पनि वैदेशिक रोजगार कार्यक्रमले तपाईँलाई केही हदसम्म सहयोग भने पक्कै गर्नेछ। तसर्थ कार्यक्रम सुन्नु भएको खण्डमा तपाईँलाई धेरै कुराहरू जानकारी प्राप्त हुनेछ र हामी विभिन्न वैदेशिक रोजगारसँग जोड़िएका जानकारीहरू प्रस्तुत गर्ने कोशिश गर्नेछौ। तपाईँ हामीलाई www.onlineannapurna.com त्यसगरी हाम्रो पात्रो एप्लिकेशन र 93.4 मेगाहर्जको एफएम ब्याण्डबाट एकसाथ सुन्न सक्नुहुनेछ। यो सँगै रेडियो अन्नपूर्णको अफिसियल फेसबुक पेजबाट पनि हामीलाई सुन्न सक्नुहुनेछ। कार्यक्रम वैदेशिक रोजगारको यो श्रृंखलामा म रमेश बाबु रहेको छु। हामी कार्यक्रम वैदेशिक रोजगार मार्फत वैदेशिक रोजगारका क्षेत्रमा देखिएका विभिन्न जानकारी प्रस्तुत गर्दै आएका छौं र आजको श्रृंखलामा पनि हामी यहाँको माझमा तीनै जानकारी प्रस्तुत गर्नेछौ। कार्यक्रम वैदेशिक रोजगारमा अब शुरू गरौं केही जानकारीहरू। पहिलो जानकारी रहेको छ,
2: फ्री भिसा फ्री टिकटको नीति व्यवहारिक नभएको व्यवसायीको दावी रहेको छ, यसलाई अव्यवहारिक मानिएको छ। यससँग सम्बन्धित खबर कार्यक्रमको शुरूआतमा। वैदेशिक रोजगार व्यवसायीहरूले सरकारले लागू गरेको फ्री भिसा फ्री टिकटको नीति पूर्णत अव्यवहारिक रहेको दावी गर्दै यसले समग्र वैदेशिक रोजगार क्षेत्रलाई नै धराशाही बनाएको बताएका छन्। राजधानीमा आयोजित पत्रकार सम्मेलनमा व्यवसायीहरूले हालको 10,000 रूपियाँ सेवा शुल्कले व्यवसाय सञ्चालन गर्न असम्भव रहेको र यसले गर्दा अन्तर्राष्ट्रिय बजारमा नेपाली व्यवसायीहरूको प्रतिस्पर्धात्मक क्षमता घटेको जिकिर गरेका छन्। व्यवसायीका तर्फबाट अध्यक्ष हरि बहादुर पाण्डेले छिमेकी मुलुकहरूमा भारत श्रीलंका पाकिस्तान र बंगलादेशको उदाहरण दिँदै नेपालको नीतिले व्यवसायी र कामदार दुवैलाई मारमा पारेको उल्लेख गरेका छन्। भारतमा 35,000 भारतीय रूपियाँ, श्रीलंकामा 1,000 देखि $2,000 र पाकिस्तानमा 4 महिनाको तलब बराबरको सेवा शुल्क लिन पाउने कानूनी व्यवस्था रहेको सन्दर्भमा नेपालमा तोकिएको 10,000 रूपियाँले लागत समेत नउठ्ने उनको तर्क रहेको छ। फ्री भिसा र फ्री टिकटको निर्णय हुनुभन्दा अगाडि 2060 सालमा खाड़ी मुलुकका लागि 70,000 र मलेसियाका लागि 80,000 सेवा शुल्क तोकिएकोमा 12 वर्षपछि उल्टै घटाएर 10,000 पुर्याउनु तर्कसंगत नभएको व्यवसायीहरूको तर्क रहेको छ। व्यवसायहरूका अनुसार कतिपय रोजगारदाता कम्पनीले भिसा र टिकट निशुल्क उपलब्ध नगराउने अवस्थामा पनि व्यवसायले आफ्नै खर्चमा कोटा ल्याउनु पर्ने बाध्यता रहेको छ। यस्तो अवस्थामा सरकारी नीतिका कारण कामदारहरूले उल्टै झन्झट र ठगीको सामना गर्नु परेको र बिचौलियाहरूको चलखेल बढेको वक्तव्यमा उल्लेख गरिएको छ। व्यवसायीहरूले छिमेकी देशहरूको अभ्यासलाई हेरेर नेपालमा पनि न्यूनतम 2 महिनाको तलब बराबरको सेवा शुल्क र रोजगारदाताले हवाई टिकट नदिएको अवस्थामा कामदार आफैले टिकट लिएर जान पाउने व्यवस्था गर्न विज्ञप्ति मार्फत सरकारसँग माग गरेको छ। रिमिट्यान्सले मुलुकको अर्थतन्त्रमा झण्डै 30% योगदान पुर्याइरहेको र 56% घरधुरी यसैमा आश्रित रहेको तथ्यलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्नेमा व्यवसायीहरूको माग छ। उनीहरूले अव्यवहारिक नीति सुधार गरी व्यवसायलाई मर्यादित करदाताका रूपमा काम गर्ने वातावरण बनाउन र राष्ट्रिय वैदेशिक रोजगार नीति तत्काल निर्माण गरी कार्यान्वयनमा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन्। त्यसै गरी अर्को खबर रहेको छ, वैदेशिक रोजगारीको पुनः श्रम स्वीकृति अब स्वचालित प्रणालीबाट हुने भएको छ। यो खबर तपाईँका लागि। वैदेशिक रोजगारीका लागि एउटै देश र सोही कम्पनीमा कामलाई निरन्तरता दिन चाहने श्रमिकहरूले अब स्वचालित अटोमेटिक प्रणालीबाटै पुनः श्रम स्वीकृति पाउने भएका छन्। वैदेशिक रोजगार विभागले यस्तो स्वीकृति जारी गर्न अबदेखि कर्मचारीको संलग्नता नपर्ने गरी स्वचालित व्यवस्था लागू गरेको हो। विभागले सोमबार एक विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगारीलाई सुरक्षित मर्यादित र व्यवस्थित बनाउने उद्देश्यले यो निर्णय गरेको जनाएको छ। हाल हरेक महिना करिब 20,000 श्रमिकले पुनः श्रम स्वीकृति लिने गरेका छन्। यो सुविधा प्राप्त गर्न श्रमिकले केही शर्तहरू भने पूरा गर्नुपर्नेछ। यसका लागि कम्तीमा 3 महिना म्याद बाँकी रहेको राहदानी पासपोर्ट, वैध भिसा करार सम्झौता, आवाधिक जीवन बीमा हुनुपर्नेछ। साथै सामाजिक सुरक्षा कोष र वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जम्मा गरेको रसिद पनि अनिवार्य गरिएको विभागले जनाएको छ। त्यसै गरी अर्को खबर रहेको छ, सरकारले श्रमिक र रोजगारदाता अनिवार्य रूपमा अब रजिस्ट्रीमा आबद्ध गर्ने भएको छ। संयुक्त सदनको बैठकमा आगामी वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सुरक्षा गार्ड र घरायसी कामदारका अतिरिक्त निर्माण, कृषि, आतिथ्य, ढुवानी तथा औद्योगिक श्रमिक आपूर्ति गर्न इजाजत प्राप्त संस्थाले प्रदान गर्ने बीमा, आवास र डिजिटल गुनासो व्यवस्थापन जस्ता सेवाको मापदण्ड निर्धारण गर्ने पनि जानकारी दिएको छ। वक्तव्यमा श्रम क्षेत्रमा लिखित सम्झौता, न्यूनतम ज्याला, बीमा, कार्यस्थल सुरक्षा मापदण्ड तथा बैंक मार्फत पारिश्रमिक भुक्तानी अनिवार्य गरिने, कार्यस्थल दुर्घटनामा अनिवार्य क्षतिपूर्ति र बीमा दावी प्रणाली थप प्रभावकारी बनाइने, पुष मसान्तभित्र श्रम न्यायाधिकरण मार्फत श्रम विवादको शीघ्र समाधान गरिने र सम्झौता उल्लंघन, ज्याला, ठगी तथा श्रम शोषणलाई आर्थिक अपराध सरह कानूनी दायरामा ल्याउने प्रणालीको विकास गरिने उल्लेख गरिएको छ। त्यसै गरी अर्को खबर रहेको छ, कम्बोडिया सरकारद्वारा 602 जना नेपालीको जरिवाना मिनाहा तत्काल स्वदेश फर्किन आग्रह गरिएको छ। यो खबर तपाईँका लागि। कम्बोडिया सरकारले भिसा अवधि सकिएर पनि बस्दै आएका 602 जना नेपाली नागरिकको जरिवाना शुल्क मिनाहा गरेको छ। थाइल्याण्डको बैंककमा रहेको नेपाली दूतावासको पहलमा कम्बोडिया सरकारले 3 नेपालीको जरिवाना मिनाहा गरेको हो। दूतावासले विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र त्यहाँ भिसा अवधि सकिएर बसिरहेका नेपालीलाई तत्काल स्वदेश फर्किन आग्रह गरेको छ। दूतावासले सूचना मार्फत विभिन्न माध्यमबाट कम्बोडिया पुगेर र भिसाको समय अवधि सकिएपछि पनि त्यहाँ बसोबास गरिरहेका नेपाली नागरिकको विवरण संकलन गरी उनीहरूका लागि एकतर्फी यात्रा अनुमति पत्र अर्थात वान वे ट्राभल डकुमेन्ट तयार पारेर कम्बोडिया पठाइसकिएको जनाएको छ। दूतावासले राजधानी हराएका वा अवधि सकिएका नेपालीलाई यस्तो डकुमेन्ट उपलब्ध गराएको हो। तत्काल देश नफर्किए कम्बोडिया सरकारले लागू गरेको नयाँ कानूनी व्यवस्था अनुसार पक्राउ, जरिवाना र कैद सजाय समेत हुन सक्ने दूतावासले जनाएको छ। त्यसै गरी अर्को खबर रहेको छ, युरोपमा नेपाली श्रमिक संस्थागत रूपमै पठाउने सरकारको तयारी रहेको छ। अब यो खबर तपाईँका लागि। सरकारले युरोपका विभिन्न देशहरूमा नेपाली श्रमिक पठाउने प्रक्रियालाई संस्थागत रूपमा खुल्ला गर्ने तयारी अघि बढ़ाएको छ। व्यक्तिगत रूपमा वैदेशिक रोजगारीमा जाँदा नेपाली श्रमिकहरू ठगिने क्रम बढ़ेकाले यसलाई व्यवस्थित र सुरक्षित बनाउन सरकारले संस्थागत रूपमै वैदेशिक रोजगारी खोल्ने तयारी गरेको हो। युवा तथा श्रम रोजगार मन्त्री रामजी यादवको अनुसार यस प्रक्रियालाई निष्कर्षमा पुर्याउन युवा तथा श्रम रोजगार मन्त्रालयले परराष्ट्र मन्त्रालयसँग आवश्यक समन्वय गरिरहेको छ। यद्यपि परराष्ट्र मन्त्रालयले मागपत्र प्रमाणीकरण नगरिदिएमा युरोपका देशहरूमा श्रम मन्त्रालयकै उपस्थिति रहने गरी आवश्यक कदम चाल्ने विकल्पमा समेत गृह कार्य भइरहेको छ। हाल केही प्रक्रियागत कारणले युरोपतर्फको व्यवस्था सीमित भएको भए पनि रोजगारीको अवसर र सुरक्षित गन्तव्य खोज्ने नागरिकका लागि युरोप महत्वपूर्ण गन्तव्य भएकाले यसलाई संस्थागत रूपमा पुनः व्यवस्थित गर्न आवश्यक देखिएको हो। आवश्यक कागजात प्रमाणीकरण नभएका कारण हाल केही प्रक्रिया अघि बढ़न सकिरहेको छैन। यदि परराष्ट्र मन्त्रालयबाट अपेक्षित सहयोग नभएमा श्रम मन्त्रालयले विदेश स्थित आफ्नै उपस्थितिलाई विस्तार गर्ने विकल्प समेत विचार गरेको छ। युरोपमा कार्यरत नेपालीहरूको लिगलाइजेशनको सम्बन्धमा पनि अहिले फरक अवस्था रहेको छ। 30 सेप्टेम्बर 2024 केही श्रमिकहरूको वैधानिकरण खुल्ला भए पनि त्यस अघि गएका श्रमिकहरूको विषयमा अझै समस्या कायम छ। यसलाई खुल्ला गर्नका लागि निश्चित शर्तहरू आवश्यक पर्ने भएकाले त्यसका लागि छुट्टै कार्ययोजना तयार गरिएको छ। अर्कोतर्फ भिजिट भिसाको दुरूपयोग गरी दुबई, कुवेत जस्ता देशहरू हुँदै हुने मानव तस्करी प्रति सरकारले गम्भीर चिन्ता व्यक्त गरेको छ। भिजिट भिसामा वैदेशिक मुलुकमा गएर उतैबाट अन्य देश जाने प्रक्रिया सिधै मानव तस्करी भएकाले यसलाई तत्कालै रेगुलेट नियमन गर्न जरूरी रहेको र यसबारे सरकार सचेत रहेको छ। धेरै श्रमिकहरू भिजिट भिसा प्रयोग गरेर विभिन्न देशमा जाने तर सरकारी तथ्याङ्क आँखामा नदेखिने अवस्था रहेकाले यो प्रणालीमा सुधार ल्याउन आवश्यक छ। पहिले दुईतर्फी टिकटको व्यवस्था भए पनि अहिले एकतर्फी व्यवस्था भएकाले यसलाई पुनः नियमन गरिने जनाएको छ। वैदेशिक रोजगारीलाई थप सुरक्षित र व्यवस्थित बनाउन सिपयुक्त श्रमको व्यवस्था गर्ने सरकारको लक्ष्य रहेको छ। आदरणीय श्रोता, तपाईँ रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा कार्यक्रम वैदेशिक रोजगार सुनिरहनु भएको छ। कार्यक्रम वैदेशिक रोजगारमा हामी विशेष गरी वैदेशिक रोजगारमा जाँदा देखिने समस्या, अवसर र चुनौतीहरूका विषयमा जानकारी प्रस्तुत गर्ने गर्छौं। यदि तपाईँ पनि वैदेशिक रोजगारमा जानुभएको छ अथवा वैदेशिक रोजगारमा जाने तयारीमा हुनुहुन्छ भने तपाईँको लागि पनि यो कार्यक्रम सहयोगी बन्न सक्छ। वैदेशिक रोजगारमा जाँदा देखिने विभिन्न समस्या चुनौतीहरूको बारेमा तपाईँ नेपालमा छँदा नै त्यसको बारेमा विस्तृत अध्ययन गरेर जान मात्र हामी अनुरोध गरिरहेका छौं, किनभने तपाईँ जाने देश, तपाईँले काम गर्ने कम्पनी, तपाईँले काम गर्ने देशको हावापानी, यसको बारेमा सम्पूर्ण जानकारी लिनु आवश्यक छ। त्यहाँको भाषागत कुरा र त्यहाँको संस्कृतिको कुरा पनि तपाईँले बुझ्नु आवश्यक छ, ताकि तपाईँलाई त्यहाँ काम गर्ने बेलामा सजिलो होस्। तसर्थ तपाईँ जाने देश, तपाईँले पाउने पारिश्रमिक, तपाईँले काम गर्ने कम्पनी लगायतका सम्पूर्ण जानकारी नेपालमा हुँदा नै विभिन्न अनलाइन माध्यमबाट अथवा कम्पनी तपाईँले जहाँ एप्लाई गर्नुभएको हो त्यही मेन पावर कम्पनीबाट अथवा कुनै पनि माध्यमबाट त्यसको बारेमा डिटेल बुझ्ने काम गर्नुहोला। त्यसपछि मात्रै तपाईँको गन्तव्य तय गर्नुहोला। आजको लागि भने हामी निर्धारित कार्यक्रमको अन्त्यतर्फ छौं। तपाईँलाई आजको श्रृंखला कस्तो लाग्यो, सल्लाह, सुझाव र प्रतिक्रिया दिन भनी नभुल्नुहोला। अर्को हप्ता थप वैदेशिक रोजगारसँग सम्बन्धित जानकारी लिएर यहाँहरूको माझमा उपस्थित हुने नै छौं। तबसम्मका लागि आजको यो श्रृंखला सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद, अनि धन्यवाद प्रविधि संयोजनमा साथ दिनुहुने आर्यन भाइलाई। अर्को हप्ता थप जानकारी सहित यहाँहरूको माझमा उपस्थित हुने नै छु। तबसम्मका लागि आजको यो श्रृंखलाबाट म रमेश बाबुलाई बिदा दिनुहोस्। हवस् त, नमस्ते।

0: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
1: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
0: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
1: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
0: 24 घण्टा इमर्जेन्सी सेवा,
1: सम्पूर्ण ओपीडी सेवा,
0: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
1: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
0: रेटिना सम्बन्धी जाँच एवं उपचार,
1: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
0: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
1: आँखा छर्केको सिधा पार्ने सर्जरी,
0: आँखामा 24 घण्टा इमर्जेन्सी सेवा,
1: सम्पूर्ण ओपीडी सेवा,
0: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा

0: लेजर सर्जरी सम्बन्धी सेवा,
1: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
0: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
1: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यास्टिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
0: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
1: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
0: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै 40 ओपीडी सेवा,
2: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
1: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219।
0: स्वस्थ आँखा स्वच्छ दृष्टि।
3: भर्ना खुल्यो।
4: सिटी भेटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083 लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
3: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 जीपीए ल्याएको हुनुपर्नेछ।
5: हाम्रा विशेषताहरू शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने,
3: आधुनिक भौतिक पूर्वाधार,
5: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने,
3: उत्कृष्ट ल्याब तथा लाइब्रेरी।
5: विस्तृत जानकारीका लागि
6: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट पोखरा 12 भद्रकाली मार्ग गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि, फोन 061-550-491-528-77-98-560-20-059।
7: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS5 नेपाल्स नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
8: ए बुढा, हामीले लघु वित्तबाट लिएको ऋण त मिना हुने भएछ नि।
9: होइन, कसले भन्यो?
8: गाउँभरि हल्ला चलिरहेछ त।
9: अरे, हल्लाको पछि लागेर नि हुन्छ कहीँ, कागले कान लग्यो भन्दैमा
8: कागको पछि लाग्ने त।
9: एकचोटि त्यो दिन सम्झौ त बुढी, हामी पैसा नभएर फिटी फिटी हुँदा यही लघु वित्तले कर्जा दिएको होइन र? आफन्तले पनि नगरेको सहयोग गरेको लघु वित्तको ऋण तिर्दिन भन्दा त हामीलाई पाप लाग्छ। सबैलाई ढाँटे पनि आत्मालाई त कसरी पो ढाँट्न सकिन्छ र बुढी?
8: कस्तो मन छैन कुरा गर्यो बुढा, खोला तरेपछि लौर बिर्सन त भएन नि। हामीले समयमै लघु वित्तको ऋण तिर्नुपर्छ।
9: हो त, अहिले समयमै किस्ता तिरे पो पछि दुःख पर्दा फेरि कर्जा लिन पाइन्छ। त्यसैले हल्लाको पछि लाग्नुभन्दा ऋण तिर्नु नै बुद्धिमानी हुन्छ।
8: हो नि, अब यो कुरा सबैले बुझ्नुपर्छ।
10: सदस्य बनौ, बचत गरौ, कर्जा लिऊ, समयमै तिरौ र असल नागरिकको पहिचान बनाऊ।
11: आजको बचत भोलिको भविष्य, तपाईको भविष्य सुनौलो बनाउने डिप्रोक्सको उद्देश्य।
10: डिप्रोक्स लघु वित्त वित्तीय संस्था लिमिटेड।

0: नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
0: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
3: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरूरी छ।
2: नेपाल आदिवासी जनजाति महासंघ।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
2: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
4: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
5: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
6: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजगारी।
9: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, SEE र NEB बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5335-7379, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
10: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
11: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
10: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
11: अध्यापन हुने विषयहरू
10: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
11: विशेषताहरू
10: विषय विज्ञद्वारा अध्यापन गराइने,
11: अत्याधुनिक प्रयोगशाला,
10: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
1: नयाँ व्यवस्थापनमा पोखराकै दक्ष तथा अनुभवी अध्यापकहरूद्वारा अध्यापन गराउने पोखराकै अग्रणी शैक्षिक संस्था।
0: सम्पूर्ण शैक्षिक तथा खेलकुदका पूर्वाधार रहेको सुविधा सम्पन्न यस लिटिल स्टेप मावि पोखरा 8 सिमल चौरमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा नयाँ भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू 44 वर्षको गर्मिलो इतिहास रहेको
0: शान्त वातावरणमा अवस्थित सुविधा सम्पन्न विद्यालय
1: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको
0: विस्तृत जानकारीको लागि
1: लिटिल स्टेप मावि पोखरा 8 सिमल चौर फोन 061-5527-96 र 57-50-13।
2: डिजिटल ठगीबाट बचौ।
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी पिन नम्बर पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
2: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी पिन नम्बर पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
1: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
3: पारस्परिक साथ सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै तपाईँको सफलताको अभिन्न अङ्ग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
4: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 को भर्ना सम्बन्धी सूचना। यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 का लागि म्यानेजमेन्ट होटल म्यानेजमेन्ट टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We say future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Save a Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.mass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कुल मास बैसी माग नदीपुर फोन 061-570-718 98463-32836 98562-2099।
5: घरेको भए होइन गरिहाल्नुस्, यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
6: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
5: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
6: शिखर इन्स्योरेन्सको सहकार्यमा
5: अस्पताल खर्च सहाराले गर्छ।
6: ई सेवा सबै सधैँ सँगै।

0: ಟೆಲಿಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: भर्ना खुल्यो
2: चिटी भेटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083 लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11 नयाँ भर्ना खुल्यो.
1: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ.
3: हाम्रा विशेषताहरू शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने
1: आधुनिक भौतिक पूर्वाधार,
3: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने
1: उत्कृष्ट ल्याब तथा लाइब्रेरी.
3: विस्तृत जानकारीका लागि
4: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट, पोखरा 12 भद्रकाली मार्ग, गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि. फोन 061-550-491-528-877 98-560-20-059.
2: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ.
5: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन.
2: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ. गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु.
5: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या. नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या. विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ.
5: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ. फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा. फोन 061-450-424, 98-084-46-525.
6: सुवर्ण अवसर.
3: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ.
6: उपचार हुने रोगहरू
3: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
6: गाइनेको मास्टियाको उपचार वा सर्जरी.
3: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
6: अपरेसन पश्चात दुखाइ कम हुने,
3: उपचार गरेपछि छिटो निको हुने,
6: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
3: अस्पताल धेरै बस्न नपर्ने. सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा.
1: फोन 061-590-162-590-163.
7: अब पढाइ हुनुपर्छ फरक, भविष्य चाहिन्छ पक्का.
8: हाम्रो लक्ष्य ठुलो छ, डाक्टर, इन्जिनियर, डिजाइनर वा आर्टिस्ट अनि बैंक म्यानेजर.
7: आउनुहोस्, तपाईहरुको सपना हामी पूरा गर्छौ. हिल पोइन्ट सेकेन्डरी स्कुल पोखराबाट माटेपानीमा कक्षा 11 भर्ना हुनुहोस्. आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्.
8: पढाइ हुने विषयहरू साइन्स अन्तर्गत बायोलोजी, कम्प्युटर, म्याथमेटिक्स र सोसल स्टडिजको पनि व्यवस्था छ. त्यस्तै होटल म्यानेजमेन्ट अन्तर्गत होटल म्यानेजमेन्ट र टुरिज्म एन्ड माउन्टेनरिङ, फाइन आर्ट्स अन्तर्गत चित्रकला र मूर्तिकला लगायत म्यानेजमेन्ट विषयहरूमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ.
7: हामी सपना पूरा गर्ने मात्र होइन, सफल बनाउने बाटो देखाउँछौ. हिल पोइन्ट सेकेन्डरी स्कुल पोखरा 12 माटेपानी. फोन 061-577-105. गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता.
9: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम. सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स. विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा. फोन नम्बर 061-527-426, 537-526.

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611।
1: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
2: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
1: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
2: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
1: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
2: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड। कुमुदिनी होम्स माविमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
3: गण्डकी प्रदेशको 11 जिल्ला र लुम्बिनी प्रदेशको पाल्पा र गुल्मी जिल्लाका विद्यार्थी सहित 13 जिल्लाका विद्यार्थीहरू अध्ययनरत गण्डकी प्रदेशकै एक उत्कृष्ट एवं गौरवशाली विद्यालय कुमुदिनी होम्स मावि गैरापाटन पोखरामा कक्षा 11 साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट संकायमा भर्ना खुल्यो।
1: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने।
3: विगतका वर्षहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल
1: साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्टको छुट्टा छुट्टै भवन,
3: उत्कृष्ट साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट,
1: गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था।
3: यस विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरू पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ विषयमा टपर हुन सफल भएका छन्।
1: पुनश्च अभिभावक तथा विद्यार्थीहरूलाई भर्ना हुन आउनु भन्दा पहिला विद्यालय र वातावरण बारे अवलोकनको लागि स्वागत छ।
3: विस्तृत जानकारीका लागि सम्पर्क कुमुदिनी होम्स मावि पोखरा 4 गैरापाटन, फोन 061-571-809-574-997।
4: ओहो, छोरीको बिहेको कुरा पनि छिन्नियो। अब नाता गोता इष्ट मित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
5: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
4: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
5: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
4: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
5: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्। फेरि अहिले अर्कोले बुक गर्ला नि।
4: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
3: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
6: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस 5 नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोटु एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9850-027-29।
2: आजको आवश्यकता नारीलाई प्राविधिक र व्यावसायिक शिक्षाको नाराका साथ विक्रम सम्बत 2014 सालदेखि निरन्तर छात्र शिक्षाका लागि समर्पित गण्डकी प्रदेशकै एकमात्र सामुदायिक विद्यालय श्री कन्या माध्यमिक विद्यालय पोखरामा शैक्षिक सत्र 2083 का लागि होटल म्यानेजमेन्ट, ब्युटिसियन, हेयर ड्रेसिङ लगायतका व्यवस्थापन शिक्षा तथा मानविक विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू:
0: दक्ष, योग्य एवं अनुभवी जनशक्तिद्वारा नेपाली र अंग्रेजी माध्यमबाट अध्यापन गराइने,
1: मर्यादित तथा सुरक्षित वातावरणमा प्राविधिक र व्यावसायिक विषयहरूका कक्षाहरू सञ्चालन गरिने,
0: नेतृत्व विकास, स्वास्थ्य, बैंकिङ तथा सामाजिक चेतनाका कार्यक्रमहरू साथै विद्यार्थी परामर्श कार्यक्रमहरू सञ्चालन गरिने,
1: खेलकुद क्षेत्र भ्रमण, शैक्षिक भ्रमण तथा सहशैक्षिक क्रियाकलापको व्यवस्था,
0: छात्राको लागि मात्र भएकाले जीवन उपयोगी शिक्षाका साथै सर्वसुलभ शिक्षा र व्यावसायिक शिक्षामा जोड। प्रधान अध्यापक श्री कन्या माध्यमिक विद्यालय पोखरा 3 नदीपुर, फोन 061-570-291, मोबाइल 9840-42-010।
3: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
4: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
3: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: Admission are open.
7: Looking for quality and competitive education at an affordable fee structure? Choose excellence, discipline and practical learning. For more than a decade, GEF GEF Secondary English School, Naya Bajar Pokhara has been the trusted choice of aware parents and disciplined students. Admissions are now open for the academic year 2083 for classes nursery to 9. Hurry up, seats are limited. Admissions forms are available at the school. For more details,
6: phone 061-576-361, mobile 9846-1571-44.
7: Contact school administration, GEF Secondary School.
8: Education for enlightenment.
9: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
10: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
9: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटीको सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
10: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: इट्स न्यू गैलेक्सी टाइम।
1: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू गैलेक्सी स्कूल पोखरामा कक्षा 11 को नयाँ शैक्षिक सत्रका लागि साइंस म्यानेजमेन्ट कम्प्युटर टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुल्ला भइरहेको छ।
0: संस्थाका विशेषताहरू
1: गण्डकी प्रदेशमै 2019 को कक्षा 12 को बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट
0: अध्ययन अनुशासन र अतिरिक्त क्रियाकलापको सन्तुलित संगम
1: साइंस कम्प्युटर टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू
0: इसान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता
1: स्पेल बी कन्टेस्ट लगायतका विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता प्रोजेक्ट ओर्ट फिल्ड भिजिट इन्टर्नशिप ट्रेकिङ हाइकिङ र रिसर्च बेस्ड लर्निङ
0: पढाइ तथा खेलकुदमा जुहेन्दार र उत्कृष्ट विद्यार्थीहरूको लागि विशेष छात्रवृत्तिको व्यवस्था
1: विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट टुरिज्म एन्ड होटल म्यानेजमेन्ट नदीपुर पोखरा फोन 061-570-210-585-307 बी द ग्यालेक्सियन्स फिल द डिफरेन्स डेडिकेटेड टु एकेडेमिक एक्सिलेन्स सिन्स 1994
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ
3: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ
2: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ
3: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा ल्यान्डमार्क होटल एन्ड रिजोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 98513-55928 विजिट www.landmarknepal.com
4: सुवर्ण अवसर
5: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ
4: उपचार हुने रोगहरू
5: पायल्स फिसर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोस्लो घटाउने वा अन्य विभिन्न उपचार
6: खुट्टाको रगतको नसा सम्बन्धी
5: भेरिकोस भेन्सको उपचार
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी
6: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो
4: अपरेसन पश्चात दुखाइ कम हुने
6: उपचार गरेपछि छिटो निको हुने
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
6: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा
0: फोन 061-590-162-590-163
7: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
8: मम्मी गर्मी भयो के चिसो पिउ न
9: पिउनलाई चिसो उठाउ
8: हर्लिक्सिफ्रेसमेन्ट
9: पार्क न्युट्रिसन मिक्स
8: चिसो हर्लिक्स
10: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन् रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा औषधि र जीविकाका आधारहरू हुन् आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्
11: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन् प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ
10: नेपाल आदिवासी जनजाति महासंघ
12: ओहो, यसै त पास गरियो, अब अगाडि के पढ्ने होला? कतै यस्तो विषय छैन भने जुन पढ्दा सरकारी जागिर खान सजिलो होस्?
13: किन नहुनु, तिमीले अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युटको बारेमा सुनेकी छैनौ? त्यहाँ त आईएससीएजी प्लान्ट र एनिमल साइन्समा भर्ना खुलिसक्यो नि।
12: ए, कृषि पढेर सरकारी जागिर पाइन्छ र?
13: किन नपाइनु, डिप्लोमा इन एग्रिकल्चर सिद्ध्याउने बित्तिकै तिमी लोकसेवा आयोगको परीक्षा दिएर सरकारी सेवामा प्राविधिक सहायक वा नायब प्राविधिक सहायक जस्ता पदमा प्रवेश गर्न सक्छौ। अहिले त झन् हरेक स्थानीय तहमा कृषि र पशु प्राविधिकको ठूलो माग छ।
12: ओहो, भनेपछि यो त भविष्य सुरक्षित गर्ने बाटो पो रहेछ। पढाइ र प्रयोगत्मक अभ्यास चाहिँ कस्तो छ नि त्यहाँ?
13: एकदमै राम्रो, छिटीभिटीको आङ्गिक शिक्षालय हो, दक्ष प्रशिक्षकहरू र अत्याधुनिक ल्याबको सुविधा पनि छ। फिल्डमै गएर प्रयोगत्मक अभ्यास गराइने भएकोले लोकसेवा आयोगको तयारी गर्दा पनि धेरै सजिलो हुन्छ।
12: वाह, सरकारी जागिर र आफ्नै देशमा केही गर्ने अवसर, म त आजै बुझ्न जान्छु। सम्पर्क नम्बर कति होला?
13: टिपी राख त, 9840068091 वा 9850608460। कलेज कास्कीको ढिकुर पोखरीमा छ, हिँड हिँड आजै गएर बुझौ। अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युट, सरकारी सेवा र समृद्ध कृषिको बलियो आधार।
14: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना,
15: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
14: उपचार हुने समस्याहरू,
15: हृदयघात,
14: हाई ब्लड प्रेसर,
15: हार्ट फेल,
14: छातीको दुखाई तथा थकान,
15: मुटुको भल्भमा समस्या,
14: मुटुको बाथ रोग,
15: हाई ट्राइग्लिसेराइडिटिजी,
14: मुटुको धड्कनमा अनियमितता,
15: हाई कोलेस्ट्रोल,
14: पेसमेकर राखेको वा राख्नु पर्ने,
15: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
14: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
16: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
14: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
15: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-262-553-834।
17: राष्ट्रिय वाणिज्य बैंकले ल्यायो नयाँ योजना, किसानका लागि सुनौलो छ यो सपना।
18: 10 लाखसम्म कर्जा सजिलै पाइन्छ, अब मेहनतको फल झन मिठो हुन्छ।
17: 70% लगानी, अब चिन्ता किन, बाली राम्रो फल्छ, आमदानी बढ्ने दिन।
18: 10 वर्षसम्म सहज किस्ता, कहिल्यै नहोस् भार, ब्याज दर पनि न्यून, कृषकको राम्रो आधार।
19: राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
20: हेलो,
21: हजुर नमस्कार।
20: हेलो
21: नमस्कार काका, सुन्नु भएन?
20: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरे पाइन।
21: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
20: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
21: ओ, यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आईएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
20: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
21: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
20: अनि कति बेला बस्छन् त डाक्टर?
21: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
20: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
22: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
23: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
24: टाइम चेक।
1: यति बेला रातिको 8 बजेको छ।
2: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: दैनिक एक रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: रामु दाई परिवार लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
2: यसो बसिदियालो पनि हुन्छ, डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
1: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
2: ल तिमीलाई थाहा छैन र, ल सुन उसो भए, माछा पुछे गाउँपालिका वडा नम्बर 9 अजी प्रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
1: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
2: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
1: सम्पर्क मोबाइल 9560-19218 9080-58-57-710।
3: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
4: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
3: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
4: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
5: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स लाग्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
6: थाहा छ
7: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
5: नेपाल टपको विकल्प छैन आजको जमानाको भरपर्दो पाइप। नेपाल टप, सब ठिक ठाक।
8: होम केयर सेवा, होम केयर सेवा।
2: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
8: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
8: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
8: सुत्केरी नवजात शिशुको हेरचाह,
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
8: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
2: डाक्टर ल्याब सेवा,
8: औषधि डेलिभरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलीढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 9856-89-2।

0: प्राणशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
1: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर, शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनएमई बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर, सिट सीमित छ। आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
2: माउन्ट अन्नपूर्ण मावी नदीपुरमा कक्षा 11 भर्ना सम्बन्धी सूचना, एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। फ्युचर लिडर्स, managers, hotel entrepreneurs and IT personnels join must save future bharna form vitaran bhairheko chha online application ko lagi hamro website www.mass.edu.np ma login garna sakine chha for more details mount annapurna secondary school mas basi mag nadipur फोन 061-577-718, 98463-32836, 98562-22099।

0: डिजिटल ठगीबाट बचौं।
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
0: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
1: वित्तीय सचेतनाका लागि सांग्रीला डेभलपमेन्ट बैंकको पहल।
2: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
3: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
2: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
3: शिखर इन्स्योरेन्सको सहकार्यमा
2: अस्पताल खर्च सहाराले गर्छ।
3: ई सेवा सबै सधैँ सँगै।
0: भर्ना खुल्यो।
4: सिटी भिटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083 लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
5: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ।
6: हाम्रा विशेषताहरू शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने,
5: आधुनिक भौतिक पूर्वाधार,
6: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने,
5: उत्कृष्ट ल्याब तथा लाइब्रेरी।
6: विस्तृत जानकारीका लागि
7: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट, पोखरा 12 भद्रकाली मार्ग, गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि। फोन 061554915288778 0059।

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: ஹைனா ரிஃப்ரெஷ்மெண்ட் சங்கை நியூட்ரிஷன் தின ஆயோ மோசம்
2: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
3: लो किन नि, के भयो सन्चो भएन?
2: होइन, यतिकै जाने मन लागेन।
3: यतिकै पनि हुन्छ?
2: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
3: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
4: नमस्ते, कति कामले पाल्नु भयो?
3: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
4: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
2: हस् म्याडम।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरु घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: ओहो, एसी त पास गरियो, अब अगाडि के पढ्ने होला? कतै यस्तो विषय छैन भने जुन पढ्दा सरकारी जाहिर खान सजिलो होस्?
2: किन नहुनु, तिमीले अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युटको बारेमा सुनेकी छैनौ? त्यहाँ त आईएससीएजी प्लान्ट र एनिमल साइन्समा भर्ना खुलिसक्यो नि।
1: ए, कृषि पढेर सरकारी जागिर पाइन्छ र?
2: किन नपाइनु, डिप्लोमा इन एग्रिकल्चर सिद्ध्याउने बित्तिकै तिमी लोकसेवा आयोगको परीक्षा दिएर सरकारी सेवामा प्राविधिक सहायक वा नायब प्राविधिक सहायक जस्ता पदमा प्रवेश गर्न सक्छौ। अहिले त झन् हरेक स्थानीय तहमा कृषि र पशु प्राविधिकको ठूलो माग छ।
1: ओहो, भनेपछि यो त भविष्य सुरक्षित गर्ने बाटो पो रहेछ। पढाइ र प्रयोगत्मक अभ्यास चाहिँ कस्तो छ नि त्यहाँ?
2: एकदमै राम्रो, सिटिभिटीको आङ्गिक शिक्षालय हो, दक्ष प्रशिक्षकहरू र अत्याधुनिक ल्याबको सुविधा पनि छ। फिल्डमै गएर प्रयोगत्मक अभ्यास गराइने भएकोले लोकसेवा आयोगको तयारी गर्दा पनि धेरै सजिलो हुन्छ।
1: वाह, सरकारी जागिर र आफ्नै देशमा केही गर्ने अवसर, म त आजै बुझ्न जान्छु। सम्पर्क नम्बर कति होला?
2: टिपी राख त, 9840068091 वा 9850608460। कलेज कास्कीको ढिकुर पोखरीमा छ, हिँड हिँड आजै गएर बुझौ। अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युट, सरकारी सेवा र समृद्ध कृषिको बलियो आधार।
3: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615674558597। मौकाको फाइदा उठाउनुहोस्।
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप, नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
5: हेलो,
6: हजुर नमस्कार।
5: हेलो,
6: नमस्कार काका, सुन्नु भएन?
5: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरै पाइन।
6: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
5: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
6: हो, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
5: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
6: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
5: अनि कति बेला बस्छन् त डाक्टर?
6: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
5: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, मैलाई पनि उपचार हुन्छ त भतिज?
6: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको

हरियो खर्का अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061433424

0: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
2: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू
2: हृदयघात,
1: हाई ब्लड प्रेसर,
2: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
2: मुटुको भल्भमा समस्या,
1: मुटुको बाथ रोग,
2: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड़कनमा अनियमितता,
2: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
2: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
0: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
2: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5534-834।
3: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
4: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
3: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
4: खै के गर्ने गर्ने दिदी,
5: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
8: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
7: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
8: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।
9: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
10: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेप सेकेन्डरी इङ्ग्लिस स्कूलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
9: विस्तृत जानकारीको लागि
10: 061-576-3168।

0: 57144 98460 7696
1: संस्थापक प्राचार्य जीईएफ गिव सेकेंडरी इंग्लिश स्कूल स्ट्रीट नंबर 5 पोखरा 9 नया बाजार।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
3: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
4: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू:
4: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
5: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
4: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
5: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
4: न्युरो सर्जरी सेवा,
5: बाल रोग,
4: नाक कान तथा घाँटी रोग,
5: मानसिक तथा स्नायु रोग,
4: प्रसूति तथा स्त्री रोग,
5: छाला, यौन तथा कुष्ठ रोग,
4: नेत्र रोग,
5: दाँत तथा मुख रोग,
4: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
5: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
4: सुविधा सम्पन्न आईसीयू सेवा,
5: डिजिटल एक्सरे,
4: सिटी स्क्यान सेवा,
5: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
4: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
5: फिजियोथेरापी, युरोफ्लोमेट्री,
4: केमोथेरापी,
5: सुरक्षित गर्भपतन सेवा,
4: होल बडी चेकअप, हेल्थ प्याकेज,
5: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
4: फोन 061-572-648-579।
6: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
7: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
6: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
7: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
10: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
11: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन, तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
10: नेपाल आदिवासी जनजाति महासंघ।
0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274253752
12: के भयो के को हल्ला खल्ला हो यो
13: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
14: के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
12: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
14: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो परतिरको मुहानको धारो पनि सुक्यो अब पानीले न दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
13: हो त है हामीले त ध्यानै नदिएको
14: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
15: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
16: हजुर सुन्नुहोस् न खुसीको खबर ल्याएका छौ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
17: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
16: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-76044
17: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको छ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
2: सल्लाहकार
3: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
1: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
4: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
5: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
4: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
5: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
6: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
4: नेपलेस एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुन विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
5: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
4: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
7: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-689, 452-715।
8: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
9: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो यार। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हस यार, आजको पास त उतै होला हस यार।
8: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो ब्यागमा गएर आइहालम।
9: पोखराको एकमात्र जानुपर्ने ठाउँ, गण्डकी प्रदेशकै ठूलो मोबाइल हब, पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी, लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 98560-48082, 98461-48082।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: इजी बुकिङ गर्न, सिट छान्न, टिकट काट्न इजी। न लाइन बस्नु पर्ने, न त कुर्नै पर्ने। मोबाइलमै टिकट डिजिटल नै मिल्ने। माइक्रोबस वा हायर्स, सबै आफ्नो चोइस। अब जानै पर्दैन टिकट काउन्टर, बस टिकट काट्न ई सेवा नै बेटर। अब झन्झट लिनै पर्दैन, ई सेवाबाटै सजिलै बसको टिकट काटी ढुक्कसँग यात्रा गर्नुहोस्। बस टिकट अब सजिलै ई सेवाबाटै। ई सेवा सबै सधैँ सँगै।
2: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा। तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै, हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।

0: बीबीसी नेपाली सेवाको साँझपखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा भारतीय प्रधानमन्त्री मोदीसँग रचनात्मक सम्वाद भएको राष्ट्रपा सभापति लामिछानेको भनाई, भ्रमणमा सँगै रहेका एक राष्ट्रपा सांसद भन्छन्,
1: नेपाल भारतसँग जोडिएका सबै विषयमा हामी छलफल गर्छौं, लिस्ट बनाउनुहोस्, तपाईँहरू ल्याउनुहोस्, त्यसको डेडलाइन एउटा बनाऊ, उच्च प्राथमिकतामा छ त्यो कामहरू मेरो लागि, भारतको प्रधानमन्त्री भन्नुभयो।
0: एल निन्यो मौसमी अवस्थाले नेपालमा कस्तो प्रभाव पार्न सक्छ?
2: जुन जुलाईको मिटसम्म चाहिँ अत्यन्त थोरै पानी पर्छ, जुलाईको मिट पछि चाहिँ एकदम ठूलो वर्षा हुने सम्भावनाहरू रहन्छ।
0: र इरानले आफ्नो अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनलमा हमला गरेको कुवेतको भनाई। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। कुवेतले आफ्नो अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनमा गरिएको इरानी ड्रोन हमलामा परेर कम्तीमा एकजनाको ज्यान गएको र 63 जना घाइते भएको जनाएको छ। अधिकारीहरूले झिसमिसेमा गरिएको सो हमलामा गैर सैनिक पूर्वाधार र कूटनीतिक मिशनहरूमा क्षति पुगेको बताएका छन्। बीबीसी संवाददाता योलान नेल भन्छिन्, कुवेतमाथिको आक्रमणमा विमानस्थलको टर्मिनल भवनमा गम्भीर क्षति पुगेको कुवेती नागरिक उड्डयन निकायले जनाएको छ। अर्को सूचना नभएसम्मका लागि उडानहरू स्थगित गरिएका छन्। बीबीसी संवाददाता योलान नेल। कुवेतको रक्षा मन्त्रालयले यसलाई आपराधिक आक्रमणको संज्ञा दिएको छ। सो हमला आफूले गराएको इरानको रिभोल्युसनरी गार्डले जनाएको छ। इरानले अमेरिकाले होर्मुज जलमार्गमा एउटा तेलको ट्याङ्करमाथि आक्रमण गरेको र केसम टापुमा एउटा टेलिकम टावरमाथि हमला गरेको आरोप लगाएको छ। त्यसको बदलामा आफूले अमेरिकी अखडाहरूमा निशाना बनाएको तेहरानको भनाइ छ। अमेरिका इरान युद्धले विश्वभर आर्थिक वृद्धिको सम्भावनालाई धक्का दिएको अति धनी देशहरू सदस्य रहेको एउटा संस्था अर्गनाइजेशन फर इकोनोमिक कोअपरेशन एण्ड डेभलपमेन्टले बताएको छ। अर्को वर्षसम्म युद्ध विरामबारे सहमति नजुटेको खण्डमा कैयौं देशहरू आर्थिक मन्दीमा फस्न सक्ने चेतावनी उसले दिएको छ। 38 औद्योगिक देशहरूको उक्त समूहले यो वर्षको तेस्रो त्रैमासिक अवधिमा खाड़ीबाट हुने तेल र ग्यासको आपूर्ति द्वन्द्वपूर्वको अवस्थामा सुचारू भएको खण्डमा आर्थिक वृद्धि 2.8% रहने भविष्यवाणी गरेको छ। तर द्वन्द्व समाप्त नभए आर्थिक वृद्धि 2.1% खुम्छने उसको भनाइ छ। युक्रेनले श्रृंखलाबद्ध ड्रोन आक्रमणका क्रममा सेन्ट पिटर्सबर्गको एउटा बन्दरगाह नजिकै एउटा रूसी युद्धपोतमा प्रहार गरेको बताएको छ। उक्त आक्रमणका कारण भीषण आगलागी भएको थियो। राष्ट्रपति जेलेन्स्कीले एउटा तेल टर्मिनल पनि निशानामा परेको बताएका छन्। उक्त शहरमा हजारौं सहभागी एउटा प्रमुख आर्थिक मंचको कार्यक्रम आयोजना हुन लाग्दा सो हमला भएको हो। झण्डै एक दशकपछि अमेरिकी अधिकारीहरूले पनि सहभागिता जनाइरहेको उक्त कार्यक्रममा शुक्रबार राष्ट्रपति पुटिनले सम्बोधन गर्दैछन्। अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले जबरजस्ती श्रम विरूद्ध कदम चाल्न विफल भएको आरोप लगाउँदै 60 देशहरूमाथि थप भन्सार शुल्क लगाउने प्रस्ताव गरेको छ। 10% शुरू हुने उक्त भन्सार कर चीन, युरोपेली संघ र युके सहितका देशहरू विरूद्ध लक्षित छ। यूले अमेरिकी आरोप पूर्ण रूपमा तर्कहीन रहेको प्रतिक्रिया दिएको छ। र भारतको राजधानी दिल्लीमा एउटा बहुतले भवनमा आगो लाग्दा कम्तीमा 21 जनाको ज्यान गएको छ भने कैयौं घाइते भएका छन्। एउटा निजी अस्पतालमा उपचार आएका बिरामी र उनीहरूका आफन्त उक्त भवनमा बस्दै आएका थिए। खबरहरूमा पीड़ित मध्ये धेरै भारतमा उपचार गराउन आएका विदेशी नागरिक र उनीहरूलाई हेरविचार गर्न आएका तिनका आफन्त रहेको जनाइएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच आज भारतको राजधानी नयाँ दिल्लीमा भेटवार्ता भएको छ। भेटबारे सामाजिक सञ्जालमा एउटा पोस्ट गर्दै प्रधानमन्त्री मोदीले एक साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने लामिछानेको चाहनालाई स्वागत गर्ने र त्यसमा आफू पूर्ण रूपमा सहमत रहेको जनाएका छन्। लामिछानेले पनि मोदीसँगको कुराकानीलाई रचनात्मक भनेका छन्। एक रिपोर्ट। भारतीय प्रधानमन्त्री मोदीको दल भारतीय जनता पार्टी भाजपाको निम्तोमा दिल्ली पुगेका रासोपा सभापति लामिछाने र उनीबीच झण्डै एक घण्टा लामो छलफल भएको बताइएको छ। औपचारिक भेटवार्ता सम्पन्न भएपछि दुई नेताबीच केही समय अनौपचारिक सम्वाद पनि भएको। लामिछानेसँगै दिल्ली पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नेता एवं सांसद दीपक बोहराले जानकारी दिए। उक्त भेटवार्तामा उठेका विषयबारे उनले बीबीसीसँग भने,
1: नेपालको हाइड्रो एयरपोर्ट सीमाका विषय अन्य नेपाल भारतसँग जोडिएका सबै विषयमा हामी छलफल गर्छौँ, लिस्ट बनाउनुहोस्, तपाईँहरू ल्याउनुहोस्, त्यसको डेडलाइन एउटा बनाऊ, उच्च प्राथमिकतामा छ त्यो कामहरू मेरो लागि भन्नुभयो भारतको प्रधानमन्त्री। उहाँले भन्नुभयो म नेपाल गए पहिलोचोटि प्रधानमन्त्री भएपछि 20 वर्षपछि मैले सदनमा बोलेको थिएँ, 1 घण्टाको बाटो छ तर आते आते 20 वर्ष लग गए भनेको उहाँले सम्झिनु भयो र भन्नुभयो म आउँछु नेपाल भ्रमणमा, नेपालसँगका हुने हरेक विषयमा त्यो सबैमा हामी काम गर्न तयार छौँ। पटक पटक यो चिज पार्टी सभापति रवि लामिछानेलाई भन्नुभयो।
0: दुई देश बीच आपसी हित र सरोकारका विषयमा भएको छलफललाई आगामी दिनमा सम्बन्धित सरकारी संयन्त्र र विभिन्न तहका निकाय मार्फत अघि बढाइने नेता बोहराले बताए।
1: लगत्तै हाम्रो परराष्ट्र मन्त्री शिशिर खनालको भारत भ्रमण तय भएको छ। परराष्ट्र मन्त्री आउँदै गर्दाखेरि हाम्रा कन्सर्नका विषयहरू के हुन्, हाम्रा प्राथमिकताका विषय के हुन्, हामीले गर्नुपर्ने कामहरू भारतसँगको सहकारीमा के बाँकी छन्, के अधुरा छन्, ती सबै कामका विषयमा चेकलिस्ट बनाएर हामीले गर्ने भन्ने चिजमा अब विवाद रहेन। र भनौँ न ब्युरोक्रेसीले गर्नुपर्ने चिज, परराष्ट्र मन्त्री स्तरमा हुनुपर्ने चिज, सरकारले गर्नुपर्ने चिजहरू हामीले अगाडि बढायौँ भने त्यो कामहरू हुन्छ।
0: कतिपय कूटनीतिज्ञहरूले रासोपा सभापतिको भारत भ्रमणले नेपाल भारत सम्बन्धमा विश्वासको वातावरण थप मजबूत बनाएको टिप्पणी गरेका छन्। भारतका लागि नेपालका पूर्व राजदूत शंकर शर्माले यस्ता उच्चस्तरीय भेटघाटले लामो समयदेखि थाँतिरहेका द्विपक्षीय विषयलाई पुनः अघि बढ़ाउन सक्ने अवसर सृजना गर्न सक्ने बताए।
4: दुवै देशको बीचमा विश्वास बढ़ेको बेलामा मलाई लाग्छ दुई तीनवटा कुराहरू जुन अलिकति गाह्रो तर हुन सक्ने सम्भावना भएका ठूलो आयोजनाको कुरा गर्दा पञ्चेश्वर आयोजनाहरू भयो, यो हवाई मार्ग दिने कुराहरू भयो, यस्ता कुराहरू चाहिँ अलि अगाडि बढ्न सक्लन् यही बेलामा हो गर्ने होइन। अब कति कुराहरू होला तिनीहरू चाहिँ अब वार्ताबाट शुरूआत हुन सक्ला, जस्तो चाहिँ सीमाको विषयमा कुराहरू मात्रै शुरू हुन सक्यो भने पनि मलाई लाग्छ त्यसलाई एउटा राम्रो संकेतको रूपमा लिनुपर्छ।
0: सोमबार 5 दिने भारत भ्रमणमा निस्किएका लामिछाने परिवर्तित राजनैतिक परिदृश्यमा नेपालबाट भारत भ्रमण गर्ने वरिष्ठतम नेता हुन्। अब अर्को विषय, सुस्ता क्षेत्रको नारायणी नदी किनारमा नेपालले निर्माण गरिरहेको तटबन्धको काममा भारतीय पक्षबाट रोक लगाइएको स्थानीय निकायका अधिकारीहरूले बताएका छन्। सिंचाई तथा जलस्रोत आयोजना चितवन मार्फत भइरहेको निर्माण कार्यलाई भारतीय सीमा सुरक्षा बलले विवादित क्षेत्रसँग सम्बन्धित विषय भन्दै दुवै देशबीच सहमति नभएसम्म अघि नबढ़ाउन भनेको जनाइएको छ। सुनौ बुटवलबाट माधव नेपालको रिपोर्ट।
5: प्रधानमन्त्री भारेन्द्र शाहले प्रतिनिधि सभामा सांसदहरूले उठाएको प्रश्नको जवाब दिने क्रममा भारतले मात्र होइन नेपालले पनि भारतको जग्गा मिचेको जानकारी आफू प्रधानमन्त्री भएपछि पाएको बताएका थिए। त्यस लगतै भारतीय पक्षले सुस्तामा तटबन्धको निर्माणमा रोक लगाएको सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायले बताए।
6: चाहे उहाँ बोलेर रोको कि रोक्ने समय उसको त्यही थियो थाहा भएन, प्रधानमन्त्री पनि बोल्ने, पुलिस इन्डियन पुलिस आएर पनि रोक्ने भयो।
5: सुस्ताको सीमालाई लिएर नेपाल र भारतबीच लामो समयदेखि विवाद हुँदै आएको छ। जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीका अनुसार नेपाल स्थित सशस्त्र प्रहरी बल र भारत बिहार राज्य अन्तर्गत पश्चिम चम्पारणका एसएसपीको नेतृत्वमा आएको भारतीय सुरक्षा बलको संयुक्त टोलीले जेठ 17 गते संयुक्त रूपमा सुस्ताको सीमा अनुगमन गरेको थियो। यो संयुक्त सीमा अनुगमन नियमित भएको पश्चिम नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी पोषण राज भण्डारीले बताए। यस क्रममा नेपालले नारायणी किनारमा 132 मिटर लामो तटबन्ध निर्माण गर्न लागेको जानकारी राखेको भारतीय पक्षले विवादित क्षेत्रमा दुवै देशको सहमति बिना काम अगाडि नबढ़ाउन नेपालको सशस्त्र प्रहरी बल मार्फत नेपाल सरकारलाई कुरा राखेको राज भण्डारीले बताए।
7: सुस्ता क्षेत्रलाई चाहिँ अब दुवै देशको विवादित क्षेत्र मानेको कारणले त्यहाँ चाहिँ नयाँ पूर्वाधार निर्माणको काम गर्दा चाहिँ केन्द्रीय सहमतिको आधारमा हुँदा राम्रो भन्ने उनीहरूले चाहिँ भारतीय एसएसबीको तर्फबाट सशस्त्र प्रहरी बल मार्फत
5: तटबन्ध निर्माणको लागि दुई चरणमा ठेक्का लगाएको आयोजनाको पहिलो चरणको काम यही असार मसान्तसम्म सक्ने गरी सम्झौता भएको बताइएको छ। पहिलो तटबन्धलाई जोड्ने गरी बनाउन लागि 132 मिटर थप तटबन्ध बनाउन लाग्दा भारतीय सहमति बिना नबनाउन आग्रह गरेको बताइएको छ। तर भारतीय पक्षले तटबन्ध बनाउन नदिएको ठाउँ विवादित नभएर नेपालकै भएको सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायले बताए।
6: त्यो जग्गा 22 सालमा महेन्द्र राजाले भूभू सैनिक राखेर बाँडेर पूजा पनि दिएको जग्गा हो।
5: सन् 1816 सुगोली सन्धिका अनुसार नेपाल र भारतको अन्तर्राष्ट्रिय सीमा नवलपरासीमा नारायणी नदी हो। सीमाविदहरूका अनुसार पहिले सुस्ता गाउँ नारायणी नदीको पश्चिम किनारमा थियो, तर समय समयमा नारायणी नदीमा आएको बारीले धार परिवर्तन गरी पश्चिमतर्फ च्याम्दा अहिले सुस्ता नारायणी नदीको पूर्वमा पुगेको छ। अहिले सुस्तामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका चौकीहरू छन्। करिब 300 जति नेपाली घरधुरी छन्। नेपाली र भारतीयहरूले चर्चेको बाहेक करिब 2000 बिघा जग्गा खाली छ, जुन जग्गा आफ्नो भएको भन्दै नेपाल र भारत सरकारले वर्षौं अगाडिदेखि दावी गर्दै आएका छन्। माधव नेपाल, बीबीसी बुटवल।
0: अब अर्को प्रसंग, अबको केही सातामै एल निन्यो भनिने विशिष्ट मौसमी गतिविधि शुरू हुने र त्यसले संसारका धेरै ठाउँमा थप विषम मौसम निम्त्याउने हालै विश्व मौसम संगठनले चेतावनी दिएको छ। नेपाल र समग्र दक्षिण एसियामा मनसूनको याम शुरू हुँदै गर्दा एल निन्योले त्यसलाई कमजोर पारिदिन सक्ने प्रक्षेपण गरिएका छन्। यसै सन्दर्भमा हामीले त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका प्राध्यापक दीपक अर्याललाई सम्पर्क गरी नेपालमा एल निन्योको सम्भावित प्रभाव बारे प्रश्न गरेका छौं।
8: अब केही दिनपछि मनसून आउँदैछ। यो मनसूनमा एल निन्योको इफेक्ट भनेको चाहिँ कम पानी पर्छ। हाम्रो प्रेडिक्सन चाहिँ पहिलो चरण जुन र जुलाईको मिडसम्म चाहिँ अत्यन्त थोरै पानी पर्छ। एभरेज जति पानी पर्नुपर्ने थियो त्यो पानीभन्दा धेरै कम गर्छ, जसले गर्दाखेरि हाम्रो एग्रिकल्चर सेक्टरमा चाहिँ इफेक्ट गर्छ। र जुलाईको मिड पछि चाहिँ एकदम ठुलो पानी वर्षा हुने सम्भावनाहरू रहन्छ। सबै क्षेत्रमा नपरिकन ठाउँ ठाउँमा घनघोर वर्षाको कारणले गर्दाखेरि ल्यान्डस्लाइडहरू, पहिरो जाने, बाढी आउने पनि हुन्छ। हामीले 24 पनि प्रेडिक्सन राइट प्रेडिक्सन दिएका छौँ। 24 चाहिँ धेरै जस्तो मानिसहरूले चाहिँ यो प्रेडिक्सनलाई त्यति ख्याल गर्नु भएन र धेरै ठुलो धनजनको क्षति भयो। 25 चाहिँ बढी सतर्क हुनुभयो, त्यसकारण अब 26 झनै सचेत हुनुहुन्छ होला।
9: भनेपछि तपाईँले भनेको कुरा सुन्दाखेरि चाहिँ आम मानिसले चाहिँ यो कम पानी पर्छ भन्ने एल निन्योको प्रभाव परे पनि कुनै बेलामा चाहिँ फेरि ठुलो पर्न सक्छ है भनेर सचेत चाहिँ दुवै किसिमबाट हुनु पर्यो।
8: कम पानी पर्नु राम्रो होइन, तर धनजन र उसको लागि चाहिँ कम पानी पर्दाखेरि त्यस्तो क्षति हुँदैन। पानी नपर्दाखेरि हुने अर्को डिजास्टर के भनेको
9: कृषिमा पर्छ,
8: एग्रिकल्चर सेक्टर सातै जान्छ, जलविद्युतको क्षेत्रहरू पनि सबै सातै जान्छ पानी कम पर्दिने बित्तिकै।
9: अनि यो जुन एल निन्यो भनेको छ यसपालि त अझ त्यो पनि शक्तिशाली भएर सुपर एल निन्यो हुन्छ भनेका छन्, त्यो भनेको चाहिँ के हो, त्यो खास हुने के हो?
8: समुद्रको सतहको यो तापक्रम चाहिँ जति पहिला बढ्थ्यो त्यो भन्दा सुपर एल निन्योमा चाहिँ झनै बढ्छ भन्ने कुरा हो।
9: एल निन्यो विगतमा पनि भएको थियो, त्यो बेलामा पनि नेपालमा यस्तै खालका देखा परेको थियो असर?
8: विगतमा पनि ड्राई, धेरै वर्ष ड्राई छ। जुन जुन खाल एल निन्यो छ त्यो बेलामा चाहिँ हाम्रो ड्राई पिरियड चाहिँ बढी छ। यो चाहिँ दिन यो मनसुनको समयमा चाहिँ ड्राई भइरहेको चाहिँ अवस्था छ।
0: उनी थिए त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका प्राध्यापक दीपक अर्याल, साथी संजय ढकालसँग कुरा गर्दै। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, अमेरिका र इरान बीच ताजा तनावका विवरणमाझ तेहरानले गरेको ड्रोन हमलामा एकजनाको ज्यान गएको र कयौं घाइते भएको कुवेतले जनाएको छ। इरानले अमेरिकाले होर्मुज जलमार्गमा एउटा तेल ट्याङ्करमाथि हमला गरेको भन्दै आफूले मध्यपूर्वका अमेरिकी सैनिक अखडाहरूमा आक्रमण गरेको प्रतिक्रिया दिएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट सुन्नुहोस्।
3: स्थानीय अधिकारीहरूले कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा भएको इरानी ड्रोन हमलामा एकजनाको ज्यान गएको र 60 भन्दा बढी घाइते भएको जनाएका छन्। कुवेतको रक्षा मन्त्रालयले यसलाई आपराधिक इरानी अतिक्रमण भनेको छ भने त्यहाँको विदेश मन्त्रालयले कूटनीतिक मिशनहरूमा पनि क्षति पुगेको जनाएको छ। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोरले अमेरिकाले इरानी तेल ट्याङ्कर र केसम टापुमा रहेको दूरसञ्चार टावरमा गरेको हमलाको बदलामा ती आक्रमण गरिएको जनाएको छ। त्यसअघि अमेरिकाले आत्मरक्षाका लागि इरानमाथि आक्रमण गरेको भन्दै कुवेत र बहरेनमा प्रहार गरिएका क्षेप्यास्त्रलाई निस्तेज बनाइएको जनाएको थियो। तेहरानले कुवेतमा 2 र बहरेनमा 3 क्षेप्यास्त्र प्रहार गरेको अमेरिकी सेनाले बताएको थियो। यसअघि अमेरिकी सेनाको सेन्टकमले इरानतर्फ यात्रा गरिरहेको एउटा खाली तेल ट्याङ्करलाई प्रहार गरी निष्क्रिय पारेको जनाएको थियो। त्यसलाई उसले 13 अप्रेलमा शुरू भएको होर्मुजको जलमार्गमा वाशिङटनको नौसेना नाकाबन्दीको एक भागको रूपमा औल्याएको थियो। पछिल्लो द्वन्दले धर्मराउँदो अवस्थामा देखिएको अमेरिका इरान युद्ध विराममाथि थप प्रश्नहरू खडा गरेको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: तपाई यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: यति बेला रातिको 9 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: नमस्कार, राति 9 बजेको अनुभव हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 MHz अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। फिर्की खोला अतिक्रमण हटाउने अभियानमा महानगरको जोड़, ढल व्यवस्थापन गर्न 10 दिने अल्टिमेटम। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रपा सभापति रवि लामिछानेको भेट। दुवै देशले विकास कूटनीतिको नयाँ युगलाई आत्मसात गर्नुपर्नेमा जोड़। तत्काल नेतृत्व नछाड्ने एमाले अध्यक्ष ओलीको घोषणा। पार्टीलाई सफलताको मार्गमा डोराएर मात्रै विधिसम्मत ढंगले विश्राम लिने उल्लेख। कार्यसूचीमा नै प्रवेश नगरी राष्ट्रिय सभा बैठक स्थगित। प्रधानमन्त्री शाहले दिएको अभिव्यक्ति फिर्ता लिनुपर्ने सांसदहरूको माग। प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिको गण्डकी प्रदेश सभा सदस्यको चर्को विरोध। 1 इन्च पनि जमीन नमिचियोस् भनेर संकल्प प्रस्ताव ल्याउनु माग। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न फ्लाई दुवै इच्छुक। 6 घण्टा लामो प्राविधिक निरीक्षण। दिल्लीको एक होटलमा आग लागि, कम्तीमा 21 जनाको ज्यान गयो। कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण। र गान्धुकमा आयोजित अन्नपूर्ण म्याराथनमा दलबहादुर र मंजु तथा उत्तरी मोडामा आयोजित दोस्रो अन्नपूर्ण हेरजोग दौड़मा रमेश र सुनसरी च्याम्पियन। एसीसी महिला प्रिमियर कप क्रिकेटमा कतारलाई हराउँदै नेपालको विजयी शुरूआत। पोखरा महानगरपालिकाले फिर्की खोलाको खोलाघर सफाई तथा संरक्षण अभियानलाई तीव्रता दिँदै खोलाघरभित्र रहेका संरचना हटाउने, ढल व्यवस्थापन गर्ने तथा भविष्यमा मापदण्ड विपरीत निर्माण रोक्न नगरवासीलाई आग्रह गरेको छ। महानगरपालिकाले बुधबार अत्यन्त जरूरी सूचना जारी गर्दै वडा नम्बर 18 को अन्धेरीकुनादेखि वडा नम्बर 6 को गाईघाटसम्म फैलिएको फिर्के खोलाको खोलाघर क्षेत्रमा रहेका स्थायी तथा अस्थायी गरी 160 वटा संरचना हटाइएको जनाएको छ। उक्त संरचना हटाउने कार्यमा सहयोग पुर्याउने सम्पूर्ण महानगरवासीप्रति महानगरपालिकाले धन्यवाद व्यक्त गरेको छ। महानगरपालिकाका अनुसार खोलाघर क्षेत्रमा रहेका केही संरचना आंशिक रूपमा मात्रै हटाइएका छन्। ती संरचनाका धनी तथा सम्बन्धित संस्था व्यक्तिहरूले लिखित प्रतिबद्धता जनाइसकेको अवस्थामा तोकिएको समयभित्र बाँकी संरचना आफै हटाउन आग्रह गरिएको छ। संरचना हटाउने क्रममा निस्किएको भग्नावशेष व्यवस्थापन तथा सफाईको लागि महानगरपालिकाले एक्सकाभेटर, जेसीबी लगायतका उपकरणसहित प्राविधिक टोली र महानगरीय प्रहरी बल परिचालन गरेको जनाएको छ। यो अभियानलाई सफल बनाउन विगतमा जस्तै नगरवासीको साथ र सहयोग आवश्यक रहेको महानगरको भनाइ छ। महानगरपालिकाले कतिपय स्थानबाट सिधै फिर्के खोलामा ढल मिसाउने गरिएको पाइएको भन्दै त्यस्तो कार्य तत्काल रोक्न निर्देशन दिएको छ। सूचना अनुसार सम्बन्धित व्यक्ति वा संस्थाले 10 दिनभित्र मापदण्ड बाहिरको जग्गामा सेफ्टी ट्याङ्की तथा सोकपीठ निर्माण गरी खोलामा ढल विसर्जन गर्ने कार्य बन्द गर्नुपर्नेछ, अन्यथा कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने महानगरपालिकाले चेतावनी दिएको छ। महानगरपालिकाले नगरवासीको हितलाई ध्यानमा राख्दै भवन तथा पूर्वाधार निर्माण मापदण्ड 2080 मार्फत फिर्के खोलाको मापदण्ड 10 मिटरबाट घटाएर 6 मिटर कायम गरिएको जानकारी दिएको छ। साथै 6 मिटर मापदण्डभित्र कुनै पनि नयाँ संरचना निर्माण नगर्न तथा नगराउन अनुरोध गरिएको छ। महानगरपालिकाले फिर्की खोलाको मापदण्डभित्र निर्माण भएका संरचनाको अवस्था, व्यवस्थापनका उपाय तथा प्रस्तावित फिर्के खोला कोरिडोर निर्माण परियोजनाबारे विस्तृत जानकारी चाँडै सार्वजनिक गरिने जनाएको छ। फिर्के खोला संरक्षण, वातावरणीय सुधार तथा फेवातालको दीर्घकालीन संरक्षणको लागि सञ्चालन गरिएको यो अभियानलाई महानगरपालिकाले निरन्तरता दिने बताएको छ। यसैबीच फिर्के खोलाको खोलाघरमा निर्माण भएको विद्यालय भवन नहटाउन माग गर्दै लिटिल स्टेप स्कूल पोखराले सम्मानित सर्वोच्च अदालतमा दायर गरेको मुद्दा फिर्ता गर्ने सहमति भएको छ। विद्यालय प्रशासन र पोखरा महानगरपालिका बीच भएको छलफलपछि विद्यालयले मुद्दा फिर्ता लिनुको साथै खोलाघरभित्र रहेको मुख्य भवनसहितका सम्पूर्ण संरचनाहरू पूर्ण रूपमा हटाउने प्रतिबद्धता जनाएको मेयर धनराज आचार्यले जानकारी दिनुभएको छ। विद्यालय सञ्चालनको लागि आवश्यक नयाँ भवन निर्माण प्रक्रियामा नक्सापास लगायतका कानूनी तथा प्रशासनिक कार्यलाई प्राथमिकताका साथ अगाडि बढ़ाउन पोखरा महानगरपालिकाले आवश्यक सहजीकरण गर्ने सहमति भएको उहाँले खुलाउनु भएको छ। महानगरपालिकाले उक्त सहमतिले फिर्के खोला संरक्षण अभियानलाई थप प्रभावकारी बनाउनुको साथै कानूनी शासन, वातावरणीय संरक्षण र शैक्षिक संस्थाको दिगो व्यवस्थापन बीच सन्तुलन कायम गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ। यो सहमतिसँगै फिर्के खोला अतिक्रमण हटाउने अभियानमा थप सकारात्मक वातावरण सृजना भएको महानगरपालिकाको भनाइरहेको छ। भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रसभाका सभापति रवि लामिछानेले नेपाल भारत सम्बन्धलाई विकास कूटनीतिको नयाँ युगतर्फ अघि बढ़ाउनुपर्ने बताउनु भएको छ। नयाँ दिल्लीमा आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तापछि सभापति लामिछानेले भारत सरकारसँग मिलेर काम गर्न राष्ट्रसभा उत्सुक रहेको बताउनुभयो। उहाँले प्रधानमन्त्री मोदीसँगको भेटवार्ताका विषयमा सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ। प्रधानमन्त्री मोदीज्यूसँगको एक घण्टा लामो सम्वाद अति नै खुशीको क्षण रह्यो। नेपाल र भारतले विकास कूटनीतिको नयाँ युगलाई आत्मसात गर्नुपर्छ भन्ने उहाँको दृष्टिकोणमा मेरो पूर्ण ऐक्यबद्धता छ, लामिछानेले लेख्नु भएको छ। सभापति लामिछानेले दुई देशबीचको साझा सभ्यतामा केन्द्रित भएर आपसी विश्वास र प्रगतिको जगमा नयाँ साझेदारी निर्माण गर्न सकिने पनि उल्लेख गर्नुभएको छ। यस अगाडि मोदीले छिमेकी पहिला नीति अन्तर्गत नेपाल भारतको प्राथमिक साझेदार भएको बताउनु भएको थियो। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि पार्टीको नेतृत्व गरिरहने र चुनौतीहरूको सामना गर्ने गरेरै अगाडि बढ़ने बताउनु भएको छ। आजदेखि शुरू भएको पार्टीको सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा सम्बन्धी दुई दिने कार्यशालामा उहाँले आफ्नो स्वास्थ्यमा पूर्ण सुधार आएको जानकारी दिँदै पार्टीलाई सफलताको मार्गमा डोर्याएर मात्र विधिसम्म ढंगले विश्राम लिने उल्लेख गर्नुभयो। अध्यक्ष ओलीले पार्टीभित्र अनुकूल परिस्थितिमा उत्साहित हुने र प्रतिकूल समयमा जिम्मेवारीबाट पन्छिने प्रवृत्तिको आलोचना गर्नुभयो। विगत केही समयदेखि स्वास्थ्यको कारण कार्यकर्ता र नागरिकको बीचमा सघन रूपमा पुग्न नसकेको स्वीकार गर्दै उहाँले अब आफू पूर्ण स्वस्थ भएको र सक्रिय रूपमा सार्वजनिक गतिविधिमा फर्कने बताउनुभयो। आफ्नो नेतृत्वको विषयमा चर्चा गर्दै ओलीले महाधिवेशनलाई आफूलाई प्रधानमन्त्री बन्नको लागि मात्र नभई संघर्षको नेतृत्व गर्न अध्यक्ष चुनिएको स्मरण गराउनु भएको छ। अध्यक्ष ओलीले राजनैतिक दल र नागरिक बीचको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्ने पनि बताउनु भएको छ। सांसदहरूको विरोधको कारण राष्ट्रसभाको आजको बैठक कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा बैठकमा दिनुभएको नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति फिर्ता लिनुपर्ने माग राख्दै विपक्षी दलले विरोध गरेपछि बैठक अवरूद्ध भएको हो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पटक पटक आफ्नो आसनमा बस्न आग्रह गरे पनि सांसदहरूले नमानेपछि बैठक आउँदो 26 गते मंगलबार दिउँसो 1 बजेसम्मको लागि स्थगित गर्नुभएको हो। बैठकमा बजेट माथि छलफल गर्ने कार्यसूची थियो। यसअगाडि हिजो प्रतिनिधि सभाको बैठक पनि विपक्षीको अवरोधको कारण सोमबारसम्मको लागि स्थगित भएको थियो। प्रधानमन्त्री शाहले जेठ 17 गतेको प्रतिनिधि सभा बैठकमा सांसदहरूसँगको प्रश्न उत्तरमा सांसदको प्रश्नको जवाब दिने बेलामा नेपालले पनि भारतको सीमा मिचेको बताउनु भएको थियो। उहाँको त्यो भनाईको विरोध हुँदै आएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको भूमि मिचेको भनी दिएको अभिव्यक्तिको गण्डकी प्रदेशसभामा तीव्र विरोध भएको छ। बुधबार बसेको बैठकको सुन्ने समयमा बोल्दै सदस्यहरूले प्रधानमन्त्रीको भनाई राष्ट्रघाती र लज्जास्पद भएको भन्दै तत्काल फिर्ता लिएर माफी माग्न माग गरेका छन्। उनीहरूले देश गम्भीर भू राजनैतिक संकटमा रहेको बेला जिम्मेवार पदमा बसेको व्यक्तिले प्रमाणविहीन कुरा बोलेर राष्ट्रियतामाथि आँच पुर्याएको आरोप लगाएका छन्। बैठकमा रेशम जुगजालीले संघीय संसदको प्रश्न उत्तर कार्यक्रममा प्रधानमन्त्रीले नेपालले पनि भारतको सीमा मिचेको भनी दिएको अभिव्यक्तिप्रति गण्डकी प्रदेशसभाले खेद प्रकट गर्नुपर्ने प्रस्ताव गर्नुभयो। उहाँले सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालय र संसद भवन जलाएर सत्तारूढ़ गरेको र सत्तारूढ़ दलका सभापति भारत भ्रमणमा जाने अघिल्लो दिन यस्तो अभिव्यक्ति आउनु योजनाबद्ध भएको बताउनुभयो। जुगजालीले राष्ट्रिय स्वतन्त्र पार्टी र प्रधानमन्त्रीले आम देशको नाममा माफी माग्न जरूरी रहेको र केही युट्यूबहरू सीमा क्षेत्रमा गएर प्रधानमन्त्रीको कुरालाई प्रमाणित गर्न लाग्नुले देश गम्भीर संकटतिर धकेलिएको संकेत गरेको बताउनुभयो। यसै गरी लीलबहादुर थापा मगरले राष्ट्रियता नेपालीको प्राण र स्थान भएको उल्लेख गर्दै 17 गते प्रधानमन्त्रीबाट बोलिएको शब्दप्रति खेद प्रकट गर्नुभयो। उहाँले गण्डकी प्रदेशले 1 इन्च पनि जमीन नमिचियोस् भनेर संकल्प प्रस्ताव ल्याउनको लागि हार्दिक अनुरोध गर्नुभयो। सदस्य सुधीर कुमार पौडेलले प्रधानमन्त्रीको भनाईलाई लज्जास्पद र राष्ट्रघाती संज्ञा दिँदै नेपालले भारतको कुन ठाउँको जग्गा मिचिएको हो त्यसको प्रमाण सार्वजनिक गर्न चुनौती दिनुभयो। उहाँले राष्ट्रिय झण्डा ओढेर राष्ट्रका धरोहर जलाउने शक्तिबाट अहिले झण्डामाथि विश्वासघात भएको बताउनुभयो। सदस्य कुसुम बुढापुनले प्रधानमन्त्रीको अभिव्यक्ति तथ्यहीन र राष्ट्रहित विपरीत रहेको भन्दै त्यसलाई अविलम्ब खारेज गर्न माग गर्नुभयो। दमयन्ती रूचालले प्रधानमन्त्रीले राष्ट्रलाई संकट पर्ने गरी दिएको अभिव्यक्ति अराजनीतिक भएको बताउनुभयो। उहाँले नेपालले अतिक्रमण गरेको क्षेत्र प्रमाणसित देखाउन चुनौती दिँदै सदनबाटै नेपाली जनता समक्ष माफी माग्नुपर्ने अडान राख्नुभयो। सदस्य देवका पहाड़ी त्रिपाठीले नेपालले पनि धेरै स्थानमा भारतको जग्गा मिचेको छ भन्ने भनाईले नेपालीको भावनामा चोट पुर्याएको र प्रधानमन्त्रीले सार्वजनिक रूपमा क्षमायाचना गर्नुपर्ने बताउनुभयो। सदस्य सीता कुमारी सुन्दासले चुच्चे नक्सा सार्वजनिक भइसकेको अवस्थामा नेपालले भारतको भूमि मिचेको भन्नु आपत्तिजनक भएको बताउनुभयो। यस्तो संवेदनशील विषयमा बोल्ने प्रधानमन्त्रीले माफी माग्नुपर्ने उहाँले बताउनुभयो। बैठकमा महेश भट्टराईले राज्यको आधिकारिक अडानभन्दा बाहिर गएर आएको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमान कमजोर बनाउने बताउनुभयो। उहाँले 3 करोड़ जनताको नेतृत्व गर्ने कार्यपालिका प्रमुख अझ स्पष्ट र दृढ़ हुनुपर्नेमा जोड़ दिनुभयो। जनसरकारको अन्य मुद्दामा बोल्दै बिन्दु पौडेलले नवलपुरका किसानले उत्पादन गरेको धान 2 वर्षदेखि बिक्री नभएको समस्या राख्नुभएको थियो। उहाँले प्रदेश सरकारले उचित रेट तोकेर धानको व्यवस्थापन गर्नुपर्ने र मिल सञ्चालकहरूले आफ्नै प्रदेशको उत्पादन लिनुपर्ने नीति तय गर्न माग गर्नुभयो। फडेन्द्र देवकोटाले गोर्खाको दरौंदी करिडोरमा चैते धानमा पहेँलो रोग लागेर पूरै सखा भएको जानकारी दिँदै किसानलाई क्षतिपूर्तिको प्याकेज दिन आग्रह गर्नुभयो। यस्तै मित्रलाल बसियालले पर्वतको महाशिला गाउँपालिकामा प्रत्येक वर्ष चट्याङ लागेर मानिसको मृत्यु भइरहेको भन्दै तत्काल अर्थिङको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो। प्रकाश बरालले कास्कीको भुम्दीदेखि स्याङ्जाको फेरीखोलासम्मको सड़क अलपत्र परेको र 50 लाख रूपियाँ विनियोजन भए पनि मरमत शुरू नभएकोमा ध्यान आकर्षण गराउनुभयो। श्यामराजा महतले बजेटमा एक घर एक धारा र सिंचाईलाई प्राथमिकता दिन आग्रह गर्नुभयो। उहाँले अलपत्र सड़क सम्पन्न गर्नुपर्ने र एक वडा एक कृषि सड़कलाई बहुवर्षीय योजनामा लैजानुपर्नेमा जोड़ दिनुभयो। नन्दगला दमै नेपालीले पोखरामा गुड्ने राइड सेयरिङमा उपभोक्ता ठगिएको गुनासो गर्नुभयो। उहाँले म्यापमा 150 रूपियाँ देखाउने स्कूटरले 300 र 280 देखाउने ट्याक्सीले 400 रूपियाँ लिने गरेको भन्दै प्रभावकारी नियमनको माग गर्नुभयो। निर्मला थापाले कर्मचारीको तलबमान वृद्धिसँगै भूपराष्ट्र सेवकहरूको पेन्सन र स्वास्थ्य सेवामा पनि समय अनुकूल समीक्षा गर्न सरकारसँग माग गर्नुभयो। शून्य समयमा उठाइएका सवालमा सम्बन्धित मन्त्रीले एक साताभित्र सदन मार्फत सम्बोधन गर्नुपर्ने प्रावधान छ। पोखरा महानगरपालिकाले पोखरा बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन दलित तथा सुकुम्बासी परिवारको स्थानान्तरणको लागि जग्गाको खोजी गरिरहेको छ। जेठ 12 गते गठित जग्गा व्यवस्थापन समितिले महानगरभित्रका विभिन्न वडामा पुगेर सम्भावित जग्गाको स्थलगत अध्ययन गरिरहेको समितिका संयोजक वडा नम्बर 17 का वडा अध्यक्ष राधिका साई योगीले बताउनु भएको छ। महानगरपालिकाले वडा अध्यक्ष योगीको संयोजकको दलमा 7 सदस्यीय जग्गा व्यवस्थापन समिति गठन गरेको छ। समितिको सदस्यमा वडा नम्बर 9 का अध्यक्ष दिपेन्द्र मर्सानी, वडा नम्बर 19 का अध्यक्ष तरुण, वडा नम्बर 15 का अध्यक्ष तोरण बानिया, वडा नम्बर 14 का अध्यक्ष बोध बहादुर कार्की, वडा नम्बर 25 का कार्यवाहक अध्यक्ष धना पोखरेल, महानगरको नापी शाखाका प्रमुख सीधा कार्की र प्रशासन महाशाखाका प्रशासकीय अधिकारी टीकाराम बजगाई रहनु भएको छ। 10 कार्यदिनभित्र जग्गाको अध्ययन तथा स्थलगत खोज गरी महानगरमा प्रतिवेदन पेश गर्ने गरी समितिलाई जिम्मेवारी तोकिएको महानगरपालिकाले जनाएको छ। महानगरले बसपार्क क्षेत्रको अतिक्रमित जग्गा खाली गराई आधुनिक सुविधा सम्पन्न बसपार्क बनाउने योजना अगाडि सारेको छ। बसपार्कको जग्गामा 572 सुकुम्बासी तथा भूमिहीन परिवार बसोबास गर्दै आएका छन्। महानगरपालिकाले बसपार्कको जग्गामा रहेका सुकुम्बासी तथा भूमिहीन परिवारको लगत छानबिन तथा सत्य तथ्य पहिचानको कामलाई पनि अगाडि बढ़ाएको छ। वास्तविक सुकुम्बासीलाई अन्यत्र स्थानान्तरण गरी बसपार्कको अतिक्रमित जग्गा खाली गराउने तयारीमा महानगरपालिका लागि परेको छ। महानगरपालिका र पोखरा उपत्यका नगर विकास समितिले बसपार्क क्षेत्रभित्र रहेका पसल लगायत सबै संरचना हटाउन सार्वजनिक रूपमा सूचना जारी गरिसकेको छ। एजेट 10 गते पोखरा उपत्यका नगर विकास समितिले सूचना जारी गरी 15 दिनभित्र त्यस्ता संरचना खाली गर्न निर्देशन दिएको थियो। समितिले पोखरा घरदेखि सेतीपुलसम्म पृथ्वी राजमार्गदेखि दक्षिण, विमानस्थलदेखि उत्तर र पूर्वमा सेती नदी क्षेत्रमा निर्माण गरिएका पसल कबल लगायत संरचना हटाई पोखरा बसपार्क निर्माणको प्रक्रियामा सघाउन सूचित गरेको हो। तोकिएको अवधिभित्र संरचना नहटाएमा समिति आफैले हटाउने र सोक्रममा लाग्ने लागत समेत सम्बन्धित व्यक्ति तथा संस्थाबाट असुल पर गरिने जनाइएको छ। विक्रम सम्मत 2032 बसपार्क निर्माणको लागि 205 रो पनि जग्गा अधिग्रहण गरिए पनि अहिलेसम्म पोखरामा व्यवस्थित बसपार्क बन्न सकेको छैन। पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको उक्त जग्गा अतिक्रमण परेर अहिले करिब 60 रो पनि क्षेत्रफलमा सीमित रहेको महानगरपालिकाले जनाएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि निर्णायक पहल शुरू भएको छ। संयुक्त अरब इमिरेट्सको प्रख्यात वायुसेवा कम्पनी फ्लाई दुबईका जोखिम व्यवस्थापन सम्बन्धी उपाध्यक्ष एड्रियन लुकास सहितको प्राविधिक टोलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको विस्तृत स्थलगत निरीक्षण र उच्चस्तरीय छलफल गरेको छ। लुकास नेतृत्वको टोलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निर्वलासहित विमानस्थलको प्राविधिक टोलीसँग 6 घण्टा लामो गहन छलफल र स्थलगत निरीक्षण गरेको छ। सो क्रममा विमानस्थलको धावन मार्ग, सुरक्षा प्रणाली, प्राविधिक पूर्वाधार र उडान सञ्चालनका विविध पक्षहरूको सूक्ष्म अध्ययन भएको टोलीले बताएको छ। निरीक्षण पश्चात टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग पनि विशेष भेटघाट गरेको छ। भाइस प्रेसिडेन्ट लुकासले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित अन्तर्राष्ट्रिय उडानको लागि प्राविधिक र सुरक्षाका हिसाबले पूर्ण रूपमा सुरक्षित र सक्षम रहेको प्रतिक्रिया दिनुभएको छ। विमानस्थलको पूर्वाधार र तयारीले आफू निकै प्रभावित भएको उल्लेख गर्दै उहाँले फ्लाई दुबई पोखरा दुबई दैनिक सीधा उडान सुचारू गर्न इच्छुक रहेको बताउनु भएको छ। भाइस प्रेसिडेन्ट लुकासले पोखराबाट अन्तर्राष्ट्रिय उडान शुरू गराउन र उडान मार्ग सहज बनाउन मेयर आचार्यले खेल्नुभएको समन्वयकारी भूमिका र निरन्तरको पहलको दमीको उच्च प्रशंसा गर्दै धन्यवाद समेत ज्ञापन गर्नुभएको छ। फ्लाई दुबई विश्वकी प्रतिष्ठित वायुसेवा कम्पनी इमिरेट्सको भगिनी सिस्टर एयरलाइन्स हो। फ्लाई दुबईले पोखराबाट उडान शुरू गर्नसाथ पोखराको कनेक्टिभिटी सिधै इमिरेट्सको वैश्विक सञ्जालसँग जोड़िनेछ। यसबाट पोखरा संसारका 300 भन्दा बढ़ी प्रमुख शहरहरूसँग सीधा पहुँचमा पुग्नेछ, जसले गर्दा युरोप, अमेरिका र अफ्रिकाका पर्यटकहरू दुवै हुँदै सहजै पोखरा आउन सक्नेछन्। यस उडानलाई मूर्त रूप दिनको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल, फ्लाई दुवै एयरलाइन्स कम्पनीका उच्च अधिकारी र उक्त कम्पनीका नेपाली प्रतिनिधिहरूसहित पोखरा महानगरका प्रमुख आचार्यको उपस्थितिमा पटक पटक उच्चस्तरीय बैठकहरू सम्पन्न भइसकेका छन्। लामो समयदेखिको निरन्तर प्रयास, छ घण्टा लामो प्राविधिक निरीक्षण र सरकारवाला बीचको गहन छलफलपछि अब छिट्टै नियमित उडानको मिति सार्वजनिक गर्ने तहमा पुगिएको मेयर आचार्यले जानकारी दिनुभएको छ। पोखरा महानगरपालिकाका प्रमुख आचार्यले फ्लाई दुबईको यो चासो र अहिलेसम्म भएको प्रगतिले पोखरेली जनता र पर्यटन व्यवसायहरूमा नयाँ उत्साह थपेको बताउनुभएको छ। पोखरालाई विश्व बजारसँग सीधा जोड्न फ्लाई दुबईको दैनिक उडान कोषेढुङ्गा साबित हुने प्रमुख आचार्यले उल्लेख गर्नुभएको छ। यो उडान सुचारू भएमा गण्डकी प्रदेशका नागरिकलाई वैदेशिक रोजगारी, व्यवसाय र भ्रमणका लागि काठमाडौँ धाउनुपर्ने बाध्यता अन्त्य हुनेछ भने मध्यपूर्वी देशहरू र संसारभरबाट सिधै पर्यटकहरू पोखरा भित्रिने बाटो खुल्ने विश्वास गरिएको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ राति 9 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस स्टेप बाई स्टेप मावि मासपार पोखरामा कक्षा 11 साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट विषयमा नयाँ भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू, जेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था,
2: अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन हुँदै आएको
1: सुविधा सम्पन्न कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, लाइब्रेरी आदि,
2: फुटसल, क्रिकेट, भलिबल, बास्केटबल र टेबल टेनिस आदि खेलको व्यवस्था।
1: निर्मला बराल, संस्थापक आचार्य, स्टेप बाई स्टेप मावि मासबार पोखरा। फोन 061-571-476, 98-560-24-216। फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
3: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
1: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

0: 1.1 सँग सधैं रिवार्डेड।
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
2: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू
2: हृदयघात,
1: हाई ब्लड प्रेसर,
2: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
2: मुटुको भल्कमा समस्या,
1: मुटुको बाथ रोग,
2: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड्कनमा अनियमितता,
2: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
2: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
2: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834

राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। कास्कीको पोखरा महानगरपालिका वडा नम्बर 30 रहेको शिशुवा ज्येष्ठ नागरिक समाजमा राखिएको आँखा शिविरमा 249 जनाले सेवा लिएका छन्। उमेर ढल्कँदै जाँदा आँखामा देखिने समस्यालाई केही हदसम्ममा भए पनि निराकरण गर्ने उद्देश्यले ज्येष्ठ नागरिक समाजको भवन शिशुवामा राखिएको आँखा शिविरमा आँखा जाँच, निशुल्क औषधि तथा चश्मा वितरण गरिएको हो। दीपशिखा बहुद्देशीय सामुदायिक शिक्षा राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। कास्कीको

आर्थिक सहयोगमा शिविर सञ्चालन गरिएको हो। कार्यक्रममा शिशु ज्येष्ठ नागरिक समाजका अध्यक्ष ताराप्रसाद पौडेल, सल्लाहकार इन्द्रबहादुर थापा, दीपशिखा बहुद्देशीय सामुदायिक सिकाई केन्द्र पोखरा 29 का अध्यक्ष कृष्णहरि भण्डारी र कोषा अध्यक्ष माधव भण्डारी लगायतले यस प्रकारको शिविर समय समयमा राख्न सक्ने हो भने समस्या निराकरणमा सहज हुने विश्वास दिलाएका थिए। चार दिने अध्ययन अवलोकन भ्रमणमा निस्किएको चितवन उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई बुधबार लेखनाथमा स्वागत गरिएको छ। गत आइतबार विभिन्न 12 वटा उद्योग वाणिज्य संघको भ्रमण गर्ने गरी चितवनबाट रूपन्देही हुँदै लमही, घोराई, तुलसीपुर, रूकुमको ढोरपाटन, बागलुङ, म्याग्दी पर्वतबाट पोखरा हुँदै लेखनाथ पुगेको 25 सदस्यीय टोलीलाई एक कार्यक्रमको स्वागत तथा सम्मान सहित आपसमा अनुभव साटासाट गरिएको हो। कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदी सहितको टोलीलाई स्वागत गर्दै संघीय अध्यक्ष जानुका पराजुली अधिकारीले संस्थाको इतिहासको पृष्ठभूमिदेखि संघले हरेक वर्ष गर्दै आएको लेखनाथ महोत्सव र यहाँ रहेको प्राकृतिक स्रोत र साधनको प्रयोग गर्दै सदैव व्यवसायको हितमा कार्य गर्न आएको बताउनुभयो। साथै उहाँले संघले सामाजिक क्षेत्रमा गरेको योगदान र बेगनासताल र रूपातालको विकासले आन्तरिक एवं बाह्य पर्यटन प्रवर्धनमा सहयोग पुगेको विश्वास दिलाउनुभयो। कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका चिरञ्जीवी सुवेदीले आफूहरूले विशेष गरी शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र सूचना प्रविधिलाई आधार बनाएर व्यावसायिक हक हितमा काम गर्दै आएको बताउनुभयो। सोही अवसरमा लेखनाथ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य हीरा भट्टराई लगायतले पर्यटन क्षेत्रलाई चलायमान बनाउन सकियो भने आर्थिक क्षेत्र स्वत चलायमान हुने विश्वास दिलाउनु भएको थियो। संघका अध्यक्ष जानुका पराजुली अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन उपमहासचिव गंगा मल्लरे र धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष गोपीचन्द्र बास्तोलाले गर्नुभएको थियो। शेयर बजार आज सामान्य बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से 2.66 अङ्कले बढ़ेर 2780.25 बिन्दुमा पुगेको छ। आज बैंक, फाइनान्स, जलविद्युत, लगानी, अन्य र व्यापार बाहेक सबै समूहको सूचक घटेकोमा निर्जीवन बीमा समूहको सूचक 3.37% उकालो लागेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 5 अर्ब 26 करोड़को कारोबार भएकोमा आज 347 वटा कम्पनीको 1 करोड़ 35 लाख किता शेयर 5 अर्ब 73 करोड़ रूपियाँमा किनबेच भएको छ। अन्नपूर्ण हाइलाइट्समा अब अन्तर्राष्ट्रिय प्रसंग। भारतको राजधानी नयाँ दिल्लीमा रहेको एउटा होटलमा भएको आगलागीमा कम्तीमा 21 जनाको ज्यान गएको छ। आगलागीमा अरू कैयौं व्यक्ति घाइते भएको र ज्यान गुमाउनेको संख्या अझ बढ़न सक्ने बीबीसी हिन्दीले जनाएको छ। मालवीय नगर क्षेत्रमा रहेको फ्लोरिस स्टेन नामको होटलमा आगलागी भएको हो। होटलको तल रहेको लेमन ग्रीन नामको रेस्टुरेन्टबाट शुरू भएको आगलागीको कारण भने खुल्न सकेको छैन। आगलागीमा घाइते तथा जलेका व्यक्तिहरूलाई म्याक्स अस्पतालमा लगिएको छ। कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानले ड्रोन र मिसाइल आक्रमण गर्दा धेरै मानिस घाइते भएका छन्। आक्रमणपछि उडानहरू रोकिएका र विमानहरूलाई अन्य विमानस्थलमा डाइभर्ट गरिएको समाचार संस्था एपीले जनाएको छ। आक्रमणमा घाइते भएकाहरूको संख्या भने सार्वजनिक भएको छैन। आक्रमणबाट विमानस्थल संरचनामा गम्भीर क्षति पुगेको कुवेतले जनाएको छ। अन्नपूर्ण आधार शिविरको उत्तरी मोहडामा बुधबार सम्पन्न दोस्रो अन्नपूर्ण हेर्जोग दौड़मा पुरूषतर्फ ताप्लेजुङका रमेश लिम्बू तथा महिलातर्फ डोल्पाकी सुनसरी रोगका च्याम्पियन बन्नुभएको छ। फ्रान्सेली पर्वतारी मौरिस हर्जोगले अन्नपूर्ण हिमाल सफर आरोहण गरेको 76 वर्ष पूरा भएको अवसरमा आयोजित प्रतियोगितामा रमेशले 2 घण्टा 14 मिनटमा निर्धारित दूरी पूरा गर्दै प्रथम स्थान हासिल गर्नुभयो। महिलातर्फ सुनसरीले 2 घण्टा 47 मिनट 16 सेकेण्डमा दौड़ पूरा गर्दै उपाधि जित्नुभयो। दुवै विजेताले समान नगद 1,25,000 रूपियाँ सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ। अन्नपूर्ण गाउँपालिका 4 नारच्याङ स्थित अन्नपूर्ण युवा क्लबको आयोजनामा भएको प्रतियोगितामा काठमाडौँका मन कुमार रोक्का 2 घण्टा 16 मिनट 11 सेकेण्डका साथ दोस्रो हुनुभयो भने सोलुखुम्बुका अर्जुन कुलुङ राई 2 घण्टा 23 मिनट 8 सेकेण्डमा दौड़ पूरा गर्दै तेस्रो स्थानमा रहनुभयो। दोस्रो हुनुभएका मन कुमारले 75,000 तथा तेस्रो हुनुभएका अर्जुनले 45,000 रूपियाँ सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो। गण्डकी प्रदेश एथलेटिक्स संघका महासचिव मनबहादुर थापाका अनुसार महिलातर्फ 5 तर्की पुष्पा श्रेष्ठ 2 घण्टा 52 मिनट 7 सेकेण्डमा दौड़ पूरा गर्दै दोस्रो हुनुभयो भने खोटाङकी निर्मला राई 3 घण्टा 53 मिनट 30 सेकेण्डमा दौड़ पूरा गर्दै तेस्रो हुनुभयो। पुष्पाले 75,000 रूपियाँ तथा निर्मलाले 45,000 रूपियाँ पुरस्कार पाउनुभयो। पुरूषतर्फ सोलुखुम्बका लोकेन्द्र राई चौथो, रामेसाबका होमलाल श्रेष्ठ पाँचौं तथा तनहुका सनम गुरूङ छैटौं हुनुभयो। महिलातर्फ जुम्लाकी सन देवा बुढा चौथो, रोपाकी आसमा विके पाँचौं र जुम्लाकी मिमु बुढा छैटौं स्थानमा रहनुभयो। चौथोदेखि छैटौं स्थान हासिल गर्ने खेलाड़ीहरूले चाहिँ 12,500 रूपियाँ पुरस्कार प्राप्त गरेका छन्। यता कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा आयोजित अन्नपूर्ण म्याराथन प्रतियोगितामा नेपाली धावकद्वय दलबहादुर कुँवर र मन्जु रावत च्याम्पियन बन्नुभएको छ।
सन् 1950 जून 3 फ्रान्सेली पर्वतारी मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी 8000 मीटर भन्दा अग्लो हिमाल चढ़ने विश्व कीर्तिमान राखिएको छ। त्यो वर्षगाँठको अवसरमा अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले आज आयोजना गरेको छैठौं अन्नपूर्ण म्याराथन प्रतियोगितामा पुरूषतर्फ जुम्ली धावक दलबहादुर कुँवर र महिलातर्फ जुम्ली धाविका मंजू राव च्याम्पियन बन्नुभयो।

हो। अन्नपूर्ण हिमाल बेस क्याम्पदेखि गान्धोकसम्मको 42.195 मिटरको दूरी रावतले 4 घण्टा 4 मिनट 11 सेकेण्डमा पूरा गर्दै नगद 1,50,000 सहित ट्रफी मेडल र प्रमाणपत्र पाउनुभयो। 4 घण्टा 10 मिनट 8 सेकेण्डमा निर्धारित दूरी पार गर्नुभएको नेपाली सेनाका तिलक बहादुर सुनवार उपविजेता बन्नुभयो। उहाँले नगद 1,00,000 सहित ट्रफी मेडल र प्रमाणपत्र पाउनुभयो। प्रतियोगितामा 4 घण्टा 49 मिनट 12 सेकेण्ड लगाएर दूरी पार गर्नुभएका सचिन गुरूङले तेस्रो हुँदै नगद 75,000 पाउनुभयो भने 5 घण्टा 13 मिनट 53 सेकेण्ड लगाएका सोमिन गुरूङले चौथो हुँदै 50,000 जित्नुभयो। त्यस्तै 5 घण्टा 25 मिनट 43 सेकेण्डमा सो दूरी पार गर्नुभएका रोजन श्रीपाली पाँचौं हुनुभयो। महिला पनि तर्फ पनि जुम्ली महिलाहरूकै वर्ष स्वर हो। प्रतियोगितामा जुम्लाकी मंजू रावतले 6 घण्टा 14 मिनट 19 सेकेण्डमा दूरी पार गर्दै उपाधि कब्जा गर्नुभयो। च्याम्पियन बन्नुभएको उहाँले पनि नगद 1,50,000 सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो। प्रतियोगितामा 6 घण्टा 57 मिनट 25 सेकेण्डमा दूरी पार गर्नुभएको राज्यलक्ष्मी रावलले उपविजेता बन्दै 1,00,000 तथा 7 घण्टा 56 सेकेण्डमा दूरी पूरा गर्नुभएको कल्पना बुढाले तृतीय हुँदै 75,000 सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो। महिलातर्फ प्रथम द्वितीय तृतीय हुने तीनैजना जुम्लाका हुनुहुन्छ। मलेसियामा आजदेखि शुरू भएको एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले विजयी शुरूआत गरेको छ। नेपालले कतारलाई 8 विकेटले हराएको हो। कतारले दिएको 77 रनको लक्ष्य नेपालले 10 ओभर 5 बलमा 2 विकेट गुमाएर भेटाएको थियो। साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको छ। भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा आज भएको खेलमा नेपाल बंगलादेशसँग 2-1 गोलले पराजित भएको हो। खेलको 23 मिनटमा गीता राणाले गोल गर्दै नेपाललाई अग्रता दिलाउनु भएको थियो, तर पहिलो हाफको इन्जुरी समयमा बंगलादेशले गोल गर्दै खेल बराबरीमा फर्काएको थियो। त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा बंगलादेशले अर्को गोल गर्यो। प्रतियोगिताकोमा अब बंगलादेशले उपाधिको लागि फाइनलमा खेल खेल्नेछ। फाइनल खेल पर्सी हुनेछ। नेपालले अहिलेसम्म यो प्रतियोगिता जित्न सकेको छैन। प्रतियोगिताको 8औं संस्करणसम्म आइपुग्दा नेपाल 6 पटक उपविजेता बन्दा 2 पटक सेमी फाइनलबाट बाहिरिएको छ। राति 9 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। फिर्की खोला अतिक्रमण हटाउने अभियानमा महानगरको जोड़, ढल व्यवस्थापन गर्न 10 दिने अल्टिमेटम। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रसभा सभापति रवि लामिछानेको भेट, दुवै देशले विकास कूटनीतिको नयाँ युगलाई आत्मसात गर्नुपर्नेमा जोड़। तत्काल नेतृत्व नछाड्ने एमाले अध्यक्ष ओलीको घोषणा, पार्टीलाई सफलताको मार्गमा डोर्याएर मात्र विधिसम्म ढंगले विश्राम लिने उल्लेख। कार्यसूचीमा नै प्रवेश नगरी राष्ट्रिय सभा बैठक स्थगित, प्रधानमन्त्री शाहले दिएको अभिव्यक्ति फिर्ता लिनुपर्ने सांसदहरूको माग। प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिको गण्डकी प्रदेशसभा सदस्यको चर्को विरोध, 1 इन्च पनि जमीन नमिचियोस् भनेर संकल्प प्रस्ताव ल्याउन माग। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न फ्लाई दुवै इच्छुक, 6 घण्टा लामो प्राविधिक निरीक्षण। दिल्लीको एक होटलमा आग लागि कम्तीमा 21 जनाको ज्यान गयो। कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण। र गान्धोकमा आयोजित अन्नपूर्ण म्याराथनमा दलबहादुर र मन्जु तथा उत्तरी मोडामा आयोजित दोस्रो अन्नपूर्ण हेर्जोक दौड़मा रमेश र सुनसरी च्याम्पियन। एसीसी महिला प्रिमियर कप क्रिकेटमा कतारलाई हराउँदै नेपालको विजयी शुरूआत। अवश्य यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान 6 बजे अन्नपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप्स नेपाल्स नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
2: ओहो घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ पाइप र अन्य फिटिङ्स लाग्दा एकदम विचार पुर्याउनु नि नेपाल टपको पाइप एकदम बलियो टिकाउ र भरपर्दो हुन्छ यो त सबैको विश्वासिलो पाइप हो
3: थाहा छ सल्लाहकार के अरे के अचेल
4: सल्लाह तपाईँको मान्नु पर्ने हल्लाको पछि लाग्यो अहिले आएर नराम्रो दुःख पाइयो पाइपबाट पानी चुहियो नि
2: नेपाल टपको विकल्प छैन आजको जमानाको भरपर्दो पाइप नेपाल टप सब ठीक ठाक

0: गरेको भए होइन गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू:
2: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
3: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
2: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
3: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेहहरू,
2: न्युरो सर्जरी सेवा, नाक कान तथा घाँटी रोग,
3: मानसिक तथा स्नायु रोग,
2: प्रसूति तथा स्त्री रोग,
3: छाला, यौन तथा कुष्ठ रोग,
2: नेत्र रोग,
3: दाँत तथा मुख रोग,
2: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
3: चौबिसै घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
2: सुविधा सम्पन्न आईसीयू सेवा,
3: डिजिटल एक्सरे,
2: सिटी स्क्यान सेवा,
3: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
2: इन्डोस्कोपी, ईसीजी, इईजी, पीटीए,
3: फिजियोथेरापी, युरोफ्लोमेट्री,
2: केमोथेरापी,
3: सुरक्षित गर्भपतन सेवा,
2: होल बडी चेकअप, हेल्थ प्याकेज।
3: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की।
2: फोन 061 572 648 572 849।

0: था।
1: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।
2: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0165674558597। मौकाको फाइदा उठाउनुहोस्।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
4: नेपालीको गौरव,
5: नेपालीको पहिचान,
4: पालिखे ढाका टोपी,
5: जसले शिरको शोभा बढाउँछ।
4: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्,
6: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
4: पालिखे ढाका टोपी, महेन्द्रपुल खुला कार्यालय नजिकै पोखरा। फोन 526-483।
5: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा।
4: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।
7: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलन चोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
4: नेपालीको गौरव,
5: नेपालीको पहिचान,
4: पालिखे ढाका टोपी,
5: जसले शिरको शोभा बढाउँछ।
4: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्,
6: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
4: पालिखे ढाका टोपी, महेन्द्रपुल खुला कार्यालय नजिकै पोखरा। फोन 526-483।
5: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा।
4: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।

0: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
1: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
2: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: हेलो,
5: हजुर नमस्कार।
4: हेलो
5: नमस्कार काका, सुन्नु भएन?
4: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
5: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
4: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
5: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
4: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
5: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
4: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
5: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
4: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
6: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
7: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर 1 ब्रांड, नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
6: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
8: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ, अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेसन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
9: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
10: 28 वर्ष देखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारी का लागि 061-588-595-574-044
9: गण्डकी मेडिकल कलेज पोखरा, तपाईको स्वास्थ्य हाम्रो भरोसा। Admission are open.
11: Looking for quality and competitive education at an affordable fee structure? Choose excellence, discipline and practical learning. For more than a decade, GEF GEF Secondary English School, Naya Bajar Pokhara has been the trusted choice of our parents and disciplined students. Admission are now open for the academic year 2083 for classes nursery to 9. Hurry up, seats are limited. Admission forms are available at this school. For more details,
9: phone 061-576-361, mobile 98461-57144.
11: Contact school administration, GEF Secondary School.
12: Education for enlightenment.
13: किन्नुस अब ढुक्कले सुनका गहना आयो अब मेसिनबाट गुणस्तर जाँच्ने क्षमता।
14: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ। यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दुकानका आकर्षक मनमोहक अनि सुन्दर गरगहनाहरू।
13: भनिन्छ सुन चाँदी नगद सरह हो, त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौँ।
14: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 99% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ।
13: यी गरगहना बिक्री वा साटफेर गर्दा तोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौँ। हामी गुणस्तरमा सम्झौता गर्दैनौ। यही हो रूपाकोट ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता।
14: फोन
13: 5308-15-5308-15,
14: मोबाइल नम्बर 9852-22871। महेन्द्रपुर पालिका चोक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपर मार्केटको गेट सँगै सञ्चालन भइरहेको छ। प्रोपाइटर दशरथ सुनार।
15: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट।

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको आजको नियमित प्रसारणमा स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।